0: FM चाहिन्छ।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाए यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको दाज भाई दिदी बहिनीहरू म टेक ढाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ फिक्री उहाँलाई। फिक्री उहाँलाई भन्नाले हाम्रो फिक्री चाहिँ प्रभु येशूलाई दिन पर्छ भनिकन बाइबलमा तपाईँको फिक्री उहाँले माग्नु भएको छ। तपाईँले आफ्नो फिक्री उहाँलाई दिइराख्नु भएको छ कि छैन? यदि तपाईँले आफ्नो फिक्री आफैले राखिराख्नु भएको छ भने त्यो फिक्रीले तपाईँलाई असल गर्दैन, तपाईँलाई बुराई गर्दछ, खराबी गर्दछ। तपाईँको फिक्री उहाँलाई दिइहाल्नुहोस् भनिकन पहिलो पत्रुसको पुस्तक 5:7 यसो भनेको छ। यो खण्डलाई म पढ्दियो, तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदियो किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। तपाईँको सारा फिक्री उहाँलाई दिन पर्छ भनिकन यस खण्डमा बताइएको छ किनकि उहाँले तपाईँको वास्ता गर्नुहुन्छ। एउटा पापी स्वभावको आमा बुवाले त आफ्ना छोरा छोरीहरूको वास्ता गर्नुहुन्छ। कसरी खान पुर्याउने, कसरी लाउन पुर्याउने, कसरी पढाउने, कसरी बढाउने, कसरी खुसी राख्ने आफ्ना छोरा छोरीलाई भनिकन उहाँहरूले यो प्रकारले फिक्री गर्नुहुन्छ भने उहाँ असल स्वर्गीय पिताले तपाईँको कति बढी गरेर फिक्री गर्नुहुन्छ भनिकन प्रभु येशूले सुसमाचारको पुस्तकमा यो स्पष्ट गर्नुभएको छ। र पहिलो पत्रुसको पुस्तक 5:7 पढेर मैले तपाईँहरूलाई सुनाइसकेको छु, तपाईँको सारा फिक्री ख्रिस्ट येशूलाई दिनुहोस् किनकि उहाँले तपाईँको वास्ता गर्नुहुन्छ। बाल बच्चाहरूको जुत्ता फाटेमा उनीहरूको जुत्ता फाट्दैन, आमा बुवाको जुत्ता फाट्दछ, आमा बुवाले किनिदिन पर्दछ। बाल बच्चाले किताब हरायो यानि किताबको झोला नै हरायो भने यो उनीहरूको हराएको हुँदैन, आमा बुवाको हराएको हुँदछ। बाल बच्चालाई भोक लाग्यो भने उनीहरूको गोजीको पैसा जाँदैन, यो आमा बुवाको गोजीको पैसा जाँदछ। र त्यस्तै प्रकारले प्रभु येशूले एकपटक उहाँले भन्नुभयो, तिमीहरू पापी स्वभावको भएर त दुष्ट भएर त आफ्ना छोरा छोरीहरूलाई स्याहार्न सुसार गर्न यानि वास्ता तिमीहरू गर्दछौ भने उहाँ असल स्वर्गीय पिताले तिमीहरूको कति बढी वास्ता गर्नुहुन्छ भनिकन उहाँले एकपटक भन्नुभयो। र यहाँ पहिलो पत्रुस 5:7 हाम्रो सारा फिक्री उहाँलाई दिन पर्दछ किनकि उहाँले हामीलाई वास्ता गर्नुहुन्छ भनिकन यहाँ स्पष्ट परमेश्वरको वचनले हामीलाई बताएको छ। भर्खरको कुरा हो, यो रेकर्ड गर्दाखेरिको भर्खर घटेको कुरा हो। एक ठाउँमा परिवारका सदस्यहरूसँग हामी खाना खानको लागि गएका थियौं। यो रेकर्ड गर्दै गरेको केही महिना अगाडि मात्र मेरा छोराहरू र बुहारीले मिलेर जो मेरो बर्थडे गिफ्टको रूपमा एउटा इभी कार उनीहरूले किनिदिए र यो इभी कार मैले अहिले हात बसाउनको लागि चलाइरहेको छु। हामीले भर्खरै पोखरा यात्रा पनि गर्यौं। पोखरा यात्रा गर्दाखेरि केही समय मैले चलाए, केही समय ड्राइभर भाइले चलाउनु भयो र यो प्रकारले मैले आफ्नो हातहरू बसाइरहेको छु। अझै पनि मेरो दिमागको सेटिङ यसमा बसिसकेको छैन। जब यो खाना खाने ठुङ यानि रेस्टुरेन्टमा हामी जब पुग्यौं, पुग्दाखेरि त्यो बाटोको साइडमा हाम्रो नातेदारहरूले हामीलाई पर्खेर बसिराख्नु भएको थियो। उहाँहरू तोकिएको समय भन्दा पनि अगाडि पुग्नु भएको रहेछ। जब म त्यहाँ पुगे, त्यहाँ त्यो रेस्टुरेन्टको गार्डले अलिकति यसरी सेपेर कारलाई बाटोकै छेउमा टसाइदिनुहोस् न भनेर चाहिँ उहाँले मलाई भन्नुभयो। जो इभी कारमा जुन गियर हुन्छ, यो अटोमेटिक गियर भएको कारणले गर्दाखेरि ड्राइभ मोडमा चलाउने मोडमा, त्यस पछाडि न्युट्रल मोडमा त्यहाँ राख्ने मोडमा र रिभर्स मोड भनेपछि ब्याक गर्ने मोड, यो मोड हुँदछ। मैले चाहिँ यो कारको जो गियरलाई जो ड्राइभ मोडमा ताने होला भन्ने सम्झे, तर रिभर्समा पछाडि सार्ने मोडमा पो गियर हालेछु। अनि मैले एक्सिलेटर जब दबाएँ, दबाउँदाखेरि यो अगाडि गयो भनेको त वात्तै उतेर पछाडि गएर एउटा पछाडिबाट आउँदै गरेको स्कुटरलाई जन्दै हान्यो र मैले झट्ट त्यो सम्झिहालेर ब्रेक लगाएँ। ब्रेक लगाए पछाडि अगाडि ल्याएर फेरि गाडी पार गरेँ। गाडी पार गरेपछि मेरो मनमा एक प्रकारको डर, एक प्रकारको ढुकढुकी, एक प्रकारको सुर्ता त्यहाँ आयो र म गाडीबाट ओर्ले। सबै कुराहरू ठिकठाक गरिसके पछाडि, पार गरिसकेपछि गाडीबाट ओर्ले। ओर्ले पछाडि आफन्तहरूलाई भेट्न मैले सुरु गरेँ। सुरु गर्दाखेरि उहाँहरूले सोध्नुभयो, किन तपाईँले ब्याक त्यस्तो साह्रो स्पिडमा गर्नुभयो, पछाडिको स्कुटरलाई तपाईँले झन्डै हान्नुभयो, भने उहाँहरूले मलाई प्रश्न गर्नुभयो, म जुन कुरादेखि डराइरहेको थिएँ, जुन कुरा झन्डै भयो भनेर चाहिँ फिक्री गरिरहेको थिएँ, त्यही कुरा उहाँहरूले सोधि पनि दिनुभयो, अझै म मेरो मनभित्र त्यो फिक्री आयो र त्यो फिक्री म भित्र थिँदै थियो। मैले उहाँहरूलाई भने, मैले त ड्राइभ मोडमा राखेँ भनेको त रिभर्समा राखेछु, अगाडि गाडी गयो भनेको त गाडी पछाडि हुतेर गयो र त्यो चाहिँ अब मैले हात बसाउँदैछु, म नयाँ ड्राइभरको त्यही प्रकारको कुराहरू पर्यो भनेर चाहिँ मैले उहाँहरूलाई भने। तर त्यही कुराले मलाई खाना खानु जो टेबलमा हामी बस्यौं, वरिपरि बस्यौं, टेबलमा बसिरहेको समयमा पनि मेरो मनमा एक प्रकारको फिक्रीहरू त्यही प्रकारले भइ नै रह्यो, मलाई एक प्रकारको डर भइ नै रह्यो। जब मेरो पहिला मेन्युअल एउटा कार थियो, त्यो मेन्युअल कार लिएर म काठमाडौँको रिङ रोडको ऊ भएर जाँदै गर्दाखेरि साधो बाटो काटेर अर्को जक्सनमा पुग्ने बेलामा त्यहाँ अक्समात एउटा मोटरसाइकलले क्रस गरेपछि त्यो मोटरसाइकललाई मैले हान्न पुगेँ, त्यो मोटरसाइकल लड्यो, तर त्यो मोटरसाइकल राइड गर्ने व्यक्तिलाई केही पनि भएन। मोटरसाइकल उठाएँ, उठाए पछाडि उहाँले फेरि स्टार्ट गर्नुभयो, ट्राफिक प्रहरी आउनुभयो, अनि मैले मोटरसाइकल राइडरलाई भने यो तपाईँ अक्षमात आउनु भएकोले गर्दा मैले ब्रेक लगाउने मौका नै पाइनँ भनेर चाहिँ त्यो भने पछाडि उहाँलाई मैले 1000 रुपियाँ दिएर तपाईँले बनाउनुहोस् भने पछाडि उहाँ जानुभयो। त्यो पछि मैले त्यो गाडी नै चलाइन, मैले ड्राइभर भाइलाई नै प्राय सधैँ नै गाडी चलाउन दिएँ र गाडी नै चलाइन। त्यो फ्याक्ट्रीले मलाई धेरै नै समात्यो र त्यस्तै गरेर अहिले मैले एउटा अटोमेटिक कार पाएको छु उपहारको रूपमा छोराहरू र बुहारीको तर्फबाट। तर त्यो गाडी जो अगाडि बढाउँदैछु भन्नेको त पछाडि गएको कुरादेखि लिएर जो हामी त्यो खुसीमा त्यो सबैसँगको भेटघाटमा कुराकानीमा त्यसरी डुब्नु पर्नेमा त्यो फिक्रीले मलाई भित्रभित्र च्याप्दै लग्यो र मैले सम्झिन थालेँ कि म अहिले गाडी त यहाँसम्म लिएर आएँ, अब म गाडी कसरी फर्काएर उता आफ्नो वासस्थानसम्म पुर्याउने, मेरो क्वार्टरसम्म पुर्याउने भन्ने चाहिँ मलाई त्यो प्रकारको फिक्रीले च्याप्न थाल्यो। तर अक्समात मलाई प्रभुले भित्र हृदयमा प्रभु येशूले मत्तीको पुस्तक 11 अध्यायमा उहाँले भन्नुभएको कुरा सम्झाउनु भयो, ए लादिएका र थाकिएका हो, म भएकोमा आओ र म तिमीहरूलाई विश्राम दिन्छु भन्ने कुरा एउटा मलाई भित्र हृदयमा भएको वचनले मलाई सान्त्वना दिन सुरु गर्यो। म बसिरहेको छु, कुराकानी गरिरहेको छु, तर आत्मामा म त्यहाँ प्रभुसँग बोलिरहेको अवस्था छ र त्यस्तै हुँदा हुँदै त्यहाँबाट मलाई अक्षमात यतापट्टि जो मत्तीको पुस्तक 8 अध्यायमा जुन आदिलाई शान्ति पार्नुभयो, प्रभु चेलाहरूसँगै एक ठाउँमा जाँदै हुनुहुन्थ्यो डुङ्गामा, प्रभु डुङ्गाको एक साइडमा सुतिराख्नु भएको थियो, चेलाहरूले डुङ्गा उहाँहरूले ख्याइराख्नु भएको थियो। अक्षमात त्यहाँ आधी आयो, आँधी आए पछाडि उहाँहरू चिच्याउन थाल्नुभयो र चेलाहरू त कराउन थाल्नुभयो र प्रभुलाई दोष पनि लगाउन थाल्नुभयो, के तपाईँलाई हाम्रो वास्ता छैन भनिकन दोष लगाउन थाल्नु हुँदाखेरि प्रभु उठ्नु भयो र आँधीलाई हकार्नु भयो, शान्त गर्नुभयो। त्यो पछि उहाँले चेलाहरूलाई भन्नुभयो, अल्पविश्वासी मानिस हो, तिमीहरू किन डराउँछौ भनिकन उहाँले चेलाहरूलाई गाली पनि गर्नुभयो भनिकन त्यस खण्डमा लेखिएको छ। यो खण्ड मत्तीको पुस्तक 8 अध्यायको 23 पददेखि 27 पदसम्म छ र यही कुरा मेरो हृदयमा सम्झना गराउनु भयो र यो खण्डलाई म पढ्दिएँ। उहाँ डुङ्गामा चढ्नु भएपछि उहाँका चेलाहरू उहाँको पछि लागे, अक्षमा तालमा ठूलो आँधी आयो र छालले डुङ्गालाई ढाक्न लाग्यो, यसो निदाइराख्नु भएको थियो, चेलाहरू आएर यसो भन्दै उहाँलाई ब्युजाए, बचाउनुहोस् प्रभु, हामी नष्ट हुन लाग्यो। यसोले तिनीहरूलाई भन्नुभयो, अल्पविश्वासी मानिस हो, तिमीहरू किन डराउँछ। तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नु भयो र आँधी बिल्कुल शान्त भयो भनिकन यस खण्डमा प्रभुले आँधी शान्त गर्नु भएको कुराहरू लेखिएको छ। यही कुरा मेरो हृदयमा त्यो समयमा प्रभुले सम्झना गराउनु भयो र यी सबै कुराहरू प्रभुको नजरमा छिपेका छैनन्। एक पैसामा पाइने दुईटा भँगेरा पनि उहाँको इच्छा बिना तल खस्दैन र मैले जो ड्राइभ गियरमा हाने भन्दा रिभर्स गियरमा जाने कुरा पनि प्रभुलाई थाहा छ र मेरो पछि कति टाढो यानि कति नजिक स्कुटर आउँदैछ भन्ने कुरा पनि प्रभुलाई थाहा छ र त्योलाई छुन भन्दा अगाडि मलाई थाहा दिनुभएर ब्रेक हान्न लगाउनु पर्छ भन्ने पनि प्रभुलाई थाहा छ भने म किन डराउने, कारण उहाँले मलाई वास्ता गर्नुहुन्छ भन्ने मलाई लागे पछाडि फेरि ममा साहस आयो। त्यसपछि फेरि बेलुकाको डिनरमा म खुसी राजी भए मेरो हृदयमा त्यो प्रकारको साहस आयो, म होसमा आए, कारण डरले हाम्रो होसलाई उडाइदिँदछ। यहाँ चेलाहरूको होसलाई डरले उडाइदिएको थियो र प्रभु रिसाउनु भयो। त्यस्तै प्रकारले तपाईँ र मेरो जिन्दगीमा विभिन्न प्रकारको अवस्थाहरू हामीले लिएर जाँदछौ र दुष्टात्माले बेग्ला बेग्लै प्रकारको अवस्थाहरू हाम्रो जीवनमा ल्याउँदछ र यो प्रकारको अवस्था भएर हामी जाँदै गर्दाखेरि हामीलाई त्यो भएको भए के हुन्थ्यो होला भन्ने प्रकारको एक प्रकारको डरले एक प्रकारको चिन्ताले हामीलाई समात्दछ। तर पहिलो पत्रुसको पुस्तक 5 अध्यायमा अघि मैले पढेको खण्डमा 5:7 भने जस्तो नै सारा हाम्रो चिन्ता प्रभुमा नै हामीले राखिदिन पर्छ। तपाईँले आफ्नो सारा चिन्ता प्रभुमा नै राखिदिनुहोस्, कारण प्रभु येशूले तपाईँको फिक्री गर्नुहुन्छ। त्यो एकदमै यो सियो जति टाढो हुँदाखेरि पनि उहाँले तपाईँलाई एक्सिडेन्टबाट बचाउन सक्नुहुन्छ, आपत्ति विपत्तिबाट बचाउन सक्नुहुन्छ भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: हाम्रो पास्टर बुवा पास्टर न्यामलाई जय मसीह, र हाम्रो मण्डलीमा जतिजना आउनुहुन्छ सबैजनालाई प्रभु येशू ख्रीष्टको नाममा जय मसीह, अनि यहाँ सुन्नुहुने सबैजनालाई जय मसीह। अनि मेरो नाम चाहिँ पवित्र तामाङ हो, मेरो पुरानो घर चाहिँ दोलखा हो, अहिले म भक्तपुरमा बस्छु। अनि मेरो गवाही के छ भनेदेखि, म पहिला सानैदेखि म बिरामी भइरहन्थ्यो, त्यतिखेर परमेश्वरलाई चिन्ने कोही पनि थिएन हाम्रो गाउँमा पनि। अनि म धेरै बिरामी भयो, धेरै मैले दुःख पाएँ, हस्पिटल जाँदाखेरि हस्पिटल औषधिले पनि मलाई छुँदैन थियो, अनि मैले सोध्थ्यो मलाई कहाँ गएर शान्ति पाउँला भन्ने हुन्थ्यो, र पनि जे जति गर्दा नि मलाई कहिल्यै निको भएन। अनि धेरै पछि चाहिँ हाम्रो एकजना दाईले विश्वास गर्नुभएको थियो, अनि उहाँ दाई विश्वास गरेर कतर जानुभएको थियो, कतरबाट फेरि गाउँमा फर्केर आउनुभयो। त्यतिखेर चाहिँ उहाँ दाईले सुसमाचार सुनाउँदै जानुभएको थियो, तर हामीले अब परमेश्वरको वचन हो भने थाहा थिएन, त्यतिखेर संसारमै थियो हामी। त्यतिखेर म त्यस्तै 10-12 वर्षको थियो होला। दाईले सुसमाचार सुनाउँदाखेरि पनि त हामीले चाहिँ एउटा बच्चाले चाहिँ केही खेलाउने जस्तै लाग्थ्यो हामीलाई, तर पनि अहिले बुझ्दै जाँचै परमेश्वरको वचन प्रचार गर्दै हिँड्नु भएको रहेछ उहाँ दाईले। उहाँ दाई पनि अहिले संसारमा हुनुहुन्न। अनि पछि मेरो आमा बुवाले पनि परमेश्वरलाई चिन्नुभयो, त्यसपछि म बुवाले भन्नुभयो छोरी अब मण्डलीमा जाऊँ प्रार्थना गरौँ भन्नुभयो। अनि म चर्च आउँथ्यो, म प्रार्थना गरेर जान्थ्यो। अनि एक दिन म चर्च आउँदा आउँदै मलाई बाटोमा मलाई उल्टी आउँला जस्तो भयो, चक्कर लाग्यो। अनि मैले आमासँग भने मलाई धेरै उल्टी आउँ जस्तो भयो, म चर्च जान्न भने। आमाले भन्नुभयो चर्च हिँड छोरी, तल गएपछि प्रार्थना गर्नुपर्छ भने। यहाँ आउँदाखेरि मण्डलीमा कोही पनि थिएन, भर्खर भर्खर मान्छेहरू आउँदै हुनुहुन्थ्यो। अनि म चर्चभित्र आएर सुते, सुत्दाखेरि त मेरो वरिपरि सानो सानो बच्चाहरूले घेर्दै ढोकाबाट निस्किँदै गर्यो। अनि सबैजना पछि पास्टर बुवाहरू सबै भेला हुनुभयो, त्यतिखेर अनि सङ्गति सुरु हुन लाग्नु भएको रहेछ, मलाई थाहा थिएन त्यतिखेर। अनि त्यसपछि म उठ्दाखेरि मेरो टाउको दुख्ने धेरै कम भएको रहेछ, उल्टी आउने पनि मलाई कम भइसकेको थियो त्यतिखेर नै। अनि पछि पास्टर बुवाले प्रार्थना गर्नुभयो, अनि त्यो सङ्गति बस्ने पर्नु पनि मलाई केही थाहा थिएन। सबैजना भजन गाउनुभयो, कोरस गाउनुभयो, उहाँहरूले स्तुति प्रशंसा गर्नुभएछ, तर म चाहिँ निदाएको थिएँ त्यतिखेर, मलाई केही थाहा थिएन। त्यसपछि नि मैले कहाँ गएर शान्ति पाऊँ भन्दा भन्दै परमेश्वरलाई चिन्ने मौका पायो, अनि मलाई अभिषेक भाइले ग्रहण गरिदिनु भयो। त्यसपछि मलाई टाउका दुख्ने रोगहरूबाट म धेरै छुटकारा पाएँ। त्यसपछि म फेरि विदेशकै सिलसिलामा चलेर म हिँडेँ पनि, अनि मैले त्यहाँबाट पनि मेरो फेरि दाँत दुख्ने समस्या आयो, मेरो दाँतबाट ब्लड आउने समस्या भयो। अनि परमेश्वरकै सेवा सङ्गति गर्दै म परमेश्वरमा अघि बढ्दै गयो, अनि मैले संसारमा विश्वास गरेन, मलाई सृष्टि गर्न हुने नि परमेश्वरै हुनुहुन्छ, अनि मलाई परमेश्वरले नै मलाई चङ्गाई गर्नुहुन्छ भनेर मैले मनदेखि नै विश्वास गरेँ, र प्रभुलाई धन्यवाद यसो मलाई चङ्गाई गर्नुभएकोमा। अनि जतिजना नचिन्ने दिदीबहिनी दाजुभाइहरूले पनि परमेश्वरलाई विश्वास गरोस् भन्न म चाहन्छु। अनि कतिजना रोगले च्यापिरहेको हुन्छ, हस्पिटल धाएको हुन्छ, उहाँहरूले परमेश्वरलाई चिन्छु भन्ने चाहिँ हुँदैन, र पनि सबैजनालाई परमेश्वरले चिन्न सके, आफ्नो शरीरबाट शैतानबाट छुटकारा पाउँदाखेरि धेरै खुसी हुन्थ्यो भन्ने लाग्छ मलाई चाहिँ। अनि हरेकले नै परमेश्वरलाई चिन्न सकियोस् अनि मेरो घर फ्यामिलीले पनि परमेश्वरलाई चिन्न सकियोस् भन्ने म प्रार्थनामा राखिरहेको छु। अनि मलाई आज परमेश्वरले मेरो दाँत दुखाइबाट, मेरो दाँतबाट ब्लड आउँथ्यो त्यो ब्लडबाट पनि छुटकारा गर्नुभयो। परमेश्वरलाई धेरै धेरै धन्यवाद। म रुन्थेँ पनि मेरो शरीरमा किन यस्तो रोग आयो प्रभु भनेर, तर परमेश्वरले मलाई राति आएर भन्नुभयो, नरौ छोरी तिमी चङ्गाई हुन्छ भन्नुभयो, अनि मलाई यसमा छुटकारा दिनुभएकोमा धेरै धेरै धन्यवाद प्रभु। अनि मलाई सेतो लुगा लाएर आउनुभयो, मेरो छेउमा बस्नुभएर मलाई चङ्गाई हुन्छ भन्नुभयो। अनि म उठे प्रार्थना गरेँ, प्रभु मैले आज के देखेँ सपनामा भनेर, त्यसपछि आजभन्दा भोलिभन्दा मेरो दाँतको समस्याबाट म धेरै टाढा भएँ, शैतानबाट धेरै टाढा भएँ। अनि मैले प्रभुलाई धन्यवाद भने, प्रभु आज तपाईँले आउनुभयो र मलाई छुनुभयो अनि मलाई चङ्गाई गर्नुभयो अनि मेरो दाँतको समस्याबाट तपाईँले छुटकारा गर्नुभएको धेरै धेरै धन्यवाद भन्दै म प्रभुलाई धन्यवाद दिएँ। अनि मेरो साथीहरूले त प्रभुलाई चिन्नु भएको थिएन, उहाँहरूले भन्यो अनि तिमी बिहान बिहानै उठेर के भरपराइरहेको छौ भन्यो, र पनि मैले उनीहरूलाई बोलिन, मैले परमेश्वरलाई मात्रै धन्यवाद भन्दै बसेँ। अनि कतिले भन्यो तिमीहरू त विश्वासी हो, तिमीहरूलाई त तिमी काम गर्नु पर्दैन, तिमीहरूको प्रभुले दिन्छ भन्यो, र पनि मैले मनमा नै भने प्रभु क्षमा दिनु भन्दै प्रभुसँग नै म आफ्नो मनमा नै गुनगुनाउँदै बसेँ। त्यसपछि मैले 40 दिनमा उपवास बस्दाखेरि चाहिँ एकजना बहिनीले भन्यो, दिदी तपाईँले त साँच्ची नै सत्य परमेश्वरले चिन्न लाग्नु भयो कि के हो भन्यो। अनि मैले भने मलाई सृष्टि गर्ने परमेश्वरलाई मैले चिनेको हो भने, अनि पछि त्यो बहिनीले पनि ठूलो समस्या आउँदाखेरि उसले पनि भन्यो, दिदी तपाईँ जाने ठाउँ मलाई पनि लानु भन्यो। मैले भन्यो प्रभु धन्यवाद भने, अनि त्यो बहिनीले पनि लगेर गए, अनि त्यो बहिनीले पनि ग्रहण गर्नुभयो, उहाँले पनि हरेक कुरामा छुटकारा पाउनुभयो। अनि म पहिला कुरा भन्छु, मेरो घर फ्यामिलीले पनि परमेश्वरलाई चिन्न सकेको होस् म यही भन्छु। अनि जतिजना हाम्रो परमेश्वरलाई नचिनेर घिना गर्दै हिँड्छ त्यो सबैले परमेश्वरलाई चिन्न सकेको होस्। र मैले हरेक दुःख कष्ट पाएर नै आज परमेश्वरसँग म नजिक भएको छु। जबसम्म मेरो सास रहन्छ तबसम्म म परमेश्वरलाई त्याग्ने छैन कहिले पनि। म हरेक कुरामा परमेश्वरकै पछि पछ्याउने छु र परमेश्वरले मलाई हरेक पाइलामा डोराउनुहुन्छ विश्वास गर्दछु। र हरेकजनाले नै परमेश्वरलाई चिन्न सक्यो होस्। र हाम्रो मण्डलीमा जतिजना आउनुहुन्छ सबैजनाले नै मनैदेखि विश्वास गरोस् भन्न चाहन्छु। र मलाई त विश्वास छ परमेश्वरले मलाई चङ्गाई गर्नुभएको छ, मलाई हरेक रोगबाट छुटकारा गर्नुभएको छ, मलाई कुनै शैतानहरूले छुन सक्दैन र प्रभु येशु ख्रीष्टले आफ्नो रगतबाट पनि मलाई छुटकारा गर्नुभएको छ भन्ने विश्वास गर्दछु। अनि जतिजनाले मेरो गवाही सुन्नुभएको छ, हरेक रोगले च्याप्ने दिदी बहिनी दाजुभाइहरूले हस्पिटलको बेडमा रहनुहुनेहरूले, अनि म यहाँ जाँदा सँगै हुने रहेछ भनेर तपाईँहरू पनि परमेश्वरलाई विश्वास गर्नु र अनि तपाईँहरू पनि अघि बढ्नु। म यति भन्दै तपाईँहरूले सबैले जय मसीह भन्न चाहन्छु।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
2: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडे पनि ख्याक्क पारेर।
1: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
2: ए हो र? ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
1: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
3: थप जानकारीका लागि
1: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
3: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा, सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
1: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
0: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841-20-91-96, 9841-20-91-96
1: र सरिता महर्जन 9841-19-10-94, 9841-19-10-94।
2: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो एसई पनि सकियो,
2: मेरो प्लस टू को एक्जाम पनि सकियो,
3: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
4: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
5: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
4: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
5: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम, दीर्घकालीन फाइदा।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: उपवास बसेर हेर्नुहोस्। जयमसी आज बिहिबार मे 28 तारीक जेठ 14 गते। आजको बाइबल खण्ड यसायाको पुस्तक 58 अध्यायको 6 पदबाट रहेको छ र यहाँ यसरी लेखिएको छ, मैले चुनेको किसिमको उपवास यही होइन र परमेश्वरले आफ्ना मानिसहरूलाई उपवास बस्नका लागि निम्न कारणहरू दिनुभयो। अन्यायको बन्धन फुकाल्न, जुवाको डोरी फुकाल्न र अत्याचारमा परेकाहरूलाई मुक्त गराउन, हरेक जुवा फाँसी दिन मैले चुनेको किसिमको उपवास यही होइन र उपवास पाप स्वभावको शक्ति तोड्ने सर्वोत्तम तरिकाहरू मध्ये एक हो। यदि तपाईँ भोजनलाई इन्कार गर्न सक्नुहुन्छ भने तपाईँले कुनै पनि कुरालाई इन्कार गर्न सक्नुहुन्छ। तपाईँ जुनसुकै लतसँग संघर्षरत हुनु भए तापनि उपवास बन्धनको जुवा भाँचिदिने उपाय हो। तपाईँले जुनसुकै

0: यस्तै उद्देश्यको लागि वास्ता राख्नु भए तापनि उपवासले परमेश्वरको निगाह निम्ताउँछ। जब तपाई परमेश्वरलाई खोज्नका लागि भोजन त्याग्नुहुन्छ, यसले उहाँलाई देखाउँछ कि तपाईँ गम्भीर हुनुहुन्छ, अनि यदि तपाईँको उद्देश्य वा अभियानले उहाँको कदर गर्छ भने उहाँले तपाईँलाई गम्भीरतापूर्वक लिनुहुन्छ। कतिपय आत्मिक सफलताहरू प्रार्थना र उपवासको संयोजनबाट मात्र सम्भव छन्। जब तपाईँ उपवास र प्रार्थना गर्नुहुन्छ, यी दुईको संयुक्त शक्ति यसका भागहरूको योगभन्दा बढी हुन्छ। अर्थात् उपवास मात्रै र प्रार्थना मात्रैले ल्याउने सफलता भन्दा एकसाथ उपवास प्रार्थना गर्दा आउने सफलता धेरै बढी हुन्छ। तपाईँका सपनाहरू पूरा भइरहेका छैनन् भन्ने तपाईँलाई लाग्छ भने उपवास बसेर त हेर्नुहोस्। यदि तपाईँको वैवाहिक जीवन समस्यामा छ र तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने उपवास बसेर हेर्नुहोस्। यदि तपाईँको हृदय आफ्ना छोराछोरीको लागि टुटिरहेको छ भने उपवास बस्नुहोस्। यदि तपाईँलाई सफलता चाहिन्छ भने उपवास बस्नुहोस्। यदि तपाईँले ठूलो निर्णय लिनु छ भने उपवास बस्नुहोस्। उपवासले किल्लाहरू तोड्छ र सफलता ल्याउँछ। उपवास बस्नु भनेको चाहिँ हामीलाई उहाँको आवश्यकता छ अनि हामी उहाँलाई भोजन भन्दा बढी चाहन्छौ भने परमेश्वरलाई बताउने तरिका हो। भोजन त्याग्न ठूलो अनुशासन चाहिन्छ, तर त्यसो गर्नाले हाम्रो जीवनका अन्य क्षेत्रहरूमा पनि अनुशासन पालन गराउँछ। पापमय इच्छाहरूलाई मार्ने उत्तम तरिका भनेको तिनीहरूलाई भोके मार्नु हो, अनि उपवासले ठ्याक्कै त्यही काम गर्छ। उपवासले तपाईँको भौतिक शरीरलाई मात्र कमजोर बनाउँदैन, यसले तपाईँको पापमय स्वभावलाई पनि कमजोर बनाउँछ अनि तपाईँको आत्मालाई चाहिँ बलियो बनाउँछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: के तपाईँले गर्नुपर्ने काम गरिरहनु भएको छ? हामी असल कामको निम्ति सिर्जना गरिएका उहाँका हातका सिप हौ। जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेभस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। सफल व्यक्तिहरू कसरी वृद्धि हुन्छन् नामक आफ्नो पुस्तकमा नेतृत्व विज्ञ जोन म्याक्सले तीन प्रकारका मानिसहरूको पहिचान गरेका छन्। त्यस्ता मानिसहरू जसलाई उनीहरू के गर्न चाहन्छन् भन्ने थाहा छैन, उनीहरूमा उद्देश्यको बलियो भावना हुँदैन, उनीहरू कुनै पनि काममा हल्का रूपमा हात हाल्छन्, उनीहरू यताउता भहकिन्छन्, के को लागि प्रयत्न गर्ने उनीहरूलाई थाहा छैन। म ठान्छु कि यसको मुख्य कारण उनीहरूलाई आफैलाई जति चिन्नु पर्ने थियो त्यसरी नै नचिन्नु र आफ्नो वृद्धिमा केन्द्रित नहुनु नै हो। त्यस्ता मानिसहरू जसलाई उनीहरू के गर्न चाहन्छन् भन्ने थाहा छ तर त्यो काम गर्दैनन्। कहिलेकाहीँ उनीहरूले आफूले चाहेको काम गर्दैनन् किनभने उनीहरू चिन्ता गर्छन् कि यसले उनीहरूलाई अन्य जिम्मेवारीहरू व्यवस्था गर्ने बनाउँछ, जस्तै कि आफ्नो परिवारको लागि प्रबन्ध गर्ने, कहिलेकाहीँ उनीहरू सिक्न, वृद्धि हुन, आफू जान्न चाहेको ठाउँमा पुग्नको लागि मूल्य चुकाउन इच्छुक हुँदैन। त्यसै गरी डरले पनि उनीहरूलाई आफ्नो लगावको कुरालाई पछ्याउनको लागि मार्ग परिवर्तन गर्नबाट रोक्छ, कारण जेसुकै भए तापनि उनीहरूले गर्न सक्ने काम गर्दैनन्। त्यस्ता मानिसहरू जसलाई आफूले के गर्न चाहेको थाहा छ त्यो काम गर्छन्। यो यी मानिसहरूले धर्मशास्त्रको यो वचन पूरा गर्छन्। हामी असल कामहरूको निम्ति ख्रिस्ट येशूमा सिर्जना गरिएका उहाँका हातका सिप हौ। हामी ती बमोजिम हिँडौ भन्ने हेतुले परमेश्वरले पहिलाबाटै ती तयार गर्नुभएको थियो। तेस्रो प्रकारका मानिसहरूले आफैलाई चिन्छन्, उनीहरूको लगावको बलियो भावना हुन्छ, उनीहरू उद्देश्यमा केन्द्रित हुन्छन्, उनीहरू त्यस्ता क्षेत्रमा वृद्धि हुन्छन् जसले उनीहरूलाई आफ्नो उद्देश्यतर्फ जान मदत गर्दछ, अनि उनीहरू त्यो काम गर्छन् जुन काम गर्नको लागि उनीहरूलाई सिर्जना गरिएको थियो। त्यस्ता व्यक्तिहरूलाई वर्णन गर्ने उत्तम शब्द पूर्ण हो आफैलाई चिन्नु, आफ्नो क्षमता वृद्धि हुँदै जानु। अलिक जटिल कुरा हुन सक्छ, तपाईँले आफ्नो क्षमताको पूर्णतामा वृद्धि हुन आफू को हुँ भन्ने कुरा जान्नुपर्छ, तर तपाईँ को हो भन्ने जान्नको लागि तपाईँ वृद्धि हुनुपर्छ। यसको समाधान यही हो, परमेश्वरसँग समय बिताउनुहोस् र तपाईँलाई निर्देशन गर्न उहाँलाई अनुमति दिनुहोस्। यसकारण तपाईँ जुन उद्देश्यको निम्ति बोलाउनु भएको छ त्यही अनुरूप कार्यहरू गर्दै जानुहोस्। के तपाईँ के को लागि बोलाइनु भएको हो थाहा छैन भने यतिखेरै प्रार्थना गर्नुहोस्। परमेश्वरले तपाईँलाई त्यो बाटो पक्कै पनि देखाउनुहुन्छ जुन बाटोमा आस्था छ, भरोसा छ र अन्तिमसम्म पुग्ने गन्तव्य पनि छ। आदरणीय श्रोता, अब भने समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ख्रिस्टको खोजी गर्नुहोस्, तपाईले उहाँलाई भेट्टाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिस्टियन रक्षाशास्त्री।
4: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

गुड्डुचुपिम 105.1 मेगाहर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सन्ध्याजीका साथ कार्यक्रम हो प्रेयर टावर। प्रस्तुता यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड्डुचुपिम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै प्रार्थना गर्नुपर्छ भनेर हामी तपाईलाई उत्साह दिने गर्दछौं र साथै तपाई श्रोताहरूले टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई हामी प्रार्थनामा सहभागी गराएर अनि तपाईको निम्ति प्रार्थना गर्ने गर्दछौं। प्रिय श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको नै तपाईको प्रार्थनाको यात्रामा सहयात्रा गर्नु हाम्रो एउटै मात्रै उद्देश्य रहेको छ र त्यही उद्देश्य अनुरूप आज पनि तपाईको यो सुन्दर बिहानलाई प्रार्थनामय बनाउनको लागि तपाईको रेडियो सेट मार्फत तपाईको घर आँगनमा हामी आइपुगिसकेका छौं। तदनी श्रोता आउनुहोस् अब भने आजको यो बिहानलाई हामी सँगै साथ मिलेर प्रार्थनामय बनाऊ। प्रिय श्रोता, यदि तपाईसँग कुनै प्रार्थनाको अनुरोध छ र हामीले प्रार्थना गरिदिएको तपाई चाहनुहुन्छ भने हामीले तपाईँको प्रार्थनाको अनुरोधहरूलाई टिप्नको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-0-43-44-646 र हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। यदि तपाई वाट्सएप अथवा फेसबुक पेज मार्फत तपाई आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउन चाहनुहुन्छ भने तपाईले कृपया गरी भोइस मेसेज अथवा टेक्स्ट मेसेज गरेर तपाईँको आफ्नो प्रार्थनाका अनुरोधहरू हामीसँग बाँड्न सक्नुहुनेछ र तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई अहिले हामी कार्यक्रमको अन्तिममा समावेश गर्ने नै छौं। लौ त आदरणीय श्रोता, भने तपाईँ आफ्नो प्रार्थनाका अनुरोध हामीलाई टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। श्रोता, आजको यस बसाईमा हामीले प्रार्थना गर्दाखेरि के कुरामा विशेष गरी हामीले ध्यान दिनुपर्छ भन्ने विषयमा तपाईसँग चर्चा गर्न गइरहेका छौं। श्रोता, हामी एउटा कुरामाथि एउटा कामको लागि हामी प्रार्थना गर्छौ र परमेश्वरले त्यो काममा हामीले सफलता दिइराख्नु भएको हुन्छ अनि जब हामीले त्यो कार्यमा सफलता हासिल गर्छौ त्यसपछि हामीले कहिले पनि बीच बीचमा उक्त सफलता प्राप्त गरिरहेको बेलामा कहीँ कतै हामीबाट गल्ती भयो कि अथवा कहीँ कतै हामीले प्राप्त गरेको सफलतामा अहंकारी भएर परमेश्वरलाई नजरअन्दाज गर्दै उहाँलाई बेवास्ता गर्दै आफू अगाडि बढ्यौं कि भन्ने कुरामा चाहिँ हामीले होसियार हुनु पर्दै रहेछ भन्ने विषयमा आज म तपाईसँग बातचित गर्न गइरहेको छु। श्रोता, हामीले पहिलो सामुएलको पुस्तक 13 र 14 अध्यायमा हामी यस्तै किसिमको एउटा घटना हेर्दछौं। जतिखेर राजा साउलले परमप्रभुको आदेश अनुसार उनले पालिस्टीहरूसँग लडाईँ गर्दै थिए र उनलाई लडाईँ गर्नको लागि सघाउनको लागि सेनापतिको कमाण्ड सम्हालेर उनको आफ्नै छोरा जोनाथनले सहायता गरिरहेका थिए। श्रोता, त्यही अवसरमा साउल राजाले एउटा
गल्ती गर्न पुग्दछन्। त्यो गल्ती के हो भने पलिस्टीहरूलाई संहार गर्दै गरिरहेको अवस्थामा जो तत्कालीन समयमा इसरायलका शत्रुहरू थिए उनीहरूले इसरायलीहरूलाई नाश गर्नको लागि अझैसम्मका शक्तिहरू प्रयोग गरेका थिए। सायद यदि सृष्टिकर्ता परमेश्वरले साउल र उनको सेनालाई सहायता नगर्नु भएको भए उनीहरूले सम्पूर्ण इसरायलीहरूलाई नष्ट गरेर त्यो प्रतिज्ञाको भूमि कनान देश उनीहरूले कब्जा गर्ने थिए र इसरायलीहरूको नामो निशानै मेटाइदिने थिए। तर सृष्टिकर्ता परमेश्वरले त्यसो हुन दिनु भएन। परमेश्वरले साउलको सेनाद्वारा त्यहाँ काम गरिराख्नु भएको थियो। यही बखतमा उनी आफू राजा भएको दम्भमा अन्य सेनाहरूको वास्तै नगरिकन सृष्टिकर्ता परमेश्वरको नाउँमा एउटा भाकल गर्न पुग्छन्। त्यो के भनी पलिस्टीहरूलाई संहार नगरिसकुन्जेल कसैले नि केही खाने छैन र खाएमा त्यो श्रापित होस् भनेर यस्तो तरिकाले भाकल गर्छन् र त्यो भाकलमा सबै सेनाहरूले सुनेका हुन्छन्। तर उनको आफ्नै छोरा जोनाथनले चाहिँ त्यो कुरा सुनेका हुँदैनन्। प्रेस्रोता अनि त्यसपछि त्यहाँ शत्रुहरूलाई खेद्दै जाने क्रममा वनमा एउटा महको चाका भेटिसकेपछि जोनाथनले त्यो महको चाकाबाट केही लिएर चाख्छन् र उनले नयाँ शक्ति र नयाँ बल प्राप्त गर्छन्। त्यस दिन सृष्टिकर्ता परमेश्वरको अनुग्रहले युद्ध सफल नै हुन्छ र मानिसहरू रमाइरहेका हुन्छन्, खुशी मानिरहेका हुन्छन् र साउल पनि एकदमै रमाइरहेका हुन्छन्। सृष्टिकर्ता परमेश्वरले आज हामीलाई ठूलो विजय दिनुभयो, ठूलो सफलता प्राप्त गर्न सक्यौं। त्यसकारण अब हामी हाम्रा शत्रु पलिस्टीहरूको सामु शक्तिशाली भएका छौं। अब उनको विचार र भनाईलाई हामीले राम्रोसँग ध्यान दिने हो भने के कस्तो प्रकारको एउटा भाव पाउँछौ भने साउल राजाले यस्तो भाव व्यक्त गर्दछन्, अब मलाई परमेश्वरको सहायता चाहिँदैन, बिना परमेश्वर पनि अब म पलिस्टीहरूसँग लडाई गरेर जित्न सक्छु भन्ने तरिकाको एउटा विचारधारा उनको मनमा आएको हामी देख्न सक्दछौ श्रोता। अनि उनले सृष्टिकर्ता परमेश्वरको निम्ति एउटा वेदी बनाए र त्यहाँ उनले परमेश्वरलाई बलिदान चढाउनको लागि उनले त्यसरी वेदी त बनाए। त्यसपछि उनले सृष्टिकर्ता परमेश्वरसँग दोस्रो चोटि प्रार्थना पनि नगरिकन उनले मानिसहरूलाई यसो भने, हामी तल गएर परिस्थितिहरूमाथि राति आक्रमण गरौं र मिरमिरे उज्यालो हुँदा सम्ममा उनीहरूलाई लुटौ, उनीहरूको एकजना मानिसलाई पनि हामी बाँकी नराखौं। तर त्यहाँ सृष्टिकर्ता परमेश्वरले मानिसहरूमाथि आफ्नो विचारले प्रकट गरिसक्नु भएको थियो र मानिसहरूको मुखद्वारा साउललाई यसरी जवाफ दिनुभयो। मानिसहरूले जवाफ दिए, तपाईँलाई जे असल लाग्छ त्यही गर्नुहोस्, तर पुजारीहरूले जो परमेश्वरको सेवामा रहन्थे उनीहरूले साउललाई भन्छन्, हामी पहिले परमेश्वरसँग सल्लाह लिउँ, के थाहा सृष्टिकर्ता परमेश्वरले पलिस्टीहरूलाई अझै बाँकी राख्न चाहनुहुन्छ कि अथवा नाश गर्न चाहनुहुन्छ। श्रोता यहाँ हामी देख्दछौ पुजारीहरू जो परमेश्वरका सेवक हुन् उनीहरूले एकपटक परमेश्वरको अधीनमा रहेर
उहाँको इच्छा सोध्ने अर्थात प्रार्थना गर्ने निर्णय गरे। तर यता साउल र साउलका मानिसहरूले भने अब पलिस्तीहरूलाई लुट्नको लागि, किनभने उनीहरूले अगाडि नै सफलता पाइसकेका थिए, त्यसैको आधारमा परमेश्वरसँग सल्लाह लिइराख्नुपर्ने, प्रार्थना गरिराख्नुपर्छ जस्तो ठानेनन्। आदरणीय श्रोता, तपाईँ हामीले हाम्रो विश्वासको यात्रा गर्ने क्रममा कतिपय अवस्थामा गर्ने गल्ती यही हो। के तपाईँले यस्तै प्रकारको गल्ती गर्नुभएको छ? प्रेस्रोता, मानिलिनुहोस् हिजो तपाईँले बिहान सबेरै आफ्नो व्यापारको लागि प्रार्थना गर्नुभयो। तपाईँ एउटा व्यापारी हुनुहुन्छ, तपाईँको पसल छ, र तपाईँले हिजो बिहान प्रार्थना गर्नुभएको थियो र त्यो दिन तपाईँले एकदमै ठूलो धनराशिको व्यापार गर्नुभयो। तपाईँको पसलमा त्यो दिन ग्राहकहरू भ्याइ नभ्याइ आउनुभयो र तपाईँलाई मोटो रकम मुनाफा भयो। अब तपाईँको यो व्यापार लगभग त्यस दिन रातको 12 बजेसम्म चलिराख्यो। अब भोलिपल्ट अब तपाईँलाई लाग्यो अब चाहिँ मलाई परमेश्वरले मेरो पसलमा आशिष खन्याउनु भएको छ, हिजोदेखि मेरो दुकानमा परमेश्वरको आशिष परेको छ, यसकारणले गर्दा आज झन हिजोको भन्दा दोब्बर व्यापार हुनेछ भनेर तपाईँले ठान्नुभयो। अनि तपाईँले आफ्नो बेच्नुपर्ने सामानहरू तयारी पनि तपाईँले हिजोको भन्दा दोब्बर तयार गर्नुभयो। तर दुःख लाग्दो कुरो, हिजो त्यति धेरै चलेको व्यापार आज चाहिँ फाटाफुट्टा मात्रै ग्राहकहरू आउन थाले। अब दिन ढल्न आँटिसक्यो, तपाईँको सामान हिजो जुन परिणाममा बिकेको थियो आज त्यसको आधाको आधा पनि बिकेको छैन। अब तपाईँलाई चिन्ता लाग्न थाल्यो, हिजोभन्दा आज दोब्बर व्यापार गरौंला भनेको त आज त बनाएको सबै सामान उब्रिएको सामान सबै उब्रिएर बिग्रने पो भयो। श्रोता, तपाईँले ठान्नुभयो परमेश्वरले हिजोको दिनदेखि प्रार्थना गरे र हिजोको दिनदेखि मेरो पसलमा आशिष दिन थाल्नुभयो, तर आज बिहान तपाईँले सृष्टिकर्ता परमेश्वरलाई प्रार्थना गर्नुभएन। कारण के थियो भन्दाखेरि, तपाईँ हिजो व्यापार गर्दै जाँदा परमेश्वरलाई मन नपर्ने गरी तपाईँले सामानमा अलिअलि गर्दै गर्दै तपाईँले कालाबजारी गर्नुभयो। भनौँ तपाईँले जुन नापमा तपाईँले त्यो सामान आफ्नो ग्राहकलाई दिनुपर्ने थियो त्यो मूल्यमा तपाईँले त्यति सामान दिनुभएन, बढी नाफा कमाउने होडमा सबैबाट थोरै थोरै तपाईँले निकाल्न थाल्नुभयो, जुन कुरा परमेश्वरलाई मन परेन। किनभने परमेश्वरको वचनले भन्छ, ठिक नापको ढक तराजुमा तैले तौलनु, सही नापका ढक तराजु परमप्रभुबाट हुन् भनेर हामीले हितोपदेश पुस्तकले भन्छ। तर तपाईँले सही नापको ढक तराजु राख्नुभयो, तर त्यसबाट तपाईँले थोरै निकालेर दिनुभयो, ग्राहकहरूले केही भनेनन्, तर परमेश्वरलाई यो कुरा मन परेन। आज तपाईँलाई चेताउनको निम्ति, तपाईँलाई सुधार्नको निम्ति यो बिहान तपाईँको पसलमा अब अर्को ग्राहक आएन। अब कल्पना गर्नु, साउलको कथा अहिले भर्खरै जुन बताए र तपाईँको कथा लगभग मिल्न खोज्यो। साउलको छोरा जोनाथनले नथापाइकन परमेश्वरसँग गरिएको प्रतिज्ञालाई तोडेका थिए, जुन कुरा कसैलाई थाहा थिएन, र साउलले पनि त्यो विषयमा के कसो भनेर सोध्ने आँट गरेनन्
र सोध्नु आवश्यक ठानेनन् र उनी सिधै आक्रमण गर्नुपर्छ भन्ने विचारमा अगाडि बढे। किनभने परमेश्वरले पलिस्टियरलाई हिजो हाम्रा हातमा सुम्पिदिनु भएको थियो भने आज पनि सुम्पिदिनु हुनेछ भन्ने उनको विश्वास थियो। र तपाईँले नि त्यही गल्ती गर्नुभयो। हिजो बिहान तपाईँले प्रार्थना गर्नुभयो, मनज्ञ व्यापार भयो, तर तपाईँले त्यो मनज्ञ व्यापारमा अझै थप नाफा कमाउनको लागि सामान कटाउँदै दिन थाल्नुभयो। तर आज बिहान तपाईँले अब प्रार्थना गर्नु जरुरी ठान्नु भएन, सिधै आफ्नो व्यापारलाई शुरूआत गर्न थाल्नुभयो। र त्यो हिजोको गल्तीको कारण परमेश्वरलाई मन परेको थिएन र आज चाहिँ तपाईँलाई एउटा पाठ सिकाउने उहाँले निर्णय गर्नुभयो। श्रोता, अब हामी विचार गरौं, पलिस्टियरलाई खेद्नु अगाडि पुजारीहरूले कस्तो प्रतिक्रिया दिए। आज हामी परमप्रभु परमेश्वरसँग पहिले सल्लाह लियौं एकपटक। सायद तपाईँले पनि आजको बिहान पनि भनौं, सृष्टिकर्ता परमेश्वरसँग आज व्यापार कस्तो हुनेछ सामान बनाउनुभन्दा अगाडि नै प्रार्थना गर्नुभएको थियो भने सायद तपाईँले हिजो गरेको गल्तीलाई उहाँले देखाइदिनुहुने थियो र तपाईँले पश्चाताप गर्ने मौका पाउनुहुने थियो र आज पनि परमेश्वरले तपाईँको व्यापारमा आशिष दिन सक्नुहुन्थ्यो। आदरणीय श्रोता, अनि यहाँ तर तपाईँले त्यो नगर्नु भएको कारण तपाईँ आफ्नो हिजोको विगतको सफलतालाई आधार मानेर परमेश्वरलाई अलिकति पछाडि सारेको कारण आज तपाईँको जीवनमा नोक्सानी हुने पक्का भइसकेको छ। श्रोता, अनि यो मैले बताएको दृष्टान्त केवल व्यापारको क्षेत्रमा मात्र लागू हुँदैन, तपाईँ हाम्रो आत्मिक तथा भौतिक जीवनको हरेक क्षेत्रमा लागू हुन्छ। तसर्थ हरेक दिन तपाईँ र मैले आफ्नो व्यवसाय, व्यापार, सेवकाई अथवा जे कोही जुनसुकै काम गर्दाको अवस्थामा पनि सृष्टिकर्ता परमेश्वरसँग सल्लाह लिएर, उहाँसँग प्रार्थना गरेर, उहाँको अगुवाई अनुसार काम गर्न थाल्दछौ भने हामीले सम्भवतः कुनै पनि नोक्सानी बिहोर्नु पर्दैन। हाम्रा हरेक कामहरूमा उहाँको आशिष रहन्छ। प्रेसरोता, यदि हामीले काम गर्दै जाने क्रममा कुनै हामीले नजानिकन कुनै पाप भयो अथवा कुनै उहाँलाई चित्त नबुझ्ने कुराहरू भयो भने पनि हामी सुध्रने मौका पाउँछौ। प्रेसरोता, या हामीले देख्छौ त्यसपछि के उनले पुजारीले भने चाहिँ प्रार्थना गरे त? हो, गरे। त्यसपछि परमेश्वरको प्रतिक्रिया के रह्यो? आउनुहोस् 37 पददेखि तल हेरौं। यसकारण साउलले परमप्रभुलाई सोधे, के म पलिस्टियरलाई खेदौ? के तपाईँले उनीहरूलाई इसरायलको हातमा सुम्पिदिनुहुनेछ? तर त्यस दिन परमेश्वरले उनलाई केही जवाफ दिनु भएन। यसकारण उनले भने, सेनाका सबै नेताहरू अगुवाहरू अगाडि आऊ र आज के पाप भएको छ भनी पत्ता लगाऊ। इसरायललाई उद्धार गर्नुहुने जीवित परमप्रभुको नाममा म भन्दछु कि मेरा छोरा जोनाथनमा नै त्यो लुकेको भए पनि तिनी मारिनेछन्, तर कसैले पनि उनलाई केही भनेनन्। तब साउलले इसरायलीहरूलाई भने, तिमीहरू सबै एकातिर बस अनि म र मेरो छोरा जोनाथन अर्कोतिर बस्नेछौ। मानिसहरूले जवाफ दिए, तपाईंलाई जे सबभन्दा असल लाग्छ त्यही गर्नुहोस्। तब साउलले परमप्रभु इसरायलका परमेश्वरलाई यसो भनेर प्रार्थना गरे, आज तपाईँले आफ्नो दासलाई किन जवाफ दिनु भएन? यदि यो दोष म अथवा मेरो छोरा जोनाथनमा छ भने ए परमप्रभु इसरायलका परमेश्वर चिट्ठामा त्यसको भाग उरिम परोस्। यदि यो दोष तपाईँको प्रजा इसरायलमा छ भने त्यसलाई तुम्मिम परोस्,
जोनाथन र साउललाई चिट्ठाले अलग गर्यो र मानिसहरू चाहिँ छुट्टिए। तब साउलले भने, म र मेरो छोरा जोनाथनको बीचमा चिट्ठा हाल, अनि जोनाथन छानिए। तब साउलले जोनाथनलाई भने, तिमीले के गर्यो मलाई भन। जोनाथनले भने, मैले मेरो लट्ठीको टुप्पाले अलिकता मोह चाखेको हुँ, के अब म मर्नुपर्छ। साउलले भने, जोनाथन तिमी मारिएनौ भने परमेश्वरले मसित त्यो भन्दा कठोर व्यवहार गरून्। तर मानिसहरूले साउललाई भने, के जोनाथन मारिने? ती तिनै जोनाथन जसले इसरायलको निम्ति यति ठूलो विजय प्राप्त गरेका छन्, यस्तो नहोस्। जीवित परमप्रभुको नाउँमा हामी भन्दछौं कि तिनको एउटा केस पनि भूइँमा खस्न पाउने छैन, किनभने तिनले आज परमेश्वरको सहायताले काम गरेका छन्। र यसरी मानिसहरूले जोनाथनलाई मुक्त गराए र तिनी मारिएनन्। यद्यपि साउलले पलिस्टियरलाई खेद्न छोडिदिए र उनीहरू आफ्नो देशमा गए। आमेन। आदरणीय श्रोता, अब यो बाँकी खण्डलाई हामीले हेरौं। त्यहाँ जोनाथनले अजानमा पाप गरेका थिए र त्यो पाप सृष्टिकर्ता परमेश्वरले सबैको सामु प्रकट गरिदिनुभयो र त्यो प्रकटीकरण यसकारणले भयो कि परमेश्वरमा नम्र भएर पछि साउलले प्रार्थना गरेका थिए। प्रिय श्रोता, त्यसपछि उनले जब त्यो पाप प्रकट भयो, उनलाई सुम्पिएको जुन काम थियो, जुन मिसन थियो, त्यसलाई नै रोकेर उनी सदाको लागि त्यसलाई छोडेर आफ्नो दरबारतिर गएको हामी पाउँदछौं। प्रिय श्रोता, यसबाट तपाईँ हामीले के सिक्नु पर्दछ भने, यदि तपाईँ र मैले कुनै पनि काम गर्दा आफ्नो स्वेच्छाले नसोचिकन, राम्रोसँग विचार नगरिकन, परमेश्वरसँग सल्लाह नलिकन कुनै पनि निर्णय गर्दछौं भने, त्यो निर्णय हाम्रो निम्ति लुकेको पाप हुन सक्छ। जुन कुरालाई पछि परमेश्वरले प्रकट गर्नुहुँदा त्यसलाई हामीले सुधारे तापनि, हामीले गर्दै गरेका कामहरूलाई निरन्तरता हामीले दिन नसक्ने अवस्था आउन सक्छ। त्यसकारणले गर्दा यदि तपाईँ कुनै काममा निरन्तरता दिन चाहनुहुन्छ भने, तपाईँले त्यो कामसँग कुनै पनि सम्बन्धित विषयमा निर्णय लिनुभन्दा अगाडि एकपटक प्रार्थना गर्ने काम गरौं। परमेश्वरको आत्मा अवश्य पनि हामीसँग बोल्नुहुन्छ र हामीलाई उहाँको इच्छाअनुसार हामीले हाम्रो जीवन जिउँदैछौँ र काम गर्दैछौँ भने अवश्य पनि तपाईँ र मलाई मार्गदर्शन गर्नुहुन्छ। र यदि हामी उहाँको मार्गदर्शन अनुसार हाम्रा कुनै पनि क्षेत्रका काम कारवाहीहरूलाई अगाडि बढाउँछौं भने, त्यो दीर्घकालसम्म अगाडि पुग्दछ र त्यसले जुन अन्तिममा परिणाम ल्याउनु पर्ने थियो त्यो परिणाम अवश्य लिएर आउँछ। तर हामी थोरै सफलताको आडमा घमण्डी अथवा दम्भी भएर बिना प्रार्थना स्वेच्छाले निर्णय गर्छौं र कदम चाल्ने गर्छौं भने, पछि गएर त्यसलाई हामीले निरन्तरता दिन सक्दैनौ र हाम्रा कामलाई बीचमै छोड्नुपर्ने अवस्था आउन सक्छ। श्रोता, तपाईँ कस्तो जीवन चाहनुहुन्छ? सफल उन्नत जीवन चाहनुहुन्छ कि अथवा सामान्य जीवन चाहनुहुन्छ कि अथवा हारेको जीवन? आदरणीय श्रोता, यी कुराहरूको छनौटको निम्ति तपाईँले कसरी प्रार्थना गर्नुहुन्छ अथवा कस्तो तरिकाले काम गर्नुहुन्छ? परमेश्वरको अगुवाईमा अथवा आफ्नो मन खुसीमा अथवा आफ्नो राजी खुसीमा, त्यसमा भर पर्दछ। आदरणीय श्रोता, यतिभन्दा अब कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु र अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर अर्थपूर्ण गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा। र यतिखेर मेरो हातमा अब भने तपाईँ श्रोताले नै टिपाउनु भएका प्रार्थनाको अनुरोधहरू परिसकेको छ र अब यी प्रार्थनाको अनुरोधहरू लिएर प्रार्थना गर्ने समय भइसकेको छ। र आजको बसाईमा दुईजना श्रोताहरूको प्रार्थनाको अनुरोध मेरो हातमा परेको छ र पहिलो श्रोता हुनुहुन्छ सन्ध्याजी र उहाँको प्रार्थनाको विषय छ। मेरो भाइ विजय आउने सोमबार दुबईबाट फर्काउँदैछ र उहाँको सुरक्षित यात्राको लागि र दुबई भन्नुहोस् उहाँले दुबई फर्किँदै हुनुहुन्छ भनेर लेख्नु भएको रहेछ। र यसलाई फेरि सुन्नुहोस्, मेरो भाइ विजय आउने सोमबार दुबई फर्किँदै हुनुहुन्छ र उहाँको सुरक्षित यात्राको लागि प्रार्थना गरिदिनुहोला र उता उहाँको काममा पनि सुरक्षा हुन सकेकोस् भनेर प्रार्थना गरिदिनुहोला भन्नुभएको छ। भने अर्को श्रोता हुनुहुन्छ अमिता महर्जनज्यू र उहाँको प्रार्थनाको अनुरूप रहेको छ, मेरो श्रीमानलाई मण्डली जाने मन हुन सकेकोस् र मेरो बुवा र मेरो पनि हातका नसाहरू दुखेको छ, चंगाई हुन सकेकोस् भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नु भएको छ। तादनी श्रोता आउनुहोस्, हामी उहाँहरू दुवैजनाको निम्ति केही समय प्रार्थना गर्नेछौ। सर्वशक्तिमान पवित्र अनि पवित्र जीवित परमेश्वर बुवा, हामी तपाईँको चरणमा आउँदछौ फेरि पनि र हामी तपाईँलाई धन्यवाद दिन्छौ। तपाईँ परमेश्वरले हाम्रा प्रार्थनाहरूलाई निरन्तर रूपले सुनेर हामीलाई जवाफ दिइराख्नु भएको छ र आज पनि तपाईँ परमेश्वरले हामीलाई जवाफ दिनुहुनेछ भने हामी आशा विश्वास गर्दछौ। प्रभु, हामी तपाईँ परमप्रभु परमेश्वरमा प्रार्थना गर्दछौ र तपाईँ परमेश्वर पिताले सन्ध्याजीको भाइ विजयको लागि प्रभु तपाईँ परमेश्वरले उहाँलाई आशिष दिनुभएको छ। उहाँ आउने सोमबार नेपालबाट दुबई फर्कदै हुनुहुन्छ र उहाँको यात्रामा तपाईँको सुरक्षा रहन सकेकोस् पिता परमेश्वर। उहाँले यात्रा गर्ने हरेक सवारीका साधनहरू प्लेनहरूदेखि सबैमा तपाईँको आशिष रहन सकेको सुरक्षा रहन सकेको छ र साथै उहाँ जब काम गर्ने ठाउँमा पुग्नुहुन्छ त्यहाँ पनि सुरक्षा हुन सकेको छ। हामी प्रार्थना गर्दछौ पिता परमेश्वर, कुनै पनि प्रकारको अप्रिय घटना नहुन सकेकोस् र तपाईँको पूर्ण शान्ति पूर्ण सुरक्षा त्यहाँ हुन सकेकोस् हामी प्रार्थना गर्छौं। र त्यसै गरी हामी प्रार्थना गर्छौं अमिता महर्जन ज्यूको श्रीमानको लागि, उहाँलाई मण्डली जाने मन दिनुभएको पिता परमेश्वर। तपाईँको सेवामा अगाडि बढ्नुपर्छ, मण्डली नजानु संगति नजानु भनेको ख्रिस्टलाई इन्कार गर्नु हो भन्ने कुरा बुझ्न सक्नुभएको पिता तपाईँले सहायता गर्नुभएको पिता हामी प्रार्थना गर्छौं। उहाँको बुवाको जो नसाहरू दुखिरहेको छ पिता परमेश्वर, तपाईँले उहाँलाई छुनुहोस् र चंगाई छुटकारा दिनुहोस् र उहाँको आफ्नै पनि प्रभु जो नसाहरू दुखिरहेको छ पवित्र परमेश्वर, तपाईँ परमेश्वरले उहाँलाई छुटकारा दिनुहोस्। तपाईँ निको पार्ने प्रभु, चंगाई दिनुहुने प्रभु, यहोवा राफा हुनुहुन्छ। प्रभु हामी तपाईँलाई प्रभु उहाँहरूका जो समस्याहरू छ तपाईँको चरणमा ल्याउँदछौ र तपाईँको शक्तिशाली हातले उहाँलाई छुनुहोस् र निको पार्नु भएको छ। धन्यवाद पिता परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौ, महिमा चढाउँछौ, किनभने तपाईँ परमेश्वरले हाम्रा प्रार्थनालाई सुनेर तपाईँले जवाफ दिइसक्नु भएको छ, हामी विश्वास गर्छौं। धन्यवाद, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौं र सुनिकन ग्रहण गर्नुहोस् येशु प्रभुको नाउँमा, आमेन। हवस्त श्रोता, यिनै प्रार्थनाका अनुरोधहरूको साथसाथै पनि आजको कार्यक्रम प्रेरटारबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा सन्ध्याजीको साथ प्रस्तुता जनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय होस्। अवस्था जय मसीह।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति टाइमले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आर्थिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम हजुरबालाई चिट्ठी।
2: नबिर्सिनु कहिले हजुर आफ्नो जन्म मिति, यो हो कार्यक्रम हजुरबालाई चिट्ठी। जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमसँग बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हजुरबालाई चिट्ठीमा। आदरणीय श्रोता, कार्यक्रम हजुरबालाई चिट्ठी लिएर हाम्रो हजुरबा र म नाति उपस्थित भइसकेका छौं र हामी हजुरबाले हामीलाई अति उपदेश दिनु नै हुन्छ र हामी आफूभन्दा अग्रजको होइन हाम्रो आमा बुवा हजुरबा हजुरआमा हाम्रो टिचरहरूको अति उपदेशलाई हामीले मानिलिनुपर्छ र कार्यक्रम हजुरबालाई चिट्ठीमा हजुरबाले हामीलाई अर्थ उपदेश त दिनु नै हुन्छ र सबैभन्दा ठूलो कुरो हजुरबाले हामीलाई माया गर्नुहुन्छ र माया गर्ने मान्छेले जहिले पनि के गर्छ, अर्थ उपदेश दिन्छ नै हामीलाई। यसो गर उसो नगर अथवा गल्ती गर्यो भने पनि उहाँले के गर्नुहुन्छ, हामीलाई सुधार्ने काम गर्नुहुन्छ। र हजुरबा यतिखेर आइसक्नु भएको छ, हजुरबालाई कुरा नरखौं, उहाँ अर्थ उपदेश दिन एकदमै जोस जाँगर सहित आउनु भएको छ। हजुरबालाई स्वागत गरौं कार्यक्रममा। स्वागत छ हजुरबा तपाईँलाई कार्यक्रममा। ओहो नाति, अनि के छ तेरो हाल खबर चाहिन्छ कुरामा? के हुनु नि हजुरबा? हजुरले भने जस्तै हाँसेकै छु, बाँचेकै छु, नाचेकै छु नि हजुरबा। अनि बाबु, के छ त अरू नयाँ नौलो हाल खबर? तेरो पढाइ लेखाइ कस्तो हुँदैछ, कस्तो गर्दैछस्? यो त महत्वपूर्ण कुरा हो। अब आफूले माया गरेको नाति नातिनालाई के गर्दैछन्, के खाँदैछन् भनेर सोध्नै पर्वा। ल भन, तेरो के छ हाल खबर? ठ्याक्क पार भन् त नाति। हजुरबा, अब त्यही त हो नि, अब बिहानै उठ्ने, तपाईँले भने जस्तो एक्सर्साइज गर्ने, मन तातो पानी बनाएर एक गिलास खाने, अनि त्यसपछि कलेज जाने, अनि त्यसपछि आउने, यस्तै त हो नि हजुरबा। ल, कति राम्रो बानी भएछ यसको। पहिले त उठ्न पनि साह्रै अल्छे मान्ने मान्छे, बिहानै उठ्ने बित्तिकै मैले भनेको छु नि त, मन तातो एक गिलास पानी खाएर जहाँ गए पनि हिँडेर राम्रो हुन्छ, अनि एक्सर्साइज पनि हाम्रो जीवनमा एकदमै आवश्यक छ। वा अब म बुढो मान्छे त सकी नसकी एक्सर्साइज गर्छु, त्यो गरेर अरू भन्दा म अलिकति हेल्दी पनि छु क्या नाति, किनभने हिँड्नुपर्छ, एकै ठाउँमा बस्नु हुँदैन, हिँड्नुपर्छ, एक्सर्साइज गर्नुपर्छ, समयमै खानुपर्छ, समयमै सुत्नुपर्छ। समय भन्ने कुरा यति महत्वपूर्ण कुरा हुन्छ वा यति महत्वपूर्ण कुरा हुन्छ, यो कुरा चाहिँ एकदमै हामीले ख्याल गर्नुपर्छ है वा। हो नि हजुरबा, तपाईँले जब मलाई भन्नुभयो, तपाईँले मलाई जुन आठवटा आर्ट सिकाउनु भयो नि हजुरबा, त्यो आठवटा आर्ट चाहिँ मलाई एकदमै मन परेको छ क्या। एकचोटि फेरि त्यो आठवटा आर्ट मलाई स्मरण गराइदिनुहोस् क्या हजुरबा, म अरू साथीहरूलाई पनि सिकाउन चाहन्छु क्या। ल, कस्तो ज्ञानी भएछ मेरो नाति त गाँठे हो। ए हरे, जहिले पनि अति उपदेश भन्ने कुरा मानिलिनुपर्छ। अब के गर्नु, कति नाति नाति नात के भन्छन् भने मैले अति उपदेश दिँदा उहिलेको कुरा खुइलेर गयो ओ भनेर भन्छन्। त्यसो होइन नि बा, हामीले तिमीहरू जस्तो नपढे पनि, तिमीहरू जस्तो कलेज नगए पनि, तिमीहरू जस्तो स्कुल नगए पनि अनुभव त छ नि बा। हामीले कोही पढेर जान्छन्, कोही पढेर जान्छन् भन्ने कुरालाई त मान्नुपर्छ नि त, के कह्यो नाति? हो नि हजुरबा, हो, हजुरले भनेको कुरा त 100% हो हजुरबा। म पनि बुढाबुढीले भनेको कुरा मलाई एकदमै मनपर्छ नि हजुरबा। जस्तो होइन, कतिले के भन्छन् भने उहिलेको कुरा खुइलेर गयो, म चाहिँ यो कुरालाई मान्दिनँ, किनभने हजुरबा तपाईँले दिएको अर्थी उपदेशले गर्दा मेरो धेरै उन्नति प्रगति भएको छ नि। म त के भन्छु भने ओल्ड इज गोल्ड भन्छु, होइन पुरानो नै के हो सुनो, त्यो भएर म चाहिँ यो कुरालाई मान्छु, अरूले मानुन् या नमानुन्, किनभने हजुरहरूसँग चाहिँ पढ्नु भएको छ, अनुभव गर्नु भएको छ, होइन सबै कुराको अनुभव भएको कारणले नै म चाहिँ हजुरहरूको कुरालाई होइन स्वीकार्छु, मानिलिन्छु। ल अब परमेश्वरले हामीलाई चाहिँ होइन आठवटा आठ दिनुभएको छ, आठ दिन यहाँ चौबिस हुन्छ, अनि चौबिस घन्टा हामीलाई दिनुभएको छ रात दिन गरेर, र सबै योभन्दा महत्त्वपूर्ण एउटा आठ भनेको चाहिँ हामीलाई सुत्नको लागि दिनुभएको ल। तीनवटा आठलाई चाहिँ छुट्टाउँदैछु है नाति, यो कुरा ध्यान दिएर सुन, र रेडियोबाट सुन्ने नाति नातिनाले पनि ध्यान दिएर सुन्ने, कतिजना त यतिखेर पनि उठ्न गाह्रो भइरहेको होला, हुँदैन, समयमा सुत्ने, समयमा उठ्ने, दस बजी साँझ सुत्ने, पाँचदेखि छ बजीसम्म उठ्ने, अरू बेला नसुत्ने, यो यो सुत्ने बानीले जब धेरै नै मान्छे अल्छे हुन्छन् क्या होइन, अब कति कुरा हामीले सुनेका छौँ नि, घरै बगाइसक्यो मान्छे सुत्या छ, ए गाँठे यस्तो त गर्नु हुँदैन नि, यो कुम कर्ण सुताइ त सुत्नु हुँदैन नि त भाइ, यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ, ल सुन है नाति, मैले यो आठवटा आठको महत्त्व बताउँदैछु, जसले यो आठवटा आठलाई जीवनमा लागू गर्छ त्यसको जीवन फलिफाप उन्नति प्रगति समृद्धि हुँदै जान्छ, वा म लेखेर दिन्छु, अब एउटा आठ सुत्नको लागि होइन, एउटा आठ काम गर्नको लागि, अर्को आठ आफ्नो व्यक्तिगत जीवनको लागि, हेर न आठ दिन चौबिस, हेर मान्छे रात दिन नखटे पनि मरिहत्ते गरे काम गर्नुहुन्छ, कति मान्छेलाई सोध्छु म तेरो आँखा त रातो भएको छ वा भन, भने म त सुतेको छैन, दुई घन्टा मात्रै सुत्छु, रातभरि काम गर्छु, हुँदैन वा हुँदैन, त्यसरी त्यसरी गर्नु हुँदैन, मरिहत्ते गर्नु हुँदैन, होइन यो यो ज्यानलाई शास्ति दिनु हुँदैन वा, किनभने हामीले आठ घन्टा चाहिँ सुत्नै पर्छ वा, होइन अनि आठ घन्टा सुत्तेन भने के हुन्छ थाहा छ, हामी रोगको शिकार भन्छौँ, हामी चाँडै बुढो हुन्छौँ, अनि हामी चाँडै मर्न पनि सक्छौँ वा, आठवटा आठलाई प्रयोग गरेन भने, एउटा आठ चाहिँ सुत्नको लागि, अर्को आठ चाहिँ भनेको वा काम गर्ने, होइन आठ घन्टा काम गर्ने, त्यो जागिरको कुरा हुन्छ नि त, जागिरमा पनि कहिले आठ घन्टा दस घन्टासम्म मान्छे काम गर्छन्, गर्नुहोस्, त्यो हामीलाई चाहिँ परमेश्वरले के दिनुभएको छ भने वा यो आठ चाहिँ काम गर्न दिनुभएको छ, एउटा आठ होइन, हामी आठ घन्टा काम गर्छौँ नि त, जहाँ गए पनि आठ घन्टा काम गर्छौँ, आठ घन्टा पढ्छौँ, होइन त्यो चाहिँ उन्नतिको लागि, आफ्नो आर्थिक आय स्रोतको लागि, होइन काम आठ घन्टा चाहिँ काम गर्नै पर्छ वा जहाँ होस् जसरी होस् हामीले काम गर्नुपर्छ, र अर्को आठ भनेको चाहिँ व्यक्तिगत प्रयोगको लागि, अब आफूलाई पनि त समय दिनु पर्यो नि वा, होइन त अब आफ्नो पढाइ लेखाइको कुरा होला, सरसफाइको कुरा होला, साथीभाइसँग भेटघाटको कुरा होला, त्यो आठ चाहिँ परमेश्वरले फेरि हामीलाई दिनुभएको छ, यो कुरा चाहिँ साथै हामीले याद गर्नुपर्छ होइन वा, अनि कस्तो लाग्छ त नाति मेरो आठवटा कुरा हो नि हजुरबा, हजुरले धेरै अगाडि पनि मलाई त भन्नुभएको थियो हजुरबा, होइन म त यो आठवटा आठ प्रयोग गर्ने भइसकेँ नि त, म आठ घन्टा मेरो त जागिर छैन हजुरबा, होइन आठ घन्टा पढ्न जान्छु, कलेजमा पढ्छु, अनि आउँछु, अनि आफ्नो व्यक्तिगत पढाइ लेखाइका कुराहरू हुन्छन्, साथीभाइसँगको भेटघाट हुन्छ, म चाहिँ फुटबल खेल्छु, होइन जे होस् हजुरले भने जस्तो आठलाई म प्रयोग गर्छु, अनि अर्को भनेको हजुरबा म आठ घन्टाले मजाले सुत्छु, तपाईँले मलाई भन्नुहुन्छ नि साँझ दस बजी सुत्ने बानी गरे नाति भन्नुहुन्थ्यो, हो नि हजुरबा म बिहान अब साँझ आठ बजी दस बजी सुत्छु, अनि बिहान चाहिँ म छ बजी उठ्छु हजुरबा, अनि त्यसपछि कलेज जाने तयारी गर्छु, अनि जस अहिले हजुरले भनेपछि पहिले त म केही गर्न भ्याउँदिनँ थिएँ, यता म त अब कलेज जानुभन्दा पाँच मिनट अगाडि त उठेर मुख धोएर कलेज हिँडिहाल्थेँ, त्यस्तो थियो हजुरबा, तयारी केही हुँदैन थियो, तर अहिले चाहिँ मेरो तयारी राम्रो छ। पहिले मेरो कस्तो हेबिट थिएन हजुरबा, म बेलुका मोबाइल हेर्थे होइन, खाना खाने बित्तिकै अब खाना खायो बेडमा गयो मोबाइलहरू, मोबाइल हेर्दा हेर्दै कहिले त राति 12-1 बजेको हुने हो हजुरबा, एउटा फिल्म हेरेपछि सकाउन मन लागिहाल्ने त्यस्तो हुन्थ्यो। जब हजुरले भन्नुभयो त्यसपछि चाहिँ मेरो सबै कुरा मिलेको छ, स्कूल जाँदा पनि मलाई झपचप निन्द्रा लाग्दैन, कहिले काहीँ टिचरहरू आउनुभन्दा अगाडि नै म निदाइसकेको हुन्थ्यो हजुरबा। अहिले जुन तपाईँले भनेपछि 8 प्रयोग गरेपछि त मलाई चाहिँ धेरै फाइदा भएको छ हजुरबा। ल बा, यो हजुरबाले जहिले पनि फाइदा के कुरा गर्ने हो क्या बा, ठ्याक्क पारेर। ल नाति, अब चाहिँ एउटा गीत सुन्नुपर्छ है, ल मजाले यो गीत सुनौ त ठ्याक्क पारेर।

0: हजुरबा, यो गीत सुन्दा त मलाई त ठ्याक्कै त पहिलेको प्रभुलाई पाउनुभन्दा अगाडि तपाईँलाई भेट्नुभन्दा अगाडिको जीवन याद आयो नि हजुरबा। तपाईँलाई भेटेपछि त मैले त धेरै कुरा अब खानु छोडिसकेँ नि हजुरबा। अब चुरोट खाने बानी थियो, खैनी खाने बानी थियो। अब तपाईँले भन्नुभयो चुरोट र खैनीको बारेमा, यो के यसले के गर्छ हामीलाई, होइन कति हानि पुर्याउँछ भन्ने कुरा। जस्तो तपाईँले भनेको कुरा भनेपछि मैले चुरोट पनि खान छोडेँ, होइन अब जाँदा फेरि चुरोट पनि खान छोडेँ। जस्तो तपाईँले मलाई भन्नुभयो नि जुन खैनी खाने बानी गर्ने मान्छेको चाहिँ दाँत त अब 40 वर्ष नपुगेको कुनै नै झर्ने रहेछ, अनि त्यसपछि क्यान्सर हुने डर हुँदो रहेछ। अनि तपाईँले भन्नुभयो जाँदा फेरि चुरोटहरू खाँदा चाहिँ होइन अब फोक्सोमा समस्या हुँदो रहेछ, हाम्रो फोक्सो चाँडोभन्दा चाँडो ड्यामेज हुँदो रहेछ, होइन अनि त्यसपछि हाम्रो मृगौलामा पनि होइन तनाव हुँदो रहेछ, होइन मृगौला चाँडै फेल हुने समस्या हुँदो रहेछ जाँदा फेरि चुरोट खाने मान्छेहरूलाई, होइन। त्यो भएर हजुरबा तपाईँले दिएको शिक्षाले त म त हाम्रो जीवन कति बहुमूल्य छ भन्ने कुरा त तपाईँले चाहिँ मलाई जुन अर्थी उपदेश दिनुभयो नि हजुरबा, यो कुराले चाहिँ मलाई एकदमै छोयो क्या हजुरबा। ल बा, जहिले पनि नाति नातिनाको उन्नति प्रगति चाहने म हजुरबा। हेर, म यति बुढो भएर पनि अब आज हो कि भोलि हो म बुढो मान्छे, मैले चाहिँ खानुपर्ने हो नि त। आ बाजुन्जेल खान्छु भनेर चुरोट खानुपर्ने हो, रफी खानुपर्ने हो, तर म मलाई परैबाट गनाउँछ हेर बा। मलाई मलाई मलाई मैले कहिले पनि यो जाँदोसी खाने सङ्गत पनि गरिनँ, कहिले चाखिनँ पनि। फेरि बाइबलले के भन्छ बा, नछु नचाख नहेर भन्छ। त्यस्तो कुरालाई मैले कहिले पनि माने क्या, माने प्रभुले भने कुरालाई मैले माने। अहिले हेर्दा बा मसँगैका साथीहरू सबै गइसके माथि, कोही स्वर्ग गए कोही नर्क गए। मलाई चाहिँ परमेश्वरले यति यसम्म बचाइराख्नु भएको छ। यो सबैभन्दा ठुलो कुरो के हो भने यो शरीर चाहिँ परमेश्वरको पवित्र आत्माको मन्दिर हो। यो मन्दिरलाई जति सफा राखौँ त्यति परमेश्वरले दीर्घायु दिनुहुँदो रहेछ क्या बा। हेर अब त जस्तै दौतारी त जस्तै साथीहरू केटाकेटीहरू यसो बाटोतिर हेर्छु म, ए बा अब स्कुलको लुगा लगाएको छ, कलेजको ड्रेस लगाएको छ, बङ बङ चुरो उडाएको छ, अनि वा भविष्य के होला तिनीहरूको। म त 3-6 पर्छु बा यस्तो देखेर। जे होस् नाति, त चाहिँ परमेश्वरको छोरा भएर परमेश्वरको आज्ञा मान्या छ, म साह्रै खुसी छु। अब पहिले त तँ पनि त छ्यास खान्थेस् नि त, होइन अब अहिले खाँदैन। कति राम्रो हेर्दा पनि चम्केको जस्तो देखिन्छ मेरो नाति, कति हेल्दी छ। अहिलेसम्म कहिले हस्पिटल गएको रेकर्डै छैन, हेर्दा कति फाइदा हुन्छ। त्यसैले मैले भनेको कुरा चाहिँ मान्यौ भने वा तिमीहरू लामो समयसम्म बाँच्छौ, कुनै पनि रोगको शिकार हुँदैनौ। अब अहिले सबैभन्दा समस्या के हो भने तेरो पनि बानी त सुध्रिया छ नि, पहिले घरको खाना नखाने, खालि बाहिरको खाना, बाहिरको पिज्जा बर्गर के अहिले वा कति हो म त थाहा पनि छैन। घरि यो खाने भन्छन्, घरि त्यो खाने भन्छन्, सबैभन्दा हेल्दी कुरा चाहिँ वा घरको हुन्छ। आफ्नै आमाको हातले बनाएको, आफूले बनाएको जस्तो खाना कसैले खान पाउँछ? खानेकुरामै हुन्छ रोग, जति सबै कुरा हामीले जे खायो शरीरमा लाग्ने हो। राम्रो खायो राम्रो लाग्छ, नराम्रो खायो नराम्रो लाग्ने हो जानु। त्यो भएर बा बाहिरको खाना भन्दा पनि घरको खाना खाने बानी बसाउनु पर्छ। अब बाहिरको हेर बा, उनीहरूलाई पैसा चाहिएको भयो, हाम्रो हेल्थको त उनीहरूलाई के हुँदैन। बासी भात बनायो, 2-3 दिनको भात चाहिँ फ्रिजमा राखो, अनि चाहिँ टन्न भुटो फ्राई राइस बनाउ दियो। हामी चाहिँ यहाँ घरमा भएको चाहिँ म त बासी भात खान्न है भन्छौँ बा। अब त्यो होटेलतिर बासी राखेको छ कि के राखेको छ कसलाई के थाहा। यो महानगरपालिकाले कहिले काहीँ त छड्केहाल्छ नि होटलमा। आमा हो, ढुडी परेको कुरा पो दिँदा रहेछन् त, म त 3-6 परे। त्यो भएर जब तिमीहरू बाहिर खाना खाने भन्छ नि बा, म बुढोलाई यति टेन्सन हुन्छ यति टेन्सन हुन्छ, कुहिएको खाना खाने हुन् कि के गर्ने हुन् कि, अब ढुसी परेको कुरा खायो भने त क्यान्सर हुन्छ, ये बा यति टेन्सन हुन्छ। हामी हजुरबा हजुरआमालाई जब नाति नातानालाई चाहिँ बाहिर खाना खान जान्छु भन्छन्, साह्रै टेन्सन हुन्छ क्या नाति। हो नि हजुरबा, मेरो पनि त त्यस्तै थियो बानी। अब साथीहरूले गरी पिज्जा खा मान्थे गरी, बर्गर खाने गरी, के खाने गरी, के खाने खाइन्थ्यो, तर अब कस्तो खाना चिल्लो दिने होइन, कति दिनदेखि तारेको एउटै तेलमा तारेको खाना दिन्छन्, बनाएको कुराहरू दिन्छन्, हामीलाई के थाहा, उनीहरूलाई पैसा भए भइगयो। त्यो भएर हजुरबा अहिले म बाहिर त्यति कहिले काहीँ चाहिँ अब हुन्छ साथीभाइसँग ग्यादरिङ हुँदा खाइन्छ हजुरबा, तर तपाईँले भने जस्तो म भरि सके चाहिँ घरमै आमाको हातले बनाएको खाने नै कुरा खान्छु। त्यो खाएपछि त म पनि अहिले एकदमै हेल्दी भएको छु नि हजुरबा। पहिले त खालि बाहिरको कुरा खाने, चिल्लो खाने, पिरो खाने यति गाह्रो हुन्थ्यो मलाई हजुरबा। जब हजुरबाले जुन शिक्षा दिनुभयो नि, यो शिक्षाले चाहिँ मलाई मेरो जीवनमा चाहिँ ठुलो काम गर्यो, एउटा ज्योति नै बालिदिनु भयो क्या हजुरबा तपाईँलाई। अहिले म मेरो साथीहरूलाई पनि एकवटा बाहिरको कुरा नखामै जस्तो भए पनि घरमा जे छ त्यो खाम, त्यो चाहिँ हेल्दी हुन्छ होइन। अब आमाले भनेको नि मायाले बनाएकी हुन्छन्। अब बाहिर चाहिँ कसरी बनाएको हुन्छ भने पैसाको पैसाले बनाएको हुन्छ होइन, उनीहरूलाई केही मतलबै हुँदैन होइन। त्यो भएर हजुरबाले भनेको कुरा मैले सिरोपर गरेको छु हजुरबा, मानिलिएको छु। जहिले पनि मलाई एउटा कुरा चाहिँ के भयो भने, जब हजुरबाले यो कुरा अति उपदेश दिँदै गर्दा चाहिँ जहिले पनि आमा बुवा हाम्रो अग्रजहरूले चाहिँ हाम्रो उन्नति नै चाहनुहुँदो रहेछ होइन, हाम्रो प्रगति नै चाहनुहुँदो रहेछ। तर आमा बुवा बाहेक होइन, हजुरबा हजुरआमा बाहेक अरूले हाम्रो उन्नति प्रगति चाहँदैनन् होइन। तर हामी जब सही बाटोमा हिँड्छौँ नि, जब सही निर्देशन परमेश्वरद्वारा पाउँछौ नि, परमेश्वरले गरेका योजनाहरू जहिले पनि सफल हुन्छन् होइन। परमेश्वरले भन्नुभएको कुरा जब हामी मान्छौँ नि, हामी सफल हुन्छौँ। जब परमेश्वरको आज्ञा हामी आज्ञामा हिँड्छौँ नि, अनि हामी सफल हुन्छौँ। तर जब तपाईँ र म परमेश्वरको आज्ञा मान्दैनौँ, हामी असफल हुन्छौँ, निराश हुन्छौँ, चिन्ता हुन्छौँ, फिक्री हुन्छ। यो छ नि त हजुरबा होइन त। ल मेरो नाति हेर्दा हेर्दै कति अति दिने भइसकेछ, म त साह्रै तिन छक्कै परिसकेँ। एउटा भनाइ छ नि, जस्तो मान्छेसँग सङ्गत गरौँ त्यस्तै मान्छे भइन्छ भन्थ्यो, हो रहेछ वा। अब म बुढोको सङ्गत गरेँ, यसको कुरा पनि सुन्दै जाँदा बुढो मान्छेले बोले जस्तै कुरा गर्छ। ल भरिसके चाहिँ अनुभवी व्यक्तिको सङ्गत गर्ने, बुढाहरूकै सङ्गत गर्ने, धेरै कुरा सिकिन्छ जानिन्छ वा। यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ होइन त नाति। हो नि हजुरबा, हजुरबा धेरै धेरै धन्यवाद है। आज हजुरले यति राम्रो कुरा मलाई सिकाइदिनु भयो, आठवटा आठ मैले पनि मानिलिएको छु। म अहिले त्यो कुरालाई एकदमै फलो गरेको छु हजुरबा। त्यो भएर मेरो साँच्चै भन्नुपर्दा मेरो उन्नति प्रगति सबै कुरा भएको छ होइन। अहिले म स्कुलमा निदाउँदिनँ, कलेज जाँदा पनि निदाउँदिनँ होइन। अब हेल्दी छु, समयमै उठ्छु, समयमै खान्छु, अनि सबै कुरा अहिले ठिक छ हजुरबा। यो नातिले चाहिँ हजुरबाले भनेको अर्तीलाई मानिस, जसले हजुरबाले भनेको कुरा अर्ती मान्छ उसको जहिले पनि प्रगति हुन्छ। ल नाति, अब म पनि यसो मर्निङ वक जानुपर्ने निस्किया थिएँ, अब तँलाई बाटोमा टुप्लुक्क भेटे, नाति र हजुरबाको कुराकानी भएको। ल म लागे त पनि कलेज जानुपर्ने होला, यसो तयारी गर्दै गर्नु है त। हुन्छ हजुरबा, हुन्छ। ल हजुरबा धेरै धेरै धन्यवाद है, हजुरले आज मलाई यति धेरै उत्साहित बनाउनु भएको छ, तपाईँलाई मेरो अन्तस्करणदेखि धन्यवाद दिन्छु हजुरबा। ल बा ल, म चाहिँ लागे है, राम्ररी जानु ल। आदरणीय श्रोता, अहिले सुन्नुभयो हजुरबा र नातिहरूको नातिको गन्थन। र जहिले पनि सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ के हो भने, हामीले हाम्रो अग्रजहरूको अर्थीलाई मानिदिनुपर्छ। जहिले पनि अग्रजहरूको अर्थी चाहिँ हाम्रो कुभलोको लागि हुँदैन, भलाइकै लागि हुन्छ। र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै, कार्यक्रम हजुरबालाई चिट्ठीबाट म प्रस्तुता कुमार अब्राम पनि बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ। अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
5: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
4: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
5: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
4: अधिक जानकारीका लागि
5: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602, 9141867602 र 9818251240, 9818251240।
6: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
6: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
7: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अमित थापा, तपाईँ सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: थ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

आज हामीले पवित्र शास्त्र बाइबलबाट यसायाको पुस्तकलाई तपाईँ श्रोताहरूको माझमा ल्याउने कोसिस गरिरहेका छौँ र आजको हाम्रो अध्याय रहेको छ 43 र पदहरू रहेका छन् 1 र 2। यी पदहरूमा यसरी लेखिएको छ, श्रोता मित्र, म तपाईँको लागि पाठ गरिदिनेछु, यसलाई स्वीकार्नुहोस्। तिमीहरूलाई सृष्टि गर्नुहुने परमेश्वर भन्नुहुन्छ, न डरा, किनकि मैले तलाई मोल तिरेर छुट्याएको छु। मैले तलाई तेरो नाउँ काटेर बोलाएको छु, त मेरै होस्। त पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु, त नदीबाट भएर जाँदा तिनले तलाई डुबाउने छैनन्, त आगोबाट हिँडेर जाँदा त्यसको ज्वालाले तलाई भस्म पार्ने छैन। मानिसहरू परमेश्वरलाई जान्न खोज्छन्, यो कुरा राम्रो कुरा हो। कसैले परमेश्वरको खोजी गर्छ भने यसलाई राम्रै भन्नुपर्छ। मानिसले परमेश्वरलाई खोज्नुपर्छ, चिन्नुपर्छ। तर के तपाईँलाई थाहा छ परमेश्वरले तपाईँलाई चिन्नुहुन्छ भन्ने कुरा? तपाईँको नाउँ उहाँलाई थाहा छ, उहाँले तपाईँलाई नाउँ काटेर बोलाउन सक्नुहुन्छ। तपाईँको जीवनको बारेमा एक एकवटा कुरा उहाँले जान्नुहुन्छ। उहाँ तपाईँका र मेरा सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। उहाँ तपाईँको र मेरो सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। त्यही कारणले नै उहाँले हाम्रो बारेमा सबै कुरा जान्नु भएको हो। उहाँले तपाईँलाई र मलाई प्रेम गर्नुहुन्छ। परमेश्वरले आफ्नो वचनमा तपाईँ र मलाई यसो भन्नुभएको छ, त मेरो दृष्टिमा बहुमूल्य र आदरणीय भएकोले र मैले तलाई प्रेम गरेको कारणले म मानिसहरूलाई तेरो सट्टामा र जाति जातिलाई तेरो जीवनको सट्टामा दिनेछु। लडरा, किनकि म तँसित छु। यसैया 43 अध्यायको 4 र 5 पदमा हामीले पढ्न सक्छौ। तपाईँ र मेरो जीवनको बारेमा परमेश्वरको इच्छा कस्तो छ, श्रोता मित्र? यो कुरा हामीले थाहा पाउनुपर्छ। सुन्नुहोस्, म तपाईँलाई बताउँछु, तपाईँ र मैले एक आनन्दित र खुसीको जीवन जिउन सकौं भनी परमेश्वरले इच्छा गर्नुहुन्छ। उहाँले हामीलाई दुःख र कष्टले भरिएको जीवन जिउन यस संसारमा पठाउनु भएको होइन। प्रभु येशु, जो मानिसको रूप धारण गरी संसारमा आउनु भएको परमेश्वर हुनुहुन्छ, उहाँले भन्नुभयो, म त मानिसहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भनी संसारमा आए। सुसमाचार युहन्ना 10 अध्यायको 10 पदमा तपाईँले पढ्न सक्नुहुन्छ। हामीलाई पापदेखि छुटकारा दिनको निम्ति हाम्रो सट्टामा बलिदान हुन येशु यस संसारमा आउनुभयो। आजभन्दा 2000 वर्ष अघि उहाँले हाम्रो निम्ति आफ्नो प्राण एक बलिको रूपमा अर्पण गर्नुभयो। हामी जन्मैदेखि पापी थियौं। हाम्रा प्रथम बुबा र आमा आदम र हब्बाबाट हामीले उत्तराधिकारको रूपमा पापलाई प्राप्त गर्यौं। यो सारा संसारका मानिसहरूले यो पाप प्राप्त गरेका छन्। कोही पनि पाप रहित छैन। सबैजना पापको स्वभाव बोकेर संसारमा जन्मन्छन्। पापले गर्दा मानिस परमेश्वरदेखि अलग हुन्छ। श्रोता मित्र, आत्मिक रूपमा मरेको अवस्थामा मानिस जन्मिएको हुन्छ। आफ्नो पापदेखि बस्न मानिसले केही पनि गर्न सक्दैन। यसकारण उहाँ हामीलाई पापको बन्धन र पापको दण्डदेखि छुटकारा दिन येशु संसारमा आउनुभयो। उहाँले छुटकारा दिनुभएको कुरामा विश्वास गरेपछि हामीले के गर्नुपर्छ त? उहाँमा विश्वास गरी पाप रहित जीवन जिउनुपर्छ। दुष्ट कार्य र विचारहरू त्याग्नुपर्छ। जसरी प्रभु येशुले एक निष्पाप र निष्कोट जीवन जिउनुभयो, उहाँमा विश्वास गर्नेहरूले पनि त्यस्तै किसिमको जीवन जिउने प्रयत्न गर्नु पर्दछ। हामी पापलाई घृणा गर्ने व्यक्ति बन्नु पर्दछ। परमेश्वरले हामीलाई अरू कुन कुरादेखि छुटकारा दिनुहुन्छ त? उहाँले हामीलाई डरदेखि छुटकारा दिनुहुन्छ। मानिसलाई विभिन्न कुराहरूको डर लाग्छ, होइन र मित्र? सायद तपाईँ पनि कुनै न कुनै डरमा हुनुहुन्छ होला यति बेला। मेरो जीवन कस्तो होला? मेरो भविष्य कस्तो होला? म रोगबाट निको हुला या नहुला? परीक्षामा म पास हुला कि नहुला? यस्तो किसिमका थुप्रै डरमा
हामी जिइरहेका हुन्छौं। कतिलाई त झन् भूत प्रेतको डर लाग्छ, कतिलाई मानिसहरूसँग डर लाग्छ। कोही कोही हुन्छन् जो एक्लै बस्न डराउँछन्, अँध्यारोसँग डराउँछन्। तपाईँले यस्ता मानिसहरू निश्चय देख्नु भएको छ होला। परमेश्वरले यस्ता डरहरूबाट मानिसलाई छुटकारा दिनुहुन्छ। प्रभु येशु ख्रिस्टमा विश्वास गर्ने मानिसहरूको साथमा परमेश्वर हुनुहुन्छ। परमेश्वर भन्नुहुन्छ, न डरा किनकि म तेरो साथमा छु। परमेश्वरले हामीलाई भूत प्रेतको शक्तिबाट पनि छुटकारा दिनुहुन्छ। हो श्रोता मित्र, प्रभु येशुमा विश्वास गर्ने मानिसहरूलाई भूत प्रेतले केही पनि गर्न सक्दैन। बरु विश्वासीहरूले प्रभु येशुको नाउँमा भूतहरूलाई लखेट्न सक्छन्, किनकि प्रभु येशुले विश्वासीहरूलाई यो अधिकार दिनुभएको छ। विगतमा धेरैजना मानिसहरूलाई भूत प्रेतले सताएको थियो। भूत प्रेतको बन्धनमा तिनीहरू परेका थिए। विश्वासीहरूले तिनीहरूका निम्ति प्रार्थना गरे, तिनीहरूले छुटकारा पाए। आज तिनीहरू पनि विश्वासी बनेका छन्। प्रभु येशूमा विश्वास गर्ने जीवन धर्म परिवर्तन गरेको जीवन होइन मित्र, तर छुटकारा पाएको जीवन हो। त्यो जीवन जिउँदा हर किसिमको दुष्टता, खराबी र घृणित कुराहरू त्यागेर जिउनु पर्छ। संसारको सिद्धान्त र भूत प्रेतले नै मानिसलाई गलत कार्यहरू गर्न प्रोत्साहन गर्दछ। भूत प्रेतले मानिसको जीवनलाई समस्या र कष्टमा पार्दछ, तर प्रभु येशूमा विश्वास गर्ने मानिसहरू तीबाट स्वतन्त्र भएर जिउन सक्छन्। प्रभु येशू यही उद्देश्य लिएर संसारमा आउनु भएको हो। जीवित र सत्य परमेश्वरका निम्ति कुनै पनि बन्धन र पासो फुका कठिन छैन। सबै कुरामाथि उहाँको अधिकार छ। जीवित परमेश्वरले सबै कुरालाई बसमा पार्न सक्नुहुन्छ। यही परमेश्वरले तपाईलाई पनि संसारमा एक अर्थपूर्ण जीवन दिन चाहनुहुन्छ। हाम्रो निम्ति धेरैवटा यस्ता कुराहरू छन् जुन हामी गर्न सक्दैनौ, तर परमेश्वरले त सबै कुरा गर्न सक्नुहुन्छ। पापीको पाप क्षमा गरेर उसलाई धर्मी बनाउने शक्ति र अधिकार केवल जीवित र सत्य परमेश्वरसित छ। यही परमेश्वरलाई तपाईले चिन्नुपर्छ। यही परमेश्वरलाई मानिसहरूले जान्नुपर्छ र चिन्नुपर्छ। याद गर्नुहोस्, परमेश्वरलाई हामी विश्वासद्वारा पाउन सक्छौ। धर्म कर्म गरेर हामीले उहाँलाई पाउन सक्दैनौ। मानिसहरूले बनाएको रीति तिथिहरू पालन गरेर पनि हाम्रो पाप क्षमा हुँदैन, न त हामीले परमेश्वरलाई प्राप्त गर्न सक्छौ। मानिसको यही असहाय अवस्थालाई बुझेर परमेश्वर संसारमा आउनुभयो। उहाँलाई हामी आँखाले देख्न सक्दैनौ मित्र, तर उहाँ हाम्रो हृदयमा बास गर्नुहुन्छ। मानिसको हातले बनाएका भवनहरूमा परमेश्वर बास गर्नुहुन्न। तपाईं र मेरो जीवनलाई, हाम्रा हृदयलाई उहाँ आफ्नो वासस्थान बनाउन चाहनुहुन्छ। के तपाईँ आफ्नो हृदयमा उहाँलाई बास गर्न दिन चाहनुहुन्छ? येशु प्रभुले भन्नुभएको छ, हेर म ढोकामा उभिएर घचघच्याउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र पस्नेछु। प्रकाश 3:20 हामीले पढ्न सक्छौ। उहाँलाई जीवनमा आउनका निम्ति विश्वास सहित हाम्रो हृदयको ढोका खोल्नुपर्छ। जब उहाँ हाम्रो हृदयमा आउनुहुन्छ मित्र, तब उहाँले तपाईलाई सबै कुराबाट छुटकारा दिन थाल्नुहुन्छ। तपाईँ व्यक्तिगत रूपले त्यो छुटकाराको अनुभव गर्न सक्नुहुन्छ। परमेश्वरलाई जीवनमा बास गर्न दिएपछि अरू पनि धेरैवटा कुराहरू हुनेछन् भनी पवित्र शास्त्र बाइबलले बताएको छ। एउटा मुख्य कुरा यो हुनेछ कि तपाईँको जीवनका सबै कुरा नयाँ हुनेछन्। एउटा नयाँ जीवन परमेश्वरले तपाईँलाई दिनुहुनेछ। के तपाईँ अहिले नै यो जीवन पाउन परमेश्वरको चरणमा आउन चाहनुहुन्छ? ढिलो नगर्नुहोस् मित्र, सही समयमा लिएको सही निर्णयले तपाईँको जीवनलाई धन्य बनाउनेछ। त्यसकारण आज नै उहाँमा विश्वास गर्नुहोस् र नयाँ जीवन पाउनुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने,
हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौँ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा अभिवादन गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। नेपालीमा एउटा उखान छ, सुख लुकाएर लुक्छ, दुःख लुकाएर लुक्दैन। शरीरमा लागेको घाउ केही समयपछि निको होला, तर मनमा लागेको घाउ सजिलै निको हुँदैन। अरूको व्यवहारले गर्दा हाम्रो मनमा चोट लाग्छ। यस्तो घाउको उपचार कसरी हुन सक्छ? कसले यस्तो घाउको पीड़ाबाट छुटकारा दिन सक्छ? यही महत्वपूर्ण विषयलाई लिएर आज म तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। तपाईँले लेख्नुभएका पत्र, तपाईँले प्रदर्शन गर्नुभएको प्रेम र तपाईँले दिनुभएको अनुदान, तपाईँले गर्नुभएको प्रार्थना विन्ती र तपाईँले पठाउनुभएका प्रतिक्रियाहरूको निम्ति म तपाईँप्रति कृतज्ञ छु।

प्रति धन्यवादी छु। परमेश्वरले तपाईलाई निरन्तर आशीर्वाद देऊन्। आउनु सधैँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गर्नु।

धेरै अगाडि मेरा एउटा मित्रले एउटा गीत रचेका थिए। शब्दहरू यस्तो थियो, खुसी त लुट्यौ लुट्यौ, दुःख चाहिँ नलुट, लौरोले त कुट्यौ कुट्यौ, वचनले नकुट। यो गीतमा उनले के भन्न खोजेका हुन् भन्ने कुराको हामी केही अन्दाज लगाउन सक्छौ। उनले सायद लौरोको कुटाईलाई हल्का सम्झेका छन्, तर वचनको कुटाईलाई उनी चर्को मान्छन्। साँच्चै नै मानिसको मनमा जुन चोट लाग्छ त्यो कहिले निको नहुने हुन्छ। अरूबाट सहनु परेको तिरस्कारले जीवनमा पीड़ा जगाउँछ, त्यसले कहिले त जीवनलाई नाशै पार्छ। हरेक मानिसमा एउटा प्रवृत्ति हुन्छ, उसले अरूबाट प्रशंसा आदर मान पाउन खोज्छ। राम्रै कुरा हो, यो कुनै अस्वाभाविक कुरा पनि होइन, किनकि मानिसको मूल्य छ, मानिसलाई मानिस ठानेर व्यवहार गर्नुपर्छ। हिजो आज संसारमा मानव अधिकारको कुरा छ, मानव अधिकारको विषयमा लामा लामा कानून र नियमहरू बनेका छन्। कति त हामी बुझ्दै बुझ्दैनौ, तर पनि मानिसको मानसिकतामा परिवर्तन नआउन्जेल कानूनले काम गर्न सक्दैन। हालैमा टेलिभिजनको एउटा कार्यक्रममा एउटा गाउँमा घटेको घटनाको चर्चा गरिएको थियो। उमेर पुगेका दुई युवा युवतीले आफ्नो इच्छा अनुसार विवाह गरेछन्, तर ती दुईलाई उनीहरूको परिवारले स्वीकार गरेनन्। स्वीकार नगरेकै मात्र भए त ठिकै थियो, तर गाउँले र आफन्तहरूले तिनीहरूलाई मार्ने कोशिश पनि गरिरहेका थाहा पाइयो। तिनीहरूका आमा बुवाले तिनीहरूलाई मार्नको निम्ति मानिसहरू खटाएका रहेछन्। बिचारा ती दुई लुकी लुकी हिँड्नु परेको रहेछ। कुनै पनि क्षण तिनीहरूको ज्यान जान सक्ने अवस्थामा तिनीहरू रहेछन्। मैले यो घटना किन तपाईँलाई बताइरहेको छु, कारण कि तपाईँले यो बुझ्नुहोस् कि आजको समयमा घृणा र तिरस्कारले पनि हद नागेर गइसकेको छ। आफूले जन्माएका छोराछोरीको ज्यान लिन पनि आमा बुवा पछि पर्दैनन्। मानिसको हृदयमा प्रेम सेलाएर गइरहेको छ, घृणा र तिरस्कारका भावनाहरू मानिसको हृदयमा भरिएको छ। तपाईँ र मैले पनि जीवनमा कुनै न कुनै बेला यस्तो तिरस्कारको सामना

किनकि हाम्रो वरिपरि यस्ता मानिसहरू पनि छन् जो अरूलाई खसाल्न, अरूलाई बदनाम गर्न, अरूलाई तल झार्न, नीच देखाएर आफूलाई उचाल्न मन पराउँछन्। परमेश्वरलाई नै तिरस्कार गर्ने मानिसहरूले मानिसलाई के छोड्दा हुन्, होइन त? हामी आफैमा पनि त्यस्तो बानी हुन सक्छ, अरूलाई खसाल्ने, अरूलाई हियार बोल्ने, अरूलाई खिसी र तिरस्कार गर्ने बानी हामी भित्रै होला। तपाईँले यो याद राख्नुहोस्, कुनै पनि खराब काम वा कुरा पहिलो चोटि गर्दा मनमा धेरै ग्लानी हुन्छ अनि त्यो दोषी भावनाले खेदिरहन्छ, मन तडपन्छ। तर त्यो गलत काम दुई चोटि वा तीन चोटि वा धेरै पल्ट गर्दा पानी बस्छ, त्यो त जीवनको एउटा बानी नै बनिहाल्छ, आदत बन्छ। त्यो गर्दा केही झै पनि लाग्दैन, हाम्रो निम्ति त्यो त एउटा खेल जस्तो मात्रै हुन्छ। तर हामीले खेल सम्झेको कुराले कसैको ज्यान जान्छ, कसैलाई मनमा तिरस्कारको चोट लागेको हुन्छ। हामीले कम से कम अरूलाई चोट लाग्ने काम गर्न हुँदैन, अरूलाई तिरस्कार गर्न हुँदैन। यदि हामी अरूबाट प्रेम र सम्मान पाउन चाहन्छौ भने हामीले पनि अरूलाई प्रेम र सम्मान गर्नुपर्छ। प्रभु येशूले स्पष्ट भन्नुभएको छ, अरूले तिमीहरूसँग जस्तो व्यवहार गरोस् भन्ने तिमी चाहन्छौ, तिमी पनि उनीहरूसित त्यस्तै व्यवहार गर। मैले यस्ता मानिसहरूलाई भेटेको छु जो अनाहकमा घृणा र तिरस्कार सहनु परेको कारण मानसिक रूपले बिरामी भएका छन्। कति त पागलखानमा पुग्छन्। तिरस्कारको गहिरो चोटले तिनीहरूलाई जिउनु न मर्नु बनाएको हुन्छ। उनीहरूमध्ये कोही त ती घटनाहरूको विषयमा सोच्न पनि चाहँदैनन्। त्यो सम्झँदा ठूलो पीड़ा हुन्छ। तिरस्कारको चोट जो हृदयमा गढेर बसेको हुन्छ, त्यसको विषयमा बाइबलको हितोपदेशको पुस्तकमा लेखिएको छ, 15 अध्यायको 13 खण्डमा, आनन्दित हृदयले अनुहार प्रसन्न पार्छ, तर हृदयको पीरले आत्मालाई आघात पुर्याउँछ। घायल आत्माले एक व्यक्तिलाई कति धेरै असर पार्छ। हितोपदेशको अर्को वचनले भन्छ, मानिसको आत्माले त्यसलाई बिमारी अवस्थामा सहारा दिन्छ, तर चूर्ण भएको आत्माको पीड़ा कसले सहन सक्ला। जीवनमा कठिनाईहरू आउँछन्, त्यसबेला आत्मामा पीड़ा हुन्छ। कठिनाईहरू हटेर जाँदा आत्माले त्राण पाउँछ, तर चूर्ण र घायल आत्माको पीड़ा सही नसक्नुहुन्छ। त्यसले जीवनका सबै क्षेत्रमा असर पार्छ। अहिलेको समयमा हाम्रो समाजमा के देखिन्छ भने व्यक्तिगत नाता सम्बन्धहरू टुटेर जाने, बिग्रने क्रम बढेर गइरहेको छ। सायद तपाईँ आफैले पनि यस्तो कुरा भोग्नु भएको छ होला, र यसै कारण हुनसक्छ तपाईँले तिरस्कार सहनु परेको छ। तर पनि म तपाईँलाई बताउन चाहन्छु, तिरस्कारका चोटहरूको कारण तपाईँको जीवनको मूल्यलाई नभुल्नुहोस्। कसैले एउटा सुन्दर कुरा भनेका छन्, बादल जतिसुकै कालो मैलो भए पनि त्यसको किनारमा चाँदी चाहिँ तल्कने सेतो घेरो हुन्छ। सृष्टिकर्ता परमेश्वरले हाम्रो जीवनको बारेमा के चाहनुहुन्छ? के मानिसले जीवनमा पीड़ा कष्ट भोगेर बाँचोस् भन्ने उहाँको इच्छा छ? होइन मित्र, उहाँ हाम्रो भलो चाहनुहुन्छ। हामी खुशी र आनन्दित भएको उहाँ चाहनुहुन्छ। तर परमेश्वर मानिसको माझमा एउटा शत्रु छ, जसले मानिसलाई कहिल्यै खुशी र सन्तुष्ट भएर जिउन दिँदैन। बाइबलले त्यसलाई दुष्ट शैतान भनेको छ। उसले विभिन्न गलत कामहरू गर्नलाई उक्साउँछ। थाहा छ मित्र, अरूलाई घृणा र तिरस्कार गर्न मानिस पनि शैतानको पञ्जामा परेको हुन्छ, किनकि अरूलाई घृणा र तिरस्कार गर्ने आत्मा परमेश्वरबाट आउँदैन। यो त्यही दुष्टताको काम हो। जब तपाईँले अन्जानमा कसैलाई तिरस्कार गर्नुहुन्छ, जब तिरस्कारका शब्दहरू तपाईँको मुखबाट निस्कन्छन्, तब तपाईँ सोच्नुहोस्, तपाईँलाई दुष्टताको शक्तिले वशमा पारेको छ। अहिले तपाईँले कसैको हेला सहनु परेको छ कि तिरस्कार सहनु परेको छ? तपाईँ हताश नहुनुहोस्, बरु यस्तो अवस्थामा परमेश्वरको चरणमा आउनुहोस्। परमेश्वरको चरणमा आफ्नो जीवनलाई समर्पण गर्नुहोस्। हाम्रो जीवनको गाह्रो कठिन परिस्थितिमा नै हामीलाई सबैभन्दा बढी परमेश्वरको आवश्यकता पर्छ, अनि परमेश्वर हामीलाई सहायता गर्न सधैँ तयार हुनुहुन्छ। कतिपल्ट
तुच्छ ठानिएका, हेला गरिएका, हेपिएका मानिसहरूलाई परमेश्वरले उच्च स्थानमा पुर्याउनु भएको कुरा हामीले देखेका र सुनेका छौं। बाइबलमा यस्तै धेरै उदाहरणहरू हामी पाउन सक्छौं। बाइबलले भन्छ, जसले आफूलाई नम्र बनाउँछ उसलाई परमेश्वरले उच्च पार्नुहुन्छ। बाइबलमा पुरानो समयको एउटा घटना छ, एउटा व्यक्तिले भोग्न परेको तिरस्कारको घटनाको वर्णन गरिएको छ। उत्पत्तिको पुस्तकमा यो घटना उल्लेखित छ। याकुब भनिने एक व्यक्तिका पुत्र थिए तिनी, तिनको नाम थियो योसेफ। योसेफलाई तिनका पिताले धेरै माया गर्थे, तर तिनका दाजु भाइहरूले तिनलाई डाहा गर्थे। त्यति मात्रै होइन, घृणा र तिरस्कार गर्थे, यतिसम्म कि तिनीहरूले एक दिन तिनलाई परदेशीहरूको हातमा बेचिदिए र योसेफलाई वनको पशुले मार्यो भनी झुटो कुरा घरमा आएर बताए। याद गर्नुहोस् कति सहनु पर्यो योसेफले दुःख। तिनको शरीर बिक्री हुँदा 13-14 वर्षका मात्र थिए। त्यो सानो केटोको जीवनमा त्यत्रो ठूलो वज्रपात आफ्नै दाजुहरूले ल्याइदिए। तिनलाई नाश पार्नको निम्ति तिनीहरूले त्यसो गरेका थिए, तिनलाई हटाउनको निम्ति त्यसो गरेका थिए। तर योसेफ सानैदेखि परमेश्वरका भक्त थिए। परमेश्वरले तिनलाई त्याग्नु भएन, तर परमेश्वरले साथ दिनुभयो, आशिष दिनुभयो, रक्षा गर्नुभयो र पराया देशमा पनि तिनलाई उच्च ओहदासम्म पुर्याउनुभयो। यो कसरी हुन सक्यो? किनकि योसेफ परमेश्वरका भक्त र उहाँमा भरोसा राख्ने व्यक्ति थिए। हामीले पनि जीवनमा तिरस्कार र घृणाको सामना गर्नुपर्दा परमेश्वरमा भरोसा राख्नुपर्छ। उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ, हाम्रो जीवनलाई सम्हाल्नुहुन्छ। याद गर्नुहोस्, यो जीवन तपाईँको हो र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने अधिकार, हक र कर्तव्य पनि तपाईँको आफ्नै हो। जीवनमा चोट कसलाई लाग्दैन? सबैलाई लाग्छ। तर यो घाउहरू हामीले मेटाउन सक्छौ र एउटा आनन्दित जीवन बोकेर जीवनमा अघि बढ्न सक्छौ। यो सम्भव छ परमेश्वरको सहायताद्वारा। यदि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा छन् भने मलाई निसंकोच लेख्नुहोस्, म तपाईँलाई अवश्य नै जवाब दिनेछु। मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: यीशुले तपाईँलाई जहाँ पठाउनुहुन्छ त्यहाँ जाने छनौट गर्नुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 17 यहाँहरूलाई स्वागत छ। धेरै क्रिश्चियनहरूले आफ्नो क्रिश्चियन सेवकाय निर्धारण गर्न आफ्नै संवैधानिक तर्क प्रयोग गर्छन्, तर बाइबलले हामीलाई कहिले त्यस्तो गर्न सिकाउँदैन। अरूले आफ्नो पास्टर वा कुनै अन्य क्रिश्चियन अगुवालाई आफ्नो सेवकायको बोलावट निर्धारण गर्न दिँदछन्। यो पनि धर्मशास्त्रले हामीलाई क्रिस्टको शरीरभित्र काम गर्न कसरी मार्गदर्शन गर्छ भन्ने कुरासँग मेल खाँदैन। एफिसीको पुस्तक 1:21 सबै शासन र अधिकार र शक्ति र राज्यमाथि र यस युगका मात्र होइन तर आउने युगका पनि जति नाउँ छन् ती सबैमाथि उहाँलाई राख्नुभयो। उहाँको पुनरुत्थानको समयमा यीशु ख्रीष्टलाई यो संसारसँग सम्बन्धित सबै कुराहरूमा पूर्ण अधिकार र शक्ति दिने परमेश्वरको निर्णय थियो। एफिसीको पुस्तक 1:22 र परमेश्वरले सबै कुरा उहाँका पाउँ मुनि राखिदिनुभयो र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो। प्रिय श्रोता, चर्चभित्र सेवाहरू तोक्ने सन्दर्भमा परमेश्वरले विशेष गरी येशूलाई यो जिम्मेवारी दिनुहुन्छ र साँचो सेवा गर्न चाहने प्रत्येक क्रिश्चियनको कर्तव्य हो कि उसले आफूलाई येशूको अधिकारको अधीनमा समर्पण गर्नुपर्छ। तपाईँको बोलावट तपाईँले निर्णय गर्ने कुरा होइन वा अरू कसैले तपाईँलाई दिने कुरा होइन, यो येशु ख्रीष्टबाट आएको हो। एफिसीको पुस्तक 1:23 जुन मण्डली उहाँको शरीर उहाँको पूर्णता हो र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्छ। परमेश्वरको योजना अनुसार ख्रीष्टको शरीरले कसरी काम गर्छ भन्ने सुन्दरता म तपाईँहरूसँग बाँड्न चाहन्छु। हामी प्रत्येकले व्यक्तिगत रूपमा येशूलाई हाम्रो प्रभुको रूपमा समर्पण गर्नुपर्छ। हामीले उहाँको आवाज सुन्नुपर्छ र हाम्रो जीवनको लागि उहाँको योजना पालना गर्नुपर्छ। जब हामी आज्ञाकारी हुन्छौं, येशूले सबै क्रिश्चियनहरूलाई एक टोलीको रूपमा मिलेर काम गर्न सक्षम बनाउनुहुन्छ। प्रत्येक व्यक्तिले सेवकाई प्रभावकारी बनाउन आवश्यक भूमिका पूरा गर्दछ। 1 कोरिन्थीको पुस्तक 1:9-10 परमेश्वर विश्वास योग्य हुनुहुन्छ जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको संगतिमा तिमीहरू बोलायो। अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु कि तिमीहरू सबै एकअर्कासँग सहमत हो र तिमीहरूको माझमा केही फुट नहोस्, तर तिमीहरू एकै मन र एकै विचारका हो। जब हामी प्रत्येकले व्यक्तिगत रूपमा येशूले हामीलाई दिनुभएको मिसन पूरा गरिरहेका हुन्छौं, तब हामी विभिन्न समूहहरूमा विभाजित हुने छैनौं। हामी एक अर्कासँग मिलेर परमेश्वरको सेवा गरिरहेका हुनेछौं। प्रेरितको पुस्तक 2:46 तिनीहरू एकै मनका भए मन्दिरमा एकसाथ उपस्थित हुन्थे र घर घरमा रोटी भाँच्थे र तिनीहरू खुशी र शुद्ध हृदयले मिलिजुली खान्थे। यो ख्रीष्टको शरीरको लागि परमेश्वरको योजना हो। हामी एकतामा मिलेर काम गरौं, येशु ख्रीष्टलाई हाम्रो प्रभुको रूपमा सेवा गरेर साझा उद्देश्य बाँडौ। कलोसीको पुस्तक 3:17 कुरा वा काममा जे गर्छौ सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशूको नाममा गर। यो परमेश्वरको आज्ञा हो। हाम्रो सबै वचन र कार्यहरू हाम्रा प्रभु येशू ख्रीष्टको आज्ञाकारितामा हुनुपर्छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि फोन नम्बर 01-6619-460 सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: पुग्ने छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा, पुग्ने छौ

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम मधुर संगीत।

जयमसिंह नमस्ते। गुड न्यूज एफएम 105.3 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी रहेका छौं। कार्यक्रम मधुर संगीत हो। बिहिबार हामी 9:30 बजेसम्म यो कार्यक्रममा आउने गर्छौं। परमेश्वरको निम्ति गाएका मधुर मधुर मीठा भजनहरू तपाईँलाई सुनाएर आश्चित र आनन्दित पनि बनाउने गरेका छौं। प्राविधिक मित्र सरोजराज वंशीज्यूलाई धन्यवाद दिन चाहन्छु र कार्यक्रमको शुरूआतमा विज्ञान बराइलीको आवाजको निकै मिठो गीत हामी सुन्छौं।

आज स्तुति गाउँछु प्रिय प्रभुको छल्की आरन पोखिन्दछ। भजन संग्रह 92 अध्याय पनि भन्दछ, बिहान दिउँसो बेलुकी परमेश्वरको स्तुति गर्नु असल कुरा हो। विज्ञान बराइडीको आवाजमा हामीले निकै मिठो गीत सुनेका छौं। श्रोता, सम्झिति निस्वार्थ प्रेम कलभरीको हृदय थाम्न सक्दिन, निकै महत्वपूर्ण भजन हामीले सुनेका छौं। कार्यक्रम मधुर संगीतमा अर्को त्यस्तै मिठो भजन सुन्दैछौं।

हजुर सदा मित्र, हामीले कार्यक्रम मधुर संगीतमा विवाहका गीत आज बजेको छ। हामी निकै मिठा मिठा भजनहरू तपाईँमा आज प्रस्तुत गरिरहेका छौं र परमेश्वरकै निम्ति गाइएका मधुर मधुर भजनहरू हामीसँग छन्। हामी जुनसुकै विषयलाई लिएर भजनहरू सुने पनि अन्तत परमेश्वरको महिमा हाम्रो जीवनबाट भएको छ र यो कार्यक्रममा फेरि पनि अर्को निकै नै मिठो भजन राख्न चाहन्छु।

सदामित्र अर्थपूर्ण भजन थियो. संसारमा बिताएको हजार दिनभन्दा एक दिन चाहिँ परमेश्वरको निम्ति बिताएको काफी हुन्छ भन्नाले महत्वपूर्ण छ भनेर भनेको छ. हाम्रो जीवनलाई कस्तो तरिकाले परमेश्वरमा राख्ने हो भन्ने कुरा चाहिँ महत्वपूर्ण छ. र हजारौं दिन हामी जिउँछौं अथवा हजारौं भनौँ सयौं दिन हामी बाँच्न सक्छौं होइन, हामीले जिएका हरेक पल चाहिँ परमेश्वरको निम्ति हुनुपर्छ. पक्कै पनि कार्यक्रम मधुर संगीतमा फेरि पनि ढिला नगरी अर्को भजन सुन्दैछौं.

निकै मिठो भजन सुन्दा सुन्दै कार्यक्रमको लगभग समय अङ्कतिर हामी आएका छौँ। छुटिनु पर्ने हुन्छ सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताको धन्यवादीलाई, प्राविधिक मित्र सरोज राजवंशीज्यूलाई पनि धन्यवादीलाई म भने अहिलेलाई छुटिन्छु। धन्यवाद, जय मसिंह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: खुशी साथ प्रभुको सेवा गर। नमस्ते तथा जय मसी। म जोनी एरिक्सन टाडा। मलाई प्रभुको सेवा गर्न एकदमै मनपर्छ। अझ प्रष्ट भन्नुपर्दा मलाई खुशी साथ प्रभुको सेवा गर्न आनन्द लाग्छ। र के तपाईँलाई थाहा छ यो एउटा आज्ञा हो? भजन संग्रह सयमा परमेश्वरको वचनले भन्दछ, आनन्द साथ परमप्रभुको सेवा गर, हर्षका गीत गाउँदै उहाँको सामुन्य आओ। हेर्नुहोस् त, यो एउटै वाक्य हो, आनन्द साथ र गीत गाउँदै प्रभुको सेवा गर। यो त मैले गर्न सक्ने कुरा हो र मलाई यो कुरा धेरै मनपर्छ कि मेरो वरिपरि भएका मानिसहरूले पनि त्यसरी नै परमेश्वरको सेवा गर्छन्। जस्तै ती केटीहरू जसले मलाई बिहान ओछ्यानबाट उठाउँछन्। मलाई व्हीलचेयरमा बस्न तयार पार्नु कुनै सजिलो काम होइन। यसमा ओछ्यानमै नुहाइदिने, कसरत गराउने, दिसा पिसाब गराउने प्रक्रियाहरू, पिसाबको थैली र पेटीहरू बाँध्ने, ढाडको पेटी कस्ने, लुगा लगाइदिने र अरू धेरै कुराहरू पर्छन्। र मेरा साथीहरूलाई राम्रोसँग थाहा छ कि जब उनीहरूले मलाई मदत गर्छन्, उनीहरूले वास्तवमा परमेश्वरकै सेवा गरिरहेका हुन्छन्। म उनीहरूलाई सधैँ भन्छु कि उनीहरूले यी साना भन्दा साना दाजुभाइ मध्ये एक अर्थात मलाई सेवा गरिरहेका छन्। धेरै जसो म उठिसकेपछि र दिनभरिका लागि उनीहरू विदा हुन लाग्दा हामी एउटा भजन गाएर छुटिन्छौं। तर मलाई याद छ त्यहाँ एकजना महिला थिइन् जसले, म कसरी भनौं, उनले खुशी मनले सेवा गर्दिनथिन्। उनका लागि मलाई बिहान ओछ्यानबाट उठाउनु भनेको आफ्ना सबै दुःख र गुनासाहरू म माथि पोख्ने मौका जस्तो हुन्थ्यो। मैले जति नै कोशिश गरे पनि म उनलाई खुशी बनाउन सक्दिन थिए। हो, उनले मलाई मदत गरिरहेकी थिइन्। हो, उनले सेवा गरिरहेकी थिइन्। हो, उनले मलाई व्हीलचेयरमा बसाइरहेकी थिइन्। तर उनको त्यो उदास र अमिलो मनले गर्दा मेरो बिहान सधैँ अरू दिन भन्दा अझ बढ़ी कष्टकर हुन्थ्यो। अन्तत उनले केही हप्ता मदत गरेपछि मैले भन्नै पर्यो कि हाम्रो स्वभाव मिल्न सकेन, यसरी काम चल्दैन। हातखुट्टा नचल्ने अवस्था भएको कारण मेरो बिहान उठ्ने समय आफैमा निकै कठिन हुन्छ। त्यसमाथि दिनको शुरूआत नै उदासीबाट गर्नु मेरा लागि झन गाह्रो कुरा थियो। तर खुशी साथ प्रभुको सेवा गर्नु, आहा, यो त एउटा गौरवशाली काम हो। जसले खुशी मनले परमेश्वरको सेवा गर्दैनन्, उनीहरूले आफ्नो सेवाबाट पाउन सक्ने सबै आशिष र प्रतिफलहरू गुमाउँछन्। चार्ल्स स्पर्जनले यस कुरालाई यसरी भन्नुभएको छ, जसले उदास अनुहार लगाएर परमेश्वरको सेवा गर्छन् किनभने उनीहरू आफूलाई मन नपर्ने काम जबरजस्ती गरिरहेका हुन्छन्, उनीहरूले वास्तवमा उहाँको सेवा नै गरिरहेका हुँदैनन्। उनीहरूले सेवाको बाहिरी रूप त देखाउँछन् तर त्यसमा साँचो हृदय हुँदैन। हाम्रा परमेश्वरलाई आफ्नो सिंहासनको शोभा बढ़ाउन कुनै दासहरू चाहिँदैनन्। उहाँ प्रेमको साम्राज्यका प्रभु हुनुहुन्छ र आफ्ना सेवकहरूले आनन्दको लुगा पहिरिएको चाहनुहुन्छ। परमेश्वरका स्वर्गदूतहरूले सुस्केर हालेर होइन तर भजन गाउँदै उहाँको सेवा गर्छन्। उनीहरूको समूहमा एउटा सानो गनगन वा सुस्केरा पनि विद्रोह जस्तो हुनेछ। जुन आज्ञा पालन खुशी साथ र स्वैच्छिक हुँदैन त्यो वास्तवमा पाप हो, किनभने प्रभुले हृदयलाई हेर्नुहुन्छ र यदि उहाँले हामीलाई कडकापमा परेर सेवा गरेको देख्नु भयो भने उहाँले हाम्रो भेटीलाई अस्वीकार गर्नुहुनेछ। प्रसन्नता साथ गरिएको सेवा नै हृदयदेखिको सेवा हो र त्यसैले त्यो साँचो हुन्छ। यदि कुनै इसाईमा खुशी मनले सेवा गर्ने इच्छा नै छैन भने उसले गर्ने सेवा कति साँचो वा इमान्दार छ भनेर जाँच्ने कुनै आधार नै बाँकी रहँदैन। स्पर्जन अझ अगाडि भन्नुहुन्छ, प्रसन्नता नै हाम्रो शक्तिको आधार हो। प्रभुको आनन्दमै हामी बलिया हुन्छौं। हाम्रो सेवाका लागि आनन्द त्यस्तै हो बग्गीको पाङ्राका लागि तेल हुन्छ। तेल भएन भने पाङ्राको धुरा चाँडै तातेर दुर्घटना हुन सक्छ र यदि हामी पाङ्राहरूमा उत्साहको पवित्र तेल भएन भने हाम्रो आत्मा छिट्टै थकाई र उदासीले जाम हुनेछ। स्पर्जनले यहाँ एकदमै सही कुरा भन्नुभएको छ। त्यसैले म सोध्न चाहन्छु, के तपाईँ खुशी साथ प्रभुको सेवा गर्नुहुन्छ? आउनुहोस्, यो संसारका मानिसहरूलाई जसले परमेश्वरको आज्ञा पालन गर्नुलाई केवल एउटा दासत्व वा बन्धन सोच्छन्, उनीहरूलाई देखाउ कि उहाँको सेवा गर्नु हाम्रा लागि एउटा ठूलो अहोभाग्य, प्रसन्नता र आनन्दको कुरा हो। हाम्रो खुशी र उत्साहले यो प्रमाणित गरोस् कि हो, हामी एउटा असल र कृपालु र कृपामय मालिकको सेवा गर्छौं र अन्त्यमा तपाईँले सेवा गर्दा देखाउने प्रसन्नता र सुन्दर वाणीद्वारा परमेश्वर कति महान हुनुहुन्छ भन्ने कुरा प्रमाणित गरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
7: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
11: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
12: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
11: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
12: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याऊ।
11: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
12: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
11: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सौन्दर्य भ्रमात्मक हुन्छ र सुन्दरता उडी जाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।
14: कार्यक्रम नारी आवाज, प्रस्तुता ज्ञानु अधिकारीको साथमा हरेक आइतबार बिहान 10:00-11:00 सम्म सुन्न

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: टाइम चेक। यति बेला बिहानको 10 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
4: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
4: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
5: कम बिजुली खपत, लामा आयु र भरपर्दो सेवा।
4: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
4: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
6: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: अँ है, बल्ल सम्झे। सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
7: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
9: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
10: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
8: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
9: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
10: फोन नम्बर 40225444044
8: र 40225742 40225742।
11: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
12: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
11: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
11: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
11: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
15: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।

0: म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम थ्याङ्क यू गुड न्युज। जय बसे, नमस्कार। सधैँ हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर सुन्नेका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम थ्याङ्क यू गुड न्यूज, धन्यवाद गुड न्यूज लिएर प्राविधिक मित्रसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ र तपाईँहरू जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, सुनेर साथ दिनुभएको लागि एकदमै हृदयबाट धन्यवाद अनि स्वागत भन्न चाहन्छु। तपाईँहरूले कार्यक्रममा फोन पनि गर्न सक्नुहुन्छ, तपाईँले कोही व्यक्तिहरूलाई धन्यवाद दिन सक्नुहुन्छ, विशेष गरी परमेश्वरलाई धन्यवाद दिन सक्नुहुन्छ। दिनको शुरूआत हुँदैछ, हुन त 10 बजिसकेको छ र पनि प्राय जसो हाम्रो बिहानी भन्दा पनि अवश्य दिनको शुरूआत भएको छ। तपाईँहरू काममा जाँदै हुनुहुन्छ होला, घरमा हुनुहुन्छ होला, आज पब्लिक होलिडे पनि छ होला, कतिजनाको सार्वजनिक छुट्टी छ होला, कतिजना घरमै काम गर्ने व्यक्तिहरू पनि हुनुहुन्छ, घरमै अरूलाई सहायता गर्ने व्यक्तिहरू हुनुहुन्छ, घरलाई रेखदेख गर्ने व्यक्तिहरू हुनुहुन्छ। यहाँहरूले पनि सुनेर साथ दिनुभएको लागि एकदमै हृदयबाट धन्यवाद दिन चाहन्छु र विशेष गरेर चाहिँ धन्यवाद दिने धेरै कारणहरू छ र परमेश्वरको वचनले चाहिँ हामीलाई एकदमै धन्यवादी हुनु भनेर सिकाउनु भएको छ कि कतिपटक चाहिँ मलाई पनि प्रश्न लाग्छ मेरो यो अवस्थामा अथवा कुनै कुनै समयहरू हुन्छ नि जुन समयमा चाहिँ एकदमै धन्यवादी भन्दा पनि गनगनको कुराहरू आउँछ कि धन्यवादीको उल्टो चाहिँ गनगनका कुराहरू, यो भएन त्यो भएन, मैले यसो गर्दा त्यो भएन यो भएन भन्ने खालका कुराहरू आउँछ। तर परमेश्वरको वचनमा फोकस परमेश्वरले गर्नुभएको चाहिँ हरेक कुरामा धन्यवादी भन र तिमीलाई चाहिँ सबै कुरामा चाहिँ आशिष मिल्नेछ, अथवा भनौँ त्यो चाहिँ तिम्रो जीवनबाट गर्नुपर्ने र परमेश्वरले तिमीबाट एउटा आशा गर्नुभएको कुरा अथवा तिमीलाई दिनुभएको एउटा कर्तव्यको कुरा पनि हो भनेर चाहिँ परमेश्वरले भन्नुभएको छ। कुनै पनि कुरामा चिन्तित नहो, तर हरेक कुरामा धन्यवाद सहित तिमीहरूको बिन्ती जाहिर गर। चिन्ताको अवस्थामा पनि धन्यवाद सहित आफूलाई मनमा लागेका कुराहरू, चिन्ता फिक्रीका कुराहरूमा पनि धन्यवाद दिँदै प्रार्थना गर्यौं भने चाहिँ हामीले अझै छिटो चाहिँ त्यसको उत्तर पाउने रहेछौं। परमेश्वर त्यसमा खुसी हुनुहुँदो रहेछ। हरेक परिस्थितिको लागि धन्यवादी भन पनि भन्नुभएको छ। यो चाहिँ यही परिस्थिति भनिएको छैन कि हामीलाई एकदम हार्ड लागेको परिस्थिति पनि हुनसक्छ, यो ठिक ठिकै भन्ने खालको पनि हुनसक्छ। जे होस्, तपाईँले धन्यवाद दिन सक्नुहुन्छ। तपाईँले एकछिन सोच्नुभयो भने चाहिँ तपाईँसँग धन्यवाद दिने कुराहरू थुप्रो छ कि, जस्तो उदाहरणको लागि म केही कुराहरू बताउन चाहन्छु। आजको दिन तपाईँले पाउनु भएको छ, यसको लागि धन्यवादी हुनुहोस्। तपाईँ हुनुमा पनि धन्यवादी हुनुहोस्, तपाईँले परमेश्वरलाई पाउनुमा पनि तपाईँ धन्यवादी हुनुहोस् र तपाईँसँग जे कुरा छ नि त्यसको लागि पनि धन्यवादी हुनुहोस् कि, अभाव छ त्यसको लागि पनि धन्यवाद हुनुहोस्, धन्यवादी हुनुहोस्। किनकि अभाव भन्ने कुरा के रहेछ भन्ने कुरा तपाईँले थाहा पाउँदै हुनुहुन्छ। तपाईँ पेनमा हुनुहुन्छ, पीडामा हुनुहुन्छ, पीडा भन्ने कुरा कस्तो हुँदो रहेछ भन्ने कुरा तपाईँले महसुस गर्दै हुनुहुन्छ होइन। ताडना नदिएको छोराछोरी चाहिँ उसको बाबुले प्रेम गरेको होइन पनि भनिन्छ, यसलाई अलिक फरक प्रकारले पनि हामी भन्न सक्छौँ। यो कुरालाई हामी निरन्तरता दिनेछौँ, तर यो समयको ईश्वर त आइसक्नु भएको छ। आउनुहोस् हामी उहाँसँग कुराकानी गरौँ है त। हेलो
2: हेलो जेमिसी।
1: नमस्ते सुशीलजी, स्वागत छ हजुरलाई।
2: धन्यवाद।
1: हजुर आरामै हुनुहुन्छ?
2: हजुर, प्रभुको अनुग्रह, तपाईँको प्रार्थनाद्वारा राम्रै छु।
1: हजुर एकदमै धन्यवाद दिन चाहन्छु। शुरूआतमा त हजुरले फोन गरेर साथ दिँदै हुनुहुन्छ अनि धन्यवाद गुड न्यूजमा छौ हामी, धन्यवादी हुनुपर्छ भन्ने उद्देश्य रहेको छ यो कार्यक्रमको। यो समय हजुरलाई दिन चाहन्छु, कस कस प्रति तपाईँ धन्यवादी हुन चाहनुहुन्छ यो समय?
2: हजुर एकदमै, अनि विशेष गरी त परमेश्वर बुवालाई धन्यवाद एनजे, अनि सर्वप्रथम चाहिँ म आफै पनि अब मेरो कामै मेरो भनौँ न मेरो आफ्नै काममा म आफै पनि गुड न्युज एफएम बिहानदेखि नै लगभग होइन 7-10-12 घन्टा सुन्ने मौका पाउँछु कि एनजे, अनि विशेष गरी चाहिँ सर्वप्रथम हजुर यो गुड न्युज एफएम टिमलाई एकदम धन्यवाद दिन चाहन्छु।
1: हजुर कस्तो आशिषको कुरा,
2: जति पनि प्रोग्रामहरू ल्याउनुहुन्छ सरहरू होइन अग्रजहरू हुनुहुन्छ एकदम धन्यवाद, अनि कतिजनाको टेस्टिमोनीहरू एकदम ब्लेस्ड हुन्छ कि एनजे, अनि एउटा चाहिँ भन्छ नि गुड न्युज एफएम पनि एउटा हाम्रो चाहिँ साथी नै भएको छ. तपाईँहरू जति टाढा भए तापनि होइन, अब कति भेटघाट पायो त्यो नभए तापनि, तर साँच्चै कति नजिक भएको फिल हुन्छ क्या चाहिँ. अनि धन्यवाद, अनि सँगसँगै मलाई सहायता गर्नुहुने, मलाई उत्साह दिनुहुने, मलाई अगाडि होइन अझै उत्साह दिनुहुने मेरो सम्पूर्ण मेरो दाईहरू हुनुहुन्छ, उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु. दिदीहरूको लागि जसको निम्ति प्रार्थना गर्नुहुन्छ क्या चाहिँ.
1: हजुर, एकदमै धेरै धन्यवाद. हामी पनि एकदमै धन्यवादी छौँ हजुरले हामीलाई सङ्गतिको साथी बनाइदिनु भएको छ, प्रार्थनामा हामीलाई सम्झिनु भएको छ र हामी यसरी कुराकानी गर्न पाएका छौँ, अगाडि बढ्न पाएका छौँ र एकदमै धेरै धन्यवाद दिन चाहन्छु गुड न्युज एफएमको तर्फबाट. अनि मेरो तर्फबाट पनि हजुरलाई एकदमै धेरै धन्यवाद. जहिले पनि एकदमै उत्साहका कुराहरू, जस्तो परिस्थितिमा पनि परमेश्वरको काम गरिरहनु भएको, परमेश्वरलाई पछ्याइरहनु भएको, परमेश्वरको सुसमाचारलाई सुनाइरहनु भएको कुरा हजुरले सुनाइरहनुहुन्छ, एकदमै उत्साह मिल्छ, इनर्जी मिल्छ, हामीले पनि गर्नुपर्छ भन्ने एउटा उत्साह मिलेको छ. यस्तै आशिष परमेश्वरले हजुरलाई आगामी समयहरूमा पनि दिनुभएको होस्. अहिलेलाई भने चाहिँ तपाईँ हजुर हजुर, उहाँ हुनुहुन्थ्यो सुशील मलैयाजी. हामीलाई लामो समयदेखि निरन्तर उहाँले हामीलाई संगतिको साथी बनाइरहनु भएको छ. यति मात्रै होइन, उहाँले थुप्रो व्यक्तिहरूलाई परमेश्वरमा डोराउनु भएको, प्रेमले जित्नु भएको, जहिले पनि एउटा हम्बलनेस देखाउनु भएको के नम्रता, होइन हामीले सुनाउने व्यक्ति अथवा हामीले प्रेम गर्ने व्यक्तिहरूले हामीलाई प्रेमै गर्छ भन्ने छैन नि. कतिपटक त घृणा पनि गर्न सक्दो रहेछ होइन, त्यो समयमा पनि हामीले प्रेम देखाउनुपर्छ भन्ने सन्देश नै उहाँले हामीलाई दिइराख्नुहुन्छ कि. यो चाहिँ एकदम उत्साहको कुरा हो. यस्तो कुराहरू हजुरहरूसँग पनि थुप्रै छन्, तपाईँहरूले पनि अनुभव गर्नुभएको छ. र परमेश्वरले हामीलाई जसलाई प्रेम गर्नुहुन्छ नि, त्यो व्यक्तिलाई चाहिँ विभिन्न परिस्थितिहरूबाट भएर जान दिनुहुँदो रहेछ कि. यदि हामी परमेश्वरमै छौँ भने पनि त्यो सबै सजिलो सम्भव भन्ने चाहिँ हुँदो रहेनछ के, सधैँ इजी अनि एउटै स्मुथली जाने रहेनछ कि. कहिले कहिले लाइफमा नसोचेका घटनाहरू होइन. हामी अयुबलाई हेरौँ न, अयुबले सबै कुरा गुमाएका छन्. अयुब अनाज्ञाकारी भएर गुमाएका होइनन् नि, अयुब चाहिँ परमेश्वरलाई नपछ्याउने भएर गुमाएका होइनन् नि. उनी त यस्तो भक्त थिए, यस्तो भक्ति गर्थे परमेश्वरको, जसले चाहिँ आफ्नो लागि मात्रै होइन कि, आफ्नो परिवारले पनि कतै गल्ती गर्यो कि भनेर चाहिँ उनले चाहिँ त्यो चढाइरहने के, त्यो परमेश्वरलाई आराधना चढाइरहने, वेदीहरू बनाइरहने त्यो काम गरिरहन्थे. त्यस्तो व्यक्तिको परीक्षा भएको छ, त्यस्तो व्यक्तिको जाँच भएको छ. अनि तपाईँ र म पनि त्यस्तो परीक्षाहरूबाट भएर गएका छौँ भने त्यो पास हुने कि नहुने. कहिलेकाहीँ हाम्रो परिस्थितिसँग मान्छेले जज गर्छ कि, किन तिमीलाई ए भन्ने हुन्छ कि. हामी पर्फेक्ट खोज्छौँ कि, प्रभु पाएको हामी व्यक्तिहरूले पनि हामी एकअर्कालाई पर्फेक्ट खोजिरहेका हुन्छौँ. अनि हाम्रो परिस्थिति पर्फेक्ट छ भने चाहिँ हामी आशिषित व्यक्तिहरू, हामीलाई परमेश्वरले प्रेम गर्नुभएको व्यक्तिहरू, हामी परमेश्वरको डर भएमा रहेका व्यक्तिहरू भनेर चाहिँ हामी मापन गर्छौँ कि. हामी धर्मी भनेर हामी मापन गर्छौँ. परमेश्वरको उद्देश्य अनुसार हाम्रो यात्रा तयार भइरहेको छ अनि हामी त्यो यात्रामा यात्रीहरू हौँ, हामीले यात्रा गरिरहनुपर्छ. अनि त्यो यात्रामा घुम्तीहरू आउँछन्, यात्रामा टर्निङहरू आउँछन् होइन, कहिलेकाहीँ उकालो ओह्रालो, कहिलेकाहीँ गाह्रो अप्ठ्यारो सजिलो होइन, त्यो प्रकारको हुनसक्छ. सधैँभरि सजिलो हुँदैन. अनि हामीले हाम्रो विश्वासलाई कसरी मापन गरिरहेका छौँ, हामीले हाम्रो परमेश्वरको प्रेमलाई, हाम्रो वरिपरि भएका प्रभुका जनहरूलाई कसरी मापन गरिरहेका छौँ, एकदम महत्त्वपूर्ण कुरा रहेछ. र कसैको परिवारमा कुनै होइन गाह्रो अप्ठ्यारो परिस्थितिहरू आयो भने चाहिँ तिनीहरू कतै चुके कि के हो, तिनीहरूले कतै गल्ती गरे कि के हो, त्यो व्यक्तिले प्रभुमा राम्रो गरेन कि हो. परमेश्वर चाहिँ हामी सबैलाई प्रेम गर्नुहुन्छ हो, हामीले गलत गर्नु हुँदैन, हामीले सही गर्नुपर्छ. तर सही गर्दा गर्दै पनि हाम्रो जीवनमा कहिलेकाहीँ त्यस्ता परिस्थितिहरू आउन सक्छन् भने कहिलेकाहीँ त हामीले बाटो बिराएका पनि छौँ होला. त्यसो भन्दैमा उहाँले हामीलाई नलिने, दण्ड दिइहाल्ने, नाश गरिहाल्ने त भन्ने छैन नि त. उहाँले मौका पनि दिनुहुन्छ, उहाँले हामीलाई उहाँसँग रिकन्सिलेसन हुने समय पनि दिनुहुन्छ. त्यस्तोहरू पनि छ नि होइन. कतिपटक हामी भन्ने गर्छौँ जहाँ पाप त्यहीँ फरिफाप भइरहेको छ, त्यो व्यक्ति यस्तो रहेछ र पनि उसलाई भइरहेको छ भने हामी जज गर्छौँ कि. अनि त्यो पनि होइन, त्यो कारण यस्ता कुराहरू आयो भने चाहिँ हामी धन्यवादी बन्न सक्दैनौँ. तर हामी यो सबै परिस्थितिहरू चाहिँ म प्रभुमा छु, सबै परिस्थितिहरू चाहिँ यो आएको हो भने चाहिँ योबाट मैले केही गर्नुपर्छ, मैले चाहिँ प्रभुको नजिक अझै जानुपर्छ भनेर यो अयुबको पुस्तकको एउटा वचन मलाई साह्रै मनपर्छ। तपाईँ सबै कुराहरू गर्न सक्नुहुन्छ भन्ने मलाई थाहा छ, र पनि तपाईँका योजनाहरू चाहिँ कुनै पनि तपाईँका योजनाहरू विफल हुने छैनन् भनेर लेखिएको छ। सबै कुरा गर्न सक्नुहुन्छ उहाँ, तपाईँ र मैले गरेका गल्तीहरू बिर्सिदिन सक्नुहुन्छ। दण्ड दिइराख्नुपर्छ, सिकाइरहनुपर्छ भन्ने छैन, छोडिदिए भइगयो नि भन्ने लाग्छ। तर उहाँले हामीलाई यस्तो प्रकारले बनाउनु भएको छ नि, परमेश्वर को हुनुहुन्छ भन्ने कुरा, अनि यो कुरा चाहिँ परमेश्वर जस्तो हुनुहुन्थ्यो त्यस्तै हामी किन हुनुपर्छ भन्ने कुरा पनि उहाँले सिकाउनुहुन्छ क्या। सिक्नको लागि पनि, अरूको लागि पनि, उत्साहको लागि पनि यो कुरा चाहिँ हामीलाई हुन दिनुभएको हुनसक्छ। र त्यो समयमा चाहिँ परमेश्वरबाट चाहिँ, परमेश्वरको वचनबाट हामीले आफूलाई निहाल्दै होइन करेक्सन गर्दै चाहिँ जानुपर्छ। यो समय र गीतको साथमा तपाईँहरू दिन चाहन्छु। हाम्रो टेलिफोन नम्बर एकदमै खुला छ, 4470754 र 9802344646 हाम्रो वाट्सएप नम्बर, तपाईँहरूले कल गर्न सक्नुहुन्छ र धन्यवाद दिन सक्नुहुनेछ।

0: हजुर धन्यवाद सर, उहाँले चाहिँ मेरो लागि आफ्नो पुत्र दिनुभयो भने निकै नै आशिष भए। गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम धन्यवाद गुड न्यूज म ज्ञान तपाईँलाई साथ दिइरहेकी छु। यो समय तपाईँहरूले पनि फोन कल गरेर धन्यवाद दिन सक्नुहुन्छ, तर हामी मानिस साथीहरू कति पटक चाहिँ के कुरामा धन्यवाद दिने त केही न केही कुरा त नमिलेकै छ, केही न केही कुरा त आफूले भनेको जस्तो भइरहेको छैन, आफूले चाहेको जस्तो भएको छैन भन्ने हामीलाई लाग्छ होइन। मानिस रहिन्जेलसम्म केही न केही कुराहरू त हाम्रो आकांक्षाहरू यदि बढी छन् भने चाहिँ हामीले यदि धेरै भन्नु न अपेक्षा गरेका छौँ भने केही न केही कुरा हामीलाई कमी नै लाग्छ। अरूले हेर्दाखेरि यतिको जीवन चाहिँ ठिक छ है भने पनि फेरि उसको जीवनमा चाहिँ त्यो ठिक नहुन सक्छ, उसलाई फेरि केही न केही कुराको अभाव हुन सक्छ होइन। धन्यवादी हुनु चाहिँ सिक्नुपर्ने रहेछ कि परमेश्वर यत्तिकै यो धन्यवादी भन्ने शब्दलाई चाहिँ यति धेरै दोहोऱ्याउनु भएको होइन रहेछ कि। गनगन गर्ने तरिका चाहिँ धेरै रहेछ कि, गनगन गर्यो भने चाहिँ कहिले पनि त्यो सकिँदो रहेनछ, तर धन्यवाद दियो भने चाहिँ सबै कुरा सकिँदो रहेछ कि। कहिलेकाहीँ थाकेर कुनै पनि कुराहरू मिलेको छैन भने त्यहाँ प्रार्थना गर्नलाई गनगन गर्नलाई कति धेरै कुरा हुन्छ कि प्रभु धन्यवाद यो सबै परिस्थितिको लागि भन्नुभयो भने तपाईँको हृदयमा यस्तो आनन्द आउँछ नि। कहिलेकाहीँ तपाईँ शिथिल हुनुहुन्छ, केबाट शुरूआत गर्ने प्रार्थना भन्नुभएको छ भने चाहिँ तपाईँले धन्यवादबाटै शुरू गर्नुहोस्। को ईश्वर त आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
1: हेलो, जयमसी ज्ञान म्याम।
0: हजुर जयमसी हरिबोलज्यू, स्वागत छ हजुरलाई अनि एकदमै धेरै धन्यवाद। हजुर आरामै हुनुहुन्छ? हजुर धन्यवाद गुड न्यूजमा छौँ हामी, यो समय हजुरलाई दिन चाहन्छु। कसलाई धन्यवाद दिन चाहनुहुन्छ?
1: म सर्वप्रथम त परमेश्वरलाई नै धन्यवाद दिनु उचित ठान्छु किनभने अहिले भजनमा नि भयो उहाँले जीवन दिनुभयो हामीलाई स्वास्थ्य राख्नुभयो, त्यसैले यसो प्रभुलाई धन्यवाद दिन चाहन्छु र हामी धन्यवादी हुनुपर्छ, प्रार्थनाको सुरुवात नै धन्यवादबाट गर्नुपर्छ भन्नुभयो, वास्तवमा त्यो सही नै हो। हामीलाई परमेश्वरले राख्नु भएको छ सुस्वास्थ्य, त्यसको लागि हामीलाई जीवन दिनुभएको छ, सुन्दर दिन दिनुभएको छ, उहाँले हामीलाई सृष्टि गर्नुभयो र पठाउनु भयो आमाको, वास्तवमा गनगन पनि गर्न हुँदैन भन्नुभयो, किनभने गनगन गरेकै कारणबाट 11 दिन लाग्ने बाटोमा 40 लाग्यो होइन, त्यही भएको हुनाले म चाहिँ धन्यवाद दिन चाहन्छु हजुरलाई। त्यसै गरी पुनम म्यामलाई, सङ्गीता, चन्द्रमाया, पम्फा गोपाली, कुमार राई, अर्जुन प्रधानलाई धन्यवाद दिन चाहन्छु, हरियो खर्क चर्चका डिकन राजकुमार लामा, डिकेनिस्ट काजली लामा, कुमार भित्तीकोटी, उत्तम सिंह, गोविन्द आचार्य, सावित्री खड्का, त्यसै गरी राजकुमार सुब्बा, हरिखर्क चर्चको उहाँ फुल टाइम वर्कर हुनुहुन्छ, 88 वर्ष कि कति वर्षको हुनुहुन्छ, उत्तिकै प्रभुमा हुनुहुन्छ। सुमन राईजी उहाँले सधैँ सम्झिनुहुन्छ मलाई, पम्फा रोखा, पम्फा गोपाली भनिहाले, रुपेन राई, लक्ष्मी माया, यशु भक्त गौतम, लक्ष्मी बोहरा, अनि केक बहादुर जी, दिल कुमार, रेखा शर्मा, अनि हजुरलाई भनिहाले, अनि प्राविधिक बहिनी हुनुहुन्छ उहाँलाई, पावल थापा, पावल दुमी राईको फुल गोस्पेल चर्चका उहाँ पास्टर हुनुहुन्छ, अनि मैले अब यति नै नाम सम्झे, तै पनि सम्पूर्ण श्रोताहरूलाई श्रोताहरूप्रति धन्यवादी छु र विशेष गरी हजुरप्रति धन्यवादी, किनभने तपाईँले यो गुड न्युज एफएममा रहेर संसारलाई जुन सुसमाचार जस्तै हो यसुको बारेमा प्रचार गरेर उहाँको गहिराईमा पुगेर पुर्याएर श्रोताहरूलाई जुन मनोरञ्जन दिनुहुन्छ, उत्तम प्रस्तुतिकरण गर्नुहुन्छ, त्यसको लागि तपाईँप्रति पनि म धन्यवादी छु।
0: हजुर धेरै धन्यवाद, हजुरप्रति पनि म एकदमै धन्यवादी छु, हजुरहरूको उत्साह अनि यति धेरै प्रेम अनि प्रार्थनाले नै हामी यसरी बोल्न सकेका हौ, म आफू बोल्न सकेको हो जस्तो लाग्छ मलाई, म एकदमै धन्यवादी छु र एकदम प्रार्थना पनि याद गर्छु हजुरहरूको लागि, यस्तै आशा पनि गर्छु आगामी समयको लागि। धेरै धेरै धन्यवाद हजुरलाई, अहिले भने चाहिँ है त हजुर जयमसी। हजुर उहाँ हुनुहुन्थ्यो हरिबोल बुढा थोकी सेउ सुन्दरी जलबाट, निकै नै उत्साहका कुराहरू दिएर जानुभएको छ सदा जस्तै नै, र हामी उहाँप्रति एकदमै धन्यवादी छौं। र म एउटा कुरा तपाईँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि, मैले हाम्रो आज बिहानको डिभोसनमा मात्रै पनि शेयर गरेको थिएँ। थुप्रो कुराहरू छन् यस्तो भन्नाले अचानक हाम्रो जीवनमा आइपर्ने कुराहरू। यो सानो इक्जाम्पलमा चाहिँ गएको केही दिन अगाडि मैले चलाइरहने सवारी साधनमा चाहिँ चलाइरहेको सवारी साधन होइन अब लामै बाटो छ म अफिसबाट घर आउँदाखेरि बाटोमा अचानक बन्द भएको थियो कि अफिस आउने होइन प्रभुको काम गर्न आएको व्यक्ति अनि एउटा अफिसमा टाइममा पुग्नुपर्ने व्यक्ति आइरहेको कन्डिसनमै भइरहेको जस्तो लाग्ने आफूलाई मेसिनको कुरा हो होइन झ्याप्प बन्द भयो केही सानो समस्या होला भनेर म नजिकैको ग्यारेजमा गएँ बनाएँ त्यस पछाडि आएँ फेरि सेकेन्ड टाइम पनि 15-20 मिनट चलिसकेपछि त्यस्तै नै समस्या भयो जहाँ चाहिँ त्यो बनाउने ठाउँै थिएन कि लैजाने ठाउँै थिएन अनि त्यो एरिया यस्तो एरिया थियो कि जहाँ चाहिँ त्यो स्कुटर अथवा सवारी साधनहरू रोकेर बसिरहन पाइने पनि ठाउँ थिएन त्यो चाहिँ अलिकति सरकारी अफिसको एरिया अनि अलिकति निगरानी भइरहने अनि त्यहाँनिर चाहिँ जहाँ पनि पार्किङ चाहिँ गर्न पाउने भन्ने नै चिन्हहरू र त्यहाँ एकछिन रोक्यो भने पनि मान्छे आएर त्यो भनौँ न लिएर जानुहोस् अथवा यो गर्नुहोस् यहाँ रोक्न मिल्दैन भन्ने ठाउँमा आएर म त्यस्तो समस्यामा परेँ अनि त्यो समय दोहोऱ्याउँदै गर्दा फेरि आँखाबाट आँसु पनि आयो कि त्यो अब गाह्रो हुन्छ नि त घाम पनि छ अनि बनाउने ठाउँ कहीँ छैन त्यो समस्याको फेस पनि गरेको छैन त्यो समयमा मलाई एकछिन चाहिँ किन भन्ने प्रश्न आयो कि अनि त्यो समय नै मैले के सम्झेँ भन्दाखेरि परमेश्वरले हरेक परिस्थितिमा चाहिँ धन्यवादी हुन नै सिकाउनु भएको छ। आजको दिन परमेश्वरले मेरो लागि यस्तै नै तयार गर्नुभएको थियो यसरी नै मैले यात्रा गर्नुपर्ने थियो अनि यो यात्रामा म सहभागी हुँदैछु अनि यसमा चाहिँ मैले गनगन गर्नुभन्दा पनि प्रभु मैले धन्यवाद नै दिनुपर्छ तपाईँलाई भन्ने मेरो दिमागमा आयो त्यो समयमा हत्तपत्त त्यो दुःखको समयमा गाह्रोको समयमा चाहिँ आँसु आउने रहेछ कि प्राय चाहिँ को व्यक्तिले मलाई हेल्प गर्न सक्छ होला भन्नेतिर लाग्दो रहेछ दिमाग चाहिँ अनि एउटा कुरा चाहिँ गनगन पनि लाग्दो रहेछ दुःख लाग्दो रहेछ धेरै मेरो कोही छैन केही छैन भन्ने खालको आफूलाई एकदमै कमजोर महसुस हुँदो रहेछ कि त्यो समयमा यस्ता थुप्रै कुराहरू आउन सक्छन् अनि त्यो समयमा एकछिन चाहिँ मलाई त्यो भयो तर पछि मैले सम्झेँ प्रभु यो आजको दिन मेरो लागि यसरी नै तयार गर्नुभएको थियो तपाईँले र यो यात्रालाई मैले चाहिँ पार गर्नुपर्छ भन्ने हिसाबले मैले कसरी हुन्छ कहाँ हुन्छ त्यसलाई समाधान गर्दै नै त्यो दिनको यात्रा लगभग रिपिट त्यही नै समस्या भयो कि जाँदा आउँदा अनि बेलुका 7-8 बजीसम्म त्यो समस्यालाई पार गर्दै म घर पुगेको थिएँ अनि एकदम ठूलो पानी पनि परेको थियो अनि कतिवटा प्रश्न पनि आए प्रभु म तपाईँको सेवकाई गर्ने व्यक्ति हो तपाईँको सेवकाई गरिरहेको छु तपाईँकै कामको लागि बिहानदेखि बेलुकासम्म हिँडिरहेको छु किन यस्तो खालको भन्ने लागेको थियो तर त्यही एउटा धन्यवाद भन्ने शब्दले चाहिँ मलाई एकदमै शान्ति मिल्यो एकदम आनन्द मिल्यो त्यसमा धेरै गहिराईमा सोचिनँ कि मैले धेरै कुराहरू दिमागमा आउँदै आएन त्यो धन्यवाद भन्ने शब्दले प्रार्थना गर्दै गर्दा चाहिँ मैले दिनभरि पाएको दुःखहरू चाहिँ मैले सबै बिर्सिएको थिएँ कि यो उदाहरण मैले तपाईँहरूलाई किन दिएको भन्दाखेरि चाहिँ तपाईँहरूको लाइफमा पनि यस्ता थुप्रै कुराहरू भइरहेका छन् होला जुन मैले पनि सामना गरिरहेको हुन्छु कतिवटा समयमा अनि त्यो समयमा चाहिँ हामी परमेश्वरप्रति चाहिँ धन्यवादी हुनुपर्दो रहेछ अनि होइन आजको दिन परमेश्वरले बनाउनु भयो नि आजको निम्ति आजको दिनको निम्ति धन्यवादी हो भनेर चाहिँ परमेश्वरले भन्नुभएको छ भजन सङ्ग्रहको पुस्तकमा तपाईँले 18 कि कतिमा चाहिँ तपाईँले पाउन सक्नुहुन्छ अनि यत्तिकै चाहिँ यो वचनहरू राखिएको होइन रहेछन् अनि तपाईँ र म भइन्जेलसम्म नै हामीले धन्यवाद भन्ने हो जीवित व्यक्तिले नै धन्यवाद दिन सक्छ र तिमी जीवित भइन्जेलसम्म तिमीले धन्यवाद दिनुपर्छ भनेर परमेश्वरले भन्नुभएको छ अनि यात्राहरू गर्दै गर्दा फेरि जीवन भनेको एउटा यात्रा हो होइन यात्रा गर्दै गर्दा फेरि अघि मैले उदाहरण दिएको थिएँ कहीँ एकदमै ठूलो हाइवे आउँछ होला कहीँ एकदम साँगुरो बाटो आउँछ होला कहिले काहीँ ढुङ्गाहरू आउँछ होला कहिले काहीँ सम्म बाटो आउँछ होला कहिले काहीँ असल व्यक्तिहरू भेटिनुहुन्छ होला कहिले काहीँ होइन अब हामीलाई नबुझ्ने व्यक्तिहरू अथवा हामीले नबुझ्ने व्यक्तिहरू भेट्छौँ होला हामी र पनि हामीले एकअर्कालाई दोष लाउनुभन्दा धन्यवादी हुनु चाहिँ सबै कुरामा चाहिँ आनन्दित हुने रहेछ कि अशान्ति हुँदो रहेछ नत्र भने चाहिँ गनगन गऱ्यो भने चाहिँ अशान्ति हुने अनि धेरै कुराहरू खोज्यौँ भने चाहिँ फेरि हामीलाई एकदमै धेरै निर्णयहरू लिनलाई गाह्रो हुने त्यस्तो पनि हुँदो रहेछ धन्यवादीपनले चाहिँ हामीलाई निर्णय गर्न पनि सजिलो हुन्छ लाइफमा अनि अर्को महत्त्वपूर्ण कुरा चाहिँ किन धन्यवादी हुने त होइन धन्यवादी हुनु चाहिँ किन पर्यो त गनगन त आइहाल्छ नि भन्ने कुरामा चाहिँ प्रफिटको कुरा छ कि एउटा एकदमै ठुलो धन्यवादी हुने व्यक्तिलाई चाहिँ परमेश्वर प्रेम पनि गर्नुहुन्छ र उहाँले आशिष पनि दिनुहुँदो रहेछ। मैले देखेको एउटा कुरा कि मलाई बिहान पनि यो कुरा आइरहेको थियो, याकुबको छोराहरू मध्येमा उनलाई चाहिँ इजरायल पनि भनिन्छ होइन, छोराहरू मध्येमा चाहिँ योसेफ चाहिँ परमेश्वरप्रति धन्यवादी देख्छु कि म त्यहाँनिर, तपाईँहरूले पनि त्यो स्टोरीलाई पढ्नु भएको छ। अनि उनका दाजुभाइहरू चाहिँ उनको बाबुले उनलाई प्रेम गरेकोमा पनि डाहा छ कि एकदमै जलन छ कि उनीहरूलाई, तर उनलाई त्यो योसेफले चाहिँ बाबुको प्रेम पाएर पनि घमण्ड छैन कि। कतिपटक हामी के रूपमा जज गर्छौँ भने उनलाई त प्रेम गरेको छ नि त, उनलाई च्यापेको छ, उनलाई वास्ता गरेको छ, त्यही भएर उसले ऊ चाहिँ खुसी छ नि त, अनि हामीलाई त केही दिएकै छैन, हामीले पाएकै छैन, अनि गनगन आउँदैन त भन्छौँ कि हामी, पाएर मात्रै गनगन नआउने होइन रहेछ कि, त्यो हृदय रहेछ, परमेश्वरलाई आदर गर्ने हृदय अनि आज्ञा पालन रहेछ, अनि मात्रै मान्छे गनगन नगर्दो रहेछ। अनि त्यो योसेफको जीवनमा हेर्नुहोस् न, त्यो दाजुभाइहरू त्यो बुवा भएको ठाउँमा मात्रै हुँदा फेरि ऊ धन्यवादी होइन कि, ऊ चाहिँ इमान्दार होइन, ऊ हरेक ठाउँमा खाल्टोमा पर्दा पनि, बेचिँदा पनि, सजावटमा आउँदा पनि, झ्यालखानामा पर्दा पनि धन्यवादी भएको कारणले गर्दा ऊ कहाँसम्म पुगेको छ हेर्नुहोस् त। अनि आशिष पनि आउँदो रहेछ, कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
2: हेलो
0: हेलो
2: हेलो
0: हजुर, दैमसी पम्पाजी एकदमै स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ?
2: म ठिक छु, परमेश्वरको अनुग्रह हजुरहरू सबैको प्रार्थनाद्वारा। हजुर कस्तो हुनुहुन्छ नि?
0: हजुर म पनि एकदमै ठिक छु, अनि मैले सदा चाहिँ सोधे एउटा कुरा हजुरको आमालाई कस्तो छ, तपाईँहरू आमा र तपाईँ हुनुभएको कारणले गर्दा होइन, तपाईँ ठिक हुनुहुन्छ, तपाईँको आमा कस्तो हुनुहुन्छ अनि के भइरहेको छ सेवा सङ्गतिहरू सबै?
2: आमा चाहिँ अस्ति चाहिँ उठाएर राख्दा अलि बस्न सक्ने हुनुभएको थियो, हिजोदेखि चाहिँ फेरि बस्न नसक्ने हुनुभयो। हिजो चाहिँ म उठेर हिँड्ने नि भन्नुहुन्थ्यो, अनि म एक्लै सक्दिनँ आमा उठाएर हिँड्नलाई भनेर भनी मैले, अनि सुताइदिएँ, अनि बस्न नि नसक्ने भयो, अनि हिजो पनि खाना खानु भएन, अहिले पनि पानी चाहिँ खानुभयो, अनि एउटा कोसो केरा खानुभयो, अनि सुतिरहनु बाजा दिशा गर्नुभयो, अनि त्यो सब सरसफाई गरेर अनि त्यहाँबाट म बाहिर निस्केँ, अनि अहिले चाहिँ सुतिरहनु भएको, अनि पानी चाहिँ खाएको छ, आज चाहिँ केही पनि नखाने भन्नुभयो, बिस्कुटहरू पनि नखाने रे, म अब केही पनि खान्न भन्दै हुनुहुन्छ। अनि अहिले चाहिँ अब मैले औषधिहरू खान दिन छोडेँ है, परमेश्वरलाई धेरै धन्यवाद, अनि तपाईँहरू सम्पूर्णलाई धन्यवाद, अहिले नत्र नदुख्ने औषधि खुवाइराखेको थिएँ, अनि धेरै खुवाउन नि हुँदैन भन्थ्यो, त्यो एकदमै कडा, अनि त्यो चाहिँ अस्तिदेखि चाहिँ मैले खानदिन छोडेको छु।
0: हजुर,
2: अनि सेवा सङ्गति भन्दा चाहिँ म सेवा सङ्गति जान पाएको छैन, अरू चाहिँ अब मण्डली परिवारहरू चाहिँ भ्याउने चाहिँ गइरहनु भएको छ, अनि मेरो घरमा पनि बिहिबार आउनुहुन्थ्यो, अनि शुक्रबार आउनुहुन्छ पास्टर बाह्र पास्टर आमा, अनि बिहिबार चाहिँ उहाँको छोरीलाई हस्पिटल लान पर्ने भएर, अनि बिहिबार चाहिँ के अरे शुक्रबार चाहिँ आउनुहुन्छ उहाँहरू पनि, म चाहिँ जान पाएको छैन, त्यो पनि समय आउँदा जाने सङ्गतिहरू गर्ने समय पनि भन्दै धन्यवाद दिँदै बस्दैछु। अनि त्यही हो
0: हजुर, घरमै पनि हजुरले सेवकाई गरिरहनु भएको छ, र अरू पनि केही धन्यवाद दिने कुराहरू कसैलाई दिनु छ भने चाहिँ हजुरले दिन सक्नुहुन्छ?
2: ए परमेश्वरलाई त धेरै धेरै मुरी मुरी लाखौं लाखौं धन्यवाद दिनुपर्छ, आजको दिनसम्म मलाई सुरक्षा राख्नुभएछ, अनि पहिला त्यत्रो अल्सर भएर डेढ महिनासम्म ओछ्यान हुँदा पनि परमेश्वरले यसरी बचाएर राख्नुभयो है, अनि मेरो साइली बहिनी चाहिँ हस्पिटल आएर मेरो गोडाहरू छाम्दाखेरि सबै चिसो भइसकेको थियो, अनि त्यहाँबाट एकदमै रोएको थियो क्या ऊ, त्यो साइली बहिनी विश्वासी नै हो, अब बाँच्दैन भनेर रोएको रहेछ, अनि त्यस्तो अवस्थामा पनि परमेश्वरले अनि मलाई बचाएर अनि राख्नुभएको लागि परमेश्वरलाई धन्यवाद। परमेश्वरको योजना होला यो, आमालाई स्याहार सुसार गर्ने परमेश्वरले नै योजना बनाएर राख्नुभएको कारणले मलाई फेरि निको बनाउनु भयो, अहिले मैले केही मुख बारेको छैन, अनि कतिसम्म कोहीले भन्थ्यो ए बाँचुन्जेलसम्म ग्यास्ट्रिकको औषधि खाइरहनु पर्छ भन्दै हुन्थ्यो, कोहीले मुख बार्नुपर्छ भन्थ्यो, परमेश्वरलाई धेरै धन्यवाद, मैले मुखहरू केही बारेको छैन होइन, हिजो अमिलो मकै जे पाए त्यही खाइरहेको छु, तर परमेश्वरले त्यति मुख नबार्दा नि मलाई त्यसरी शक्ति दिनुभएको छ, बल दिनुभएको छ, अनि परमेश्वरलाई धेरै धन्यवाद। अनि विशेष गरी दोस्रो धन्यवाद हजुरलाई यो कार्यक्रम सम्पूर्ण ठाउँमा पुर्याइदिनु भएको छ, अनि मेरो आमाको वास्ता फिक्री गरेर प्रार्थना गरिरहनु भएको छ, जहिले सोधिरहनुहुन्छ, अनि हजुरलाई अनि मुरी मुरी लाखौं लाखौं मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु। अनि गुडनेस एफएममा सर मिस त्यहाँ जो जतिजना हुनुहुन्छ अनि सम्पूर्णलाई म एकमुष्ट साथ धन्यवाद दिन चाहन्छु। अनि हरिबोल बुढा थोकी दाईले पनि है धन्यवाद दिएर जानुभयो, उहाँलाई पनि धन्यवाद दिँदैछौ। अनि सुमन दाई अनि उत्तम शिवाकोटी पाठरबा उहाँहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि अर्जुन प्रधानज्यूलाई पनि धन्यवाद, अनि हरिराम अनि राम राम कुमार अनि सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। चन्द्रमाया बहिनीलाई धेरै धन्यवाद, अनि चन्द्रमाया बहिनी अनि सारा तामाङ बहिनी उहाँको एउटै शब्दले म धेरै उत्साहित भएको छु। अनि परमेश्वरलाई धन्यवाद, उहाँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। अनि अम्बिका मर्जन अनि लक्ष्मी मर्जन मिस्मा मर्जन माया दिदी माया मगर दिदीलाई म धेरै धन्यवाद दिन चाहन्छु, उहाँले नि प्रार्थना गरिरहनु भएको छ, सोधिरहनु भएको छ। अनि सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु, अनि लक्ष्मी मगरलाई नि म धन्यवाद दिन चाहन्छु, अनि सम्पूर्णलाई होइन नछुटाइकन विद्या दिदीलाई पनि म धन्यवाद दिन चाहन्छु, अनि पुना दिदीलाई अनि सम्पूर्णलाई अनि ईश्वर भक्तज्यू चाहिँ अहिले मैले चाहिँ बोली चाहिँ सुने होइन, उहाँको के कस्तो अवस्था हुनुहुन्छ उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि रुबेनज्यूलाई अनि सम्पूर्णलाई याकुबज्यू महेन्द्रज्यूहरू सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु, अनि कमला मर्जनलाई म धन्यवाद दिन चाहन्छु, अनि सम्पूर्णलाई होइन मेरो निम्ति प्रार्थना गरिरहनु भएको छ, सोधिरहनु भएको छ, सम्पूर्णलाई म नछुटाइकन धन्यवाद दिन चाहन्छु। अनि विशेष गरी धन्यवाद हाम्रो मण्डलीको पास्टर बा पास्टरआमा अनि विश्वासी जनहरू अनि सुस्मिता बहिनी नि उहाँ नि सुत्केरी हुनुहुन्छ, बल्ल एक महिनाको भयो अस्ति, अनि उहाँले पनि अनलाइनबाट सोधिरहनुहुन्छ आमालाई कस्तो छ दिदी, हामी प्रार्थना गरिरहन्छौँ भन्छ, उहाँलाई धन्यवाद मुया बहिनी अनि बुद्ध लक्ष्मी दिदी हाम्रो मण्डलीको सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु, अरू विश्वासीहरू अनि मार्फु मण्डलीको पास्टर बा पास्टर आमा अस्ति आएर प्रार्थना गरेर जानुभयो आमालाई मेरो निम्ति, उहाँलाई पनि धन्यवाद, उहाँको परिवार उहाँको मण्डली परिवारलाई नि म धन्यवाद दिन चाहन्छु। अनि यता खरको के अरे भर्ती खोला मण्डलीको पास्टर आमाले पनि प्रार्थना गरिरहेको छ, सुधी के अरे फोन गरिरहनुहुन्छ, अनि उहाँहरूलाई नि म धन्यवाद, सीता पाइला मण्डलीको पास्टर बा पास्टर आमा रूपनी आमा देवी देवी दिदी लालिमिया दिदी सुशीला ठकुरी अरू जति पनि छ सन्त माया गोपाली दिलु श्रेष्ठ अरू सम्पूर्णलाई नि म नछुटाइकन धन्यवाद दिन चाहन्छु। अनि भिन्नुङ्गाको पास्टर बा पास्टर आमा अनि जितेन्द्र मङ्गराती अरू सम्पूर्णलाई नि म धन्यवाद दिन चाहन्छु। अनि बालजु मण्डलीको गुरुआमाले पनि अनि फोन गरिरहनुहुन्छ प्रार्थना गरिरहनुहुन्छ मेरो निम्ति, उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु, उहाँको परिवार मण्डली परिवार सम्पूर्णलाई अनि मेरो टोखाको दुवै बहिनी दुवै ज्वाइँ अनि बहिनीको देवर देउरानीहरू सम्पूर्ण परिवारलाई नि म धन्यवाद दिन चाहन्छु, उहाँहरूले पनि प्रार्थना गरिरहनुहुन्छ सोधिरहनुहुन्छ, उहाँहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि अर्को अस्ति शुक्रबार मेरो पाँच नम्बरे बहिनी आएर अनि अलिकति आलु खान सघाएर अनि खुर्सानी रोप्न सघाएर गयो, उहाँलाई पनि म धन्यवाद, अनि यसरी आएर अनि दुई रात बसेर अनि जानुभयो उहाँलाई पनि धन्यवाद, अनि सम्पूर्णलाई मेरो जन्मदिनी आमा बालाई पनि म धन्यवाद दिन चाहन्छु, होइन जन्माएर फालेको भए हामी यो संसार देख्न पाउँदैन थियौँ, हुर्काउनु भयो बढाउनु स्याहार सुसार गरेर यो अवस्थासम्म ल्याउनु पनि प्रार्थना गरिरहनुहुन्छ सोधिरहनुहुन्छ, उहाँहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि अर्को अस्ति शुक्रबार मेरो पाँच नम्बरे बहिनी आएर अनि अलिकति आलु खान सघाएर

0: पनि धन्यवाद शरीरले फोन गरिरहन्छ युकेबाट, ज्वाइँले, मेरो सम्धी सम्धिनी सबैलाई म धन्यवाद दिन चाहन्छु, अनि मेरो सासू आमालाई नि धन्यवाद, होइन यसरी स्याहार्ने मौका दिनुभयो उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु, सम्पूर्ण मेरो आफन्तहरू मलाई सहयोग गर्ने अनि जतिजना प्रार्थनामा लागिरहनु भएको छ मेरो निम्ति, मेरो आमाको निम्ति, उहाँहरूलाई सम्पूर्णलाई अनि नछुटाइकन म धन्यवाद दिन चाहन्छु, अनि उहीँसित पाइला शरणपुरमा बस्ने अमृता थापा बहिनीलाई नि म धन्यवाद, अनि बाटुला नरकोटीलाई नि धन्यवाद, मलाई सुसमाचार सुनाउने विमला लिम्बू अनि उहाँ माता तीर्था हुनुहुन्छ उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु, होइन अनि मैले यो ढाका बुन्न सिकाएर अनि सुसमाचार सुनाएर अनि विश्वास गराइदिएको थिएँ, अनि उहाँले उदयपुर गाईघाट उहाँको घर चाहिँ अहिले चाहिँ हात्तीगौडा बसेर उहाँले चाहिँ घरमा र यता हात्तीगौडा गएर पाँचवटा मण्डली खडा गर्ने भूमिका बहिनीलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु, होइन मैले धेरै सुसमाचार सुनाएर परमेश्वरमा ल्याउन नसके तापनि उहाँलाई एउटा बिउ छरेको कारणले उहाँले धेरै बिउहरू छर्नु भएको छ, अनि त्यसकारण परमेश्वरलाई पनि उहाँलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु, अनि तल घर जेठाजुको परिवारलाई नि धन्यवाद, विश्वासी हुनुहुन्छ हामी दुई घर, अनि बुहारीले चाहिँ आएर अनि आमाले त्यस्तो दिशा गर्यो भने म उचाल्न सकिँदैन, अनि आउन बुहारी भन्नु बोलाउँछु, उहाँले नि मलाई धेरै सपोर्टहरू गर्नुभएको छ, जेठाजुको परिवार बुहारीलाई चाहिँ म हृदयदेखि धेरै धन्यवाद दिन चाहन्छु, मलाई सहयोग गर्ने, मलाई प्रार्थना गर्ने अनि फोन गरेर उत्साह दिने हौसला, अनि कतिको नामहरू त मैले छुटाइरहेको छु, अनि सम्पूर्णलाई म यहीँबाट होइन अनि लक्ष्मी बोहरालाई पनि म धन्यवाद दिन चाहन्छु, उहाँको बोली नै एकदमै मिठो होइन, कति म राम्रो प्रकारले त्यो ऊहरू गाउँदै आउनुहुन्छ क्या चुर्किलाहरू मुक्तकहरू, उहाँलाई म एकदमै धन्यवाद, नैना थापाज्यूलाई पनि धन्यवाद, अनि उता हन्ना बिकालाई नि म धन्यवाद दिन चाहन्छु, अनि सम्पूर्णलाई होइन, अनि दुर्गा बस्ने दिदीलाई नि धन्यवाद दिँदछौ, राम्ररी कटेल, राम्ररी सिपाई, अनि त्यहाँबाट अरू सम्पूर्णलाई होइन, अब यहीँबाट म नछुटाइकन नाम लिएन भनेर नरिसाउनु होला, म यतिकै बिदा हुन्छु, सबैजनालाई धन्यवादको साथसाथै जयवासी।
1: हजुर जयवासी, एकदमै धेरै धन्यवाद हृदयबाट, परमेश्वरले एकदमै धेरै आशिष दिनुभएको होस्। जयमसी उहाँ हुनुहुन्थ्यो पम्पा गोपालीज्यू चितलाङदेखि फोन गरेर साथ दिनुभएको थियो, र उहाँको पनि आफ्नो जीवनमा जुन प्रकारले सेवकाई उहाँले गरिरहनु भएको छ त्यो एउटा उदाहरणीय छ, किनकि हामीले पाएको जिम्मेवारीलाई असल प्रकारले निभाउनु नै सबभन्दा ठूलो कुरा हो कि, हामी अरूले पाएको जिम्मेवारीसँग कम्पेयर गर्छौं, अनि अर्को एउटा महत्वपूर्ण कुरा चाहिँ हामी धन्यवादी बन्न नसक्नुको एउटा मेन जड चाहिँ अरूसँग तुलना गर्नु कि, अरूले के भन्छ होला, अनि अरूको जस्तो मेरो छैन, अनि अरूलाई जस्तो मलाई भएन भन्ने खालको कुरा जब हामी अरूसँग तुलना गर्छौँ हामी बढीभन्दा बढी दुखित पनि हुन्छौँ र गनगन पनि आउँछ, धन्यवादीपन त आउँदै आउँदैन कि, त्यो त्यसको विकास नै हामीले गर्नु हुँदैन, किनकि प्रत्येकलाई परमेश्वरले फरक फरक वरदान दिनुभएको छ, फरक प्रकारले बनाउनु भएको छ, इभन स्वभाव पनि हाम्रो फरक छैन, तर हामीले एक्लै अर्कालाई स्ट्रेस्ट थाल्नुपर्छ भनेर यत्तिकै परमेश्वरको वचनले हामीलाई सिकाएको होइन, गलत कुरामा चाहिँ हामीले सपोर्ट गर्नुपर्छ भनेको होइन, तर तपाईँलाई आलु मनपर्छ उहाँलाई गुन्द्रुक मनपर्छ भने चाहिँ यति कुरामा चाहिँ झगडा गर्ने गनगन गर्ने गर्नु हुँदैन, अथवा यो मनपर्छ त्यो मनपर्ने अथवा यो त्यो भन्ने कुराहरूमा उसलाई भयो उसको यो कुरामा यस्तो गर्यो मैले चाहिँ गर्न सकिनँ भन्ने कुरामा पनि तपाईँलाई परमेश्वरले दिनुभएको कुरा फरक हुन सक्छ, उहाँलाई दिनुभएको कुरा फरक हुन सक्छ, र त्यही फरकपनामा नै आनन्द छ कि, एकअर्कासँग चाहिँ हामीले फरकपनामा नै एकअर्कासँग साट्नुपर्छ, सेम सेम कुरा भयो भने त एक्लै अर्कालाई दिने कुरा पनि केही हुँदैन नि त होइन, त्यही भएर परमेश्वरले पनि बनाउँदा पनि नर र नारी बनाउनु भएको छ, अनि मानिसलाई जोडी पनि नर र नारी गरेर जोडिदिनु भएको छ, अनि यो फरकपनामा आनन्द भनेर चाहिँ लाजरस थुलुङज्यूले चाहिँ एउटा पुस्तक पनि लेख्नु भएको थियो कि, अनि त्यसमा चाहिँ एउटा असल कुराहरू भनौँ न एउटा फरकपनामा हामी कसरी आनन्दित हुन सक्छौँ भन्ने कुराहरू चाहिँ त्यहाँनिर लेखिएको थियो, यो चाहिँ हरेक सम्बन्धको लागि हुनसक्छ, तपाईँको बच्चाहरूसँग, तपाईँको मम्मी बुवासँग, तपाईँको छिमेकीसँग, तपाईँको काम गर्ने सर्कलमा हुनसक्छ, तपाईँको मण्डलीमा हुनसक्छ, तपाईँको देशमा, तपाईँले काम गर्ने ठाउँमा जहाँ पनि तपाईँले यस्ता कुराहरूलाई विचार गर्नुभयो, आदर गर्नुभयो।

भन्दा चाहिँ यसमा चाहिँ हामी धन्यवादी हुन सक्छौँ, प्रभु मसँग यो थियो, उसँग यो थियो, अनि यो मिलेर हामीले यसरी गर्यौं भन्ने कुराहरू गर्न सक्छौँ। दान वरदान भनेको जस्तो कि एउटा रुखको हाँगाहरू जस्तो हौ हामी, परमेश्वर चाहिँ बोट हुनुहुन्छ, हामी हाँगाहरू हौ, अनि त्यो हाँगाहरूमा चाहिँ हामीले फल फलाउने काम गर्नुपर्छ र धन्यवादी हुनुपर्छ भन्ने चाहिँ एकदम महत्वपूर्ण कुरा छ। अब भने म तपाईँहरूको फोन कल चाहिँ लिने छैन, हामीसँग धेरै समय बाँकी छैन, एउटा छोटो गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउने छु।

हजुरलाई किन श्रेष्ठ माइकपछि फेरि पनि स्वागत भन्न चाहन्छु र भने कार्यक्रमको अन्ततिर आएकी छु। हामी एकदमै धन्यवादी छौं तपाईँहरूले जुन जुन कार्यक्रम गुड न्यूज एफएमको सुनिरहनु भएको छ, बिहानदेखि बेलुकासम्म साथ दिइरहनु भएको छ, संगतिको साथी बनाउनु भएको छ, उत्साहका कुराहरू दिनुभएको छ, साथ सपोर्ट प्रार्थना होइन विभिन्न माध्यमबाट गरिरहनु भएको छ। यहाँहरूलाई हृदयबाट धन्यवाद। तपाईँहरू हुनुहुन्छ र हामी छौं होइन, र हामीले यसरी तपाईँहरूको समक्ष पुग्न सकेका छौं। तपाईँहरू एकदमै ठूलो धन हुनुहुन्छ हाम्रो लागि, ठूलो सम्पत्ति हुनुहुन्छ, त्यो कारणले गर्दा विशेष हुनुहुन्छ। जो जतिले फोन गरिरहनु भएको छ, कार्यक्रम सुनिरहनु भएको छ, यहाँहरूलाई एकदमै धेरै धन्यवाद। कतिजना अहिले बिचमा हराइरहनु भएको छ होइन, हामीले सम्झिरहेका छौँ तपाईँहरू कहाँ जानुभएको छ भनेर हामीले प्रार्थना माग गरिरहेका छौँ। तपाईँहरू बिरामी हुनुहुन्छ भने पनि परमेश्वर तपाईँलाई सङ्घाई गर्नुभएको छ। स्वस्थ अवस्थामा हुनुहुन्छ भने, तपाईँहरू गतिगमी अभावमा समस्यामा चिन्तामा हुनुहुन्छ भने पनि परमेश्वर तपाईँहरूलाई एकदमै सहायता गर्नुभएको होस्। र सम्पूर्णलाई हृदयबाट धन्यवाद। जो जतिले आज कार्यक्रममा फोन गरेर आफ्ना नितान्त व्यक्तिगत अनुभवहरू परमेश्वरको वचनबाट होइन उत्साहको साथ सुनाइदिनु भयो, यहाँहरूलाई एकदमै धेरै धन्यवाद। अर्थपूर्ण बन्नमा सहायता गर्नुभएको लागि यो घण्टाको अवधिलाई र प्राविधिक मित्र सन्ध्याजीलाई पनि हृदयबाट धन्यवाद दिन चाहन्छु। एक घण्टाभरि मलाई साथ दिनुभएको लागि र गुड न्यूज एफएमको प्रसारणलाई सन्ने सुनेर साथ दिनुहोला। आजलाई भने कार्यक्रम थ्याङ्क यू गुड न्यूजबाट म ज्ञानो बिदा हुन चाहन्छु। जय मसीह। नमस्कार। तपाईँको दिन आशी

0: गुड न्यूज एफएम 105.1
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढानील कन्थको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला प्रस्तुता सुश्री पिङको साथमा हरेक आइतबार बेलुका 4:30 to 5 PM सुन्न नभुल्नुहोला।
10: हेलो
11: हेलो,
10: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
11: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी।
12: हजुर।
11: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
12: लु दिन त। हेलो, भन्नुहोस् त।
10: हेलो हजुर।
12: हजुर,
10: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
12: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
11: ए नानी, के भने रहेछ, के भयो?
12: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
11: ल ल ल, म किन दिन्थे?
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
8: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: यसले भन्नुभयो, बाटो सत्य र जीवन मनै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बोलावट र दर्शन, प्रस्तोता कुमारको साथमा।

जयमा श्री साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सर्भिस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बोलावट र दर्शनमा आदरणीय श्रोता कार्यक्रम बोलावट र दर्शन लिएर प्राविधिक मित्र सन्ध्या र म प्रम उपस्थित भइसकेका छौं र म पनि एक घण्टाभरि कार्यक्रममा म तपाईँलाई साथ दिनेछु र तपाईँले पनि कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र विशेष गरिकन हामी प्रभुका दासहरूसँग कार्यक्रममा जोडिने गर्छौ कुराकानी गर्ने गर्छौ र आज भने मैले कसैलाई पनि निम्ति दिन सकिनँ तर केही छैन म तपाईँलाई एक घण्टाभरि साथ दिने नै छु र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

जब हामी घोडा टेक्छौ तब हामी संसारको सबैभन्दा अग्लो स्थानमा पुग्छौ र जब हामी घोडा टेक्छौ तब हामी संसारको सबैभन्दा अग्लो स्थानमा पुग्छौ र यो सबैभन्दा शक्तिशाली कुरा चाहिँ के भने प्रार्थना भन्ने कुरा कति शक्तिशाली छ भन्ने कुरा यो एउटा उदाहरण हो। जब एउटा विश्वासीको जीवनमा नभई नहुने कुरा भनेको प्रार्थना नै हो र तपाईँ र म कतिको प्रार्थना गर्छौं होइन कति देखेको छु कति विश्वासीहरू प्रार्थना मनैदेखि गर्नुहुन्छ र कति त होइन धन्यवाद प्रभु भनेर सुत्नु भएको अवस्थाहरू पनि देखिन्छ तर हामी देख्न सक्छौ हन्नाको प्रार्थना कति शक्तिशाली थियो। जब हन्नाले प्रार्थना गरिन् परमेश्वरले उनीलाई जवाब दिनुभयो। जब हामी देख्न सक्छौ दानिएलले प्रार्थना गरे परमेश्वरले सिंहको खोरबाट बचाउनु भयो। जब हिजकियाले प्रार्थना गरे परमेश्वरले 15 वर्ष आयु बढाइदिनु भयो। जब पाउल सिलासले जेलभित्र रहँदा प्रार्थना गरे जेललाई परमेश्वरले फुटाइदिनु भयो। भनेपछि प्रार्थना कति शक्तिशाली छ भन्ने कुरा त यहाँ हामी देख्न सक्छौ। जब कतिचोटि तपाईँ र म प्रार्थना गर्दैनौ अनि हामी प्रार्थना नगर्ने मान्छे शक्तिविहीन हुन्छ उसमा शक्ति हुँदैन तर जब जति धेरै प्रार्थना त्यति धेरै शक्ति जति थोरै प्रार्थना त्यति धेरै शक्ति भनेर भनिन्छ नि त त्यो भएर तपाईँ र म चाहिँ प्रार्थना गर्नुपर्छ। म प्रार्थना गर्दाखेरि जहिले पनि होइन हेर्छु क्या प्रभुको जनहरूको जीवन हन्नाको जीवनमा हेर्छु हिजकिया राजाको जीवनमा हेर्छु होइन पाउल सिलासको जीवनमा हेर्छु अनि त्यसपछि आएर म हेर्छु दानिएलको जीवनमा त्यसपछि आएर हेर्छु शद्रक र मेसक र अभिनन्दनको जीवनमा परमेश्वरले यति धेरै शक्तिशाली काम गर्नुभयो त्यो भनेको प्रार्थना थियो। र तपाईँ र म कहिलेकाहीँ यति कमजोर भइरहेका हुन्छौ जताबाट पनि समस्यामाथि समस्या समस्यामाथि समस्या थपिरहेको देखिराख्नु भएको छ नि तपाईँ र मैले यो महसुस गर्नुपर्छ म आजभोलि प्रार्थनामा कमजोर भएछु क्या हो र प्रार्थनाले चाहिँ जस्तो सुकै परिस्थितिलाई पनि किनारा लगाइदिन्छ। प्रार्थना त्यति धेरै शक्तिशाली हुन्छ प्रार्थनाले जस्तो सुकै समस्यालाई पनि किनारा लगाइदिन्छ। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

प्रार्थनाले जस्तो सुकै समस्यालाई पनि किनारा लगाइदिन्छ। हामी देख्न सक्छौ जब पाउल सिलास जेलखानामा थिए, उनीलाई कति जटिल थियो। ठिङ्गुरा ठोकेको थियो भनेको उनीले हात खुट्टा चलाउन पाउँदैन थिए, अनि एउटा बन्द कोठाभित्र जेलभित्र उनीहरूसँग केही थिएन। तर एउटा के थियो भने परमेश्वरसँग बिताउने समय चाहिँ थियो, र उनीहरू प्रार्थना गर्थे, त्यति मात्र होइन आराधना गर्थे, परमेश्वरलाई धन्यवाद दिन्थे। प्रभु धन्यवाद, आज हामीलाई यो जेलभित्र तपाईँले राख्नुभयो। उनीहरू होइन कसैलाई पनि उनीहरूले सोर्स फोर्स लगाएनन्, हामी जेलमा पर्यो हामीलाई निकाल्नु पर्यो भनेर कसैलाई पनि भनेको कुरा पाउन सक्दैन। तर उहाँहरूले केवल परमेश्वरलाई मात्रै त आवाज सुनाउन, प्रभु तपाईँ देख्नुहुन्छ, सर्वव्यापी हुनुहुन्छ, हामी निर्दोष मानिसहरूलाई उनीहरूले के गरिरहेका छन्, जेलभित्र हालिरहेका छन्। जब उनीहरू प्रार्थना गर्न थाले, परमेश्वरले त्यो जेललाई भत्काइदिनु भयो। भत्किसकेपछि उनीहरू भाग्नुपर्ने थियो, तर भागेनन्, उनीहरू स्थिर रहे, त्यहीँ रहे। जुन जेल रुम्ने मानिसहरू पनि आत्तिएको थियो, अब के गर्ने होइन के गर्ने, तर उहाँहरूले भने तपाईँलाई हात दिनुहोस्, हामी यही छौँ। त्यही भएर त्यो एउटा यति ठुलो होइन एउटा परमेश्वरको काम थियो त्यहाँनिर, होइन भाग्नुपर्ने थियो नि, तर उनीहरू भागेनन्। त्यहाँ हामी देख्न सक्छौँ त्यो समस्या हो नि, त्यो जेलभित्र रहनु भनेको समस्या हो, ठिङ्गुरा भनेको पनि समस्या नै हो। उनीहरू समस्यामाथि समस्या थिए, तर परमेश्वरले त्यो समस्यालाई के गराउनुभयो, किनारा लगाइदिनु भयो, अनि उनीहरू के भए त्यहाँ विजय भएको कुरा हामी पाउँदछौँ। त्यहाँ परमेश्वरको काम भएको छ। त्यो भएर प्रार्थना भन्ने कुरा विश्वासीहरूको जीवनमा चाहिँ ठूलो हतियार हो। त्यो हतियारलाई तपाईँ र मैले सदुपयोग गऱ्यौँ भने यसले धेरै कुराहरूलाई पाखा लगाइदिन्छ, होइन? हामी विश्वासी त हौ, तर प्रार्थना गर्दैनौँ भने चाहिँ समस्यामाथि समस्या तपाईँ र मेरो जीवनमा थपिन्छ। आज देख्न सक्छौ श्रीमान श्रीमती बीच धेरैको समस्याहरू भइरहेको अवस्थाहरू छ। कतिखेर हुन्छ थाहा छ? जब उनीहरू सँगै बसेर प्रार्थना गर्दैनन्, एकअर्कालाई क्षमा दिँदैनन् भने त्यहाँ समस्या त सुरुवात भइ नै हाल्छ। तर एकअर्काको समस्या बुझ्छन्, एकअर्कालाई क्षमा आदान प्रदान गर्छन्, दुवैजना बिहानै उठेर प्रार्थना गर्छन्, सुत्नुभन्दा अगाडि प्रार्थना गर्छन्, त्यहाँ समस्या कहाँ हुन्छ र? समस्या हुँदैन। तर जुन घरमा प्रार्थना छैन त्यो घरमा समस्या हुन्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: गुड न्यूज एफएम 105.1
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सामान नभेटेर बेपत्ता
5: होइन, सामान चाहिँ के चारो ल्याएको?
4: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
4: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
6: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
7: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
6: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98510 74236, 98510 74236
7: र फोन नम्बर 01513010 छ। 01513010 छ।
6: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
4: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
1: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
9: गाउन भाडामा,
10: गाउन भाडामा,
9: हे गाउन भाडामा।
6: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
11: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
6: अधिक जानकारीको लागि मोबाइल 98147868002, 98147868002
7: र 98182512 40, 98182512

0: ए दाई, ए दाई, पक्नुहोस् त पक्नुहोस्, के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुराहरू तपाईँको निम्ति मैले बताइरहेको छु। र सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ एउटा प्रार्थनाको जीवन भन्ने कुरा चाहिँ हाम्रो जीवन हुनै पर्छ। जस्तो विश्वासीको जीवन नभई नहुने कुरा एउटा प्रार्थना भयो, अर्को भनेको संगति भयो, एउटा भनेको बाइबल अध्ययन भयो। जस्तै एउटा मान्छे बाँच्नको लागि घाँस बाँस कपास चाहिन्छ भने एउटा विश्वासीको जीवनमा पनि उज्जीवित रहनको लागि प्रार्थना, बाइबल अध्ययन होइन, अनि विश्वास पनि चाहिन्छ, संगति पनि छ हाम्रो जीवनमा। यी कुराहरूलाई चाहिँ तपाईँ र मैले मध्यनजर राखेर अगाडि बढ्नु चाहिँ आजको आवश्यकता हो जस्तो लाग्छ मलाई। र एउटा लत बस्छ नि, जस्तो जहाँ रक्सी चुरोट खानेलाई एउटा लत बस्छ, अहिले गेम खेल्नेलाई लत बस्छ, कुनै पनि कुरामा निरन्तर लाग्यो भने लत बस्छ क्या, त्यसलाई छुटाउनै गाह्रो हुन्छ। र तपाईँ र ममा पनि एउटा प्रार्थनाको लत बस्नु पर्यो, बाइबल अध्ययनको लत बस्नु पर्यो, विश्वासको लत बस्नु पर्यो होइन। त्यो कुरामा चाहिँ तपाईँ र म अडिग भएर लाग्यौँ भने परमेश्वरले चाहिँ हाम्रो जीवनमा होइन आशिष पक्कै पनि दिनुहुन्छ। तर मैले के कुरामा हामी अडिक रहनुपर्छ भन्ने कुरा चाहिँ भनिरहेको छु। मैले तपाईँ बाइबल पढ्नुहोस् होइन, संगति जानुहोस्, विश्वास गर्नुहोस् त्यो कुरामा भन्दैछु। तर तपाईँ चार रक्सी चुरोट खाएर लत बसाउनु भनेको होइन मैले, किनभने यसले तपाईँ र मेरो जीवनमा यति ठुलो नोक्सानी ल्याउँछ होइन। आफ्नो यो बहुमूल्य जीवनै सिद्धिन्छ एउटा सानो मिस्टेकले गर्दा। त्यो भएर तपाईँ र म होसियारी हुनुपर्छ, परमेश्वरलाई धन्यवाद दिनुपर्छ, यति यो जीवन दिनुभएको छ परमेश्वरले, हामीलाई आफ्नै स्वरूपमा बनाउनु भएको छ, त्यति मात्र होइन सर्वश्रेष्ठ प्राणी बनाउनु भएको छ, त्यति मात्र होइन सबैलाई अधिकार गर्ने त्यो अधिकार पनि दिनुभएको छ परमेश्वरले। अनि तपाईँ र म त यो देशको अधिकारी पनि रहेछौँ नि त, अधिकार गर्ने, सबै कुरालाई अधिकार गर्ने व्यक्ति होइन। त्यो कुरा एकदमै महत्वपूर्ण कुरा लाग्छ मलाई। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

आज विशेष गरिकन मैले प्रार्थनाकै विषयमा बोलिरहेको छु किनभने प्रार्थना एकदमै महत्वपूर्ण लाग्छ मलाई। विश्वासीको लागि प्रार्थना शक्तिशाली एउटा हतियार हो। तपाईँ र मैले देख्न सक्छौ, एउटा आर्मीको कुरा गरौं, एउटा कुनै पनि सशस्त्रको कुरा गरौं, जस्तो उनीहरू युद्धमा जाँदाखेरि हात हतियार विहीन जाँदैनन्। किनभने एउटा हात हतियारसँग गयो भने के हुन्छ, आफू पनि सुरक्षित भयो, प्रतिकार पनि गर्न सक्यो नि त, होइन? हतियार बिना कुनै पनि युद्ध हुँदैन। त्यस्तै तपाईँ र मैले पनि विभिन्न प्रकारका युद्धहरू लडिरहेका हुन्छौँ। रोगको युद्ध भयो, क्राइसिसका युद्धहरू भयो, सम्बन्धका युद्धहरू भयो, यी सबै युद्धहरूलाई जित्ने चाहिँ धारी र हतियार भनेको बाइबल, प्रार्थना र विश्वास नै हो। र तपाईँ र मैले यी कुरालाई प्रयोग गर्नुपर्दछ। अनि एउटा आर्मीले जसरी युद्ध जिते जस्तै तपाईँ र मैले पनि हाम्रो हतियारद्वारा चाहिँ युद्ध जित्न सक्छौँ। एउटा आर्मीले हतियारद्वारा उसले युद्ध जित्न सक्छ भने एउटा विश्वासीले चाहिँ एउटा युद्ध चाहिँ बाइबलद्वारा अथवा विश्वासद्वारा र प्रार्थनाद्वारा जित्न सक्छ। यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुँदछ। र एउटा विश्वासीले प्रार्थना बिना चाहिँ कुनै पनि समस्याको समाधान गर्न सक्दै सक्दैन। त्यो भएर तपाईँ र म जहिले पनि एउटा प्रार्थनाको योद्धा भएर जिउनु चाहिँ आजको आवश्यकता हो जस्तो लाग्छ मलाई। जस्तो पावल र सिलासलाई परमेश्वरले जेलखानाबाट छुटकारा दिनुभयो, होइन, हन्नालाई परमेश्वरले सन्तान दिनुभयो, दानेललाई सिंहबाट जोगाउनु भयो, सिंहको खोरबाट उहाँलाई जोगाउनु भयो, हिजकिया राजा मर्नै लागेका थिए, परमेश्वरले 15 वर्ष आयु बढाइदिनुभयो, शद्रक मेषक र अभिद्नगोलाई होइन दारा राजाले आगोको भट्टीमा हालेका थिए, नबुकदनेस्सर राजाले आगोको भट्टीमा हालेका थिए, तर परमेश्वरले एउटा कपाल धरी पनि चल्न दिनु भएन। र नेहेमियाको बारेमा पनि देख्दछु, उनी पनि प्रार्थनाका योद्धा थिए। त्यो भएर तपाईँ र मैले जब यी व्यक्तिहरूको जीवन देख्यौं भने एउटा परमेश्वरले कसरी उनीहरूको जीवनमा काम गर्नुभयो भन्ने कुरा देख्यौं भने यी कुरा हेर्दा पनि हामीले उत्साह पनि पाउन सक्छौ। र अहिले हामीले फेरि पनि कार्यक्रममा यो अर्थपूर्ण संगीतको साथ राख्न चाहन्छौं।

निकै नै अर्थपूर्ण संगीतको साथ थियो गायक त्रिलोक प्रधानको स्वरमा रहेको संगीत पनि यो संगीतले भन्दै थियो शान्तिको सास फेर्दैछु। जब कतिखेर तपाईँ र म शान्तिको सास फेर्न सक्छौ भने जब तपाईँ र मेरो जीवन चाहिँ प्रार्थनामा बिताउन थाल्छौ, नत्र त धेरै गाह्रो छ शान्तिको सास फेर्न। यता फर्के पनि समस्या, उता फर्के पनि समस्या, चारैतिर समस्याको बीचमा छौ तपाईँ र म। तर यी समस्यालाई किनारा लगाउने एउटै महत्वपूर्ण कुरा हो प्रार्थना। हजुर, तपाईँ र म अब प्रार्थनामा बस्ने बेला भएको छ र बस्नु पनि पर्छ, किनकि परमेश्वरले चाहिँ भन्नुभएको छ तिमीहरूले गरेको प्रार्थना सुन्न मेरो कान र आँखा सधैँ खुल्ला रहनेछ। त्यो भएर यति धेरै माया गर्ने परमेश्वर तपाईँ र मेरो साथमा हुनुहुन्छ। अहिलेलाई भने प्राविधिक मित्र सन्ध्याजीलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क, ईश्वर शास्त्री साथै बाइबलीय विद्वान।
1: टाइम चेक। यति बेला मध्याह्नको 12 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: विश्वासको सार, म विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वी सृजनामाथि, अनि वहाँका एकले पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टमाथि, वहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, पन्तियस पिलातसको अधिकारमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मारिनुभयो अनि गाडिनुभयो, आत्मलोकमा उत्रनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट भ्युतनुभयो, स्वर्गमा चढ़ी जानुभयो, सर्वशक्तिमान ईश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ, जहाँदेखि उहाँ जिउँदो र मरेकाहरूको न्याय गर्नलाई आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र विश्व मण्डलीमाथि, पवित्रहरूको संगतिमाथि, पाप मोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवनमाथि। आमेन।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुशी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौ, बिरामीलाई हौसला बढाउ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: रिचार्ड सी ट्रेन्च प्रधान बिशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।
4: मानसिक समस्याबाट बच्ने उपायहरू:
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
3: असल साथीहरूसँग मात्रै संगत गरौं,
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
4: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: कुन एफएम सुन्दैछ?
8: म गुड्डु गुड्डु न्यूज एफएम सुन्दैछु।
7: गुड्डु गुड्डु न्यूज होइन के, गुड न्यूज एफएम।
8: गुड न्यूज एफएम 105 थोप्लो थोप्लो थोप्लो 1 मेगाहर्ज सुन्दैछु क्या?
7: होइन, थोप्लो थोप्लो मेगाहर्ज होइन क्या, 105 थोप्लो 1 मेगाहर्ज।
8: ए हो र, 105 थोप्लो 1 मेगाहर्ज हो, म त मर चुकी क्या हो।
5: अब प्रस्तुत छ कार्यक्रम आदम इभ।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम 105 थुप्लो 1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी रहेका छौं। प्राविधिक मित्र सन्दीप र म कार्यक्रम आदम इभ लिएर आएका छौं। प्रत्येक बिहिबार 11-12 बजीसम्म कार्यक्रममा रहने गर्छौं। सम्बन्धका कुराहरू गर्छौं, विशेष गरिकन हामी वैवाहिक सम्बन्धलाई कसरी असल बनाउने, परमेश्वरको नजरमा योग्य कसरी भनिने भन्ने कुराहरू छ। विशेष गरी परमेश्वरको वचनले तिमीहरू पवित्र हुनुपर्छ, म पवित्र छु भनेर भन्नुभएको छ। त्यसैले श्रोता मित्र, हाम्रो जीवनमा भएका हरेक किसिमका भूल गल्तीहरूमा हामीले पश्चाताप गर्दै आफ्नो जीवनलाई अगाडि बढाउँदाखेरि पवित्रतामा हिँड्ने बानी गरौं भनेर भन्न चाहन्छु। र सम्बन्ध असल हुनको निम्ति धेरै कुराहरूको जरूरी पर्दछ। ती तत्वहरू मध्ये के तत्वहरू हुन् ती कुराहरू पनि हामी गर्ने नै छौं भन्दै कार्यक्रममा सदा झैं निकै मिठो गीतबाट शुरू गर्न चाहन्छु।

जिन्दगी अर्थपूर्ण भजन हामीले सुन्ने कार्यक्रम आदमी महाश्रोतामित्र, हामीले विवाहका कुराहरू गर्नुपर्दाखेरि बाइबलमा मागी विवाह र प्रेम विवाहका कुराहरू पनि दर्शाएको हामीले देख्छौं। बाइबलले मागी विवाह र प्रेम विवाहमा मिश्रित विवाह कुनै पनि विरोध गरेको छैन, बरु तीनै प्रकारका विवाहबारे उल्लेख गरेको हामीले पाउँछौ। जस्तै इसहाक र रिबेकाको विवाह मागी विवाह थियो। इसहाकका बुबा अब्राहमका नोकरले यो विवाहको बन्दोबस्त मिलाएका थिए, तरै पनि केटी वा हुनेवाला दुलही रिबेकाका आमा बाबुले निर्णय गर्ने अभिभावक तिनलाई नै यसरी सुम्पेका थिए, हामी कन्यालाई नै बोलाएर त्यसकै मुखबाट थाहा लाउ। अनि तिनीहरूले रिबेकालाई डाकेर भने कि तिमी यस मानिसको साथमा जान्छौ, तिनले भनिन् म जान्छु। हामीले उत्पत्तिको पुस्तक 24 अध्यायको 57 58 पदमा यो कुराहरू देख्छौं। यसरी विवाहमा विवाह गर्ने केटीको मंजूरी जरूरी हुन्छ। त्यस्तै गरी राजा साहुलका दुईवटी छोरीहरू मध्ये उनले मेराब अद्रियललाई दिए र एक समुएल 18:19 यसबाट बुझिन्छ कि यो विवाह मागी विवाह थियो। तर उनकी अर्की छोरी मिकल दाउदलाई मन पराउँथी अनि दाउदसँग तिनको विवाह गरिदिए, त्यो प्रेम विवाह हुन पुग्यो। त्यस्तै गरेर इसहाकका छोरा याकुबले आफ्ना मामाकी छोरी हरूमध्ये एकजना छानेर विवाह गर्ने अवसर पाए। इसहाकले यसो भनेर आफ्ना छोरा याकुबलाई लाबान कहाँ पठाएका थिए, तैले कनानी स्त्रीहरूमध्ये कसैलाई विवाह नगर्नु, पदन राममा तेरी आमाका बाबु बतुएलको घरमा गएर त्यहाँबाट तेरो मामा लाबानका छोरीहरूमध्ये एउटालाई विवाह गर। सर्वशक्तिमान परमेश्वरले तँलाई आशिष दिउन् र तँलाई फल्दो फुल्दो गराएर तेरो वृद्धि गराउन् र त मानिसहरूको एक समुदाय होस्। परमेश्वरले तँलाई र तेरा सन्तानहरूलाई अब्राहमले पाएको आशिष दिउन् कि त प्रवास भएको यस देशमा जे परमेश्वरले अब्राहमलाई दिनुभएको हो तेरे अधिकार होस् भनेर उत्पत्ति 28:1-5 पनि भनिएको छ। यसरी इसहाकले याकुबलाई विवाहको लागि केटी खोज्न उनका मामुलीमा पठाएका थिए। स्मरण रहोस् कि त्यति बेलाको त्यस ठाउँको संस्कृतिमा मामाका छोरीहरूलाई विवाह गर्ने प्रचलन थियो भनेर हामी भन्न सक्छौ। तिनी पदन आराममा इसाब र याकुबकी आमा रिबेकाका दाजु अरामी बतुएलका छोरा लाबान कहाँ गए। जब उनी आफ्ना मामा लाबान कहाँ पुगे, उनले मामाकी छोरी कान्छी छोरी राहेललाई मन पराए र 7 वर्षसम्म तिनको लागि उनका मामा लाबान हुनेवाला ससुराको घरमा काम गरेको कुरा हामीले उत्पत्तिकै पुस्तकमा पनि देख्छौ। लाबानका दुई छोरीहरू थिए, जेठीको नाउँ लिया र कान्छीको नाउँ राहेल थियो। लियाका आँखा धमिला थिए, तर राहेल चाहिँ सुडौल र सुन्दरी थिइन्। याकुबले राहेललाई प्रेम गरे र भने तपाईँकी कान्छी छोरी राहेलको निम्ति 7 वर्षसम्म म तपाईँको सेवा गर्नेछु। लाबानले भने त्यसलाई अरू कोहीसँग विवाह गरिदिनु भन्दा त तिमीलाई नै दिनु असल हो। हुन्छ, मसँगै बस। यसकारण याकुबले राहेलको निम्ति 7 वर्ष सेवा गरे। तिनले राहेललाई यति प्रेम गर्थे कि त्यो समय तिनलाई थोरै दिन जस्तो लाग्यो। त्यसपछि याकुबले लाबानलाई भने मैले तपाईँको सेवा गरिसके, अब मेरी पत्नी हुनलाई राहेल मलाई दिनुहोस्। यो प्रेम विवाह थियो, तरै पनि निर्णय चाहिँ बाबुले गरे, छोरीले होइन। यसैले यो प्रेम विवाह पनि हो अनि मागी विवाह पनि हो। यसैले यो मिश्रित विवाह थियो। प्रिय श्रोता, आज साँच्ची नै विभिन्न किसिमका विवाहहरू हाम्रो अगाडि आउँछन् हाम्रो समाजमा र हाम्रो जीवनमा। जस्तै अब अख्रिस्टियनसँग विवाह गर्ने अथवा नगर्ने, विश्वास नगरेका व्यक्तिहरूसँग सम्बन्ध गाँस्ने कि नगाँस्ने भन्ने कुराहरू आउँदछ। र कतिजनाले चाहिँ सजिलैसँग आफ्नो जोडी भेटेको हुनाले विवाहमा बन्धनमा बाँधिन्छन् पनि, अनि परमेश्वरको योजना नभई त हुन त पक्कै पनि हुँदैन। तर पनि सजिलै र अप्ठ्यारो गरी कतिजनाले चाहिँ आज जोडीको खाँचो नै भएको कतिलाई हामी देख्छौ। आवश्यक परेको छ तर पाइएको छैन भन्ने देख्छौ। अब विवाह गर्न मन लागेको छ तर अख्रिस्टियनसँग अथवा परमेश्वरलाई विश्वास नगर्ने व्यक्तिसँग हामीले सम्बन्ध गाँस्न सक्छौ, त त्यसो भएदेखि बाइबलमा अघि भर्खरै हामीले हेर्यौं राहेल लियाको लागि याकुबका कुराहरू हामीले हेर्यौं, इसहाकका कुराहरू पनि हेर्यौं। र हामीले के देख्छौ भन्दाखेरि चाहिँ प्रेम विवाह अनि मागी विवाह, अनि अहिले जस्तै एरेन्ज म्यारिज र लभ म्यारिजका कुराहरू पनि आउँछन्। र तपाईँ कतिजनाको लभ म्यारिज भयो होला, कतिजनाको एरेन्ज म्यारिज, कसैले मागेर कसैले सम्बन्ध अगाडि बढाइदिएर गरिएको प्रेमलाई चाहिँ एरेन्ज म्यारिज भनिन्छ भनेदेखि त्यसमा अभिभावकहरूको पनि दायित्व हुन आउँछ र अभिभावकहरू संलग्न हुन्छन्। तर एक्लै गरिएको प्रेम विवाह पनि हुन सक्छ।
र मुख्य कुरा चाहिँ के हो भनेदेखि निर्णय चाहिँ आफैले गर्नुपर्ने हुन्छ। जस्तै अघि चाहिँ छोरीलाई नै तब तिमीलाई मनपर्छ कि पर्दैन भनेर रोज्न दिएको थियो, त्यो नै महत्वपूर्ण कुरा हो। र हामीले विवाह गर्दाखेरि विचार गर्नुपर्ने कुरा चाहिँ परमेश्वरको इच्छा अनुसार छ कि छैन यो सम्बन्ध भन्ने कुरा महत्वपूर्ण हुन आउँछ। श्रोता, हामीले कुनै मानिसलाई देखाउनको निम्ति अनि आफ्नो परिवार असल बनाउनको निम्ति, बुबा आमालाई खुसी पार्नको निम्ति अथवा कसैको सुन्दरताको निम्ति लोभिएर विवाह गर्नु भनेको चाहिँ ठिक होइन। हामीले चाहिँ परमेश्वरको इच्छा बुझ्नुपर्छ। जसमा सुन्दरता नभए पनि परमेश्वरको इच्छा छ भने हामी गर्न सक्छौं। र त्यहाँ अब कस्तो किसिमका सुन्दरीहरू खोज्ने, सुन्दरहरू खोज्ने चलनहरू छ अहिले। र स्वतः हामीले चाहिँ महत्वपूर्ण कुरा के हो भने परमेश्वरको मन र हृदय हेर्नुपर्छ। जुन व्यक्ति चाहिँ परमेश्वरको डर राखेर हिँड्दछ त्यो व्यक्तिले तपाईँको पनि डर राख्छ, तपाईँलाई पनि आदर गर्छ भन्ने कुरा चाहिँ बिर्सनु हुँदैन। तपाईँले मन पराउनु भएको साथी अख्रिस्टियन भएमा के गर्ने त? त्यसो भएदेखि वैवाहिक सम्बन्ध गाँस्नु भनेको एउटै जुवामा नारिनु जस्तो सजिलो छैन। एउटै जुवामा नारिँदाखेरि जता मन लाग्यो त्यतै आफू जान पाइँदैन। जोडीको इच्छा अनुसार दुवैजनाको मिलेमा त म अगाडि बढ्नुपर्ने हुन्छ। त्यसैले दुईटा पाङ्रा चाहिँ एउटा रथको भनेर भनिन्छ। एउटा पाङ्रा अस्वस्थ हुने बित्तिकै त्यो रथ अगाडि हाँकिन सकिँदैन भनेर विवाहको उदाहरणहरू प्रशस्त हामी पाउँछौं सदा। र वैवाहिक सम्बन्ध गाँस्नु भनेको यो एउटै जुवामा नारिनु जस्तो हो। जीवन सँगसँगै जिउनलाई करार बाँधेर जीवनका हरेक आरोह अवरोह र उकाली ओह्राली सँगसँगै पार गर्ने प्रण गर्नु पनि हो। हामीले विशेष गरिकन इसाईहरूले चाहिँ प्रार्थना गर्छौं अनि जोडीको निम्ति, अनि हामी जब जोडी तयार हुन्छ मण्डलीमा चाहिँ करार बाँध्दछौं अनि वैवाहिक सम्बन्ध गाँस्छौं, त्यतिखेर एउटा प्रण गरिएको हुन्छ। जीवनको कार्य ओह्राली अथवा आरोह अवरोह दुःखमा सुखमा पनि साथ दिने प्रण गरिएको हुन्छ। र अनि दुवै एउटै विश्वासको नभए आजीवन तनावमा मात्र हुन्छ। के दुईजना आपसमा सहमत नभएसम्म सँगसँगै हेर्छन् र भनेर आमोसको पुस्तक तीन तीनले पनि भनेको छ। त्यसैले गर्दा आज विवाह गर्ने मानिसले एकजना विश्वास गर्ने, एकजना विश्वास नगर्ने, परमेश्वरलाई विश्वास गर्ने, एकजना परमेश्वरलाई विश्वास नगर्ने छन् भने त्यहाँ चाहिँ ठूलो तनाव पनि हुन्छ। किनभनेदेखि त्यहाँ सिद्धान्त मिल्दैन। अनि के दुईजना आपसमा सहमत नभएसम्म सँगसँगै हिँड्छन् र भनेर आमोस तीन दिनले पनि हामीलाई भन्दछ। त्यति मात्र होइन कि विश्वास गर्ने मानिसले विश्वास नगर्ने मानिससँग विवाह गर्ने सम्बन्धमा बाइबलमा प्रतिबन्ध नै छ, अनि यस सम्बन्धमा बाइबल एकदम स्पष्ट पनि छ। श्रोता, त्यसैले गर्दा आज कतिजनाले म अख्रिस्टियनसँग विवाह गर्छु के भयो र पछि उसलाई विश्वासी बनाउँछु भन्ने कुरा पनि छ। यी हरेक कुराहरू सजिलो भने पक्कै पनि छैन श्रोता, तर बाइबलले चाहिँ हामीलाई प्रतिबन्ध गरेको छ। यो के भन्दाखेरि चाहिँ सहमतिमा अगाडि बढ़न सक्ने, सिद्धान्त मिल्ने, परमेश्वरलाई विश्वास गर्ने मानिसले मात्रै अर्को परमेश्वरलाई नै विश्वास गर्ने व्यक्तिसँग विवाह गर्न सक्छ भन्ने कुरा बाइबलले हामीलाई छुट दिएको छ। हुन्छ, कार्यक्रममा यस्तै विविध कुराकानीहरू हामी गर्दै नै गर्नेछौ। यति भएर भने कार्यक्रम आदमीमा एउटा निकै नै मिठो गीत सुनाउन चाहन्छु श्रोता मित्र। गीतपछि म पक्कै पनि आउने छु र यस्तै कुराकानीहरू हामी गर्नेछौ। कस्तो तरिकाले हामीले विवाहलाई अगाडि बढ़ाउने त?

आज श्रोता परमेश्वरको योजना बिना बाँधिएको जोडी चाहिँ ठिक हुँदैन। परमेश्वरले अनुमति पनि दिनुभएको छैन अविश्वासी अख्रिस्टियनसँग विवाह गर्नको निम्ति। होला यो यस्ता घटनाहरू हुन्छन् हाम्रो जीवनमा, हामी विश्वासी हौ, अन्य जातिहरूसँग विवाह हुन्छ, तर पनि सकभर परमेश्वरले यो हामीलाई छुट दिनुभएको छैन र गर्नु पनि हुँदैन। श्रोता बरु तपाईँ विवाह नगरी बस्नुहोस्। हामीलाई बनाउनु हुने महान परमेश्वरको महिमा गर्नलाई हामी जन्मेका हौ र विवाह नभए केही पनि छैन। दाजु पावलले भन्नुहुन्छ विवाह नगर्नेले असलै गर्दछ, अनि विवाह गर्नेले पनि असलै गर्दछ, विवाह नगर्नेले पनि असलै गर्दछ। त्यसैले विवाह नगरी बस्न पनि सकिन्छ, तर सिद्धान्त नमिल्ने परमेश्वरलाई विश्वास नगर्ने व्यक्तिसँग सम्बन्ध गाँच्नु भनेको चाहिँ अहिले यो प्रश्न सोधिरहनु भन्दाखेरि हामीले सकभर क्रिस्चियन विश्वासीहरूलाई नै खोजेको चाहिँ असल हो र होला कतिजनाको जोडी खोज्ने क्रममा चाहिँ यस्तो नहुन सक्छ, तर पनि त्यो चाहिँ अलिकति राम्रो चाहिँ हुँदैन। पक्कै पनि गाह्रो हुन्छ तपाईँलाई, जस्तै अब तपाईँ श्रीमानले श्रीमती खोज्नु पर्यो, श्रीमतीलाई विश्वासी बनाउनु पर्यो, अथवा श्रीमतीले श्रीमानलाई प्रभुमा ल्याउनु पर्यो भने गाह्रो पनि हुनसक्छ। कुनै ग्यारेन्टी छैन, भोलि उनीहरू चाहिँ तपाईँको मतमा आएनन् भनेदेखि चाहिँ तपाईँ एक्लो नै भन्नुपर्ने हुन्छ, अनि जीवनमा सिद्धान्त नमिल्ने बित्तिकै तनाव त पक्कै पनि हुन्छ र हामीलाई नै गाह्रो कुरो हो त्यो। त्यसैले गर्दा परमेश्वरले भन्नुभए अनुसारै हामीले प्रभुका जनहरूसँग नै वैवाहिक सम्बन्ध गाँच्नुपर्छ। पुरानो करारको व्यवस्थामा यसरी लेखिएको छ, गुरू र गधासँगै नारेर जोत्नु हुँदैन, व्यवस्था 22:10। यसो भन्दै गर्दा मैले विवाहसँग यो किन जोडी भन्दाखेरि चाहिँ परमेश्वरले चाहिँ बेग्लै बेग्लै कुराहरू कहिले पनि मन पराउनुहुन्न। एउटै मत भएको व्यक्ति जुन अघि नै भने विश्वासमा एउटै भन्ने कुराहरू नै आउँछ र यहाँ गुरू र गधालाई पनि नजोत्ने कुराहरू नै परमेश्वरले त्यहाँ भन्नुभएको छ। कनानीहरूसँगको संगतको बारेमा परमेश्वरका छोराछोरीहरूलाई उहाँको यस्तो आज्ञा थियो, यहाँ चाहिँ परमेश्वरले नै भन्नुभएको छ। कनानीहरूसँगको संगतको बारेमा परमेश्वरका छोराछोरीहरूलाई के भन्नुभयो भन्दाखेरि गुरू र गधासँगै नारेर जोत्नु हुँदैन भनेर यसरी भन्नुभयो, उनीहरूसँग विवाह बारी नगर्नु भनेर आज्ञा नै दिनुभएको छ। र आज हामीले चाहिँ म यसरी विवाह गरौं कि नगरौं फलाना ढिस्कानासँग अख्रिस्टियनसँग भनेर प्रश्नहरू सोध्छौ, तर यहाँ पुरानो समयमा चाहिँ परमेश्वरले सिधै भन्नुभएको छ आफ्ना जनहरूलाई, तिनीहरूसँग विवाह नगर्नु, विवाह बारी नगर्नु, र तिनीहरूका छोरी तिनीहरूका छोराहरूलाई नदिनु, अथवा तिनीहरूका छोरी तिमीहरूका छोराहरूका निम्ति नलिनु, किनकि तिनीहरूले तिमीहरूका छोराहरूलाई परमप्रभुबाट बहकाएर अन्य देवताको पूजा गर्न लगाउनेछन्। यसो गर्नाले परमप्रभुको क्रोध तिमीहरूमाथि दन्करेछ र उहाँले तिमीहरूलाई तत्कालै नष्ट पार्नुहुनेछ। र यदि परमेश्वरको आज्ञा मान्दैनौ र हामी आफ्नै खुसीले विवाह बन्धन बाँच्छौं भनेदेखि त्यहाँ चाहिँ अप्ठ्यारो परिस्थिति पनि आउन सक्छन्। पक्कै पनि हामीलाई वचनले नै भनेको छ। र श्रोता मित्र, हामीलाई यस्ता चेतावनीका कुराहरू धेरै छन् र हामीले सोच विचार गरेर मात्रै सम्बन्ध गाँच्नुपर्ने हुन्छ, किनकि परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति तिमीहरू एक पवित्र जाति हो र हामीलाई चाहिँ पवित्र जाति हुनलाई बोलाउनु भएको हो र परमप्रभु तिमीहरूका परमेश्वरले पृथ्वीमा भएका सबै मानिसहरू मध्येबाट आफ्नो निम्ति एक विशेष जाति, एक अमूल्य सम्पत्ति बनाउन तिमीहरूलाई छान्नु भएको भनेर व्यवस्था 7:3-6 भनेको छ। र चुनिएको व्यक्ति र नचुनिएको व्यक्तिमा आकाश जमिनको फरक हुन्छ। स्वतः हाम्रो विचारहरू मिल्दैनन्, हामीले भनेका कुराहरू, मनमा सोचेका कुराहरू, हाम्रा इच्छा चाहनाहरूदेखि लिएर हाम्रा सैद्धान्तिक कुराहरू लिएर शारीरिक मानसिक सम्पूर्ण कुराहरूमा चाहिँ हामी असहमत हुन सक्छौ, त्यसैले गर्दाखेरि यो सम्बन्ध चाहिँ ठिक हुँदैन। र निर्वासनको समयमा इजरायलीहरूले अन्य जातिहरूसँग विवाह सम्बन्ध जोडेका कारण पुजारी तथा शिक्षक इजरायलले त विलाप नै गरेका छन्। त्यहाँ निर्वासनको समयमा जब इजरायलीहरू चाहिँ त्यहाँ कैदमा लगिएका थिए, त्यतिखेरको समयमा इजरायलीहरूले अन्य जातिहरूसँग विवाह सम्बन्धमा जोड्दा पुजारी इजरायलले विलाप गरेका थिए। आज परमेश्वरको एउटा व्यक्तिहरूले, परमेश्वरमा विश्वास गर्ने व्यक्तिहरूले, कोही व्यक्तिले चाहिँ अन्य सम्बन्ध गाँसेको देख्दाखेरि विलाप लाग्छ नै, नराम्रो लाग्छ नै, हामीलाई दुःख लाग्छ। त्यसैले इजरायलले पनि यहाँ विलाप गरेका छन्। जब यी सबै गरी सिद्ध्याए तब अगुवाहरूले म कहाँ आएर भने, इजरायलका मानिस पुजारीहरू र लेबीहरू समेत छिमेकीका मानिसहरू अर्थात कनानी, हित्ती, परिजीय, बुसीय, मुनी, मोआबी, मिश्री र एमरीहरू
का घिनलाग्दा कामहरूदेखि आफूलाई अलग राखेका छैनन्। तिनीहरूले यी जातिहरूका चेलीबेटीहरूलाई आफू र आफ्ना छोराहरूका निम्ति पत्नीहरू राखेका छन् र यसरी पवित्र जाति विदेशी मानिसहरूसँग मिसिएका छन् र यसमा अगुवाहरू अधिकारीहरू नै खास दोषी छन्। जब मैले यो कुरा सुने तब आफ्नो पोसाक खास्टो च्याती र आफ्नो कपाल र दाढी उखेलिएर अवाक भइरहे भनेर भन्दछन्। इज्राले किन यसरी शोक गरे भन्दाखेरि चाहिँ त्यहाँ अविश्वासी र विश्वासीको सम्बन्ध गाँसिएको देख्दा उहाँलाई चाहिँ एकदम विलाप गर्न थाले, उहाँलाई चाहिँ एकदम निराश लाग्यो, उहाँलाई परमेश्वरको छोराछोरीहरू यसरी किन यस्तो भएका होला भनेर उसलाई मनमा एकदम तोड चिन्ता परेको छ। अनि निर्वाचनमा गएकाहरूको यस दोषको कारण इजरायलका परमेश्वरका वचनदेखि डराउनेहरू सबै मेरो चारैतिर भएर जम्मा भए, म त्यहाँ बेलुकीको बलिदानको समयसम्मै अवाक भइरहे, तब बेलुकीको बलिदानको समयमा म फाटेको पोसाक र खास्टोमा नै आफूलाई स्वयं होच्याएको अवस्थामा उठे, मैले घुँडा टेकेर परमप्रभु मेरा परमेश्वरतिर हात पसारिएछु भनेर प्रार्थना गरे। हे परमेश्वर हे मेरा परमेश्वर मेरो अनुहार तपाईँतिर उठाउन म साह्रै लज्जित र अपमानित भएको छु, किनभने हे मेरा परमेश्वर हाम्रा पाप हाम्रो शिरभन्दा अल्गा भएका छन् र हाम्रो दोष आकाश समय पुगेको छ भनेर इज्राले 9:1-6 यसरी भन्दछन्। त्यसैले बेग्लै सम्बन्ध गाँच्दाखेरि यति धेरै इज्रा चाहिँ निराश भएका छन्, उहाँलाई चाहिँ अचम्मको वज्रपात परेको छ र त्यसैले गर्दाखेरि स्वतः विश्वास गरेर विश्वास नगर्ने भनेको चाहिँ यति धेरै नै फरक हामीले देख्छौं। र ख्रिस्टियन विश्वासी र अविश्वासी बीचको वैवाहिक सम्बन्धबारे नयाँ करारको शिक्षा अझ स्पष्ट छ। यहाँ भनिएको छ, अविश्वासीहरूसँग एउटै जुवामा ननारियौ, किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ अथवा अध्ययारसँग उज्यालोको के सहमतता, दोस्रो कोरिन्थी 6:14 पढ्न सकिन्छ। यहाँसम्म कि विधवाहरूले समेत पुनर्विवाह गरेमा ख्रिस्टियनसँग नै गर्नुपर्दछ, 1 कोरिन्थी 7:39 यो लेखिएको छ। अनि यदि आमा बाबुले ख्रिस्टियनसँग विवाह गरिदिन खोजेमा यस सम्बन्धमा उहाँहरूको आज्ञा तत्कालै मानिहाल्नुभन्दा बरू पर्खेर प्रार्थना गरेर अनि मण्डलीका अगुवाहरूको सल्लाह लिएर उहाँहरूलाई मनाउन सकिन्छ, तापनि परमेश्वरको इच्छा अनुसार। त्यसैले श्रोता, विवाह भनेको पवित्र बन्धन हो, हामी धेरै सोच विचार गरेर मात्रै गरौं, आफ्नो आनन्द अनि आफ्नो सुखको निम्ति, कसैलाई देखाउनको निम्ति, कुनै कसैबाट आदर पाउनको निम्ति सम्बन्ध गाँस्ने होइन, परमेश्वरलाई मनपर्छ कि पर्दैन भन्ने महत्वपूर्ण कुरा हो। त्यसैले कार्यक्रम आदमीमा हामी यस्तै कुराकानीहरू गर्नेछौं, विवाह पश्चातका कुराहरू, विवाह अगावका कुराहरू पनि हामी गर्नेछौं भन्दै कार्यक्रममा यतिखेर भन्ने एउटा मिठो गीत सुनाउन चाहन्छौं।

राजेश श्रोताभित्र निकै अर्थपूर्ण भजन हामीले सुनेका थियौं राजेश राई र साथीको आवाजमा गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम आधारभूत सुन्दै हुनुहुन्छ। प्रत्येक बिहिबार हामी 11 बजेदेखि 12 बजीसम्म कार्यक्रममा आउने गर्छौं, सम्बन्धका कुराहरू गर्छौं, सम्बन्ध पनि वैवाहिक सम्बन्ध असल होस्, विवाह गर्नुभन्दा अगाडि कस्तो किसिमका कुराहरू अप्नाउनु पर्दछ भन्ने तत्वहरूका कुराहरू पनि हामीले गर्यौं। जस्तै अख्रिस्टियन र परमेश्वरलाई विश्वास गर्ने नगर्ने एउटै हलोमा जोतिनु हुँदैन भन्ने कुराहरू नै हामीले गरिरहेका थियौं। र ख्रिस्टियन विश्वासी र अविश्वासी बीचको वैवाहिक सम्बन्धबारे नयाँ करारमा भनेका कुरा फेरि पनि म दोहोर्याउन चाहन्छु। अविश्वासीहरूसँग एउटै जुवामा ननारियो, किनकि धर्म र अधर्मको के साझेदार हुन्छ अथवा अन्यहरूसँग उज्यालोको के सहभागिता। यसरी हामीले जान्यौं श्रोतामित्र सम्बन्ध कस्तोसँग गाँच्नुपर्ने हो भनेर। हाम्रो समाजमा अति आधुनिक भइसकेको छैन अनि धेरै रूढ़िवादी वा परम्परागत पनि छैन, त्यसैले प्रेम विवाह गर्न चाहनेहरूले धेरै संवेदनशील भएर अगाडि बढ़नुपर्ने देखिन्छ। आफ्ना साथीहरूको कुरा सुनेर अभिभावकको सल्लाहलाई अवहेलना गर्नु हुँदैन। कसैले भन्यो भन्दैमा कसैको लय लयमा लागेर बनाउने सम्बन्ध पनि होइन। पुरानो समयहरूमा कति समयहरूमा गाउँघरमा चाहिँ लमी भनेर भनिन्थ्यो, एकले अर्काको जोड़ी खोजिदिने चलन पनि थियो, अनि त्यस्तो तरिकाले पनि हामीले गर्दैनौ। यदि परमेश्वरको इच्छा त्यसरी नै छ भने विश्वासी विश्वासी बीच हामी विवाह गर्न त सक्छौ, तर सकभर कसैले भनेको भनाईमा लागेर चाहिँ गर्ने यो विवाह होइन। किनकि अभिभावकले जहिले पनि आफ्ना सन्तानको भलाइ नै चाहन्छन्, त्यसैले आफ्ना आमा बाबा वा अभिभावकको मर्मलाई कदर गर्नुपर्दछ। बरु पर्खेर उहाँहरूको अनुमति लिनुपर्छ। यदि तपाईँले चाहनुभएको केटा वा केटीसँग विवाह गर्ने अनुमति आमा बाबुले वा अभिभावकले नदिनु भएमा आफ्नो पास्टर अगुवासँग सल्लाह लिनु पनि हामीले पर्छ। विशेष त प्रार्थना गर्न जरूरी छ, प्रार्थना गर्नुहोस् तर हतार गरेर विवाह नगर्नुहोस्। उहाँहरूलाई मनाउनलाई बरु तपाईँको मण्डलीका पास्टर अगुवासँग सल्लाह गरी तपाईँको पक्षमा बोलिदिनु हुन उहाँहरूलाई अनुरोध पनि गर्नुहोस्। विवाह पूर्व तपाईँले मन पराउनु भएको साथीसँगको व्यवहारमा धेरै होसियार रहनुपर्छ, किनभने परमेश्वरले भन्नुभएको छ हामी पवित्र जातिहरू हौ, अपवित्र भन्नु सकिन्छ है, त कति कुराहरूमा हामी चुक्न पनि सक्छौं, त्यसैले होसियारी खबरदारी अप्नाउनुपर्छ, आफ्नो जीवनलाई पवित्र राख्नुपर्छ। अनि आफ्नो आचरण चरित्रमा दाग लाग्ने काम कहिले पनि गर्नुहुँदैन। विवाहितहरूले एकले अर्काको अरूको अगाडि अंगालो मार्ने हरेक किसिमका क्रियाकलापहरू गर्ने यस्ता एउटा अपाच्य कुराहरू गर्नुहुँदैन, जुन कुरा परमेश्वरलाई मन पर्दैन, जुन कुरा चाहिँ ठिक होइन। अनि विवाह पूर्व यस्ता कामहरू बाइबलले छुट दिँदैन, किनभने बाइबल पवित्र हो, पवित्र परमेश्वरले लेख्नुभएको बाइबल, त्यसैले गर्दा हामीले बाइबललाई ख्यालठटा गर्नुहुँदैन, खेलाची गर्नुहुँदैन। हामीले यदि ख्रिस्टलाई विश्वास गर्छौं भने बरु विवाह नगरी बस्न सक्छौ, तर प्रभुलाई दुखित तुल्याउन हामीले सक्ने छैनौं। यतिखेर हामी फेरि पनि एउटा गीत नै सुनाउँछौ, त्यसपछि फेरि पनि आउने नै छौं।

अर्थात श्रोतामित्र, नेपालीमा उखान छ, देखेको पाइँदैन तर लेखिएको पाइन्छ। यदि तपाईँले मन पराएको व्यक्ति पाउनु भएन भने पनि चित्त नै बुझाउनुहोस् र प्रभुलाई नै धन्यवाद दिनुहोस्, किनकि यसमा परमेश्वरको इच्छा नै पूरा भएको होस् भनेर भन्नुपर्ने हुन्छ। किनभने हाम्रो जीवनमा मात्रै आनन्द गर्न हामी जन्मेका होइनौ र हाम्रो यो भौतिक जीवन आनन्द हुनको लागि मात्रै जन्मेका होइनौ, हामी चाहिँ प्रभुको महिमा गर्नको लागि जन्मेको भएको हुनाले विवाह नभए त के हो र हामी जसरी भए पनि परमेश्वरको महिमा गर्छौं भनेर हामी अगाडि बढ्नुपर्छ। जस्तै राजा दाउदको उदाहरण हेरौं, दैत्य जस्तो गोलियतलाई मार्नेले के इनाम पाउँछ भने दाउदले पलिस्ती गोलियतलाई मार्न अघि पटक पटक सोधेका थिए। उनले त्यो इनाम चाहिँ आफ्नो छोरीलाई विवाह गर्ने कुराहरू हामीले देख्छौ त्यहाँ। मानिसहरूले भनेका थिए कि यस पलिस्ती गोलियतलाई मार्ने मानिसले राजाबाट मान, इज्जत, धन र राजाकी छोरी पाउनेछ। पहिलो समुएलको पुस्तक 17:25-26 हामी पाउँछौ, जब उनी त्यस पलिस्ती गोलियतलाई मारेर त्यसको टाउको हातमा लिएर साउलको दरबारमा फर्के, उनले साउलकी जेठी छोरी मेराबलाई देखे अनि साउलले पनि त्यही छोरी दाउदकी पत्नी हुन दिने घोषणा गरे। 1 Samuel 18:17 साउल दाउदले तिनलाई मन पराउन सायद दाउदले तिनलाई मन पराउन थालेका थिए। राजकुमारी पत्नी पाउने भएपछि दाउद मख दंग थिए होलान्, तर कुरो अर्कै भयो। उनलाई दिने भने कि राजकुमारी त अद्रियललाई पो दियो। 1 Samuel 18:19 पाउँछौ, यस्तो असोचनीय घटना हुँदा धेरै जवानहरूले आफूलाई सम्हाल्न सक्दैनन् अनि के गर्छन्, तर दाउदले त्यसो गरेनन्। त्यसपछि साउलकै अर्की छोरी मिकलले दाउदलाई मन पराएकी थिइन् अनि अन्त्यमा तिनै मिकल दाउदलाई दियो। तर दाउदले कुनै शिकायत गरेनन्, कुनै अफसोस पनि गरेनन्। 1 Samuel 18:20-21 छ, त्यति बेला साउलको दरबारमा सबैजना खुशियाली मनाउँदै थिए र परमेश्वरको अपमान गर्ने त्यस गोलियतलाई मारेकोमा सबै खुशी थिए। दरबारमा रमाइलो भइरहेको थियो, तर त्यसलाई मार्ने व्यक्ति त्यस खुशियालीको परिस्थितिमा निर्माण गर्ने मुख्य व्यक्ति दाउद चाहिँ वियोगान्त अवस्थामा थिए। आफूले पाउनुपर्ने पत्नी नपाउँदा दिन्छु भनेर वचन दिइसकेका छोरी साउलले नदिँदा उनी कस्तो अवस्थामा थिए होलान् कल्पना पनि गर्न सकिन्छ। यसकारण सबै महिलाहरू सुन्दरी छन् अनि सबै पुरूषहरू पनि सुन्दर नै छन्। विशेष गरी विवाह पूर्व प्राय केटाहरूले केटीहरूलाई सुन्दरी नै देख्छन् अनि केटीहरूले पनि केटाहरूलाई सुन्दर नै देख्छन्। कुरो यति नै हो कि तपाईँले कस्तालाई सुन्दर वा सुन्दरी भन्नुहुन्छ। त्यसैले गर्दाखेरि श्रोता, महत्वपूर्ण कुरा चाहिँ यो छ, तपाईँ र मैले कस्तो कुरालाई चाहिँ सुन्दर भन्ने, कस्तो कुरालाई चाहिँ नभन्ने भन्ने कुराहरू नै आउँछ। हजुर, त्यसैले गर्दा श्रोता, हामीले सम्बन्ध बढ़ाउनु छ भने, विवाह गर्नुभएको छैन भने पक्कै पनि तपाईँ प्रभुको जनसँग नै सम्बन्ध गाँच्ने तयारी गर्नुहोस् भनेर मेरो सल्लाह सुझाव पनि हो र हामी सबैजनाले यसको निम्ति प्रार्थना पनि गर्नुपर्ने हुन्छ। आज धेरैजनाले जोड़ी पाएका छैनन्, धेरैजनाको जोड़ी टुटिरहेको अवस्था छ। यी सबै कुरा चाहिँ हामीलाई वचनले नै बलियो पार्नको लागि सहायता गर्दछ। हामी वचन पढ्ने गरौं, अध्ययन गर्ने गरौं, मनन गर्ने गरौं, परमेश्वरले भन्नुभएको जस्तो हुन्छ। श्रोता, अब भने हामीले यस्तै विविध कुराकानी गर्दा गर्दै समय सकिएको छ, फेरि पनि आउने दिनहरूमा यस्तै कुराकानीहरू हामी गर्ने नै छौं। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै, प्राविधिक मित्र सन्दीपलाई पनि धन्यवाद दिँदै म भन्ने छुटिन चाहन्छु। धन्यवाद। जय श्री

0: गुड न्यूज एफएम 105.1
1: मरेको के हो
2: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: स्कुलका बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: किन खोज्नु भएको होला हजुर?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाई तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याउ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Amen.
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या हो
2: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने।

0: हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

प्रिय श्रोता मित्र, जयमसी तथा हार्दिक स्वागत छ गुनिजेसनको यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझाउमा। यस कार्यक्रमको हरेक श्रृंखलामा हामी पवित्र बाइबलसँग सम्बन्धित केही प्रश्नहरूका साथमा ती प्रश्नका उत्तरहरूलाई प्रस्तुत गर्दै अर्थपूर्ण गीत संगीतलाई सुन्दै यीशु ख्रीष्टको जीवित वचन बाइबलबाट पनि केही कुरालाई हेर्नेछौ। आशा गर्छौ गुनिजेसनमा प्रसारण हुने हरेक अन्य कार्यक्रमहरूलाई नियमित रूपमा सुनेर साथ दिनुभएको जस्तै यो नयाँ कार्यक्रमलाई पनि नियमित रूपमा सुनेर साथ दिनुहुनेछ र म हुँ तपाईँहरूकै कार्यक्रम प्रस्तोता आइजेक राई। मित्र, अब आउनुहोस् आजको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अघि एउटा अर्थपूर्ण अनि मधुर ख्रिष्टीय वचनलाई सुनौ।

प्रिय श्रोता मित्र, यो अर्थपूर्ण तृतीय वचन पछि कार्यक्रम बाइबललाई बुझाउमा तपाईँलाई स्वागत छ। अहिले तपाईँ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट सुनिरहनु भएको छ। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम बाइबललाई बुझाउमा हुनुहुन्छ र कार्यक्रमको यस भागमा हामी तपाईँलाई पवित्र बाइबलको नयाँ करारबाट केही कुराहरू बताउने गर्दछौ र तपाईँलाई बाइबललाई बुझ्नको लागि मदत पुर्याउने गर्दछौ र उत्साह दिने गर्दछौ। मित्र, हामीले तपाईँलाई गएका श्रृंखलाहरूमा नयाँ करारको बारेमा बुझ्ने यस भागमा नयाँ करारको संसारको बारेमा बताएका थियौं अनि त्यसै गरेर चार सुसमाचारका पुस्तकको भूमिकाको बारेमा बताएका थियौं र येशू र परमेश्वरको राज्यको बारेमा पनि बताएका थियौं र यो हाम्रो क्रमांक चाहिँ 16 हो र आज हामीले शुरू गर्न लागेको पाठको चाहिँ क्रमांक 1 हो। र मित्र, अब भने हामी तपाईँलाई आजदेखि चाहिँ चारवटा सुसमाचारको पुस्तकको बारेमा केही कुरा बताउनलाई शुरू गर्नेछौ। पवित्र बाइबलको परमेश्वरको जीवित वचनको येशू ख्रीष्टको जीवित वचनको नयाँ करारको खण्डलाई हेर्ने क्रममा र बुझ्ने क्रममा आउनुहोस् शुरू गरौं चारवटा सुसमाचारका पुस्तकको बारेमा बुझ्ने कुरालाई। येशूको प्रारम्भिक जीवन, लुकाको भूमिका, र यसलाई तपाईँले लुका अध्याय 1:1-4 पाउन सक्नुहुन्छ। चारवटा सुसमाचारका लेखकहरू मध्ये लुका यस्तो व्यक्ति हुन् जसले आफूले लेख्नुपर्ने परिस्थितिहरू छोटकरीमा बताउँदै आफ्नो पुस्तकको परिचय दिएका छन्। तिनले येशूको जीवन र सेवकाईको एउटा विवरण तयार गर्न चाहेका थिए, तर तिनी त्यस्तै पुस्तकहरू लेख्ने अरू व्यक्ति जस्ता थिएनन्। तिनले जुन कुराहरूका विषयमा लेखे त्यसका तिनी प्रत्यक्ष साक्षी थिएनन्। त्यसकारण तिनले होसियारी साथ अनुसन्धान गरेपछि मात्र लेख्न सके। लुका 1:1-3 पदमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। तिनले उच्च ओहदामा बसेका थियोफिलस भनिने व्यक्तिलाई येशू को हुनुहुन्थ्यो र उहाँले के गर्नुभएको थियो भन्ने कुराको भरपर्दो विवरण दिन देखेका थिए। लुका 1:4 पद। र मित्र, थियोफिलसको विषयमा हामीले तपाईँलाई सुसमाचारका पुस्तकको लेखनको विषयमा बताउने क्रममा हाम्रो विगतको श्रृंखलामा बताइसकेका छौं। मित्र, अब आउनुहोस् लुकाको सुसमाचारको अध्याय 1:5-25 पदमा रहेको बप्तिस्मा दिने युहन्नाको जन्मको भविष्यवाणीको विषयमा केही कुरा हेरौं। बप्तिस्मा दिने युहन्नाका पिता जकरिया एक पुजारी थिए। हारूनका सबै पुरूष सन्तान पुजारी भएकाले पुरानो करारको समयमा पनि गर्नुपर्ने कामहरूको परिणाम अनुसार धेरैजना पुजारी हुने गर्थे। दाउदले त्यसकारण तिनीहरूलाई 24 समूहमा बाँडेका थिए र प्रत्येक समूहले हरेक वर्ष 2 हप्ताका निम्ति सेवा गर्थ्यो। जकरिया अबियाको समूहमा परेका थिए। लुका 1:5 पद अनि पहिलो इतिहास 24:1-9 पदमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। निस्तार, पेन्टिकोस र छाप्रोवासका चाडहरूमा सबै पुजारीहरूले सेवा गर्नु आवश्यक हुन्थ्यो। यी सबै मिलाउँदा वर्षको बाँकी 4 हप्ता हुन्थ्यो। प्रस्थान 23:14-17 पदमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। प्रिय मित्र, प्रत्येक बिहान र प्रत्येक बेलुकी चिट्ठा हालेर एकजना पुजारी चुनिन्थ्यो जसले मन्दिरभित्र गएर धूप बाल्थ्यो अनि बाहिर मानिसहरूले प्रार्थना गर्थे। पुजारीहरूले यो कार्यलाई धेरै महत्वपूर्ण ठान्थे, जुन कार्य सायद आफ्नो जीवनकालमा एकपटक मात्र गर्थे। तर जकरियाका निम्ति यस्तो खुसीको खबरमा व्यक्तिगत निराशा मिसिएको थियो, किनकि तिनका आफ्नै प्रार्थनाका उत्तर प्राप्त भएको थिएन। तिनी र तिनकी पत्नी इलिसिबाले परमेश्वरले तिनीहरूलाई एउटा सन्तान दिउन् भनी धेरै वर्षदेखि प्रार्थना गर्दै आएका थिए, तर अझै पनि तिनीहरू निसन्तान थिए। लुका 1:6-10 पद। जकरियाले आफ्नो पूजाआरी कार्य गरिरहेका बेला परमेश्वरले अब तिनका प्रार्थनाहरूको उत्तर
दिइनेछ भनी देखाउनुभयो। एलिसिबाले एउटा सन्तान जन्माउने भइन्। तिनको नाउँ योन्ना राख्नु पर्थ्यो, जो परमेश्वरका मानिसहरूका निम्ति उहाँको एक विशेष सन्देशवाहक हुने थियो। तिनी आफ्नो सेवकका निम्ति परमेश्वरको आत्माद्वारा तयार पारिने थिए र तिनी परमेश्वरका निम्ति अलग गरिएको एक व्यक्तिका सीमाभित्र रहेर जिउने थिए। लुका 1:11-15 पद अनि गन्ती 6:1-8 पदमा तपाईँले यस कुरालाई अझ बुझ्न सक्नुहुन्छ। योन्नाको काम इसरायलका मानिसहरूलाई पश्चातापको निम्ति बोलाउनु थियो। यदि तिनीहरूले तिनको प्रचारमा विश्वास गरे, तिनीहरू आफ्ना पुर्खा अब्राहम, इसाक र याकुबसँग आत्मामा एक हुने थिए, साथै मसीहलाई स्वागत गर्न तयार हुने थिए। लुका 1:16-17 र मलाकी 4:5-6 हेरेर तपाईँले यस कुरालाई अझ बुझ्न सक्नुहुन्छ। जकरियासँग प्रार्थना गर्ने विश्वास थियो, तर तिनमा आफ्नो प्रार्थनाको उत्तर विश्वास गर्ने विश्वास थिएन। विश्वासको कमीको दण्डस्वरूप तिनी केही समयका निम्ति गुङ्गो भए। लुका 1:18-22 पदमा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। मित्र, तापनि परमेश्वरले आफ्नो प्रतिज्ञा फिर्ता लिनु भएन। जब मन्दिरमा सेवा गर्ने जकरियाको समय सिद्धियो, तब तिनी आफ्नो घर फर्के र चाँडै एलिसिबा गर्भवती भइन्। यस कुरालाई तपाईँले लुका 1:23-25 पढ्न सक्नुहुन्छ। अनि त्यसपछि मित्र, हामीले हेर्न लागेको अर्को खण्ड चाहिँ लुका 1:26-38 पद हो। सूर्यदूतले मरियमलाई तयार पारेको। गब्रियल यरुसलेमको मन्दिरमा जकरिया कहाँ देखा परेको 10 महिनापछि ती स्वर्गदूत गालिलको नासरत शहरमा मरियम कहाँ देखा परे। मरियमको विवाह हुन युसुफ भनिने व्यक्तिसँग मगनी भएको थियो। लुका 1:26-28 पदमा तपाईँले यसलाई पढ्न सक्नुहुन्छ। स्वर्गदूतले तिनी अझ कन्ने भए पनि तिनले एउटा छोरो जन्माउने छिन् र यो छोरो प्रतिज्ञा गरिएका मसीह हुनेछ भनेको सुनेर तिनी छक्क र अन्यलमा परिन्। उहाँ एक विशेष अर्थमा परमेश्वरका पुत्र हुनुहुनेछ र उहाँको राज्य अनन्त हुनेछ। लुका 1:29-34 पदमा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। मरियम युसुफसँग सहवास गरेर गर्भवती हुने थिइन, तर परमेश्वरका आत्माको प्रत्यक्ष रचनात्मक शक्तिद्वारा गर्भवती हुने थिए। तिनीबाट जन्मेको छोरो आदमको वंशका भए पनि उहाँमा आदमको पापको कुनै पनि अवशेष हुने थिएनन्। उहाँ परमेश्वरले धर्मपुत्र बनाउनु भएको व्यक्ति होइन, तर साँच्ची नै परमेश्वरका पुत्र हुनुहुन्थ्यो। उहाँ नयाँ सृष्टिको शिर हुनुहुनेछ। लुका 1:35 पदमा तपाईँले यसलाई पढ्न सक्नुहुन्छ। मरियमलाई मानिसका अघि तिनी गर्भवती हुँदा तिनको साँचो प्रतिष्ठा नष्ट हुनेछ भन्ने कुरा थाहा थियो, तर तिनले नम्रतापूर्वक आफैलाई परमेश्वरको इच्छामा समर्पण गरिन्। परमेश्वरले के गर्न सक्नुहुन्छ भन्ने विषयमा यदि तिनमा कुनै शंका थियो भने पनि एलिसिबाको भर्खरैको अनुभव तिनका निम्ति एउटा उत्साह भएको हुनुपर्छ। ती दुई स्त्री नजिकका नातेदार थिए। लुका 1:36-38 पदमा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। मित्र, त्यसपछि हामीले तपाईँलाई आज बताउन खोजेको कुरा चाहिँ मरियम एलिसिबालाई भेट्न गएकी कुरा हो, जसको विषयमा चाहिँ तपाईँले आफै पनि लुका 1:39-56 पदमा पढ्न सक्नुहुन्छ। मरियम एलिसिबालाई भेट्न गएकी। एलिसिबाले बालक जन्माउने समय नजिक आएपछि मरियम दक्षिणतिरको यात्रा गरी उनलाई भेट्न गइन्। त्यस भेटमा एलिसिबाले मरियमलाई जुन आदर दिइन् त्यो योन्नाले येशूलाई दिने आदरको प्रतीक थियो। लुका 1:39-45 पद। मरियमको स्तुति गानले
परमेश्वरले तिनीद्वारा जे गर्न लाग्नु भएको थियो त्यसका निम्ति उहाँप्रतिको तिनको पूर्ण समर्पण र गहिरो कृतज्ञता छर्काउँछ। त्यो गीत जसलाई कहिले कहीँ मरियमको स्तुति गान भनिन्छ, जुन ल्याटिन संस्करणको शुरूका शब्दहरूबाट लिएको हो, हन्नाको गीत अर्थात् प्रार्थनासँग धेरै मिल्छ, जसको छोरो पनि असामान्य परिस्थितिहरूमा परमेश्वरबाट दिएको एक दान थियो। यसकुरालाई तपाईँले पहिलो समुएल 2:1-10 पढ्न सक्नुहुन्छ। मरियमले तिनी जस्तो एक साधारण मानिसलाई मानव जातिका निम्ति आशिष ल्याउने साधनको रूपमा चुनेर परमेश्वरले देखाउनु भएको प्रेमलाई सम्झदै स्तुतिगान शुरू गर्छिन्। Luka 1:46-49 मा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ र आफै पनि बुझ्न सक्नुहुन्छ अझ धेरै। परमेश्वरले धनी शक्तिशाली वा घमण्डीलाई चुन्नु भएन, तर उहाँको भय मान्ने दीन र नम्र व्यक्तिलाई चुन्नुभयो। Luka 1:50-53 तपाईँले यस कुरालाई बुझ्न सक्नुहुन्छ। मरियमलाई अनुग्रह र इसरायललाई कृपा देखाएर परमेश्वर उहाँले इसरायलका पुर्खाहरूलाई दिनुभएका प्रतिज्ञाहरूप्रति विशेषज्ञ भइरहनु भएको थियो। मित्र, यसकुरालाई चाहिँ तपाईँले Luka 1:54-56 र Utpatti 12:1-3 पढेर अझ बुझ्न सक्नुहुन्छ। मित्र, आज हामीले तपाईँलाई 4 सुसमाचारका पुस्तकका बारेमा बताउने क्रममा येशूको प्रारम्भिक जीवनलाई शुरू गरेका छौं, जसमा हामीले तपाईँलाई लुकाको भूमिकाको बारेमा बताएका छौं अनि बप्तिस्मा लिने युहन्नाको जन्मको भविष्यवाणीको विषयमा बताएका छौं र स्वर्गदूतले मरियमलाई तयार पारेको बारेमा बताएका छौं र अन्तिममा चाहिँ मरियम एलिसिबालाई भेट्न गएकी कुरा बताएर आजको पाठलाई अन्त्य गरेका छौं। आशा छ तपाईँले यस कुराबाट अवश्य पनि पवित्र वायुलाई बुझ्नको लागि केही प्रेरणा र उत्साह प्राप्त गर्नुभएको छ र पवित्र आत्मा परमेश्वर तपाईँसँग बोल्नु भएको छ र नियमित बाइबल अध्ययन गर्नुहोस् भन्ने हाम्रो विनम्र अनुरोध छ। मित्र, हामी तपाईँलाई 4 सुसमाचारका पुस्तकको बुझाइ क्रमाङ्क 2 बप्तिस्मा लिने योन्नाको जन्म अनि येशूको वंशावली, येशूको जन्म, गोठालाहरू, गोठमा गएका अनि यरुसलेममा मन्दिरका विधिहरू जस्ता शीर्षक अन्तर्गत रहेर तपाईँलाई लुका र मत्तीको पुस्तकमा रहेका केही कुराहरू बताएर बाइबललाई बुझ्नको लागि मदत पुर्याउनेछौ। कृपया प्रतीक्षा गर्नुहोला र अहिलेसम्म हामीलाई यस कार्यक्रममा सुनेर साथ दिइरहनु भएकोलाई तपाईँलाई धन्यवाद जनाउँछौ र अब आउनुहोस् कार्यक्रमको अर्को भागमा प्रवेश गर्नुभन्दा अघि एउटा अर्थपूर्ण संगीतलाई सुनौं।

प्रिय श्रोता मित्र, कार्यक्रम बाहिरलाई बुझाउमा हुनुहुन्छ र यो अर्थपूर्ण संगीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र भर्खर रेडियोलाई ट्युन गर्नुभएको छ भने तपाईँले अहिले गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट हामीलाई सुनिरहनु भएको छ। र तपाईँले हामीलाई अनलाइनमा चाहिँ www.goodnewsfm.com.np मा लगइन गरेर पनि सुन्न सक्नुहुन्छ। आउनुहोस् कार्यक्रमको यस भागतर्फ लागौं। श्रोता मित्र, हामीले तपाईँलाई यस कार्यक्रमको गएको श्रृंखलाहरूमा उत्पत्तिको पुस्तकबाट, प्रस्थानको पुस्तकबाट, लेवीहरूको पुस्तकबाट, गन्ती व्यवस्था, योसु, न्यायकर्ताहरू, रूत, पहिलो समुएल, दोस्रो समुएल, पहिलो राजाहरू, दोस्रो राजाहरू, पहिलो इतिहास, दोस्रो इतिहास, एजरा, नेहमिया र एस्थरको पुस्तकबाट केही कुरा बताइसकेका छौं तपाईँलाई बाइबललाई बुझ्नको लागि, मद्दत पुर्याउनको लागि। अब नै हामी तपाईँलाई अयुबको पुस्तकबाट केही कुरा बताउनेछौ आजकै श्रृंखलामा। आउनुहोस् हामी अयुबको पुस्तकको परिचयतर्फ लागौं। मित्र, यस पुस्तकले अर्थात अयुबको पुस्तकले उठाएको विषयवस्तु आजको निम्ति एउटा ज्वलन्त र सान्दर्भिक विषय हो। धर्मीले किन दुःख पाएको? परमेश्वरले दया र करूणा मात्र देखाउनुहुन्छ होइन, तरै पनि अयुबले अघोर दुःख भोगे। अयुबको पुस्तक पढेर हामी थाहा पाउँछौ कि सम्पूर्ण प्रभुत्व परमेश्वरमा नै छ। मानवलाई उहाँको प्रभुत्व कदर नगरी धर छैन। पापीले दण्ड पाउँछ र धर्मीले सुख पाउनुपर्छ भन्ने पारम्पारिक विचार नै अयुबका साथीहरूले उनको अघि राखेका थिए। अयुबले यो कुरो ग्रहण गर्न सकेनन्। अन्त्यमा परमेश्वर स्वयं प्रकट बनी अयुबका प्रश्नहरूलाई शान्त गरिदिनु हुन्छ। आफ्नो असाध्य कष्टको बीचमा अयुबले फेरि आफ्नो भरोसा परमेश्वरमा नै राख्छन्। मित्र, अयुबको पुस्तक पवित्र बाइबलको पद्य र बुद्धिका पुस्तकहरू मध्येको पहिलो पुस्तक रहेको छ। अयुबको पुस्तकको उद्देश्यलाई हेर्दाखेरि हामी पाउँदछौ कि अयुबको पुस्तकले युगौं पुरानो प्रश्नको सामना गर्छ। यदि परमेश्वर न्यायी र प्रेमिलो हुनुहुन्छ भने किन उहाँले अयुब जस्तो सच्चा धर्मी मानिसलाई ठूलो सतावट भोग्ने अनुमति दिनुहुन्छ? अयुब अध्याय 1:1-8। यस विषयमा संघर्ष गर्दै लेखकले निम्न सत्यताहरू देखाउँछन्। पहिलोमा, परमेश्वरको विरोधीको रूपमा शैतानले एक धर्मी मानिसलाई दुःख कष्ट दिएर तिनको विश्वासको सक्कलीपन जाँच गर्ने अनुमति पायो। तर दुःख कष्टमाथि परमेश्वरको अनुग्रह विजय भयो, किनकि परमेश्वरमा समर्पित भएर बस्दा कुनै पनि शारीरिक वा अस्थायी फाइदा नहुने परिस्थितिमा पनि अयुब विश्वासमा स्थिर र अटल भई रहे। अनि दोस्रो उद्देश्य या दोस्रो यस पुस्तकले देखाउन खोजेको दोस्रो सत्यता यो छ कि परमेश्वरको कार्य मानिसहरूको मनले पूर्ण रूपमा बुझ्न अति कठिन छ। अयुब 37:5। किनकि हामी सर्वशक्तिमान परमेश्वरको विशालपन र दर्शनले देख्दैनौ। हामीलाई परमेश्वरको अनुग्रही स्वयं प्रकटीकरणको खाँचो छ। अनि तेस्रो सत्यता यस पुस्तकले देखाउने अर्थात यो पुस्तकद्वारा परमेश्वरले हामीलाई देखाउन खोज्नु भएको सत्यता, यो पुस्तक पनि परमेश्वरको प्रेरणामा मानिसले लेखेको हुन्। पवित्र आत्मा परमेश्वरको प्रेरणामा मानिसलाई चलाउनु भयो र यो पुस्तक लेखियो। विश्वासको वास्तविक जग चाहिँ परमेश्वरका आशिषहरू, व्यक्तिगत परिस्थितिहरू वा बौद्धिक जवाफहरूमा होइन, तर परमेश्वर स्वयंको प्रकाशमा अडिएको हुन्छ। अनि चौथो सत्यता, जसरी सुनलाई आगोले शुद्ध बनाउँछ त्यसरी नै धर्मी जनहरूको विश्वास र जीवनलाई शुद्ध बनाउनको लागि परमेश्वरले धर्मी जनहरूलाई दुःख कष्ट दिन शैतानलाई कहिले कही अनुमति दिनुहुन्छ। अयुब 23:10, पहिलो पत्रुस 1:6-7 हामी यो कुरालाई हेर्न सक्छौ। यस किसिमको जाँचले उहाँका मानिसहरूमा प्रशस्त मात्रामा आत्मिक निष्कपटता र नम्रता उत्पन्न गर्दछ। अयुब 42:1-10।
पनि पाँच सत्यता हामीले यस पुस्तकमा भेटाउने वा देख्ने चाहिँ, जुन यस पुस्तकको उद्देश्य हो। यद्यपि तत्कालीन समयमा परमेश्वरका कार्यहरू अन्धकारमय र क्रूर देखिन सक्छन्, अयुबले पनि यस्तै विचार गरे, तर अन्तमा परमेश्वर कृपा र दयाले परिपूर्ण हुनुभएको देखिनुहुन्छ। अयुब अध्याय 42:7-17 अनि याकुब 5:11 पदमा हामी यो कुरालाई उल्लेख गरिएको या संकेत गरिएको पाउँदछौ। हामी आशा गर्छौ आज प्रस्तुत गरिएको यो अयुबको पुस्तकको परिचय र उद्देश्यले तपाईँलाई पुरानो करारमा रहेको अयुबको पुस्तकलाई बुझ्नको लागि केही मदत पुर्याएको छ र यसद्वारा तपाईँ आशिषित र उत्साहित हुनुभएको छ र अयुबको पुस्तकलाई पढ्नको लागि अझ प्रेरित हुनुभएको छ। मित्र, हामी तपाईँलाई आगामी श्रृंखलामा यसपछिको अर्को पुस्तक पवित्र बाइबलमा रहेको पुरानो करार खण्डमा रहेको भजन संग्रहको पुस्तकबाट केही कुरा बताउँदै तपाईँलाई आशिषित तुल्याउन उपस्थित हुनेछौ। मित्र, अहिले तपाईँ कार्यक्रम बाइबललाई बुझ्नमा हुनुहुन्छ र अहिले तपाईँ सुनिरहनु भएको छ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट सुनिरहनु भएको छ। अहिलेसम्म कार्यक्रममा मलाई साथ दिइरहनु भएकोलाई तपाईँलाई धेरै धेरै धन्यवाद।

र अब आउनुहोस् हामी आजको बाइबल अध्ययनतर्फ लागौं। यीशु ख्रीष्टको नाउँमा तपाईलाई आजको यस बाइबल अध्ययन कार्यक्रममा स्वागत छ। हामीले हाम्रो अध्ययनको निम्ति प्रयोग गर्न गइरहेको पद पहिलो योहन्ना अध्याय तीनको पद आठ हो। हामीले यस पदलाई दोस्रो पटक आज हेर्न लागिराखेका छौं किनभने हाम्रो अध्ययनको निम्ति यो पद वास्तवमा नै एकदम महत्वपूर्ण छ र एउटा लामो पद हो। पहिलो योहन्ना अध्याय तीनको पद आठमा हामी पढ्छौ, जसले पाप गर्छ त्यो शैतानबाटको हो, किनकि शैतानले त सुरुदेखि नै पाप गर्दै आएको छ। शैतानका कामहरू नष्ट गर्नलाई नै परमेश्वरका पुत्र प्रकट हुनुभएको हो। हामीले एकदमै छिटो छिटो सबै प्रकारका नयाँ विचारहरूलाई लिइरहेका छौं र यसमध्ये कति विचारहरूलाई तुरन्त ग्रहण गर्न अप्ठ्यारो पर्नेछ, तर हामीले धीरज साथ हाम्रो अध्ययनलाई निरन्तरता दिनुपर्दछ र हामीले छिटै नै थाहा पाउन थालेका छौं कि परमेश्वरले यस महत्वपूर्ण वचनद्वारा उहाँले हामीलाई के सिकाइरहनु भएको छ। मित्र, तपाईँलाई याद छ होला कि उत्पत्ति अध्याय तीनको पद पन्ध्रमा परमेश्वरले साँपको सन्तान र स्त्रीको सन्तानको बीचमा रहेको दुश्मनीको बारेमा हामीलाई बताइरहनु भएको छ र अहिलेसम्मको हाम्रो अध्ययनद्वारा तपाईँले थाहा पाइसक्नु भएको छ कि साँपको सन्तान भन्नाले शैतानको सन्तान हो, स्त्रीको सन्तान भन्नाले परमेश्वरको पुत्र अर्थात प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। स्वयं परमेश्वरले मानव रूप धारण गर्नुभयो ताकि उहाँले शैतानसित युद्ध गर्न सकेको होस्। पहिलो योहन्ना अध्याय तीनको पद आठले सोही कुरा नै बताइरहेको छ। परमेश्वरको पुत्र प्रकट हुनुभयो अर्थात परमेश्वरले मानव रूप धारण गर्नुभयो र मानिसहरूको माझमा प्रकट हुनुभयो ताकि उहाँले शैतानको कार्यहरूलाई नष्ट गर्न सकोस् र शैतानमाथि उहाँले विजय प्राप्त गर्न सकोस्। पवित्र बाइबलको अर्को पदले भन्दछ कि येशु ख्रीष्ट शैतानलाई नाश पार्नको निम्ति आउनुभयो। येशु ख्रीष्ट मानिसहरूलाई शैतानको हातबाट छुटकारा दिनको निम्ति र उनीहरूलाई परमेश्वरको पक्षमा ल्याउनको निम्ति आउनुभयो। मित्र, अर्कोतिर हामीले याद गर्नुपर्दछ कि पहिलो योहन्ना अध्याय तीनको पद आठले भन्दछ, जसले पाप गर्छ त्यो शैतानबाटको हो। अब तपाईँलाई यो पनि याद होला कि उत्पत्ति अध्याय तीनको पद पन्ध्रले शैतानको सन्तानको दुश्मनी स्त्रीको सन्तानसित छ भनी बताउँदछ र पहिलो योहन्नाको यो पदद्वारा हामीलाई थाहा हुन्छ कि साँपको सन्तान तिनीहरू हुन् जसले पाप गर्दछन्, जसले दुष्ट काम गर्दछन् र स्वाभाविक तवरले सम्पूर्ण मानव जाति त्यसमा समावेश छ। तर जब हामी परमेश्वरको पुत्र प्रभु येशू ख्रीष्टको पछि लाग्ने व्यक्ति हुँदछौं तब हामी स्त्रीको सन्तान हुँदछौं अर्थात हामीहरू परमेश्वरको पक्षमा हुँदछौं। हामी ती व्यक्तिहरू हौं जो प्रभु येशू ख्रीष्टको चेलाहरू भएका छौं र त्यसैकारणले गर्दा हामी शैतानको दुश्मन भएका छौं। हामीले छलफल गरिरहेका कुराहरू सायद तपाईँले अझसम्म राम्रोसँग बुझ्नुभएको छैन होला, तर म चाहन्छु कि यो कुरा तपाईँले राम्रोसँग बुझ्नुहोस् कि यस पृथ्वीमा जब हामीले जन्म लिँदछौं हामी स्वभावैले शैतानको दास हुँदछौं। हामीलाई यो कुरा थाहा थिएन, तर पवित्र बाइबलले भन्दछ कि शैतानले मानव जातिमाथि विजय प्राप्त गर्यो जब त्यसको आज्ञा मानेर आदम र हव्वाले पाप गरे। उत्पत्ति अध्याय तीनले बताइरहेको कुरा यही नै हो। जुन पाप आदम र हव्वाले गरे त्यस पापको असर हामीलाई पनि परेको छ र यसको प्रमाण यो हो कि एउटा सानो बालकको जीवनमा पनि हामी पापको प्रमाणहरू देख्न थाल्दछौं र जसै हाम्रो उमेर वृद्धि हुँदै जान्छ त्यो पापको प्रमाणहरू अझ धेरै प्रकट हुँदै जाँदछ र हामीहरू केवल त्यस बेला मात्र परमेश्वरको पक्षमा हुन सक्दछौ जब हामीले प्रभु येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनी विश्वास र भरोसा गर्दछौ, उहाँलाई ग्रहण गर्दछौ, प्रभु र मालिक भनी उहाँलाई ग्रहण गर्दछौ, उहाँलाई हाम्रो जीवन सुम्पदछौ, येशूलाई हाम्रो जीवन जब सुम्पदछौ। यही नै पवित्र बाइबलको महान सत्यता हो।
परमेश्वर र शैतानको बीचमा युद्ध चलिरहेको छ। यस युद्धमा मानव जाति मध्येको कोही शैतानको पक्षमा छन् भने कोही परमेश्वरको पक्षमा छन्। हामीलाई यो कुरा थाहा छैन कि को परमेश्वरको पक्षमा छ र को शैतानको पक्षमा छ। हामीले मानिसहरूको न्याय गर्न सक्दैनौ र यो निश्चयता दिलाउन सक्दैनौ र विवाद गर्न सक्दैनौ कि को चाहिँ वास्तवमा नै परमेश्वरको पक्षमा छ र को चाहिँ शैतानको पक्षमा छ। यो चाहिँ परमेश्वरले नै निर्णय गर्नुहुने कुरा हो। हो मित्र, मानव जातिलाई यस विषयमा थाहा छैन, तर यही नै वास्तविकता हो। मित्र, प्रसंगवश चीन देशका मानिसहरूले साँपलाई उच्च स्थान दिदछन् भन्ने कुरा हामी मध्ये कतिलाई थाहा भएकै कुरा हो, होइन र? संयुक्त राज्य अमेरिकामा पनि साँपलाई औषधि सम्बन्धित व्यवसायमा उच्च स्थान दिइन्छ। यो एउटा अनौठो कुरा हो कि साँपलाई औषधि सम्बन्धित व्यवसायद्वारा उनीहरूले प्रयोग गर्ने चिन्हहरू मध्ये एउटा चिन्हको रूपमा प्रयोग गर्दै आएका छन्। उनीहरूले हामी सधैँ मानव जातिको भलो गर्न चाहन्छौ भन्ने उनीहरूको प्रतिज्ञालाई संकेत गर्नको निम्ति साँपलाई चिन्हको रूपमा प्रयोग गरिरहेका छन्। तपाईँले सोचिरहनु भएको छ होला कि यदि पवित्र बाइबल अनुसार साँप शैतानको एउटा चिन्ह या नमूना हो भने मानिसहरूले साँपलाई किन यति धेरै महत्व दिदछन् त? मित्र, मलाई लाग्छ यस्तो हुनुको मुख्य कारण चाहिँ मानव जाति स्वभावैले साँपको सन्तान अर्थात शैतानको दास भएको कारणले गर्दा हो। मानव जातिले सोच्दछन् कि स्वभावले उनीहरू सबै असल छन्। यदि हामीले कुनै एउटा शिष्ट विवेकी व्यक्तिलाई के तपाईँ एउटा खराब व्यक्ति हुनुहुन्छ भनी सोध्यौ भने त्यस व्यक्तिले भन्नेछ, होइन, म त एउटा असल व्यक्ति हुँ। तर तथ्य कुरा यो हो कि हामीले पवित्र बाइबलमा रहेका यी पदहरूलाई अध्ययन गर्ने क्रममा मैले भनिसकेको छु कि सम्पूर्ण मानव जाति शैतानको दास हो, सम्पूर्ण मानव जाति दुष्टको हो, सम्पूर्ण मानव जाति साँपको हो। यसै कारणले स्वभावैले हामीलाई गर्न मनपर्ने कुराहरू ती हुन् जुन कुरा खराब र दुष्ट छन् र हामी परमेश्वरको विरूद्धमा छौं। र जब हामीले परमेश्वरको आज्ञा उल्लङ्घन गर्दछौं, हामीले मनमा नै भनिरहेका हुन्छौं, अह, तपाईँले जे जति कुराहरू भनिरहनु भएको छ मेरो विषयमा त ती सत्य छैनन्, ती कुरा हुनै सक्दैनन्। हो मित्र, यो सत्य हो कि हामीले संसारमा देख्ने जे जति कुराहरू छन् ती त्यति नराम्रा छैनन् जति ती हुन सक्दछन्। र पवित्र बाइबलले हामीलाई यस्तो किन छ भनेर पनि बताउँदछ। हामीले त्यसलाई अहिले बुझ्ने कोसिस गर्नेछैनौ, तर पवित्र बाइबलले हामीलाई संकेत गर्दछ कि परमेश्वरले उहाँको अनुग्रहद्वारा मानव जातिलाई परमेश्वरको विरूद्धमा कार्य गर्न दिनुहुन्न जति मानिसले आफ्नो स्वभावले गर्न सक्दछ। बाइबलले भन्दछ कि मानिसको हृदय सबैभन्दा छली हुन्छ। बाइबलले यो पनि भन्दछ कि मानिसको हृदयमा हत्या, चोरी र व्यभिचार गर्ने जस्ता खराब विचारहरू निस्कन्छन्। उत्पत्ति अध्याय 3 पद 15 र पहिलो योहन्ना अध्याय 3 पद 8 हामी देख्दछौ कि यी सबै कुराहरू हामीमा हुँदछन् किनभने हामी शैतानको दासत्वमा परेका छौं। यसकारणले गर्दा चीन जस्तो ठूलो देशमा पनि चाहे जानेर होस् या नजानेर होस् मानिसहरूले प्रभु भनेर साँपलाई पूजा गर्दछन् र वास्तवमा साँप अर्थात शैतान एउटा नमूना हो जसलाई हामीले मालिक ठानेका छौं। हामीले सोच्दछौ कि साँपलाई पूजा गर्नु असल कुरा हो। हामीले साँपलाई पूजा गर्दै आयौं किनभने हामी शैतानलाई पछ्याउनेहरू हौं र हामीहरूले परमेश्वरको विरूद्धमा काम गरेका छौं, अर्थात हामीले प्रभु येशु ख्रीष्टलाई ग्रहण गरेका छैनौं र परमेश्वरको सामुन्ने हामी सबै अपराधी हौं। हामीहरू सबै समस्यामा परेका छौं, तर मित्र, यस भयंकर समस्याबाट छुटकारा पाउने उपाय छ र यस विषयमा हामीले हाम्रो यस बाइबल अध्ययनमा थाहा पाइरहेका छौं।
हामी उत्पत्ति अध्याय तीनको पद पन्ध्रलाई हेर्दा थाहा गर्दछौं कि यस पदको पहिलो अंशले स्त्रीको सन्तान र साँपको सन्तानको बीचमा रहेको दुश्मनीको बारेमा बताउँदछ र त्यसपछि यस पदको आखिरी अंशले भन्दछ त्यसले तेरो शिर कुच्याउनेछ र तैले त्यसको कुर्कुच्चो डस्नेछस्। र यसको अर्थ के हो भनी हामीले अहिले नै हेर्न गइरहेका छैनौं किनभने यो पद पनि जटिल छ र म तपाईंलाई यस वचनको विषयमा त्यस बेला सिकाउनेछु वा बुझाउने कोशिश गर्नेछु जब हामी प्रभु येशु ख्रीष्ट हाम्रो मुक्तिदाताको बारेमा सिक्नेछौ। त्यसैले मित्र हाम्रो आगामी अध्ययन कार्यक्रममा उत्पत्ति अध्याय तीनको अरू पदहरूलाई हामी हेर्नेछौ। हामी हाम्रो आउने बाइबल अध्ययनमा त्रयसको अर्थ के हो भनी हामीले अहिले नै हेर्न गइरहेका छैनौं किनभने यो पद पनि जटिल छ र म तपाईंलाई यस वचनको विषयमा त्यस

19 पद 16 पछिका पदहरूलाई पनि हेर्नेछौ पनि म तपाईँलाई आज भन्न चाहन्छु। र मित्र, यही आशा र उत्साहका कुराहरू भन्दै आजको बाइबल अध्ययनलाई म यही टुङ्ग्याउन चाहन्छु। मित्र, यो हाम्रो बाइबल अध्ययनको क्रमाङ्क 44 हो। अहिलेसम्म हामीलाई आजको यस बाइबल अध्ययनमा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। र मित्र, बाइबलको बारेमा अझ बुझ्नको लागि, परमेश्वरको जीवित वचनको विषयमा अझ धेरै बुझ्नको लागि तपाईँ आफैले पनि पवित्र बाइबललाई ध्यान दिएर प्रार्थना साथ अध्ययन गर्नुहोस् भनी हामी विनम्र अनुरोध गर्दछौ। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं।

प्रिय श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम बाइबललाई बुझाउमा तपाईँलाई स्वागत छ। र श्रोता मित्र, आऊ भने आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ र आउँदो सातासम्मको लागि विदा माग्नुपर्ने बेला भइसकेको छ। त्यसैले मित्र, अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि बाइबललाई बुझौ कार्यक्रमको अर्को श्रृंखलामा अवश्य साथ दिनुहुनेछ। तबसम्मलाई म आइजेक राईलाई विदा दिनुहोस्। जय मसीह। गुड न्यूज एफएमलाई सुन्दै गर्नुहोला।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: वचन रेडियो कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, आज म तपाईलाई विवाह र अविवाहित जीवनको बारेमा म कुराकानी गर्न गइरहेको छु। के वास्तवमा तपाई अविवाहित जीवन त्याग्न तयार हुनुहुन्छ त, अथवा तपाई विश्वासी हुनुहुन्छ? विश्वासी जीवनमा विवाह तपाईँको लागि कति महत्वपूर्ण छ र किन आवश्यक छ, र विवाह गर्नुको लागि एउटा चाहिँ उचित समय कहिले हो त भन्ने विषयमा आज म कुराकानी गर्न गइरहेको छु। विशेष गरी आजको सन्देश ती युवाहरूको लागि लक्षित छ जो विवाह बारे सोच्दै हुनुहुन्छ र त्यो एउटा उमेरमा पुग्नु भएको छ। अहिले कार्यक्रम सुनिरहनु भएको कतिपय श्रोता अविवाहित पनि हुनुहुन्छ होला, र कति श्रोताले सोचिरहनु भएको छ अब केही समयपछि तपाई वैवाहिक जीवनमा बाँधिनुहुनेछ भन्ने विषयमा तपाईँले सोचिरहनु भएको पनि हुन सक्छ, र कतिले सोचिरहनु भएको छ अब विवाहको समय नजिक आइसक्यो, अब मेरो जुन व्यक्तिगत स्वतन्त्रताको एउटा चाहिँ सिंगल लाइफ छ, एउटा चाहिँ तपाईँ एक्लो जीवन जसरी जिइरहनु भएको थियो, अब भोलि गएर तपाईँ चाहिँ वैवाहिक जीवनमा बाँधिसकेपछि तपाईँ दुवैजना एउटा चाहिँ पति पत्नी भएर एउटा वैवाहिक जीवन तपाईँको अगाडि बढाउनु पर्ने अवस्था आउँदछ, त्यसको बारेमा तपाईँ सोचिरहनु भएको छ होला पक्कै पनि। विवाह सम्बन्धी तपाईँले गर्ने निर्णयले प्रियहरू तपाईँको बाँकी जीवनमा ठूलो प्रभाव पार्नेछ, यो कुरा तपाईँ हामीले बुझिराख्नु पर्दछ। आफ्नो भावी जीवनसाथी कस्तो हुने, मेरो भविष्यमा कोसँग मैले विवाह गर्ने, कस्तो व्यक्तिसँग मेरो जीवन अथवा भनौं मेरो बाँकी जीवन सहज हुन्छ, अथवा वैवाहिक जीवनमा बाँधिनका लागि उपयुक्त जोड़ी को हुन सक्छ, यी यावत प्रश्नहरू अविवाहित व्यक्तिहरूको जीवनमा आउन सक्दछ। प्रियहरू, विवाह गर्नको लागि मेरो लागि सही समय कहिले हो भनेर पनि धेरैजनाको त्यो प्रश्न आउन सक्दछ। मैले कोसँग विवाह गर्नुपर्दछ र मैले विवाहको लागि कसरी तयारी गर्नुपर्दछ भन्ने कुराको कतिलाई त ज्ञानै हुन नसक्छ, कतिलाई त ज्ञानै नहुन सक्छ। प्रियहरू, यी सबै राम्रा प्रश्नहरू हुन् जसले चाहिँ हाल अविवाहित भएका विश्वासी भाइ बहिनीहरूले पक्कै पनि यी कुरा सोचिरहेका छन् होला, र भविष्यमा त्यो विवाहका लागि आफू तयार हुनको लागि यी यावत प्रश्नहरू तपाईँको हृदयमा तपाईँले सोचिराख्नु भएको छ होला पक्कै पनि। यस विषयमा अन्तर्दृष्टि प्रदान गर्न हामीसँगै परमेश्वरको वचन हामी हेर्नेछौ, र परमेश्वरको वचनबाट हामी उत्साह लिनेछौ, र त्यो एउटा मार्गदर्शन परमेश्वरले दिनुभएको मार्गदर्शन विवाह सम्बन्धीका कुराहरू आज वचनबाट हामी हेर्नेछौ। विवाह वास्तवमा जीवन परिवर्तन गर्ने अनुभवको रूपमा बनाइएको एउटा डिजाइन हो। एकचोटि तपाईँले विवाह गरेपछि तपाईँको जीवनमा धेरै कुराहरू परिवर्तन हुनेछन्। आफ्नै निर्णयहरू गर्न र आफ्नै बाटो हिँड्न पाउने स्वतन्त्रता तपाईँले गुमाउनुहुनेछ। अब तपाईँको बाटो अर्को व्यक्तिसँग जोडिनेछ, र तपाईँले आफ्नै रुचिका साथसाथै उनीहरूको रुचिको पनि ख्याल गर्नुपर्दछ। अब यी कुराहरूलाई ध्यानमा राख्दा राख्दै विवाह गर्ने सही समय कहिले हो त भन्ने बारेमा हामी हेर्नेछौं। पहिलो पत्रुस 4:10 यसरी लेखिएको छ, जसले जस्तो वरदान पाएको छ परमेश्वरका अनुग्रहका विभिन्न वरदान पाएका भण्डारे झैं ती एकले अर्काको निम्ति प्रयोग गर। ख्रीष्टको शरीरमा हरेक व्यक्तिलाई विशेष वरदानहरू दिइएको छ जसले उनीहरूलाई ख्रीष्टको शरीरको सेवा गर्न अनौठो तरिकाले मदत गर्दछ। यसैले सबैले विवाह गर्नुपर्ने कुनै निश्चित उमेर छैन। प्रियहरू, कसैका लागि चाँडै विवाह गर्दा उनीहरूको आत्मिक जीवनलाई धेरै फाइदा हुन्छ, अरूका लागि अविवाहित रहँदा उनीहरूलाई सबैभन्दा धेरै फाइदा हुन सक्छ। पहिलो कोरन्थी 12 अध्यायको 18 पदमा यसरी लेखिएको छ, तर परमेश्वरले आफ्नो इच्छा बमोजिम शरीरमा हरेक अंग मिलाएर राखिदिनु भएको छ। परमेश्वरको योजना र उद्देश्य प्रत्येक व्यक्तिको लागि फरक फरक छ। धेरै अभिभावकहरू आफ्ना छोराछोरीहरूले 25 वा 26 वर्षको उमेरसम्ममा विवाह गरेको हेर्न चाहन्छन्, तर यो परम्परागत सोचलाई समर्थन गर्ने कुनै पनि धर्मशास्त्र छैन। प्रियहरू, तपाईँले विवाह गर्नुपर्छ कि पर्दैन र कहिले गर्नुपर्छ भन्ने कुरा तपाईँ र परमेश्वर बीचको व्यक्तिगत निर्णयको कुरा हो। आउनुहोस्, अविवाहित रहनुका केही ईश्वरीय फाइदाहरू र विवाहित हुनुका केही बेफाइदाहरूका र विवाहित हुनका केही फाइदाहरूको बारेमा हामी विचार गर्नेछौं। पहिलो कोरिन्थी 7 अध्यायको 32 33 यसरी लेखिएको छ, तिमीहरू सबै निष्फिक्री हौ भन्ने म चाहन्छु। विवाह नभएको मानिसले प्रभुलाई कसरी खुशी तुल्याउँछ भनेर प्रभुकै कुराको विषयमा फिक्री गर्दछ, तर विवाह भएको मानिसले पत्नीलाई कसरी खुशी राखु भनेर संसारका कुराको फिक्री गर्दछ। जब एक पुरूष अविवाहित हुन्छ, उसले आफ्नो पत्नीलाई प्रेम गर्छ, उसले आफ्नो पत्नीलाई प्रेम गर्न र उनलाई खुशी पार्नमा ध्यान केन्द्रित गर्न बाध्य हुन्छ, र जब एक महिला विवाहित हुन्छिन् उनी आफ्नो पतिप्रति समर्पित हुन बाध्य हुन्छन्, उनको आवश्यकताहरू पूरा गर्नमा ध्यान केन्द्रित गर्न बाध्य हुन्छन्। जब तपाईँ अविवाहित हुनुहुन्छ, तपाईँ यी दायित्वहरूबाट मुक्त हुनुहुन्छ र तपाईलाई जब जहाँ र जसरी लाग्छ तपाई प्रभुको सेवा गर्न सधैँभरि स्वतन्त्र हुनुहुन्छ। तपाई जहाँ जानुहुन्छ, तपाई जहाँ चाहनुहुन्छ यात्रा गर्न सक्नुहुन्छ र जति समय चाहनुहुन्छ त्यहाँ बस्न सक्नुहुन्छ। यसले तपाईँको जीवन साथीलाई कसरी असर गर्छ भन्ने बारे कुनै पनि चिन्ता गर्नु पर्दैन, किनकि तपाईसँग जीवनसाथी हुँदैन। यसले तपाईलाई विशेष शिक्षा वा करियरको मार्ग पछ्याउन र त्यसमा पूर्ण रूपमा ध्यान केन्द्रित गर्न अनुमति दिन्छ, किनकि तपाईसँग विवाहित साथी हुँदैन जसले तपाईँको समय र ध्यानको त्याग गरोस् भन्ने चाहन्छ। त्यसो भए यदि विवाहित हुनुले हाम्रो प्रभुबाटको आह्वान पूरा गर्न तपाईँको स्वतन्त्रतालाई सीमित गर्छ भने विवाह गर्ने कारणहरू के हुन् त? एउटा कारण परिवारसँग सम्बन्धित रहेको छ। जब तपाईँ विवाहित हुनुहुन्छ, तपाईँले सन्तान जन्माउन र एउटा सुन्दर परिवार शुरू गर्न सक्नुहुन्छ, र परमेश्वरको इच्छा छ कि उहाँलाई प्रेम गर्ने र उहाँसँग संगति गर्ने असल छोराछोरीहरू जन्माउन र परमेश्वरको इच्छा छ कि उहाँलाई प्रेम गर्ने र उहाँसँग संगति गर्ने असल छोराछोरीहरू हामीले जन्माउँ। मर्कुस 10 अध्यायको 13-14 यसरी लेखिएको छ, मानिसहरूले साना बालबालिकाहरूलाई येशूले छोइदेऊन् भन्ने उद्देश्यले उहाँ कहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हकारे। तर यो देखेर येशू रिसाउनु भयो र तिनीहरूलाई भन्नुभयो, साना बालबालिकाहरूलाई मक्का आउन देऊ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो। परमेश्वरले सन्तान जन्माउनु र हुर्काउनुलाई ठूलो महत्व दिनुहुन्छ, विशेष गरी यस्तो परिवार जहाँ बच्चाहरूलाई येशू ख्रीष्टका सच्चा अनुयायी बन्न हुर्काइनेछ। पहिलो कोरन्थी 7 अध्यायको 7 पदमा यसरी लेखिएको छ, सबै मानिस म जस्तै रहेको म इच्छा गर्दछु, तर हरेकलाई परमेश्वरबाट विशेष वरदान मिलेको छ, एउटालाई एक किसिमको, अर्कोलाई अर्को किसिमको। प्रेरित पावल यस समयमा अविवाहित थिए र उनले आफूलाई र उनले यसलाई धेरै राम्रो कुरा ठानेका थिए, तर उनलाई यो पनि थाहा थियो कि अविवाहित जीवन सबैका लागि होइन, विवाह गर्ने छनौट गर्नेहरूका लागि बच्चा हुर्काउनु एउटा अद्भुत प्राथमिकता बन्नेछ। तपाईको बारेमा के छ त? तपाईले के विचार गर्नु भएको छ? के तपाई विवाह गर्न तयार हुनुहुन्छ वा तपाई अविवाहित अवस्थामै सन्तुष्ट हुनुहुन्छ? भजन संग्रह 37 अध्यायको 4-6 यसरी लेखिएको छ, परमप्रभुमा आनन्दित हौ र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ। आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख अनि उहाँले यो गर्नुहुनेछ। उहाँले तिम्रो धार्मिकता प्रभात झैं ज्योति समान र तिम्रो मामिलाको न्याय मध्य दिनको सूर्य समान पार्नुहुनेछ। तपाईँको जीवनको प्राथमिक उद्देश्य भनेको परमेश्वरमा रमाउनु हुनुपर्दछ। उहाँले तपाईँको हृदयमा राख्नु भएको मार्गलाई पछ्याउनुहोस्। जब तपाईँ त्यो गर्न रोज्नुहुन्छ, त्यो मार्ग तपाईँले रोज्नुहुन्छ, परमेश्वरले तपाईँलाई महान सफलता र समृद्धिको जीवनमा डोर्याउने प्रतिज्ञा गर्नुहुन्छ, जसमा उहाँसँगको तपाईँको भविष्यको जीवनको अनन्त इनामहरू पनि जोड़िएको छ। जब तपाईँ मानसिक रूपमा तयार हुनुहुन्न, तब तपाईँका आमा बाबु, पास्टर वा प्रेमीहरूलाई तपाईँलाई विवाहको लागि दबाव दिन नदिनुहोस्। धैर्य गर्नुहोस् र परमेश्वरले तपाईँको हृदयमा विवाहको लागि इच्छा नराखुन्जेलसम्म तपाईँ पर्खनुहोस्। किनकि तपाई यस निर्णयमा शान्त हुन आवश्यक छ। पहिलो पत्रुस पाँच अध्यायको छदेखि सातमा यसरी लेखिएको छ, यसकारण परमेश्वरको शक्तिशाली बाहुली मुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदियो किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। यदि तपाईँको जीवनमा धेरै समस्याहरू छन् र तपाईँलाई लाग्छ कि विवाह गर्दा ती परिस्थितिहरूबाट तपाईँलाई आवश्यक निकास मिल्छ भने तपाईँ गलत कारणले विवाह गर्न छनौट गर्दै हुनुहुन्छ। आफ्ना समस्याहरू समाधान गर्ने उपाय परमेश्वरमा भरोसा राख्नु हो। यदि तपाईँ आफ्नो जीवन साथीले तपाईँका सबै शारीरिक र भावनात्मक आवश्यकताहरू पूरा गर्नेछ भने तपाईँ अपेक्षा गरेर वैवाहिक सम्बन्धमा प्रवेश गर्नुहुन्छ भने तपाईँ धेरै निराश हुनुहुनेछ, किनकि त्यो व्यक्ति तपाईँ जस्तै कमजोरी र कमी कमजोरीले भरिएको एउटा साधारण मानव हो। जीवनमा तपाईँका सबै अपेक्षाहरू पूरा गर्न सक्ने एकमात्र भरपर्दो स्रोत हुनुहुन्छ र त्यो स्रोत परमेश्वर हुनुहुन्छ। आफ्ना सबै कमी कमजोरीहरूको समाधानका लागि आफ्नो जीवन साथीमाथि अनावश्यक दबावहरू नदिनुहोस्। हाम्रा सबै आवश्यकताहरू पूरा गर्न हामीले भरोसा गर्न सक्ने एकमात्र परमेश्वर हुनुहुन्छ। पहिलो कोरन्थी सात अध्यायको आठदेखि नौमा यसरी बताइएको छ, तर अविवाहित र विधवाहरूलाई म भन्दछु, तिनीहरू म जस्तै अविवाहित रहे तिनीहरूका निम्ति असल हुनेछ, तर तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून्, किनभने काम वासनामा जल्नुभन्दा विवाह गर्नु असल हो। तपाईँले विवाह गर्ने इच्छा गर्नु भएको एउटा कारण तपाईँको यौन इच्छा हुन सक्छ। जब तपाईँ कसैसँग विवाहित हुनुहुन्छ यसले तपाईँलाई पापमा लाँदैन, तर यसले तपाईँलाई त्यो व्यक्तिसँग घनिष्ठ यौन सम्बन्ध राख्ने स्वतन्त्रता दिन्छ। यद्यपि परमेश्वरको विवाहको लागि एउटा उद्देश्य छ जुन यौन सन्तुष्टि भन्दा पनि माथि र बाहिर रहेको छ, र हामी धेरै होशियार हुनुपर्दछ कि व्यक्तिको बाहिरी रूपलाई उनीहरूसँग आजीवन सम्बन्ध राख्न चाहनुको प्राथमिकताको कारण बन्न नदिऊं। परमेश्वरले तपाईँको लागि यस्तो व्यक्ति रोज्नु भएको छ जसले तपाईँलाई उहाँको हृदयको नजिक ल्याउनेछ। जब तपाईँ सही व्यक्तिसँग विवाह गर्नुहुन्छ तिनीहरूले तपाईँलाई यस्तो सहयोग र समर्थन प्रदान गर्नेछन् जसले तपाईँलाई आध्यात्मिक पूर्णता र उद्देश्य सहितको अद्भुत जीवन प्राप्त गर्न मदद गर्नेछ। यसको विपरीत गलत व्यक्तिसँग विवाह गर्दा प्रभुसँगको तपाईँको हिँडाईमा हानि पुर्याउन सक्ने बाधाको रूपमा काम गर्नेछ र यसले तपाईँलाई धेरै भावनात्मक पीड़ा र दुःख दिन सक्ने सम्भावना हुन्छ। प्रियहरू, यदि तपाईँ केवल एक्लो हुनुहुन्छ भने यसको मतलब यो होइन कि तपाईँले विवाह गर्नै पर्छ। सायद तपाईँलाई राम्रो साथीको आवश्यकता छ। एक भरपर्दो आध्यात्मिक साथीसँग तपाईँ गहिरो सम्बन्ध विकास गर्न सक्नुहुन्छ, जहाँ तपाईँ एक अर्कासँग हृदय बाँड्नुहुन्छ, सँगै हाँस्नुहुन्छ, एक अर्काको लागि प्रार्थना गर्नुहुन्छ र आफ्नो विश्वासमा एक अर्कालाई प्रोत्साहन दिनुहुन्छ। तपाईँ कसैसँग विवाहित नभइकन पनि यस्तो घनिष्ठ सम्बन्ध राख्न सक्नुहुन्छ र यसले तपाईँलाई सम्बन्धबाट बाहिरिने विकल्प पनि दिन्छ। यदि यसले तपाईँले अपेक्षा गरे अनुसारको काम गरेको छैन भने तपाईँ त्यो सम्बन्धमा नरहन पनि सक्नुहुन्छ। सँगसँगै तपाईँको लक्ष्यहरू परिवर्तन गर्न सक्नुहुन्छ र तपाईँको इच्छाहरू फरक हुन सक्छन्। प्रियहरू, विवाह भनेको आफ्नो बाँकी वयस्क जीवनभर सँगै रहने प्रतिबद्धता हो। तपाईँले लिने सबै महत्वपूर्ण निर्णयहरूमा उनीहरूलाई पनि समावेश गर्नुपर्दछ। तपाईँहरू एउटै घरमा सँगै बस्नुहुनेछ, यसका लागि तपाईँहरूले कुन खाना पकाउने र खर्च गर्दा के कुरालाई प्राथमिकता दिने भन्ने बारेमा पनि एक अर्कासँग सहमति जनाउनु पर्दछ। समानताका साथसाथै प्रमुख असहमति हुँदा तपाईँहरूसँग छुट्टिने विकल्प हुँदैन। यसको सट्टा तपाईँले ती असहमतिहरूलाई खुल्ला छलफलबाट समाधान गर्नुपर्ने हुन्छ र आफ्नो साथीको विचारलाई सम्मान गरेर यी मुद्दाहरू समाधान गर्नुपर्दछ। धेरै पटक यसका लागि सम्झौताका साथै त्यागको पनि आवश्यकता पर्दछ, ताकि तपाईँ दुवैका आवश्यकताहरू पूरा हुन सकुन् र सँगै खुशी साथ जीवन बिताउन सकियोस्। कसैसँग विवाह गर्नु त्यति सजिलो हुँदैन। धेरै विषयहरूमा उनीहरूको तपाईँभन्दा फरक विचार हुनेछ। तपाईँलाई मन नपर्ने कुराहरू उनीहरूलाई मन पर्नेछन् र उनीहरूलाई मन नपर्ने कुराहरू तपाईँलाई मन पर्नेछन्। तपाईँ दुवै खुशी हुनको लागि दुवैले यो नयाँ चुनौतीपूर्ण परिस्थितिहरूसँग अनुकूल हुन सिक्नुपर्छ। प्रियहरू, उत्पत्ति 2:24 यसरी बताएको छ, यसै कारण मानिसले आफ्ना आमा बाबुलाई छोड्छ र आफ्नो पतिसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। विवाह गरिसकेपछि तपाईँले आफ्ना आमा बाबुको आवश्यकता र चाहना भन्दा पनि बढ़ी आफ्नो जीवन साथीको आवश्यकता र चाहनालाई प्राथमिकता दिनुपर्छ र यदि तपाईँको आमा बाबु र जीवन साथी बीच कुनै विवाद उत्पन्न भएमा तपाईँको कर्तव्य आफ्नो जीवन साथीको पक्षमा उभिनुहुनेछ। उपदेशक 4:9-11 पदमा यसरी लेखिएको छ, एक भन्दा दुई असल हो किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन्। यदि एउटा लोट्यो भने त्यसको मित्रले त्यसलाई उठाउन सहायता गर्छ तर लोट्दा पनि उठाउने कोही साथी नहुने विचरा। त्यस्तै यदि दुईजना सँगै सुते भने तिनी न्याना हुन्छन् तर एक्लै त कसरी न्यानो हुने। विवाहका एउटा ठूलो फाइदा सहयात्रा हो। जब तपाईँको सम्बन्धको केन्द्रमा परमेश्वर हुनुहुन्छ तब तपाईहरूले एक अर्कालाई उहाँको निस्वार्त प्रेमले प्रेम गर्नुहुनेछ र त्यसले तपाईलाई जीवनभर प्रेममा बाँधिएर रहने एक अद्भुत साथी प्राप्त गर्न सक्षम बनाउनेछ। यसै कारण विवाहमा एक्लो हृदयको लागि एउटा ठूलो उपचार बन्ने सम्भावना हुन्छ। हितोपदेश 18:22 पदमा यसरी लेखिएको छ, पत्नी पाउनेले असल कुरा पाउँछ र त्यसले परमेश्वरबाट निगाह प्राप्त गर्दछ। मेरो हार्दिक इच्छा छ कि तपाईँको वैवाहिक जीवन धेरै राम्रो होस्। एक महिनाका लागि मात्र होइन वा एक वर्षका लागि मात्र होइन तर तपाईँको जीवनभरिका लागि। प्रिय मित्रहरू, मेरो यस प्रस्तुतिमा मैले तपाईँलाई सोच्नको लागि धेरै कुरा दिएको छु। हुनसक्छ तपाईँको मनमा विवाहको बारेमा अझै धेरै प्रश्नहरू होलान्। आजको मेरो एउटा लक्ष्य अथवा प्रतिबद्धता के रहन्छ भने तपाईँको भविष्यको जीवन साथीले तपाईँमाथि जीवनभर धेरै गहिरो प्रभाव पार्नेछन्। यसैले यो धेरै महत्वपूर्ण निर्णय लिनका लागि तपाईँले पर्याप्त समय लिनु अत्यन्त जरूरी छ। साथै निरन्तर प्रार्थना र उहाँको बुद्धिको खोजी गर्दै प्रक्रियाको हरेक चरणमा परमेश्वरसँग संलग्न गराउनुहोस्। पक्कै पनि उहाँले तपाईँलाई आफ्नो जीवनभरि खोज्नमा र उनीहरूसँग उत्कृष्ट जीवन कसरी बिताउने भन्ने बारेमा ठूलो सफलतामा डोर्याउनुहुनेछ। पक्कै पनि परमेश्वरले तपाईँलाई आफ्नो जीवन साथी खोज्नमा र उनीहरूसँग उत्कृष्ट जीवन कसरी बिताउने भन्ने कुरामा पनि ठूलो सफलतामा डोर्याउनुहुनेछ भन्ने मैले विश्वास गरेको छु। वचन सुनाईबाट परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको होस्। हौस् त, जय मसीह।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौं। हवस्त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्युज एफएम 105.1
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: छैन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्नै हिँडेकी नि।
0: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
1: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
0: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
2: बेथलेहेम गेस्ट हाउस,
0: हाम्रा सेवाहरू
1: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
0: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
1: पार्किङ र ग्रीन गार्डन भएको,
0: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
1: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
0: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्खुडोल भैँसीपाटी ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
5: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ज्ञानका कुरा,
10: जीवनका कुरा,
9: सफलताका कुरा
10: अनि दर्शनका कुरा, कार्यक्रम
9: ज्ञान दर्पण।
11: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।
12: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
13: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
14: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
15: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
16: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: जय मसीह। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम झोलाभित्र के छ। आदरणीय श्रोता, कार्यक्रम झोलाभित्र के छ कार्यक्रम लिएर म उपस्थित भइसकेको छु। चार बजेदेखि पाँच बजेसम्म तपाईँ मेरो साथमा रहनुपर्ने हुन्छ र हामीसँग झोलाभित्र चाहिँ बाह्रवटा पोका छन् र प्रत्येक बाह्रवटा पोकाको चाहिँ नम्बर छ। तपाईँले एकदेखि बाह्रसम्म होइन नम्बर रोज्न सक्नुहुन्छ र त्यो झोलामा जे छ त्यो तपाईँले गर्न सक्नुहुन्छ र पाउन पनि सक्नुहुन्छ। र तपाईँले हामीलाई चाहिँ फोन गरेर साथ दिनुपर्ने हुन्छ र तपाईँले दुईचोटि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हामी दुईचोटिसम्म तपाईँलाई मौका दिनेछौँ र फोन गर्नुहोस्। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 9800244646। र यतिखेर पनि फोन लाइनमा झोलाभित्र के छ को पहिलो श्रोता हुनुहुन्छ र यो म उहाँलाई हृदयदेखि स्वागत गर्न चाहन्छु। हेलो हेलो,
1: नयाँ कार्यक्रम झोलाभित्र के छ ल्याउनु भयो हजुर परमेश्वरको अनुग्रह कृपामा। नयाँ कार्यक्रम झोलाभित्र के छ ल्याउनु भयो हजुर परमेश्वरको अनुग्रह कृपामा। यो कार्यक्रमबाट परमेश्वरलाई हो सदा सर्वदा महिमा।
0: आमेन।
1: यो कार्यक्रम चलोस् वर्षौं वर्ष परमेश्वरको सहायतामा। परमेश्वरको आशिष कृपा शान्ति बर्सिरहोस् हामी सबैमा। नयाँ कार्यक्रम झोलाभित्र के छ म भाग लिन भनी दौडी दौडी आए हजुर म पम्फा रोका पनि। सदा सदा भइरहोस् परमेश्वरको साथ, परमेश्वरको हामी प्रति परमेश्वरको साथ। यो समय मौका पाए परमेश्वरलाई धन्यवाद। यो समय मौका पाए परमेश्वरलाई धन्यवाद। एकैछिन काम धन्दालाई छोडी बसिरहेको छु सानो कोठाभित्र पछि। हजुरलाई दुवै हात जोडी जयमेसी टक्राउँछु हजुर जयमेसी। हजुरलाई दुवै हात जोडी टक्राए हजुर जयमेसी।
0: जयमसी जयमसी मनैदेखि जयमसी। यति राम्रो आज सुरुवातमै तपाईँले ओपनिङ नै यस्तो राम्रो गरिदिनु भयो, धेरै धेरै धन्यवाद मनैदेखि तपाईँलाई। ल हजुर, अब यहाँ झोडाभित्र चाहिँ बाह्रवटा पोका छन् होइन, कति नम्बर पोका खोलौँ त यतिखेर? नम्बर टु नम्बर झोलामा चाहिँ के छ भने एउटा मनपर्ने चुटकिला भन्नुहोस्। तपाईँको झोलाभित्र दुई नम्बरमा चाहिँ एउटा मनपर्ने चुटकिला एउटा बताउनुहोस् न।
1: सुनेको चुटकिला हुन्छ
0: जुन नै भए पनि हुन्छ, अब तपाईँले आफ्नो भागमा जे पर।
1: एक दिन शनिबार एउटा श्याम भनी विश्वासी छिट्टै चर्चमा जानुभएछ अरे, अनि त्यहाँ चाहिँ एकदम अनि यसो ढोकाबाट च्याएको छ अरे श्याम भनी विश्वासीले चाहिँ। त्यहाँ पास्टर बुवा आइसक्नु भएको छ अरे, यसो हेरेर त पास्टर बुवा त ओल्लो छेउ पल्लो छेउ ओल्लो छेउ पल्लो छेउ गरिरहनु भएको छ अरे। अनि श्यामले बाहिरबाट भनेछ अरे, पास्टर बुवा जन्मेसी हजुर के चर्चमा आएर एक्सर्साइज गर्नु लानु भयो क्या हो भन्नुभएछ अरे श्यामले चाहिँ भनेछ अरे। अनि पास्टर बुवाले चाहिँ होइन नि श्याम, यहाँ तिन चारजना मुसा रहेछ अनि यो कागज पुग्दा टोक्ला भनेर म सामान खोजेको सामान सकिनँ भन्नुभएको छ अरे पास्टर बुवाले चाहिँ। अनि श्यामले चाहिँ भन्नुभएको छ अरे, ल पास्टर बुवा हजुरले डराउनु पर्दैन मसँग एउटा आइडिया छ भनेछ अरे श्यामले चाहिँ। अनि पास्टर बुवाले चाहिँ छिटो भन्नु नि श्याम, ए मुसालाई के उपाय गर्नु पर्यो नत्र कागज पत्र च्याप छ टोक छ भन्नुभएको छ अरे। ल पास्टर बुवा म च्याप च्याप मुसा समाउँछु, तपाईँ झ्याप झ्याप बच्ने दिनु, त्यो मुसा त कहिले आउँदैन नि पास्टर बुवा भन्नु किन श्याम भन्नुभएको छ अरे। अनि मेरो बाउ त बक्समा दिएको दिनदेखि चर्चमा आएको छैन मान्छे भन्छ डराएरो, यो मुसा त झन् छुलछुल भएर कहिले पनि आउँदैन नि पास्टर बुवा भन्नु छ अरे। अनि पास्टर बुवा चाहिँ त्यहाँ पनि बस्नु भएको छ अरे।
0: धेरै धेरै धन्यवाद साथ दिनुभयो, खुसी लाग्यो अहिलेलाई छिटो है त। धन्यवाद पाइन्छ एकचोटि फेरि पाइन्छ त। धन्यवाद उहाँ हुनुहुन्छ पम्फा रोक्काजी हामीलाई साथ दिनुभएको थियो र निकै नै रमाइलो होइन। यो कार्यक्रमलाई अझै धेरै अर्थपूर्ण बनाउन चाहिँ तपाईँले हामीलाई फोन गरेर साथ दिनुपर्ने हुन्छ र बाह्रवटा हामीसँग झोलाभित्र पोका छन् र दुई नम्बर पोका त हामीले अब हाम्रो पम्फाजीले लगिसक्नु भएको छ। अझै पनि हामीसँग 11 पोकाहरू छन् र तपाईँले हामीलाई फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ है। फोन लाइन एकदमै खुल्ला रहेको जानकारी म तपाईँलाई गराउन चाहन्छु र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446 र अहिलेलाई भने एउटा गीत राख्न चाहन्थे तर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
2: हेलो
0: जय नमस्ते हजुर, भनेपछि चन्द्रमायाजी खुसी लाग्यो। अनि के छ हजुरको हालखबर? अनि चुटकिला दुई नम्बरको पोकाको चुटकिला कस्तो लाग्यो त? त्यो भएर तयारी भएर बस्नु पर्ने भयो नि त।
2: मैले अस्तिदेखि सुनेको छ, तयारी हुनसकेको थिएन मैले, तर साथीहरूलाई चाहिँ सबैलाई सुनाएको थियो तयारी। अस्ति हप्ता पनि तयारी थियो होला साथीहरू चाहिँ बरु।
0: हजुर हजुर हजुर, होइन कुनै कुनै कुराहरू ढिलो हुन्छ तर राम्रो हुन्छ नि त।
2: एकदमै रमाइलो कार्यक्रम जस्तो छ
0: सर,
2: जस्तो छ, तर फोन गर्नु त पाइहाल्छ नि है सर। हामीले कार्यक्रम त्यो उहरू तयार गर्न नसके नि फोन गर्नु त पाइहाल्छ।
0: ए मजाले पाउन सक्नुहुन्छ, गर्न सक्ने नै कुराहरू छ, त्यस्तो अप्ठ्यारो छैन। अब
2: गाह्रै हुन्छ होला,
0: सक्नुहुन्छ तपाईँहरूले। अब भने कति नम्बरको पोका खोल्न चाहनुहुन्छ त? नकाम्नुहोस्, त्यहाँ भिनाजुलाई समात्नुहोस्, मलाई भन्नुहोस् न। पाँच नम्बरको, ओहो तपाईँले त पहिलो चोटि नै पाँच नम्बरमा चाहिँ रिचार्ज कार्ड पाउनु भएको छ। पाँच नम्बर झोलामा रिचार्ज कार्ड रहेछ है त। ल तपाईँले एउटा रिचार्ज कार्ड पाउनुभयो, पक्कै पनि तपाईँको नम्बर चाहिँ हाम्रो प्राविधिक मित्रलाई टिपाइदिनको लागि अनुरोध गर्न चाहन्छु। धन्यवाद, तपाईँलाई छुटौँ। जय मसी वा हुनुहुन्थ्यो हाम्रो चन्द्रमाया मगरजी, पाँच नम्बरको पोका फुकाल्नु भएको थियो र पोकाभित्र चाहिँ रिचार्ज कार्ड रहेछ होइन, त्यो चाहिँ एउटा आशिष पनि हो र अरू पनि छ रिचार्ज कार्डहरू छ विभिन्न। अब एकदमै आशिषमय छ यो कार्यक्रम मलाई लाग्छ र तपाईँले फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 र तपाईँले दुईचोटि भाग लिन पाउनुहुन्छ। र अर्को महत्वपूर्ण कुरा चाहिँ तपाईँको व्यापार व्यवसाय केही छ भने तपाईँले पनि स्पोन्सर चाहिँ गर्न सक्नुहुन्छ, जे सक्नुहुन्छ होइन। म पनि यो कार्यक्रमलाई चाहिँ अझै धेरै सुनमा सुगन्ध थपे जस्तो लाग्नको लागि तपाईँलाई अथवा यो कार्यक्रममा एउटा पोकामा चाहिँ म पनि केही राखिदिन्छु तपाईँले भन्न पनि सक्नुहुन्छ, किनभने अझै धेरै कार्यक्रम राम्रो हुन सक्छ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो,
3: यो हो हाम्रो कार्यक्रम झोलाभित्र के छ, यो हाम्रो कार्यक्रम झोलाभित्र के छ, खोलिहालौ झोला साथी हेरिहालौ जे छ, खोलिहालौ झोला साथी हेरिहालौ जे छ। माफ गर्नुहोला म बोल्छु, अन्यवाद माफ गरिदिनु होला मलाई, म बोल्छु अन्यवाद। कार्यक्रम झोलाभित्र के छ भन्ने आउँछ है सुन्नुहोला भनेर जानकारी गराउनु हुने हाम्रो दिदी चन्द्रमाया मगरलाई पनि हृदयदेखि नै धन्यवाद। बाह्रवटा पोखा मध्ये एउटा पोखा झिक्नु छ, बाह्रवटा पोखा मध्ये एउटा पोखा झिक्नु छ। यो झोलाभित्र के छ भन्ने कार्यक्रमबाट हामीले धेरै कुराहरू सिक्नु छ। जयमासी
0: कस्तो राम्रो, आज तपाईँहरूले सुरुकै दिन यति रमाइलो बनाइदिनु भएको छ, म मनैदेखि धन्यवाद दिन चाहन्छु। हजुरको नाम?
3: म रश्मिला बोहरा।
0: ए लक्ष्मीजी आरामै हुनुहुन्छ? रश्मिलाजी हामी पनि एकदमै ठिकठाक छौँ। अनि कति नम्बरको पोका खोल्न चाहनुहुन्छ?
3: म पनि त्यस्तै चन्द्रमाया दिदीले भने जस्तै थरथरी कामै छु यहाँ, बोट गर्दै काम।
0: हजुर हजुर हजुर, होइन नकाम्नुहोस्।
3: अनि मलाई त्यसो छ नम्बर दिनु न त।
0: छ नम्बरमा चाहिँ तपाईँले किताब प्राप्त गर्नुभएको छ है त, यो झोलाभित्र चाहिँ किताब रहेछ। राम्रो किताब तपाईँले पाउनुहुन्छ, अब कसरी अब आउनुभयो भने पनि हामी तपाईँलाई किताब उपलब्ध गराइदिन्छौँ होइन। हामीलाई चाहिँ एकजना लेखकले पास्टर जेम्स तामाङले उहाँले लेख्नु भएको किताब चाहिँ हामीलाई दिनुभएको छ, अनि त्यसमा अझै धेरै दुई तीनवटा किताब थपेर तपाईँले पाउन सक्नुहुन्छ। किताबभित्र जे होस् तपाईँको छ नम्बरभित्र चाहिँ तपाईँको जे होस् आशिष नै पर्यो भनौँ न। हस् त रश्मीजी अहिलेलाई छुटौ। जय मसी रश्मिला बोहराजी हुनुहुन्थ्यो, निकै नै आशिषमय कविता कति मजाले लेख्नु भएको रहेछ, धेरैजना कवियत्रीहरू पनि हुनुहुन्छ, खुसी लाग्यो मलाई। र कार्यक्रम तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ झोलाभित्र के छ, र कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
4: हेलो, जय मसी हजुर।
0: जय मसी भनेपछि
4: जय मसी कलङ्की डाँडा,
0: कलङ्की पुनाजी,
4: पुना
0: आरामै हुनुहुन्छ?
4: हजुर आरामै छु।
0: तपाईँको विचारमा झोलाभित्र के छ?
4: त्यही त, यो मलाई त अति नै आशिषमा र रमाइलो कार्यक्रमले राख्नुभयो, धन्यवाद है।
0: हजुर हजुर,
4: अब के भयो भनौँ, फर्स्ट नम्बर टिप्नु पर्यो है
0: तपाईँले? अब बाह्रवटा नम्बर छ, अब हाम्रो पम्फाजीले दुई नम्बर लगिसक्नु भएको छ, चन्द्रमायाले पाँच नम्बर लगिसक्नु भएको छ, रश्मीजीले छ नम्बर लगिसक्नु भएको छ, छन् अझै बाँकी छन्। कति नम्बर?
4: दस नम्बर लिन्छु है।
0: दस नम्बरमा चाहिँ के परेको छ भने, पुनाजी तपाईँलाई मनपर्ने बाइबलको पात्रहरू छन् नि, होइन होइन पात्रहरू क्या, जस्तो जस्तो आदम हब्बा होइन, पाँचजनाको नाम भन्नु पर्यो, ती मान्छे किन मनपर्छ?
4: ए सामुएलको चाहिँ म एकको दस,
0: होइन होइन होइन, जस्तो सामुएल तपाईँलाई मनपर्छ होइन, बाइबलमा भएका जति पनि धेरै पात्रहरू छन् नि त, जस्तो मोसा भयो, आदम हुनुभयो, अब्राम हुनुभयो, त्यस्तो मनपर्ने व्यक्तिहरूको नाम बताउनु पर्यो क्या।
4: ए पत्रुस, मलाई पत्रुस मनपर्छ
0: हजुर
4: है, अनि यहुन्ना मनपर्छ, अनि त्यसपछि मलाई यसैया मनपर्छ
0: हजुर,
4: अनि भजन सङ्ग्रह मनपर्छ, त्यसपछि चाहिँ म प्रेरित मनपर्छ है
0: हजुर,
4: पहिलो पत्रुस मनपर्छ।
0: हुन्छ धन्यवाद, जस पाँचवटा भनिसक्नु भयो
4: हजुर,
0: खुसी लाग्यो। अहिलेलाई छुटौ।
4: हुन्छ हजुर,
0: जय मसी। उहाँ हुनुहुन्थ्यो पुनाजी, उहाँले पनि दस नम्बरको पोका खोलिसक्नु भएको छ, उहाँले पाँचजना व्यक्तिको बाइबलमा भएका मनपर्ने व्यक्तिको नाम बताउनुहोस् मैले भनेको थिएँ, जे होस् केही कुराहरू बताउनु भयो, त्यो पनि एकदम खुसी छु म। केही छैन, तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ, हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु, र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम झोलाभित्र के छ, र झोलाभित्र बाह्रवटा पोका छन्, त्यो पोका चाहिँ तपाईँले खोल्नुपर्ने हुन्छ, र अझै पनि हामीसँग नम्बर 1, 3, 4, 7, 8, 9, 11, 12 बाँकी नै छन्। र एउटा अर्थपूर्ण गीतको साथ दिन चाहन्छु यतिखेर तपाईँहरूको लागि।

0: निकै नै अर्थपूर्ण संगीतको साथ हामीले राख्यौं हाम्रो पम्फाजीको शब्द संगीत र स्वरमा रहेको गीत। अब यो गीतको म्युजिक भिडियो छ त चाँडै नै आउँदैछ, तपाईँले हेरेर पनि साथ दिन सक्नुहुन्छ। र यतिखेर भने फोन लाइनमा कोही मित्र आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी सर।
0: जय मसी हजुर, हाम्रो पम्फा दिज्यु।
1: हजुर हजुर, अब कविता भन्नु भने कविता आउँदैन सर, हृदयदेखि नै धन्यवाद, जय मसी भन्न चाहन्छु।
0: धेरै धेरै धन्यवाद, तपाईँको साथ नै ठुलो कुरो हो होइन।
1: अघि फोन लगाएको आमाले फेरि बोलाउनु भयो र अहिले पनि बोलाइरहनु भएको छ भने फोन काटेर फेरि आमालाई पानी खुवाएर बाहिर निस्किँदा परमेश्वरलाई धन्यवाद, भाग लिन पाए, नौलो नौलो कार्यक्रमहरू ल्याउनु भएको छ।
0: पम्फाजी अरू नयाँ नौलो के छ?
1: नयाँ नौलो ठिकै छ सर, यस्तै हो। अब सेवा सङ्गतिहरू हिँड्न पाएको छैन, आमालाई चाहिँ अब आज त्यति केही खाएको छैन, एउटा कोसो खेरा खानु भएको थियो, बिहान पानी खाएको खायो, अहिले पनि बोलाइरहनु भएको छ भने म चाहिँ यता पसलपट्टि आएर फोन लगाएको।
0: हजुर ल भन्नुहोस्, कति नम्बरको झोला खोल्न चाहनुहुन्छ पोका?
1: म अब 4 नम्बरको गाछै नै होइन सर,
0: छैन छैन,
1: 4 नम्बरकै खोल्न पर्ला नि सर।
0: अब 4 नम्बरमा चाहिँ के रहेछ भने तपाईँले कुनै पनि अभिनय गर्नु सर, अब एक्टिङ गर्नु पर्यो तपाईँले।
1: के गर्ने तपाईँलाई त आउँदैन,
0: अब रुको गर्ने हो कि हाँसेको गर्ने हो कि होइन, छोरालाई कराएको गर्ने हो कि, अब यस्तो पर्यो हजुरको एकदमै राम्रो छ एक्टिङ गर्नुहोस्।
1: खोइ त कसरी हो के भनेर गर्ने सर, जे भने नि हुने
0: हुन्छ, जस्तो अब अभिनय गर्नु पर्यो क्या, तपाईँ एउटा आमाको रोल गर्नु पर्यो अथवा छोरीको रोल गर्नु पर्यो अथवा जुनै पनि एक्टिङ भन्ने कुरा त थाहा छ नि त हामीलाई होइन, त्यो गर्नु पर्यो हजुरले एउटा।
1: अब के भन्छ त, छोरालाई भन्नु पर्यो है त,
0: पर्यो
1: ए छोरा तिमी शनिबार चाहिँ चर्च जानुपर्छ है, फेरि चर्च गएन भने त विश्वासी भएर चाहिँ चर्चमा जानुपर्छ नि, फेरि त्यो अन्य जातिको लैलैमा लागेर चाहिँ फेरि अन्त जाने होइन है छोरा, बुझेखाली छैन, परमेश्वरको छोरा छोरी त हामी विश्रामको दिन त प्रत्येक महिना के अरे हप्तामा त हामी चर्चमा जानुपर्छ, हामी प्रार्थनामा निरन्तर लागिरहनु पर्छ, थाहा छ कि छैन छोरो तिमीलाई, त्यसरी हामी चाहिँ परमेश्वरमा अगाडि बढ्न पर्छ भनेर चाहन्छु सर।
0: राम्रो गर्नुभयो त, अनि एउटा सन्देश कति राम्रो आफ्नो छोरालाई होइन, यही हो अभिनय भनेको, तपाईँले फिल्ममा पनि त यस्तै हुन्छ नि त, ए छोरा शनिबार चाहिँ त जसरी पनि स्कुल जानुपर्छ है, कति राम्रो कुरा होइन, साथ दिनुभयो खुसी लाग्यो, अहिलेलाई छुटौ।
1: हुन्छ सर, जयमसी, मलाई नि आमाले बोलाइरहनु भएको छ।
0: हुन्छ, धेरै धेरै धन्यवाद। पम्फा गोपालीजी हुनुहुन्थ्यो, चितलाङबाट जोडिनु भएको थियो, यति राम्रो एक्टिङ गर्नुभयो होइन, यो सबैका आमाले भन्ने एउटा अभिनय हो, छोरा छोरी सबै कुरा छोड तर चर्च नछोड, कस्तो राम्रो कुरा होइन। र कार्यक्रम झोलाभित्र के छ मा हुनुहुन्छ र हामीसँग 12 झोलाहरू छन् र अझै पनि झोलाहरू एकदमै बाँकी छ, झोलाभित्र 12 पोका छ, त्यो पोकाभित्र के छ अब कार्यक्रम पछि मात्रै थाहा हुन्छ, भन्नाले तपाईँले खोलिसकेपछि रोजिसकेपछि मात्रै थाहा हुनेछ। र दुईचोटि तपाईँलाई हामी मौका दिनेछौँ, तपाईँले फोन गरिराख्नु भएको छ भने पनि होइन, फेरि एकचोटि तपाईँले मौका पाउनुहुनेछ। र अर्को कुरा मैले बारम्बार भनिरहेको छु, तपाईँको व्यापार व्यवसाय छ, व्यापार व्यवसायलाई अझै धेरै प्रसार प्रसार गरेको तपाईँ चाहनुहुन्छ भने हामी यो कार्यक्रमबाट पनि प्रसार प्रसार गरिदिनेछौँ, र त्यसको लागि चाहिँ तपाईँले हामीलाई कुनै पनि झोलाभित्र चाहिँ म यो गर्छु भन्नुभयो भने पनि मिल्छ है। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, म त त्यहाँ बहिनीले भन्नुभयो, मलाई नि कस्तो खेल्न मन लाग्छ के, या सासू छोरी बुढो
0: हजुर पालो आउला कुनै दिन
2: छैन,
0: अब तपाईँको पोकाभित्र जे छ त्यो गर्नुपर्ने हुन्छ होइन। कति नम्बर रोज्नुहुन्छ यतिखेर हजुर?
2: ए यति बेला खै 8 रोजम कि
0: 8 नम्बर
2: हजुर।
0: 8 नम्बरमा चाहिँ के छ भने तपाईँले काहीँ सुसमाचार सुनाउनु पायो भने कसरी सुसमाचार सुनाउनुहुन्छ भन्ने छ ल।
2: जस्तै आयो,
0: सुसमाचार सुनाउनु पर्यो, यो पनि अभिनय जस्तै त हो नि। ल, एकजना मान्छे ठक्क तपाईँको अगाडि उभियो होइन, त्यो मान्छेलाई कसरी सुसमाचार सुनाउनु सुरु गर्नुहुन्छ? ल सुरु गर्नुहोस्, छोटो मिठो।
2: हुन्छ बहिनी, म त परमेश्वरले विश्वास गरे मान्छे हो, प्रभुकै वचनमा म प्रचार गर्छु अनि परमेश्वरकै गीतहरूमा म गाउन नै अगाडि बस्छु भन्छु, त्यो गीतहरू नि म जोड्छु, मैले जस्तो जानेछु त्यस्तै भन्छु। तपाईँले चाहिँ यही हो मैले बुझाउने, मैले भनेको यही हो गुड न्युजमा 105 थुप्रेकमा। तपाईँ विश्वास गर्नुहुन्छ त नानी? विश्वास, ल उसो भए आउनुहोस् मसँग, म तपाईँलाई लैहाल्छु। हजुर चाहिँ आत्नुहोस्, विश्वास गर्नुहोस् प्रभुले, प्रभुलाई म विश्वास गर्छु, म घोषणा गर्छु भनेर भित्र मनमा तपाईँको भयो भने तपाईँले गर्नुहोस् विश्वास। तपाईँमा आनन्दको आनन्दको जीवन तपाईँले पाउनुहुन्छ। तपाईँले यी सबै कुराबाट तपाईँको त्यो पीडा चिन्ता फिक्री सबै परमेश्वरले लिनुहुन्छ। तपाईँले अहिले चिन्नु भएको छैन, मात्रै चिन्नुहोस्, त्यहाँ सङ्गतिमा जाने गरौँ, तपाईँलाई ठुलो चाहिँ एउटा उपहार तपाईँले पाउनुहुन्छ, त्यहाँ थाहा पाइन्छ क्या नानी। विश्वास गर्नुहुन्छ त? जान्छु, गर्छु भनेको छ बहिनीले, म लिएर जान्छु चर्चमा है। ल
0: एकदमै राम्रो, ल धन्यवाद, खुसी लाग्यो साथ दिनुभयो, अहिलेलाई छुटौँ। धन्यवाद, कति राम्रो कुरा उहाँले पनि सुसमाचार सुनाउनु भयो। उहाँ अलिक सुसमाचार सुनाउने मान्छेमा पनि पर्नुहुन्छ, त्यही भएर पनि त्यही झोला परे जस्तो लाग्यो मलाई। अझै पनि अब हामीसँग छवटै झोला बाँकी छन् अझै पनि, तपाईँले फोन गरेर साथ दिन सक्नुहुन्छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर 9803444646 रहेको छ, र फोन गर्नुहोला भन्न चाहन्छु 4770754। र कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
3: हेलो, जय मसीह अब्राहम सर।
0: जय मसीह, यस्तै आजी आरामै हुनुहुन्छ?
3: हजुर आरामै छ हुनुहुन्छ।
0: अनि कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: हजुर सुन्दैछ।
0: झोलाभित्र के छ त है?
3: हजुर,
0: कति नम्बर पोका खोल्न चाहनुहुन्छ हजुर यतिखेर? अब एक नम्बर बाँकी छ, तीन नम्बरको पोका बाँकी छ, सात नम्बरको बाँकी छ, नौ नम्बरको बाँकी छ, एघार र बाह्र बाँकी छ। सात नम्बर, अब हजुरको चाहिँ कति राम्रो परेछ, मन पर्ने भजन गाउनु भनेको छ। मन पर्ने, तपाईँलाई मन पर्ने, हजुर हालेलुया प्रभुको महिमा होस्, तपाईँ गीत गाउने मान्छे पनि हुनुहुन्छ, ल अब गाउनुहोस् मजाले।
3: धन्यवाद।

0: गर्न फेरि आउनेछ। हुन्छ
1: धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ, शेषयाजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम झोलाभित्र के छ, र हामीसँग 12 झोलाभित्र पोका छन्, ती झोलाहरू तपाईँले खोल्न सक्नुहुन्छ। अझै पनि हामीसँग 1 नम्बर, 2 नम्बर, त्यस्तै गरेर 9 नम्बर, 11 नम्बर र 12 नम्बरका झोलाहरू तपाईँलाई कुरिरहेका छन्। र निकै स्पेसल कुराहरू छ त्यो झोलाभित्र, के तपाईँ खोल्न चाहनुहुन्छ? त्यसको लागि त हामीलाई फोन गर्नुपर्ने हुन्छ 4770754 अथवा 4770755 छ। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800234446, 9800234446। हजुर, अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ तपाईँको लागि।
2: कान्छी
3: भनन, कान्छ
2: सुन न, भोलि गाउँमा नाचगान प्रोग्राम छ अरे, के तिमी नाच्न जाँदैनौ?
3: हो र, मलाई त कसले लान्छ र,
2: म सधैँ छु नि, जाउँ रमाइलो गरौँ।

0: निकै नै मिठो गीत सुनाउन त मन थियो, तर फोन लाइनमा हामीलाई कहिले हाम्रो मित्रहरूले कुरिरहनु भएको छ, उहाँलाई कुराइराख्न चाहिँ म चाहन्न, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, जय मसी पम्फाजी, फेरि पनि हजुरलाई स्वागत छ।
1: धन्यवाद हजुर, धन्यवाद।
0: ल अब
1: एक नम्बर दिन्छु नि, एक नम्बर खाली छ नि है,
0: एक नम्बर पोका त छ, खाली नै छ।
1: एक नम्बर दिन्छु,
0: एक नम्बरमा के लेखिएको छ भने तपाईँलाई मनपर्ने बाइबलको पद भन्नुहोस्।
1: मनपर्ने बाइबलको पद?
0: हजुर,
1: परमेश्वर धन्यवाद चाहन्छु।
0: हजुर,
1: भजन संग्रह 55:22 म वाचन गर्छु।
0: एकदम एकदम,
1: तिम्रो चिन्ता र फिक्री परम प्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नु हुनेछ, उहाँले धर्मीलाई कहिले डग्न दिनुहुने छैन।
0: आमेन, आमेन। एकदमै राम्रो, खुसी लाग्यो तपाईँले पनि दुईटा पोका खोलिसक्नु भयो। अहिलेलाई छुटौँ, धन्यवाद। उहाँ हुनुहुन्छ पम्फा रोकाजी, पोका नम्बर एक खोल्नु भएको थियो, निकै नै राम्रो, उहाँलाई मनपर्ने पद पनि बताउनु भयो, भजन संग्रह 55:22। र अझै पनि हाम्रो झोलाहरू बाँकी छन्, अझै पनि हामीसँग चारवटा झोला बाँकी रहेछ, र यो झोला तपाईँले खोल्न सक्नुहुन्छ र फोन गरेर साथ दिन सक्नुहुन्छ। फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु, र यो कार्यक्रमलाई अझै धेरै अर्थपूर्ण बनाउनको लागि चाहिँ तपाईँले हामीलाई फोन गर्नै पर्ने हुन्छ, र हाम्रो फोन नम्बर पनि मैले तपाईँलाई बताइसकेको छु, 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर 9800234646, 9800234646। हजुर, फोन गरेर साथ दिन सक्नुहुन्छ। र कार्यक्रम हो झोलाभित्र के छ, र तपाईँले झोलाभित्र भएका कुरालाई प्रस्तुत पनि गर्न सक्नुहुन्छ। तपाईँ अझै धेरै, तपाईँमा डरपनहरू एकदमै हराउँछ यो कार्यक्रमले गर्दाखेरि। अघि कतिले भन्दै हुनुहुन्थ्यो कस्तो कामी रहेको छु भने, यो कामी कुराहरू, डराउने कुराहरू पक्कै कार्यक्रमबाट हट्नेछ। र अर्को महत्वपूर्ण कुरा, तपाईँले गिफ्टहरू पाउने कुरा त छँदैछ। यतिखेर भने कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: हेलो, जय मसी सर, फेरि पनि
0: जय मसी चन्द्रमायाजी, तपाईँले पनि जो साथ दिनुभयो खुसी लाग्यो मलाई। कति नम्बर झोला?
2: साथीहरूलाई पालो दिउँ भने अनि फोनै गर्दैन त साथीहरू, त्यही भएर फेरि दोहोरेर आयो।
0: होइन, ठिक छ ठिक छ, दुईचोटि मजाले पाइन्छ, केही छैन।
2: मलाई आएन भने मलाई क्षमा गर्नु है सर।
0: हुन्छ हुन्छ हुन्छ, कोसिस चाहिँ गर्नुपर्छ है।
2: हुन्छ सर, म 9 नम्बर गरेछु।
0: 9 नम्बरमा चाहिँ तपाईँलाई यति राम्रो कुरा आएको छ, आज बिहानदेखि अहिलेसम्म झुट बोल्नु भएको छ कि छैन? छैन होला। हजुर, यसो सम्झिनुहोस् त, बोल्नु भयो कि भएन, किनभने तपाईँ पसलमा पनि हुनुहुन्छ नि त, होइन?
2: त्यति आज मान्छे पनि आएको छ सर, मैले बोलेको छैन होला।
0: ल, एकदमै राम्रो कुरा, आज झुट बोल्नु भएको छैन, ल, खुसी लाग्यो। अब छेउमा भए त म तपाईँलाई ताली बजाएर धन्यवाद दिनेछु, होइन? तर एउटा सन्देश चाहिँ के भने, हामी झुट बोल्नु पनि हुँदैन नि त, होइन? झन् जे कुरा नगर्नु भनेर त्यही कुरा बढी गरिन्छ है। कोसिस गर्नुपर्छ झुट बोल्नु हुँदैन, किनकि एउटा कुरा चाहिँ के छ भने, एउटा झुट बोल्यो भने त्यो झुटलाई चाहिँ लुकाउन कति अझै धेरै झुट बोल्नुपर्छ भन्छन् नि त, होइन? हो नि हो नि, ल, खुसी लाग्यो तपाईँलाई पनि, मनैदेखि धन्यवाद साथ दिनुभयो आज पहिलो दिन। तपाईँ मान्छे नै सजिलो हुनुहुन्छ, त्यही भएर सजिलो सजिलो परे होला नि त। जय मसी, उहाँ हुनुहुन्थ्यो चन्द्रभाइ मगरजी, हामीलाई साथ दिनुभएको थियो। अनि यतिखेर कोही मित्र हुनुहुन्छ अब भने, हामीसँग 3 वटा मात्रै झोला बाँकी छ है, तपाईँले फोन गरेर साथ दिन सक्नुहुन्छ। कोही हुनुहुन्छ फोन लाइनमा? हेलो,
3: जय मसी सर, चन्द्रमा बहिनी र म त एकैचोटि पो भयो त, जय मसी, साह्रै रमाइलो कार्यक्रम भयो।
0: हो नि हो नि, पम्फाको पालीजी अनि मम्मीलाई भेटेर आइसक्नु भयो?
3: भेटेर अनि फेरि पानी खुवाएर उठाइदिएर अनि आएको। अघि चन्द्रमा बहिन म त ठ्याक्कै एउटै छोरो भएर मैले नि जय मसी भन्नु, ए चन्द्रमा भन्नुभयो हजुरले, अनि ए बहिनी पो आउनु भएछ भनेर जुपुलाएर।
0: एकदम एकदम राम्रो, केही छैन, ल भन्नुहोस्। अब हामीसँग 3 वटा नम्बर, 3 वटा पोका, 3 नम्बरको पोका, एघार नम्बरको पोका र बाह्र नम्बरको पोका, तीनवटा पोका बाँकी छ, कुन चाहिँ रोज्नुहुन्छ?
3: एघार र बाह्र, अनि अर्को चाहिँ कुन भन्नुभयो सर?
0: तीन नम्बर।
3: तीन नम्बरकै राखिदिनु नि त, अनि के त्यही हेरिदिनु त के छ सर?
0: तीन नम्बरमा के रहेछ भने जिन्दगीमा बिर्सनै नसक्ने एउटा घटना बताउनु पर्ने अरे तपाईँले।
3: बिर्सिनै नसक्ने घटना?
0: बिर्सनै नसक्ने त्यस्तो घटना हुन्छ नि जिन्दगीमा होइन, त्यो घटना चाहिँ अब बताउनु पर्ने भयो हजुरले।
3: अब मैले घटना बिर्सिनै नसक्ने घटना चाहिँ मेरो श्रीमान बितेको बेलामा होइन, बाह्र दिनको काममा चाहिँ मेरो नन्दले चाहिँ अनि घरबाट निकाल्दे नि हुन्छ भन्ने कुराहरू गर्नुभयो, अनि आमा मेरो सासु आमाको भोदा आएर चाहिँ बुहारी तिमी चर्चमा जान्छ हो भने, अनि हो भनेर भने बाबु नि भने बाबु गएको छैन अहिले चाहिँ, पहिला त गएको थियो भने, अनि तिमीले सम्पत्ति पाउँदैनौ त्यसो भयो भने किन गएको तिमी भनेर भन्नुभयो होइन, अनि बाउको सम्पत्ति पाउँदैन भनेर कहाँ लेखा छ र भनेर भने मैले, अनि नन्दले पनि घरबाट निकाल्दे नि हुन्छ किन भनेर चाहिँ त्यसो भन्नुभयो अरे मेरो कान्छी नन्दले। त्यो चाहिँ मैले चाहिँ एकदमै बिर्सिन नसक्ने घटनाहरू मेरो लागि चाहिँ है,
0: त्यो शब्दहरू होइन, त्यो शब्द
3: मैले बिर्सिनै नसक्ने शब्दहरू चाहिँ त्यो चाहिँ घरिघरि त्यस्तो भइरहनु आइरहन्छ क्या, मलाई किन त्यसो भन्नुभयो होला जस्तो लागेर।
0: हजुर, धेरै राम्रो कुरा बताउनु भयो, खुसी लाग्यो। अहिलेलाई छुटौं पम्फाजी।
3: हुन्छ सर,
0: जय मसी। हुन्छ, पम्फा गोपालीजी चितलाङबाट हामीसँग जोडिनु भएको थियो भने तपाईँ पनि जोडिन सक्नुहुन्छ। अब हामीसँग एघार र बाह्र नम्बरको झोला चाहिँ बाँकी छ, कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं कार्यक्रममा। हेलो,
4: हजुर, सबैको कुरा सुन्दा त मनोबलै बढ्यो, त्यही भएर फेरि मैले फेरि पनि फोन गरेँ। जय मसी।
0: रश्मिलाजी बस्नै सकिराख्नु भएको छैन होइन त?
4: हजुर।
0: अब एघार र बाह्र नम्बर बाँकी छ, रश्मिलाजी हजुर कुन पोका खोल्न चाहनुहुन्छ?
4: एघारै नम्बर दिनु न त।
0: एघार नम्बरमा चाहिँ तपाईँले पाउनु भएको छ है, तपाईँले केही गर्नु परेन, उपहार पाउनु भएको छ, त्यो भनेको रिचार्ज कार्ड। तपाईँलाई बधाई छ, अहिलेलाई छुटौ। उहाँ हुनुहुन्थ्यो हाम्रो रश्मिला बोहराजी, हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो। अब नै एउटै मात्रै बाँकी छ र कोही सुन्दै हुनुहुन्छ भने तपाईँलाई फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ है, र हाम्रो फोन नम्बर रहेको छ 4740707054 अथवा 4770705 छ, हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244046। हजुर, हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ, हाम्रो फोन नम्बर खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। एउटा मात्रै पोका बाँकी रहेको छ, बाह्र नम्बरको पोका, र फोन गरेर साथ दिनुहोस्। अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

आदरणीय श्रोता, अब भने लगभग कार्यक्रमको अन्त्यतिर हामी आइसकेका छौं। 12 नम्बरको अब मैले नै बताउनु पर्ने हुन्छ, मैले नै खोले अब यो 12 नम्बरको पोका चाहिँ के छ भने, 12 नम्बरमा तपाईँको नराम्रो बानी त्याग्नु भयो भने के त्याग्नुहुन्छ भन्ने थियो होइन। हामी सबैको नराम्रो बानी हुन्छ यो, मैले नै खोले अब यो 12 नम्बरको, किनभने यो मैले पनि खेलिरहेछु र मेरो चाहिँ एउटा नराम्रो बानी के छ भने, अरूलाई एकदमै विश्वास गर्ने, क्या आँखा चिम्लेर विश्वास गर्ने, जस्तो आफूलाई चाहिँ यसरी विश्वास गरिन्छ नि, आँखा चिम्लेर विश्वास गरिन्छ तर त्यही मान्छेले पछाडिबाट छुरा हानिदिन्छ। मेरो कयौं त्यस्ता घटनाहरू भएको छन् जो माथि म भरोसा गर्छु नि, तर अब परमेश्वरको वचनले पनि स्पष्ट भन्छ मान्छेमाथि भरोसा नगर भनेर होइन। तर मैले कतिचोटि कस्तो हुन्छ भने, भरोसा गरिन्छ नि त, कुनै पनि कुरा दिइन्छ, क्या त्यो पैसाको कुरा होस् जे होस् होइन, साथ दिइन्छ कति कुरा, तर अन्तिममा आएर ती मानिसहरूले चाहिँ धेरै धोका दिएको कुराहरू छ होइन। भरोसा, यति धेरै भरोसा गरिन्छ, त्यही भएर म चाहिँ आफ्नो त्यो अरूमाथि आँखा चिम्लेर भरोसा गरिन्छ नि, त्यो कुरा चाहिँ त्याग्न चाहन्छु तपाईँहरू सामु। र धेरै धेरै धन्यवाद जो जतिले हामीलाई फोन गरेर साथ दिनुभयो, एकदमै खुसी लाग्यो। र तपाईँले यो हप्ताभरिमा तपाईँको रिचार्ज कार्ड तपाईँले एकदमै

100% तपाईँले पाउनुहुन्छ। र अर्को महत्वपूर्ण कुरा चाहिँ के भने, अर्को हप्ता पनि तपाईँले साथ दिनुपर्ने हुन्छ है। र प्रत्येकलाई भनिदिनुहोस् होइन, प्रत्येक बिहिबार 4 बजेदेखि 5 बजीसम्म झोलाभित्र के छ भन्ने कार्यक्रम आउँदैछ। र त्यो 12 झोला मध्येमा तपाईँले जुनै झोला खोले पनि त्यहाँ तपाईँले आफूलाई डर हराउने कुरा पनि गर्न सक्नुहुन्छ, आफ्नो प्रतिभालाई प्रस्तुत पनि गर्न सक्नुहुन्छ। उपहार त सधैँ होइन, र तपाईँको पनि व्यापार व्यवसाय छ, म पनि यो कार्यक्रमलाई चाहिँ लै भन्नुहुन्छ भने पनि होइन, त्यसलाई पनि स्वागत छ तपाईँलाई है। र प्राविधिक मित्र सुजनजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै, र जो जतिले कार्यक्रममा फोन गरेर यो अचम्मको पोकाहरू खोल्नु भयो तपाईँलाई पनि धन्यवाद दिँदै, अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम महिमाको वेदी।
2: एक दिन त संसार छोड्नु नै छ, तर पनि मानिस भन्छन् चाहिन्छ सुख जीवन भरि नै। एक दिन त संसार छोड्नु नै छ, तर पनि मानिस भन्छन् चाहिन्छ सुख जीवन भरि नै। जे गरी हुन्छ जसरी हुन्छ पाउनु छ प्रशस्त धन दौलत नै। आत्माले गरिब भएको मान्छे बुझ्दैन कहिले, आत्माले गरिब भएको मान्छे बुझ्दैन कहिले। सपना देख्छ शरीरमा धनी हुनलाई जहिले। त्यसैले अब छोडी साथी संसारको मोहलाई, बचाउँदै हिँडौ आज नै मरेको आत्माहरूलाई, बचाउँदै हिँडौ आज नै मरेका आत्माहरूलाई। एक दिन त तिमीले छोड्नु नै पर्छ संसारिक माया जाल, एक दिन त तिमीले छोड्नु नै पर्छ संसारिक माया जाल। यस माया जालबाट मुक्त भएपछि कसले पो गर्ला हो तिम्रो ख्याल, यस माया जालबाट मुक्त भएपछि कसले पो गर्ला हो तिम्रो ख्याल। कुनै परमेश्वर जसले त्यसपछि गर्नुहुन्छ तिम्रो ख्याल सदा अर्पल। जय मसीह तथा हार्दिक स्वागत छ कार्यक्रम महिमाको वेदीको अर्को एउटा नयाँ श्रृंखलामा। कार्यक्रम प्रस्तुता जोनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ। प्रिय श्रोता, आजको यो कार्यक्रम यो सुन्दर कविताको बानकीबाट शुरूआत गरेको छु, जसलाई मैले दिल कुमारी बुढा मगरद्वारा संग्रहित कविता संग्रह सबैको लागि परमेश्वरको आशिष नामक पुस्तकबाट सावार गरेको छु। तादन श्रोता, यो कार्यक्रम हरेक हप्ता बिहिबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म मात्र गुड न्यूज 105.1 MHz रेडियो तरंग काठमाडौँ र 105.6 MHz रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्नुको साथ साथै परमेश्वरको महिमाको विषयमा पनि हामी चर्चा परिचर्चा गर्ने गर्दछौ र हामी कार्यक्रममा विभिन्न जीवन गवाईहरू, हृदय स्पर्शी सुसमाचार प्रवचनहरू लगायतका अन्य विषयवस्तुहरूद्वारा तपाईँलाई परमेश्वरको महिमाको बारेमा बताउने कुरा काम गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँको जीवनमा परमेश्वरको महिमा उत्रन सकेको होस् भन्ने हामीले यो उद्देश्यको साथ यो कार्यक्रमलाई तयार गरेका छौ। तापनि श्रोता, आज पनि सोही उद्देश्य अनुरूप तपाईँको बीचमा अबको करिब आधी घण्टासम्मको लागि रहनको लागि आइसकेका छौ। कृपया रेडियो छोडेर कतै पनि नजानुहोला। तापनि श्रोता, आजको कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ? तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। साथै आउने दिनहरूमा यस कार्यक्रमलाई अझै थप परिमार्जित र परिष्कृत गर्नको लागि के गर्नु पर्ला, यस विषयमा पनि तपाईँले हामीलाई आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तिममा दिने नै छौ। तादन श्रोता, अब भने आजको कार्यक्रमको शुरूआत भइसकेको छ। ताउनुहोस् मन र आत्माको तयारीको निम्ति सुनौ एउटा सुमधुर भक्ति गीत।

0: यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने ढिला नगरिकन आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्नेछौ। श्रोता, हामी आजको यो विषयमा तपाईँ हामीले सदियौंदेखि हाम्रो हृदयमा पालिराखेको एउटा गहन प्रश्न, त्यसको सवाललाई हामी लिएर आएका छौ। श्रोता, हाम्रो अन्तस्करण, हाम्रो अन्तर आत्माले एउटा कुराको गवाही जहिले पनि यसरी दिन्छ कि यो सारा ब्रह्माण्डलाई देखिसकेपछि सायद यसलाई बनाउने वाला, यसलाई सृष्टि गर्ने वाला कोही न कोही त हुनुहुन्छ, सायद को हो, अथवा मलाई जीवन दिने र मलाई यस संसारमा पठाउने को हो, त्यो परमेश्वर को हुनुहुन्छ भनेर तपाईँ हाम्रो मनले मात्र होइन हाम्रा सदियौंदेखिका पिता पुर्खाहरूको हृदयले सोध्दै आएको प्रश्न यो हो। र उहाँहरूले यो खोजलाई गर्दा गर्दा गर्दा गर्दा थाक्नु भएको कारण उहाँहरू यो निष्कर्षमा पुग्नु भयो, अब हामीले साँचो परमेश्वरलाई भेट्न सक्दैनौ किनभने उहाँ अत्यन्त दुर्लभ हुनुहुन्छ, अत्यन्तै टाढा हुनुहुन्छ र हामी भेट्न सक्दैनौ। यस कारणले गर्दा हामी उहाँलाई भेट्नको लागि हामीले विभिन्न तरिकाहरू अप्नाउनु पर्छ भन्दै कति मानिसहरूले साधना, तपस्या जस्ता कुराहरूलाई अप्नाएको कुरा हामी पाउँदछौ भने कतिले चाहिँ कुनै सृष्टिकर्ता परमेश्वरलाई प्राप्त गर्ने उद्देश्यले विभिन्न प्रकारका आकृतिहरू, प्रतिमाहरू बनाएर पुज्ने र साथसाथै यिनैको नाउँमा विभिन्न प्रकारका दान, धर्म अथवा पुण्यका कामहरू गर्ने र यी यस्ता कामहरू गर्दै आएको हामी थाहा गर्दछौ। प्रेस्वता, आज तपाईँको बीचमा तिनै प्रश्नको उत्तरलाई लिएर हामी आएका छौ। कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला। प्रश्न फेरि पनि म दोहोऱ्याउन चाहे, एकमात्र साँचो परमेश्वर जसलाई के तपाईँले चिन्नु भएको छ अथवा चिन्नको लागि के प्रयास गर्दै हुनुहुन्छ? यो प्रश्नको जवाब तपाईँ आफ्नो हृदयमा गुन्दै बस्नुहोस् र म भने यो सवालको जवाफलाई उजागर गर्नतर्फ लाग्दैछु। श्रोता, सबैजनाले कुनै न कुनै कुराको पूजा, आराधना वा उपासना गर्छन्। केही मानिसहरूले वस्तुहरूको पूजा गर्छन्, केहीले चाहिँ मानिसको नै पूजा गर्छन्, केहीले चाहिँ कुनै एउटा स्वरूप, छवि वा चित्रलाई पूजा गर्छन्, आकृतिलाई पूजा गर्छन्, र अरूहरूले चाहिँ आफू स्वयंलाई नै पूजा गर्छन्, जस्तो आफ्नो आत्मा पूजा। तिनीहरूले विभिन्न तरिकामा आफ्ना देव देवीहरूप्रति आफ्नो भक्ति प्रकट गर्दछन्। जसै मानिसहरूले ती देवी देवताहरूलाई आफ्नो भक्ति चढाउँछन्, त्यसो गरिरहँदा पनि तिनीहरूका आफ्ना हृदयमा चाहिँ रोदन वा पुकार वा बेचैनी अझै बाँकी रहन्छ। उनीहरू शान्तिको अपेक्षा गर्छन् तर कहीँ पनि प्राप्त हुँदैन। उनीहरूको अन्यलतामा बाँधिएको भविष्य जो छ त्यो भविष्यको स्पष्ट चित्र चाहन्छन् तर प्राप्त गर्दैनन्। र मानिस प्रशस्त धन सम्पत्ति, गाडी घोडा लगायतका विभिन्न सुख सुविधाहरू भए तापनि ऊ अझै शान्त हुँदैन। यिनीहरूले ती मानिसहरूलाई केही समयको क्षणिक शान्ति त दिन सक्छ तर त्यो दीर्घकालीन शान्ति भने हुँदैन। श्रोता, यही कारण मानिस हर समयमा छोटो छोटो समयमा परिवर्तन चाहन्छ। यस्तो परिवर्तन यसले शान्ति दिएन, अब अर्को यसले दिन्छ कि, अथवा यसले पनि पाइएन, अब यो भन्दा अरू कोही छ, कुनै छ बेटर, अझै असल कुनै छ भन्ने सोच मानिसमा परिरहन्छ। श्रोता, यी मानिसहरू आफ्नो आत्मा प्राणका रोदनको निम्ति केवल एउटा अस्थायी राहतलाई चाहिँ यी सब कुराहरूबाट भेट्टाउन सकेका छन् र भोलिको सामना गर्नुपर्ने हिम्मत ती मानिसहरूमा छँदै छैन, भए पनि एकदम कम राख्छन्। तिनीहरूका निम्ति निराशाजनक कुरा यही हुन पुग्छ कि भविष्य चाहिँ सधैँ विगत समयमा जस्तै छ। तिनीहरूले जुन देवताको सेवा गर्छन्, मानिसहरूको जीवनमा रहेको रित्तोपनालाई ती देवताहरूले भर्नको लागि असक्षम छन् भन्ने कुरा थाहा पाइसकेका छन् र पनि आफ्नो मुखले स्वीकार्नको लागि उनीहरू तयार छैनन्। अब म तपाईँलाई व्यक्तिगत एउटा प्रश्न सोध्न चाहन्छु। तपाईँ कसको पूजा अथवा आराधना गर्नुहुन्छ? तपाईँको ईश्वर अथवा देवी देवता वा भगवान वा देव कहाँ बस्छन्? के तपाईँले यो कुराहरूलाई सोध्नु भएको छ? के उनीहरू जीवित छन् त? तपाईँको लागि उनीहरूले आज के गरिदिएका छन्? के आज तपाईँसँग उनीहरूको कुराकानी भयो त? के उनीहरूले तपाईँको हृदयको पुकारालाई सुनेर जवाफ दिन्छन्? तपाईँ केमा विश्वास गर्नुहुन्छ? यो सामान्य लाग्ने तर गम्भीर प्रकृतिको प्रश्न हो। आज यी सबै प्रश्नहरूको उत्तर नभेटेकै कारण मानिसहरूले अब यसरी पूजा अर्चना गर्ने ईश्वर भक्तिलाई एउटा अफिमसँग तुलना गर्न थालिसकेका छन् र यी धर्म हुन्, यी अफिम हुन्, अफिम। र यसकारणले गर्दा यिनीहरू कहीँ पनि अरू कुनै देवता छैन। यदि थियो भने बोल्नु पर्ने थियो, हामीले थाहा गर्नु पर्ने थियो भन्ने सोच र तर्क मानिसहरूको दिमागमा डेरा जमाउन थालिसके। अझ अहिले त वर्तमान पुस्ताले यस्तोसम्म भनि थालिसकेको छ, ब्रह्माण्ड एउटा बिग ब्याङ थ्योरीद्वारा प्रकट भएको हो र यी सबै कुराहरू अचानक हुन आएका हुन्, त्यहाँ कुनै पनि ईश्वर छैन भन्ने एउटा सोच मानिसहरूले पाल्न थालिसकेका छन्। कि तपाईँ पनि यो सोचमा विश्वास गर्नुहुन्छ? यदि तपाईँ यो सोचमा विश्वास गर्नुहुन्छ भने पक्नुहोस्, म तपाईँलाई एउटा प्रश्न सोध्छु, मलाई एउटा प्रश्न सोध्न दिनुहोस्। तपाईँ यस संसारमा कसरी आउनुभयो? तपाईँ यस संसारमा माता पिताद्वारा जन्म लिएर आउनुभयो वा बाई चान्स भनौ एउटा संयोगवश तपाईँ यहाँ हुनुहुन्छ? तपाईँ कहिले पनि भन्न सक्नुहुन्न म संयोगवश यहाँ भए, म जन्म लिएर आएको हुँ। ठिक त्यसै गरी यो सारा ब्रह्माण्ड जो बनेको छ यो कसैले आफ्नै हातले सृष्टि गरेको हो र त्यो व्यक्ति परम शक्तिशाली सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ भन्ने कुरा नबिर्सनुहोस्। आदरणीय श्रोता, ती घमण्डले खुलिएका दम्भी मूर्ख वैज्ञानिकहरूले के भने भन्ने कुरातिर तपाईँ नलाग्नुहोस्। अब त्यसको लागि म तपाईँलाई फेरि अर्को उदाहरण दिन्छु। अब के तपाईँसँग तपाईँको आत्मा छ भनेर विश्वास गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाईँसँग के प्रमाण छ तपाईँसँग आत्मा छ भन्ने कुरा? कि तपाईँले आफ्नो आत्मालाई कहिले देख्नु भएको छ? त्यसै गरी अर्को उदाहरण, तपाईँसँग ज्ञान बुद्धि छ? ज्ञान बुद्धि छ भन्ने कुराको के प्रमाण? कि तपाईँले कहिले आफ्नो ज्ञान बुद्धिलाई देख्नु भएको छ? छैन नि। र पनि तपाईँ विश्वास गर्नुहुन्छ मसँग एउटा आत्मा छ, मसँग एउटा ज्ञान बुद्धि छ, म विवेकशील मानिस हुँ। त त्यसो हो भने तपाईँ र मैले विचार गर्नुपर्छ। हाम्रो आँखाले नदेखे तापनि यहाँ एकजना सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, तर उहाँ को हुनुहुन्छ भनेर मैले र मसँग भएका मानिसहरूले नचिनेको मात्रै हो, तर वास्तवमा हुनुहुन्छ भन्ने कुरा चाहिँ तपाईँले हमेसा आफ्नो दिमागमा आफ्नो मनमा एक्का राख्नु पर्ने हुन्छ। श्रोता, उहाँलाई भेट्नको लागि उहाँको एउटा तरिका छ। यदि तपाईँ उहाँको तरिका अनुसार चल्नु भयो भने उहाँलाई तपाईँले सेकेन्डमा भेट्न सक्नुहुन्छ, सेकेन्डमा, मिनट पनि लाग्दैन। तर तपाईँ उहाँको तरिका भन्दा फरक तरिकाले उहाँलाई भेट्ने प्रयास गर्नुहुन्छ भने तपाईँले यस्तो जन्म हजारौं लाखौं चोटि लिए पनि तपाईँले भेट्नुहुने छैन, यो पक्का हो। र आज संसारले उहाँलाई उहाँको तरिकाले भेट्न खोजेको छैन, तर आफ्नो तरिकाले भेट्न खोजेको छ। कोही रुखमा ईश्वर खोज्दैछ, कोही कुकुर बिरालोमा ईश्वर खोज्दैछ, कोही मानिसमा ईश्वर खोज्दैछ, कोही ढुङ्गा मुढामा ईश्वर खोज्दैछ। यो उहाँको तरिका होइन। श्रोता, उहाँको तरिका यस्तो छ जो आज म तपाईँलाई बताउन गइरहेको छु। श्रोता, म तपाईँलाई तपाईँको सामु उहाँ एक साँचो परमेश्वरको परिचय दिन आइरहेको छु। उहाँ सृष्टि गर्नुहुने परमेश्वर हुनुहुन्छ जसले सबै कुरा वचन बोलेर नै अस्तित्वमा ल्याउनु भयो, र उहाँलाई चिन्नको लागि पवित्र बाइबलले हामीलाई सहायता गर्छ, जसले तपाईँलाई स्वर्गको यही परमेश्वरको बारेमा बताउँछ, जसले मानिसलाई पृथ्वीको माटोबाट सृष्टि गर्नुभयो र उत्पत्तिको पुस्तक अध्याय 1 र 2 तपाईँले पढ्नुभयो भने त्यहाँ पाउनुहुन्छ। उहाँ अनन्तको परमेश्वर हुनुहुन्छ र उहाँको न कुनै सुरुवात थियो र न कुनै अन्त नै छ। उहाँ हिजो, आज र सदा सर्वदा एक समान रहनुहुने परमेश्वर हुनुहुन्छ। उहाँ नै सबै कुराहरूमा सृष्टिकर्ता, संरक्षक र पालनकर्ता हुनुहुन्छ, जसरी प्रेरित 17:22-34 भनिएको छ। प्रेसरता, जहाँ यसरी लेखिएको छ, परमेश्वर जसले संसार र त्यसमा भएको यावत थोक बनाउनु भयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु भएको हुनाले हातले बनाएको मन्दिरमा बास गर्नुहुन्न। उहाँलाई कुनै थोकको खाँचो परे जस्तो गरी मान्छेको हातबाट उहाँको सेवा हुनुपर्छ भनी नसोच्नुहोस्, किनभने उहाँले नै सबलाई जीवन र सास र सबै चिज दिनुहुन्छ। एकजनाबाट समस्त पृथ्वीमा बास गर्नको लागि मानिसको प्रत्येक जाति बनाउनु भयो, तिनीहरूका निवासका अवधि र सीमा पनि तोकिदिनु भयो। तिनीहरूले परमेश्वरलाई खोजुन्, सायद तिनीहरूले छामछुम गरेर उहाँलाई भेटाउलान् कि भन्ने आशा गरेर यसो गरियो। तर पनि उहाँ हामीदेखि टाढा हुनुहुन्न, किनभने हामी उहाँमा जिउँछौ र उहाँमा चहल पहल गर्छौ र उहाँमा हाम्रो अस्तित्व छ। तपाईँका आफ्नै कविहरूले पनि भनेका छन्, हामी निश्चय नै उहाँका सन्तान हौ। तब हामी परमेश्वरको सन्तान भएको हुनाले परमेश्वर सुन, चाँदी वा पत्थर जस्तो हो भनी हामीले ठान्नु हुँदैन। यिनीहरू चाहिँ मान्छेका कला र कल्पनाको प्रतिरूप मात्र हुन्। यस्तो अज्ञानताको समयलाई परमेश्वरले ध्यान दिनु भएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चाताप गर्ने आज्ञा दिनुहुन्छ, किनभने उहाँले एक दिन तोक्नु भएको छ जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएको एकजना व्यक्तिद्वारा धार्मिकतामा संसारको इन्साफ गर्नुहुनेछ। उहाँलाई मृतकबाट जीवित पार्नु भएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ। जब तिनीहरूले मृतकबाट जीवित हुने विषयमा सुने, तब कसैले गिल्ला गरे र अरूले चाहिँ हामी फेरि यस विषयमा तिम्रा कुरा सुन्नेछौ भने। त्यसपछि पाउल तिनीहरूबाट गए, तर कोही मानिस तिनको साथ लागे अनि विश्वास गरे, र तिनीहरू मध्ये अरियोपागस, डियोनिसियस, दामरियस नाउँ भएका एउटा स्त्री र अरूहरू पनि उल्लेख गरिएको छ। प्रिय श्रोता, यही महान परमेश्वर जो स्वर्गमा बस्नुहुन्छ, एक व्यक्तिको रूपमा चाहिँ तपाईँ प्रति पनि अभिरुचि राख्नुहुन्छ। उहाँले तपाईँलाई मानिसहरूको भिडको बीचमा देख्नुहुन्छ। उहाँ तपाईँलाई प्रेम गर्ने र वास्ता गर्नुहुन्छ। उहाँ तपाईँको साथी भन्दा पनि बढी बन्न चाहनुहुन्छ। उहाँले आफ्नो पुत्रलाई तपाईँको मुक्तिदाता बन्न पठाउनु भयो। उहाँ तपाईँसँग बास गर्न चाहनुहुन्छ र त्यसभन्दा ज्यादा त यो हो कि उहाँ तपाईँ भित्र नै बास गर्न चाहनुहुन्छ। उहाँ भन्नुहुन्छ, तिमी ममा रहौ र म तिमीहरूमा रहन्छु। यहुना 15:4। श्रोता, यदि तपाईँको हृदयमा उहाँ बस्नु भएको छैन भने त्यहाँ को बस्दछ त? हामीले आफ्नो बारेमा नियालेर हेर्दा हामी देख्न सक्छौ कि डियाबलसले मानिसको जीवनलाई बर्बाद तिर धकेलिरहेको छ। डियाबलस नै त्यही व्यक्ति हो जसले मानिसहरूको हृदयमा शासन गर्छ र उसैले नै यी सबै खराबीहरू जस्तै झुट बोल्न, चोरी गर्न, लालायत हुन, धोका दिन, बदला लिन र आफू स्वयंको मात्र उन्नति गर्नको लागि एउटा स्वार्थी जीवन जिउने सुझाव दिन्छ र त्यतिर डोर्याउँछ पनि। यदि तपाईँको हृदयमा डियाबलसले बास गरेको छ र तपाईँलाई यी मध्ये कुनै पनि पाप वा अन्य पापहरूमा लिप्त हुनलाई लोभ्याउँछ भने तब त किन तपाईँ प्रभुहरूका प्रभु परमेश्वर कहाँ नआउने? जसले आफ्नो एकमात्र पुत्र यीशु ख्रीष्टलाई तपाईँको पाप र सारा संसारका पापहरूका निम्ति मर्नलाई दिनुभयो, जसो यहुना 3:16 भनिएको छ। र ख्रीष्टलाई एक साँचो परमेश्वर हुनुहुन्छ जसले हाम्रा सबै ठूला शत्रु डियाबलसमाथि विजय प्राप्त गर्नुभएको छ। तपाईँ सोध्नुहुन्छ, यो कसरी हुन सक्छ? कसरी सत्य हुन सक्छ? कसरी एक जो महान र सम्पूर्ण शक्तिशाली सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ मेरो हृदयमा आई बस्न सक्नुहुन्छ? यस विषयमा यसैया 57:15 उहाँले भन्नुभएको छ, किनकि सदा सर्वदा जीवित हुनुहुने उच्च र श्रेष्ठ जसको नाम पवित्र हो, उहाँ भन्नुहुन्छ, म उच्च र पवित्र ठाउँमा बस्दछु, विनम्र आत्मा जागृत गराउन अनि पश्चातापी हृदयलाई जागृत गराउन त्यससँग पनि बस्दछु जो आत्मामा पश्चातापी र विनम्र छ। प्रिय श्रोता, हामी हाम्रो हृदयलाई नम्र बनाएर हामी उहाँलाई खोज्छौ भने उहाँ हामी कहाँ बास गर्नु सक्नुहुन्छ र उहाँ तपाईँसँग रहन आउनुहुन्छ। आदरणीय श्रोता, त्यसकारणले गर्दा यहाँ अझै 16 उहाँ भन्नुहुन्छ, म सधैँ दोषी ठहराउने छैन र म सधैँ क्रोधित हुने छैन, नत्र त मेरो सामुन्ने मानिसको आत्मा शिथिल हुने थियो र मैले सृष्टि गरेको मानिसको सास त्यसको पापले भरिएको लोभको कारण म रिसाएको थिएँ, मैले त्यसलाई दण्ड दिएँ र मेरो मुख लुकाए भनेर उल्लेख गर्नुभएको छ। सृष्टिकर्ता परमेश्वरसँग जो आफ्नो पापलाई स्वीकार गरेर आउँछ त्यो व्यक्तिले सृष्टिकर्ता परमेश्वरलाई देख्छ, तर जो घमण्डी भएर दम्भी भएर उहाँको निन्दा गरिबस्छ उसले यो युग तथा आउने युगहरूमा कहिले पनि सृष्टिकर्ता परमेश्वरलाई देख्न, सुन्न, भेट्न र चिन्न पाउने छैन। श्रोता, यदि तपाईँ आफ्ना पापहरूको कारण थकित र हैरान हुनुहुन्छ भने तपाईँ किन परमेश्वरलाई पुकारा गर्नुहुन्न त? अथवा प्रकारा गर्नुहोस् र पश्चाताप गर्नुहोस्। परमेश्वरमाथि राखिएको विश्वास र मानव पापको प्रायश्चित गर्न ख्रिस्टले बहाउनु भएको रगतद्वारा तपाईँका पापहरू क्षमा हुनेछन् र तपाईँले एउटा नयाँ स्वभाव प्राप्त गर्नुहुनेछ। त्यसपछि जब डियाबलले तपाईँलाई परीक्षा गर्न आउँछ त्यस बेला तपाईँले सर्वशक्तिमान परमेश्वरको उपस्थितिलाई महसुस गर्नुहुनेछ। उहाँले तपाईँलाई निर्देशन दिनुहुनेछ र सबै कुरा तपाईँलाई सिकाउनुहुनेछ, जसरी यहुना 14:26 यसले भन्नुभयो, जहाँ यसरी भन्नुभएको छ, तर सल्लाहकार अर्थात पवित्र आत्मा जसलाई पिताले मेरो नाममा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ। आदरणीय श्रोता, यो प्रतिज्ञा ख्रीष्ट येशूको हो। त्यसै गरी यहुना 10:10 येशूले भन्नुभएको छ, प्रशस्त जीवनको प्रतिज्ञा गरेर यसो भन्नुहुन्छ, चोर त चोर्न र नाश पार्न मात्रै आउँछ, तर म चाहिँ तिमीहरूलाई जीवन पाउन् भन्ने उद्देश्यले आए र त्यो पनि प्रशस्तताको जीवन पाउन् भन्ने उद्देश्यको साथ आए भन्नुभएको छ। यसको अर्थ येशूले तपाईँलाई प्रशस्त जीवन दिने प्रतिज्ञा गर्नुहुन्छ र तपाईँलाई यो जीवन दिन उहाँ सक्षम हुनुहुन्छ। श्रोता, यो वरदान वा उपहार यस बेलासम्म तपाईँको हुनेछ जबसम्म तपाईँ उहाँ प्रति विश्वासयोग्य र आज्ञाकारी रहनुहुन्छ। यदि तिमीहरू राजी र आज्ञाकारी भयो भने तिमीहरूले यस देशको असल असल कुरा खान पाउनेछौ भनी यसाया 1:19 उहाँले भन्नुभएको छ। श्रोता, उहाँ भन्दा बाहेक अरू कोही यति महान छैन। देवी देवताहरू मध्ये पनि कोही छैन। यदि यस कुराले तपाईँको हृदयलाई छोएको छ र हृदयमा बोल्नु भएको छ भने तपाईँलाई सायद तपाईँ नयाँ गरी जन्मनु पर्छ। आदरणीय श्रोता, त्यो भनेको ख्रिस्ट येशूलाई तपाईँले विश्वास गर्नुपर्छ र उहाँलाई तपाईँले आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नुपर्छ। र तपाईँले नयाँ गरी जन्मनु भनेको यीशूलाई विश्वास गरिसकेपछि पानीको बप्तिस्मा लिनु पर्यो अनि त्यसपछि तपाईँ नयाँ गरी जन्मनुहुन्छ, उहाँको आज्ञाकारितामा हिँड्नु पर्यो अनि त्यसपछि नयाँ गरी जन्मनुहुन्छ। आदरणीय श्रोता, के तपाईँलाई आजको कुराकानी सुनेर कुनै अर्थ लाग्यो? यदि लाग्यो भने तपाईँले फेरि पनि म एउटा प्रश्न तपाईँलाई गर्न चाहे कि तपाईँले आजको यो कुराकानी पछि यीशु ख्रिस्ट आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर विश्वास गर्न चाहनुहुन्छ? यदि तपाईँले चाहनुहुन्छ भने यसरी प्रार्थना गर्न सक्नुहुन्छ, प्रभु यीशु, मैले आज सृष्टिकर्ता परमेश्वरलाई कसरी भेट्ने भन्ने एउटा बाटो भेटेको छु। प्रभु, अब म तपाईँद्वारा भएर सृष्टिकर्ता परमेश्वरलाई भेट्न चाहन्छु र मेरो जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र मेरो जीवनलाई लिनुहोस् र तपाईँ मेरो प्रभु र मुक्तिदाता भनेर विश्वास गर्न चाहन्छु। मेरो हृदयमा आउनुहोस् र मलाई आफ्नो पितासँग मेल गराउनुहोस् ताकि म उहाँलाई चिन्न सकौँ र साँचो भक्ति उहाँलाई मात्रै चढाउन सकौँ। येशु प्रभुको नाममा आमेन। यदि तपाईँले यो प्रार्थना गर्नुभएको छ भने हृदयदेखिको यो प्रार्थनाले तपाईँलाई आज र अहिलेको घडीबाट तपाईँलाई सृष्टिकर्ता परमेश्वरसँग उहाँले मेल गराउनु भएको छ र अब तपाईँ ढुक्क आउनुहोस्। यतिखेरै तपाईँले आफ्नो संसार छोडेर जानु पर्यो भने तपाईँको आत्मा सिधै सृष्टिकर्ता परमेश्वर कहाँ पुग्नेछ भन्ने कुरामा ढुक्क आउनुहोस् र अब तपाईँका सबै पाप क्षमा भएका छन् र तपाईँले अब जीवनभर गरेका पाप र अधर्मको निम्ति स्वर्गमा कुनै पनि प्रकारको दण्ड भोग्नु पर्ने छैन। यसैया 43:25 भन्नुभएको छ, मैले मेरो खातिर तिमीहरूको पाप र अपराध पूर्ण रूपले मेटिदिएको छु र म ती सम्झने छैन भन्नुभएको छ। र तपाईँ ढुक्क आउनुहोस्, अब तपाईँका पाप र अपराधहरू स्वर्गमा न्याय गर्नुहुने प्रभु यीशुले फेरि सम्झनु हुने छैन र तपाईँ दण्डित हुनुहुने छैन। आदरणीय श्रोता, यति भन्दा पनि आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम महिमाको बेदी, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। अवस्थ श्रोता, अब भने तपाईँको हप्ताभरिको आशिषको निम्ति एउटा बाइबल खण्ड छोडेर विदा हुन चाहन्छौ र जुन रहेको छ यूहन्ना 14:27 लेखिएको छ, शान्ति म तिमीहरूसँग छोडिराख्छु र म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु र संसारै दिए जस्तो म तिमीहरूलाई दिदिन। तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्। आमेन। परमेश्वर तपाईँलाई आशिष दिनुभएको छ र यो हप्ता तपाईँ परमेश्वरको शान्तिलाई प्राप्त गर्ने हप्ता बन्न सकेको भन्दै प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रम सम्मको लागि आज्ञा दिनुहोस्। अवस्था जय मसी।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
5: प्रोपाइटर सानु सापकोटा 01-52-02-54, 01-52-02-54 र 98-511-25-38, 98-511-25-38।
3: गुड न्यूज एफएम 105.1।
4: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर अल।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जयमसी। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस बाइनका साथै नेपालका विभिन्न 15 रेडियो स्टेशनहरूबाट यो कार्यक्रम प्रसारण भइरहेको छ र हाम्रो अफिसियल वेबसाइट www.goodnewsnepal.org मार्फत पनि 24 घण्टा संसारै भरिएकै साथ सुन्न सक्नुहुनेछ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी परमेश्वर को हुनुहुन्छ, परमेश्वर र मानिसको सम्बन्ध के छ, अनि परमेश्वरले मानिसलाई किन प्रेम गर्नुहुन्छ त आउनु श्रोता, आज हामी यिनै विषय वस्तुको गहिराईमा रहेर विस्तृत रूपमा आजको यो समयमा जान्ने कोशिश गर्नेछौ। यही विषयको सेरोफेरोमा आज तपाई हामीलाई अझै विस्तृत र स्पष्ट रूपमा पवित्र धर्मशास्त्र बाइबलमा आधारित रहेर जानकारी दिनको लागि तपाई हाम्रो माझमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनु भएको छ।
1: यो रेडियोको तरंगबाट कार्यक्रम सुसमाचार सबैका लागि सुनिरहनु भएका हरेक आदरणीय दाजुभाइ तथा दिदीबहिनी, यहाँलाई म प्रवचनको तर्फबाट हार्दिक नमस्कार तथा जयमसी टक्क्याउन चाहदछु। श्रोता, तपाई र हामी एकै ईश्वरका सन्तान हौ, तपाई र हामी एकै सृष्टिकर्ताको हातका रचना हौ, तर तपाई र मेरो आज उहाँ एकमात्र सृष्टिकर्ता ईश्वर प्रतिको बुझाई फरक छ। स्वर्गबाट झारिएका दुष्टात्महरूले आज तपाईँ र मेरो जीवनमा नराम्रोसँग भूमिका खेलिरहेका छन्, जुन कुरा तपाईँ हामी लाटा सिधा मानव जातिले थाहा पाएका छैनौं। आज समयको परिवर्तन र बुद्धिको विकासको कारण आजका मानिसहरूले विस्तारै बुझ्दै र यसलाई अझै गहिरो रूपले अध्ययन गर्दै अगाडि बढ़ने प्रयास गरिरहेका छन्। श्रोता, तपाईँ हामी पनि त्यसमा भागीदार हुनु पर्दछ, किनभने बुझ्नु, जान्नु र पछ्याउनु एकदमै महत्वपूर्ण कुरा छ र स्वर्गमा तपाईँ र मेरा सृष्टिकर्ता ईश्वरले हेरिराख्नु भएको छ। हामी उहाँलाई कस्तो प्रकारले बुझ्दछौ, उहाँलाई कस्तो प्रकारले हेर्दछौ, उहाँलाई कस्तो प्रकारले जान्दछौ र जानेको मान्छेले नजानेकोलाई सिकाउँछौ या सिकाउँदैनौ, यो कुरामा ईश्वर सधैँ गम्भीर प्रकारले हेरिराख्नुहुन्छ, बुझिराख्नुहुन्छ। त्यसैले पनि हामीले यो सुसमाचार सबैका लागि कार्यक्रम रेडियो मार्फत प्रसारण गरिरहेका छौ। विश्वभरि नै सुनिन गरेर अनलाइन रेडियो समेत हामीले शुरूआत गरिसकेका छौ। श्रोता, तपाईँ र मेरो जिन्दगीको महत्व सबभन्दा पहिला तपाईँ र मैले नै राख्नु पर्दछ। मेरो बारेमा वास्ता पहिलो कुरा मैले नै गर्नु पर्दछ र यसरी ईश्वरले जुन अवसर दिनुहुन्छ वास्तविकता र सत्यताको बारेमा सुन्ने, जान्ने, पढ्ने, यो अवसरलाई हामी गुमाउनु हुँदैन। मौका बार बार आउँदैन। आदरणीय श्रोता, भनिन्छ समय आउँछ जान्छ कसैलाई पनि पर्खिँदैन। समय अनुसार हामी अगाडि बढ्न जान्नु पर्दछ, समय अनुसार हामी रोकिन जान्नु पर्दछ, समय अनुसार चल्न हामीले जान्नु पर्दछ, नत्र भने समय होइन हामी फेल हुन्छौ, समयले होइन हामीले धोका खान्छौ भन्ने गरिन्छ। अहिलेको समय ठिक रहेनछ, यो महिना ठिक रहेनछ, यो दिन ठिक रहेनछ, यो घडी ठिक रहेनछ, हामीहरू समयलाई आरोप लगाउने गर्छौं। त्यसमा समयले होइन आदरणीय मित्र, तपाईँ र मेरो क्रियाकलाप, सोच, विचारले त्यो असफलता र समस्यामा परेका हुन्छौं जुन कुराको प्रमुख निर्णायक परमेश्वर सृष्टिकर्ता ईश्वर येशु हुनुहुन्छ र तपाईँ र मैले गरिरहेका विभिन्न क्रियाकलापको हिसाब किताब भने पक्कै हुनेछ। त्यसैले श्रोता, यो धरतीमा रहन्जेल स्वर्गमा हुनुहुने ईश्वर र उहाँका वाणीले अध्ययन गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हो। यो कुरा अहिले विद्वानहरूले ठम्म्याइसकेका छन्। त्यसैले पनि श्रोता, हाम्रो महादेश एसियामा आउनुभएको येशु प्रभुले आज विश्वले मान्न थाल्यो, हाम्रो महादेश एसियामा भनेको बाइबललाई आज विश्वले पढ्न थाल्यो। या चन्द्रमामा जाओस्, या रकेट चढ़ोस्, या अन्तरिक्षमा जाओस्, येशु मसीहको बारेमा आज गहिरो र गम्भीर कुरा भएको छ। आज संसारका मानिसहरू बन्दुकदेखि बरू डराउनुन्, पवित्र धर्मशास्त्र बाइबलदेखि डराउँछन्, गुण्डाहरूदेखि कम डराउँछन्, क्रिस्चियन मानिसहरूदेखि बढी डराउँछन्। किन त भने आज संसारमा पवित्रताको डर छ, आज संसारमा इमान्दार मानिसको डर छ, आज इमान्दारिता र सही नीति नियम पालन गर्ने मानिसको डर छ। तपाईँ हामी विचार गर्दछौ, कार्यालयमा पत्रकारहरू पुगे भने, कार्यालयमा राम्रो मीडियाको मान्छे पुग्यो भने कार्यालयका मानिसहरू डराउँछन्, उनीहरू हतासिन्छन्, हतारले उनीहरू रातो पहेँलो अनुहार लगाउँछन्। किन मीडियाको मान्छेदेखि अफिसका स्टाफहरू कार्यालयका कर्मचारीहरू डराउनु पर्यो? किनभने सही नीति नियम, सत्यता, पवित्रता, शुद्धतादेखि आज संसारिक मानिसहरू या कार्यालयको हाकिम होस् या पार्टीको नेता होस् या कलेजको प्रोफेसर होस् आज सबै डराउँदछन्। किन त भने दुष्टताले पवित्रतादेखि डराउनु पर्दछ, अथवा हरेक मानिसको जीवनमा दुष्टताले बाहुल्यता लिँदैछ, हरेक मानिसको जीवनमा दुष्ट आत्माले र दुष्ट क्रियाकलाप र दुष्ट सोच विचारले बाहुल्यता लिँदैछ, र त्यसको विपरीत पवित्र आत्मा परमेश्वर येशू ख्रीष्ट यो धरतीमा आएर यो एउटा महाअभियान शुरू गर्नुभएको छ, दुष्टतादेखि जित्नलाई मेरा बाणीहरू अध्ययन गर, दुष्ट आत्मादेखि जित्नलाई पवित्र आत्माको सहारा लेऊ, झुटा ईश्वरहरूदेखि जित्नलाई साँचो ईश्वरको सहारा लेऊ। तिमीहरू आफ्नै शक्तिले प्रयास गर्नु ठिक हो, तर पूर्ण सफलता पाउँदैनौ, त्यसको लागि तिम्रो साथमा म हुन चाहन्छु, तिमी आफ्ना पाप पश्चाताप गरेर मतिर फर्क। आदरणीय मित्र, प्रभु येशू ख्रीष्ट तपाईँ र मेरा जात र धर्म बदल्न आउनुभएको होइन, मैले बार बार यी रेडियोका तरंगहरूबाट बताइरहेको छु। उहाँ सत्य र वास्तविकता तपाईँ र मलाई सिकाउन आउनुभयो। जब तपाईँ र मैले सत्यता बुझ्दछौ, वास्तविकता बुझ्दछौ, तब तपाईँहरूमा स्वतन्त्र हुन्छ, तब तपाईँ र मेरो हृदय खुल्ला हुन्छ, तब तपाईँ र मेरो सोच विचार युनिभर्सल हुन्छ। बाइबल भनेको अन्तर्राष्ट्रिय नियम हो, बाइबल भनेको विश्वका मानिसले मान्नै पर्ने नियम हो, तर कतिपयलाई यो गाह्रो हुन्छ। बाइबल भित्र जातीय भेदभाव गर्न मिल्दैन, बाइबल भित्र धनी गरीबको भेदभाव गर्न मिल्दैन, बाइबल भित्र दाजुभाइ दिदीबहिनीको भेदभाव गर्न मिल्दैन, बाइबल भित्र धनी गरीबको भेदभाव गर्न मिल्दैन। बाइबलमा ईश्वर एकमात्र हुनुहुन्छ भनिएको छ, र बाइबलमा उद्धार र मुक्ति मोक्षे येशु मसीहमा मात्रै छ भनेको छ। बाइबलको कुरा आज संसारसँग बाझ्दछ, किन त भने पवित्र धर्मशास्त्र बाइबल हो, पवित्र आत्माको प्रेरणाले लेखिएका वचनहरू हुन्। पवित्र ईश्वर जो येशु भनेर आउनुभयो, तपाईँ र म पापी मानिसहरूलाई बचाउन बलि हुनलाई आउनुभयो। आज संसार शुद्धता र पवित्रतादेखि डराउँछ, आज संसारमा खराब कुरा रोक्नलाई अभियान छैनन्, असल कुरा रोक्नलाई ठूल्ठूला षड्यन्त्र र अभियानहरू हुन्छन्। आज जुवा तास खेल्न र जाँड रक्सी खानलाई आज बन्द गर्न छापा मारिँदैन, प्रार्थना गर्ने ठाउँ आज छापा मारिन्छ। तपाईँ हामीले सुन्दै आएका छौ, हामीले जान्दै आएका छौ, धरतीका विभिन्न ठाउँमा क्रिस्चियनहरूले धोका पाइरहेका छन्, समस्या पाइरहेका छन्। यो किन? क्रिस्चियनहरूले गल्ती गरेको कारण होइन, क्रिस्चियनहरूले अपराध गरेको कारण होइन, क्रिस्चियनहरूले एक ठाउँमा बसेर एक मनका भएर सत्य ईश्वरलाई पुकारेको, स्तुति आराधना गरेको, प्रार्थना गरेको कारण पग्रिँदैछ। आदरणीय मित्र, तपाईँ हामी कसैले कसैलाई आरोप लगाउन ठिक छैन, यो आरोप एउटा कुरा हो कि संसारमा दुष्ट आत्मा छ, जसले हामी मानिसहरू नै एक दाजुभाइका विरुद्धमा अर्को दाजुभाइ, एक समाजका विरुद्धमा अर्को समाज, एक जातिका विरुद्धमा अर्को जाति, एक धर्मका विरुद्धमा अर्को धर्मलाई उक्साइरहेको छ। त्यो दुष्ट आत्मा क्रिस्चियनहरूको विरोधी हो, त्यो दुष्ट आत्मा बाइबलको विरोधी हो, त्यो दुष्ट आत्मा पवित्र आत्मा परमेश्वर येशूको विरोधी हो। त्यसैले आदरणीय मित्र, यसलाई नेगेटिभ प्रकारले नसुनिदिनु हुन म हार्दिक अनुरोध गर्दछु, किनभने हामी सबै एकै ईश्वरका सन्तान हौ। तपाईँ हामी सबै एक दिन मर्नुपर्छ, मरिसकेपछि हामीहरूको शरीर यो धरतीमा कि त आगोमा डढला, कि त पानीमा बग्ला, कि त माटोमा गढला, जहाँ जसरी हाम्रो अन्त्येष्टि भए पनि अन्तमा तपाईँ र मलाई चलाउनु हुने आत्मा परमेश्वर येशू ख्रीष्टको अगाडि प्रभु येशू ख्रीष्टको सिंहासनमा उभिनु पर्छ न्यायको लागि। तब येशू ख्रीष्टले तपाईँ र मलाई धरतीमा मैले तलाई जिन्दगी दिए र तैले जन्म दिने ईश्वरलाई चिनेस कि ढुङ्गा माटो कुकुर बिराला गाई भैंसी पशु पंक्षी सूर्य चन्द्रमा ग्रह उपग्रहलाई ईश्वर भनेर ईश्वरको स्थान दि। र सबैभन्दा ठूलो पाप यही हो, मैले बार बार भन्ने गर्दछु, बुवालाई बुवा नभनेर बुवाले बनाएको टेबुललाई बुवा भन्नु, आफ्नो जन्मदाता बाबालाई बाबा नभनेर जन्मदाता बुवाले पालेको खसीलाई बाबा भन्नु, अथवा ईश्वरलाई ईश्वर नभनेर ईश्वरले बनाएका पशु पंक्षीलाई ईश्वर भन्नु, ईश्वरलाई ईश्वर नभनेर ईश्वरले बनाएका सूर्य चन्द्रमालाई ईश्वर भन्नु, ईश्वरलाई ईश्वर नभनेर ईश्वरले स्वर्गबाट गेट आउट गरिएका निकालिदिएका यहाँ धरतीमा विभिन्न झार जंगलमा भएका यी डेभल स्प्रिडहरूलाई दुष्ट आत्माहरूलाई ईश्वर भन्नु तपाईँ र मेरो यो ठूलो मिस्टेक हो। हामी यहाँ स्वीकारौं या नस्वीकारौं, किन त साइनो अनुसारको सम्बन्धन गर्न जानेनौ भने समस्यामा हामी पर्छौं। मैले सधैँ भन्ने गर्छु, मैले धेरै पटक यो भनिसके, फरिया लाउन बित्तिकै सबै हाम्री मम्मी हुनुहुन्न, फरिया लाएको भाउजू पनि हुन सक्नुहुन्छ, फरिया लाएको दिदी बहिनी पनि हुन सक्नुहुन्छ, फरिया लाएको कान्छी मम्मी जेठो मम्मी पनि हुन सक्नुहुन्छ, फरिया लाएको आफ्नै मम्मी पनि हुन सक्नुहुन्छ। आफ्नो मम्मीको आधार मम्मीलाई गर्नुभन्दा पहिला मम्मी को हुनुहुन्छ सही प्रकारले चिन्नु पर्छ। त्यसरी नै आदरणीय मित्र, ईश्वरलाई आदर सम्मान र ईश्वरको व्यवस्थामा भक्तिसँग अगाडि बढ्छौ, म धार्मिक व्यक्ति हुन्छु भनेर हामीले त्यो काम शुरू गर्नुभन्दा पहिला सत्य साँचो ईश्वर को हुनुहुन्छ र धर्म के हो र मुक्ति र मोक्ष के हो यो कुरा क्लियर जान्नु पर्दछ। अन्धकारमा जे पा त्यही गरेर हामी सही ठाउँमा पुग्न सक्दैनौ, यो त कसैले कसैलाई भन्नै पर्दैन। त्यसैले आदरणीय मित्र, यो रेडियोको तरंगबाट म यही भन्न चाहन्छु, ईश्वर एक हुनुहुन्छ, उहाँ आत्मा हुनुहुन्छ, उहाँले तपाईँ र मेरो शरीरको डिजाइन गर्नुभयो। यति मात्र होइन, ग्रह उपग्रह ठोस तरल ग्यासको डिजाइन गर्नुभयो। त्यसैले श्रोता, तपाईँ र मैले शक्ति पाउनु छ, विजय पाउनु छ, मुक्ति पाउनु छ, उद्धार पाउनु छ भने उद्धारकर्ता ईश्वर जो यो धरतीमा एक पटक मात्र आउनुभयो उहाँलाई राम्रोसँग चिन्नु पर्दछ। कतिपयलाई त्यो जिज्ञासा आउला, को र कहिले आए यो धरतीमा एक पटक मात्रै? एक पटक मात्र ईश्वर येशू भनेर आउनुभयो र उहाँको मुख्य यो धरतीमा आउनुको उद्देश्य थियो तपाईँ र मैले जानी नजानी गरेका पाप र अधर्मका निम्ति बलि हुनलाई, कसैको जात र धर्म बदल्न र मेटाउनलाई होइन श्रोता, आफ्ना जन्म दिएका मानिसहरूलाई सही बाटो देखाउनलाई, सही शिक्षा दिनलाई, हामीहरूले जानी नजानी गरेका भूल गल्तीलाई कलवरीको क्रुसमा ठोक्नलाई, टाँग्नलाई उहाँ आउनु भएको थियो। त्यसैले मित्र, येशु ख्रिस्टको बलिदान कोही सीमित व्यक्तिहरूको निम्ति होइन, कुनै सीमित राष्ट्रहरूको निम्ति होइन, कुनै सीमित जातिहरूको निम्ति होइन, सारा धरतीका मानव प्राणीहरूको लागि हो। त्यसैले आदरणीय मित्र, तपाईँ र मेरो वास्तवमा लिनु दिनु केही पनि छैन, तर तपाईँ र मैले जान्नै पर्ने कुरा यो छ कि साँचो ईश्वर हामी सबैको एकै हुनुहुन्छ। अब त्यसो हो भने ती ईश्वर को हुनुहुन्छ कहिले हामीले अध्ययन गरेका छौँ, ती ईश्वर कस्ता हुनुहुन्छ, उहाँ कहाँ हुनुहुन्छ, उहाँलाई भेटाउन के गर्नुपर्छ, कुनै तरिका पक्कै होला, त्यो तरिका के हो, कहिले हामी यसको बारे मनन चिन्तन गरेका छौ? आदरणीय श्रोता, पेटमा भोजन हाल्न बित्तिकै हाम्रो जिन्दगी ठिक छ भन्न मिल्दैन, अस्थायी जिन्दगी ठिक हुन बित्तिकै हामीले उद्धार र मुक्ति पाउन सक्दैनौ, यो कुरामा केयरफुल हुनुपर्छ। त्यसैले आदरणीय मित्र, परमेश्वरले सधैँ हरेक व्यक्तिलाई यही भन्नुहुन्छ, तिमीहरू मेरा छोराछोरी हौ, म तिर फर्कौ, म तिमीहरूलाई आशीर्वाद दिन चाहन्छु, म तिमीहरूलाई शान्ति दिन चाहन्छु, तिमीहरूले आफ्ना पापको पश्चाताप गर, म तिमीहरूलाई मुक्ति दिन चाहन्छु। त्यही उद्देश्यमा ईश्वर येशु भनेर यो धरतीमा आज भन्दा 2019 वर्ष पहिला यो धरतीमा आउनुभयो र सारा धरतीका मानिसहरूका पाप धुनलाई आफैलाई बलि गर्नुभयो। मानिसहरू आफू पाप गर्थे, अरूलाई बलिदान गर्थे, आफू मानवले पाप गर्थे, पशुलाई बलि गर्थे, मनले पाप गर्थे, धनले त्यो धुन खोज्थे। कहिले पनि मनको पाप धनले धुन सकिँदैन, मानिसको पाप पशुले क्षमा गर्न सक्दैन, स्वर्गीय उद्देश्य धरतीका इच्छा आकांक्षाले पूरा गर्न सकिँदैन, यो कुरा सबै पवित्र धर्मशास्त्र बाइबलले सिकाउँदछ। त्यसैले आदरणीय मित्र, यदि तपाईँ र मैले आफ्नो जीवनमा बाइबलले शिक्षा पाएका छैनौ भने छिटो भन्दा छिटो हामी बाइबल अध्ययन गर्न शुरू गरौं, र यदि तपाईँ र मैले येशू ख्रिस्टलाई मुक्तिदाता भनेर स्वीकारेका छैनौ भने छिटो भन्दा छिटो येशू परमेश्वरलाई प्रभु र मुक्तिदाता भनेर स्वीकारौं, आफूले जानी नजानी गरेका पाप र अधर्मलाई त्यागौं, परमेश्वर तपाईँ र मेरो जीवनमा काम गर्न चाहनुहुन्छ, सृष्टिकर्ता ईश्वरले येशू ख्रिस्टको नाम पुकारेर आफ्नो पाप पश्चाताप गर्नेहरूलाई, एकमात्र ईश्वरतिर फर्कनेहरूलाई अति प्रेम गर्नुहुन्छ र नयाँ जीवन दिन चाहनुहुन्छ। त्यसैले आदरणीय मित्र, प्रेमका साथ म यो कार्यक्रमबाट बताउँदैछु कि प्रभु येशु ख्रीष्टले तपाईँ र मलाई अति प्रेम गर्नुहुन्छ। त्यसैले त तपाईँ र मेरा सम्पूर्ण अधर्मलाई एकैचोटि मिना गर्न, शुद्ध पवित्र पार्न ईश्वर येशु भनेर आएर बलिदान हुनुभयो। तेस्रो दिनमा उहाँ मृत्युबाट बौरी उठेर सबै स्वर्गीय रहस्य, नरकको रहस्य बताएर उहाँ आकाशमा शरीरसँग उचालिएर हराउनुभयो र भन्नुभयो, म छिट्टै आउँदैछु, म फेरि आउँदैछु। प्रभु येशु फेरि आउँदै हुनुहुन्छ। आदरणीय मित्र, हामी छिटो भन्दा छिटो आफ्ना पापबाट पश्चाताप गर्नुपर्दछ, छिटो भन्दा छिटो संसारिक पनदेखि स्वर्गीय पनतिर फर्कनु पर्दछ, छिटो भन्दा छिटो बाइबलका कुरा र येशु ख्रीष्टको बारेमा जान्नु पर्दछ। यो कुरा हरेक प्राणीको अति आवश्यक खाँचो हो। त्यसैले मित्र, निस्वार्थ परमेश्वरको अगाडि येशुको नाममा घुँडा टेकौं। येशु प्रभुले हाम्रो जीवनमा उहाँले रस भरिदिन चाहनुहुन्छ। आज मानिसहरूले देश र धर्म, जात र वर्गलाई आरोप गरेर एक आपसमा झै झगडा गरिरहेका छन्। नबुझेपछि हामीहरूमा यस्तै हुन्छ आदरणीय मित्र, र परमेश्वरको हृदयको सहिष्णुता हामी मानवमा आउन चाहदछ। आओस् हामीले प्रार्थना गर्दछौ। त्यसैले मित्र, मानिसको र आफ्नो माथिको हाकिमको भन्दा पनि सृष्टिकर्ता परमेश्वर येशु ख्रीष्टको डर मान्नु पर्यो, र येशु ख्रीष्टको डर भए मानेनौ भने हामीहरूलाई कमाएको धनले सन्तोष दिँदैन, गरेको धर्मले मुक्ति दिँदैन। हामीहरू एकदमै तडपी तडपी जिउनु पर्छ यो धरतीमा रहन्जेल। यो धरतीबाट विदाय भइसकेपछि फेरि महासंकष्ट, नरकको आगोमा जल्नु पर्दछ। त्यसैले अहिले परमेश्वरले यो जमना, कृपा दयाको जमना दिनुभएको छ। जो जतिले ईसा मसीहको नाममा पाप पश्चातापको प्रार्थना गर्छ, उसले सित्तैमा मुक्ति र मोक्ष पाउँछ। आदरणीय मित्र, सुसमाचार सबैका लागि कार्यक्रमले हामीलाई विशेष कुरा बताउँछ, यो ध्यान दिएर सुनिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। तर अहिले भने एउटा भजन सुन्नेछौ, जुन भजनले सृष्टिकर्ता परमेश्वर, जो यो धरतीमा हामीलाई अति प्रेम गरी येशु बनेर आएर कलवरीको क्रुसमा बलिदान हुनुभयो।

आदरणीय मित्र, यदि हामी जुन जात, जुन धर्म, जुन देश, जुन वर्ण, जुन लिङ्ग जे हौ, हामी ती साँचो परमेश्वरलाई चिन्दैनौ, बुझ्दैनौ र बुझ्न चाहँदैनौ भने हाम्रो जीवनमा समस्या, तनाव, अशान्ति र हारको बास हुन्छ। यो घटना पवित्र धर्मशास्त्र बाइबलको दोस्रो इतिहास 13 अध्यायमा हामी देख्दछौ। एउटा इजरायल भन्ने राष्ट्र थियो र त्यो राष्ट्र विस्तारै परमेश्वरको व्यवस्था नमान्दा परमेश्वरले त्यसलाई दुई टुक्रा हुनमा अनुमति दिनुभयो। एक आपसमा परमेश्वरको वचनमा उनीहरू आज्ञाकारी नहुँदा परमेश्वरले अनुमति दिनुभयो कि यो देश अब दुई टुक्रा होस्। तब आदरणीय मित्र, दक्षिणतिर यहुदा भन्ने राष्ट्र भयो, उत्तरतिर इजरायल भन्ने राष्ट्र भयो र इजरायल भूमि अथवा इजरायली जनताहरू भनेका परमेश्वरका मानिसहरू भनिन्थ्यो। अहिले जसरी येशु ख्रिस्टको नाउँमा पाप पश्चाताप गरेर एकमात्र ईश्वरमा विश्वास गर्नेहरूलाई विश्वासी भनिन्छ अथवा परमेश्वरमा विश्वास गर्नेहरू भनिन्छ र त्यतिखेर इजरायलीलाई परमेश्वरका जन भनिन्थ्यो भने अहिले येशु ख्रिस्टका नाउँमा पाप पश्चाताप गरेका हरेकलाई परमेश्वरका जन भनिन्छ। यो दोस्रो इतिहासको अध्याय 12 र 13 हामी हेर्यो भने इवन परमेश्वरले चुनेका मानिसहरू इजरायलीहरू अथवा इसाईहरूले पनि बिस्तारै सत्य ईश्वरलाई त्यागेर विभिन्न आफ्ना सुनका कुण्डलीहरू फुकाएर विभिन्न प्रकारका सुनका आकृति र प्रतिमूर्ति बनाउन थाले र स्वर्गमा हुनुहुने ईश्वर जो येशु प्रभु भनेर आउनुभयो उहाँको नाम छोडेर विभिन्न स्वर्गबाट झारिएका दुष्ट आत्मा, भूत आत्मा, विभिन्न प्रकारका आत्मालाई ईश्वर भन्दै अनि विभिन्न ती आत्माको माग अनुसार पशु पन्छी र धन दौलतलाई नोक्सान पुर्याउँदै अनि तिनीहरू प्रति समर्पित हुन थाले। तब परमेश्वरले यो निर्णय गर्नुभयो यो राष्ट्र टुक्रियोस् भनेर अनि उत्तरतिर परमेश्वरले चुनेका इजरायलीहरू अथवा इजरायली मानिसहरू थिए र दक्षिणतिर यहुदी मानिसहरू थिए। तिनीहरू दुई बीच पनि मेल देखिएन किनभने दक्षिणतिर यहुदाका राजा अबियालाई इजरायलीहरू र इजरायलका राजा रहबामले जुन परमेश्वर विरोधका काम गरेका, परमेश्वर विपरीतका काम गरेका, पवित्र आत्मा परमेश्वरमा भक्ति, पवित्रता, शुद्धता र सत्यता छैन तर आफ्नै सुन र चाँदीका प्रतिमूर्ति बनाएर विभिन्न प्रकारका मूर्तिका आकार बनाएर बाछी बनाएर स्वर्गीय ईश्वरको स्थानमा तिनीहरूलाई राखेर तिनीहरूकै अगाडि जब ढोक्न थाले तब ईश्वरले त्यो इजरायलहरूलाई छोड्न थाल्नुभयो र यतिखेरै इजरायल र यहुदा बीच दुश्मन बढ्न थाल्यो। अनि दक्षिण राष्ट्र यहुदासँग 4,00,000 सेनाहरू छन् भने उत्तरी राष्ट्र इजरायलले 8,00,000 सेना बनायो। यहाँनिर हामी देख्ने गर्छौ ईश्वरमा आस्था र भरोसा भन्ने कुरा टुट्यो। मानिसहरूले सेनामा भरोसा राख्न थाले। ओ, यहुदामा त 4,00,000 सेनाहरू छन्, म त अब त्यसको डबल 8,00,000 बनाउँछु किनभने लडाईमा मैले जित्नु छ। मानिसहरू भौतिक र शारीरिक कुरामा ध्यान दिन थाले र भरोसा मान्न थाले। त्यतिखेर मात्र होइन आदरणीय मित्र, आज तपाईँ र म पनि यस्तै हो। शारीरिक कुरा र भौतिक कुरालाई पहिलो प्राथमिकता दिइरहेका हुन्छौ, आत्मिक कुरालाई कम प्राथमिकता दिइरहेका हुन्छौ। वास्तवमा निर्णयकर्ता त आत्मा हो, डाइरेक्टर त आत्मा हो। आत्मालाई बुझेनौ र आत्मालाई आदर गरेनौ र आत्माको बारेमा गम्भीर भएनौ भने हामी पवित्र आत्मा परमेश्वर बाटोको चपेडा र श्राप कष्टमा परिन्छ। त्यसैले ईश्वरले आफ्नो एकलौटे पुत्र येशु ख्रिस्टलाई यो धरतीमा पठाएर हामी सारा मानिसका अधर्म र पापको निम्ति बलि हुनलाई महान योजना गर्नुभयो। येशु ख्रिस्ट यो धरतीमा आएर जब बलि हुनुभयो, बलि भइसकेपछि मानिसले च्यानमा लिएर गाडे, 3 दिनपछि मृत्युबाट बौरी उठिसकेपछि येशु अथवा ईश्वरले संसारदेखि जित्नुभयो किनभने संसारमा पनि ईश्वरले दिएको अधिकार चलिरहेको हुन्छ। तर ईश्वरले एउटा अद्भुत प्रमाण नदेखाएर मानिसहरूलाई नबताउने कुरा उहाँको प्रण थियो। त्यसैले मृत्युबाट उठेर आइसकेपछि उही शरीर 2 दिन पहिला मरेको शरीर 3rd दिनमा उठेर आइसकेपछि सँगै मानिसहरूसँग खाना खाइसकेपछि सँगै मानिसहरूसँग कुराकानी गरिसकेपछि शारीरिक रूपमा बौरी उठ्नुभयो येशु भनेर प्रमाणित गरिसकेपछि येशुले सबै स्वर्गीय रहस्य र नरकको रहस्य बताइदिनुभयो र भन्नुभयो पश्चाताप गर, स्वर्गको राज्य नजिक आसारमा पनि ईश्वरले दिएको अधिकार चलिरहेको हुन्छ। तर ईश्वरले एउटा अद्भुत प्रमाण नदेखाएर मानिसहरूलाई नबताउने कुरा उहाँको प्रण थियो। त्यसैले मृत्युबाट उठेर आइसकेपछि

0: जो सत्य ईश्वर सृष्टिका मालिक हुनुहुन्छ, उहाँ पिता हुनुहुन्छ। अनि येशूका चेलाहरूले भन्नुभयो, हामीलाई पिता देखाइदिनुहोस्। तब येशूले भन्नुभयो, तिमी पितालाई हेर्न चाहन्छौ भने मलाई हेर, म पुत्र छु र पुत्रमा पूर्ण परमेश्वर पिता हुनुहुन्छ र हामी दुइटै यही छौ। अथवा प्रभु येशू ख्रीष्टको शरीर संसारका पाप क्षमाको निम्ति बलि हुनलाई दिएको थियो भने त्यो शरीर शुद्ध पवित्र थियो र त्यही शुद्ध पवित्र शरीरलाई बलिदान गर्नलाई मानेजना थियो र त्यो बलिदान र संसारिक सम्पूर्ण रिस दा ईर्ष्या दुष्टता खराब कुराहरू पचाउन सक्ने ईश्वरमा अचम्मको भावना र सोच थियो र त्यो भावना प्रभु येशू ख्रीष्टमा थियो किनभने येशू ख्रीष्ट परमेश्वर हुनुहुन्थ्यो। येशूको शरीर परमेश्वरबाटको अचम्म प्रकारले केही समयको लागि बनाइएको थियो। त्यसैले आदरणीय मित्र, तपाईँ र मैले आज डाउट मान्नु भन्दा पनि विश्वास गरौं र ईश्वरलाई खोलाको तीर र डाँडाको टुप्पामा हामी खोज्न जानु भन्दा पनि कोठाभित्र बसेर येशूको नाममा प्रार्थना गरौं। ईश्वर जहाँ हामी छौं त्यही आउन सक्नुहुन्छ, आउन चाहनुहुन्छ। यसको लागि पहिलो सूत्र हो, उहाँ हाम्रो जीवनमा आउन लायक कहाँ हामी हुनु पर्यो। हाम्रो मन, मस्तिष्क, सोच, विचार, क्रियाकलाप सबै ईश्वरले आएर बास गर्न योग्यका हुनु पर्यो र त्यो योग्यका हामी कामैले त गर्न सक्दैनौ, तर आफ्ना जाने नजाने गरेका पापहरूको पश्चाताप गर्नु पर्यो येशू ख्रीष्टको नाममा। तब हाम्रा पाप सम्पूर्ण रूपले येशू ख्रीष्टको कल्वरी क्रुसमा जान्छन्, हामी धर्मी हुन्छौं, हामी शुद्ध हुन्छौं। तब परमेश्वरको बास, राज, अगुवाई साथ हाम्रो हृदयमा हाम्रो साथमा हुनेछ। त्यसैले आदरणीय मित्र, आज यो सुसमाचार सबैका लागि कार्यक्रम मार्फत यहाँहरूलाई यही सन्देश दिन चाहन्छौ। पवित्र शास्त्र बाइबलबाट हामीहरू मानिसमा भन्दा पनि, सेनामा भन्दा पनि परमेश्वरमा भरोसा राखौं। धन इज्जत मानमा भन्दा पनि पवित्र आत्मा परमेश्वरमा हामीले मान, इज्जत र सम्मान राखौ। संसारिक कुरा भन्दा पनि हामी स्वर्गीय कुरालाई पहिलो प्राथमिकता दिउँ। परमेश्वर येशू अलरेडी स्वर्गमा हुनुहुन्छ, हाम्रो लागि ठाउँ तयार गर्दै हुनुहुन्छ। हामी यो धरती छोडेर एक दिन जानुपर्छ। सही ठाउँ भनेको येशू हुने ठाउँ हो, गलत ठाउँ भनेको डियाबलस हुने ठाउँ हो। त्यसैले श्रोता, त्यो अनन्त अनन्तसम्म नरकमा जानु कसैले पनि नपरोस्। त्यसैले सबै हर व्यक्तिले येशूलाई प्रभु र मुक्तिदाता भनेर आफ्ना पाप पश्चातापको प्रार्थना गरोस्, सबैले मुक्ति लियोस्। र अन्त्यमा, इजरायलसँग 800,000 सेना थिए, यहुदासँग 400,000 मात्र सेना थिए। यहुदाले परमेश्वरमा भरोसा राखे, परमेश्वरमा पुकारे, परमेश्वर तपाईँको इच्छा पूरा होस् भनेर परमेश्वरमा पुकारा गरे, र इजरायलले आफ्नो 800,000 सेनामा भरोसा गर्ने कोसिस गर्यो। अन्तमा इजरायलको हार भयो, यहुदाको विजय भयो। त्यसैले आदरणीय मित्र, परमेश्वरले कोही क्रिस्चियन नन क्रिस्चियन कसैले पक्षपात गर्नुहुन्न, कसैले आफ्नो पराग गर्नुहुन्न। जसले साँचो सत्य ईश्वरलाई चिन्छन्, जसले साँचो सत्य ईश्वरलाई जानेर बुझेर उहाँको व्यवस्थामा हिँड्छन्, तिनीहरूको विजय हुनेछ। यो कुरा कहिले पनि नबिर्स्यौं। त्यसैले हामी लडाई लड्नु भन्दा पनि पहिला ईश्वरीय तरिकाले हामीले लडाई लडेका छौं कि छैनौं। पवित्र धर्मशास्त्र बाइबलमा हाम्रो जीवन र हाम्रो योजना म्याच खान्छ कि खाँदैन, त्यो जाँच्न हामी सबैले अति आवश्यक छ। यो सूत्र सिकाउँदै आज म यो सुसमाचार सबैको लागि कार्यक्रमबाट बिदा हुन्छु। हस्त नमस्कार, जय मसीह। परमेश्वरको व्यवस्था सबैमा रहोस्, येशूको मुक्ति सबैले पाओस्। आमेन।
1: धन्यवाद पास्टर प्रवचन साईलाई, साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले भरपूर शिक्षा हासिल गर्नुभएको छ। आजको वचनमा भने जस्तै, परमेश्वर एक ईश्वर हुनुहुन्छ जो संसारको सृष्टिकर्ता हुनुहुन्छ, जो संसारको मालिक पनि हुनुहुन्छ, किनभने उहाँले नै संसार र संसारका सजीव तथा निर्जीव सबै थोकहरू सृष्टि गर्नुभयो, जसको बारेमा हामी पवित्र शास्त्र बाइबलमा रहेको पत्ती एक अध्यायमा हामी पाउन सक्छौ, जहाँ लेखिएको छ, उहाँले 6 दिनसम्म संसारको सबै थोकहरूको सृष्टि गर्नुभयो र यसबाट उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरामा कुनै दुई मत छैन। अनि उहाँ नै मानिसको पिता हुनुहुन्छ, किनभने सृष्टिका कुनै पनि थोकहरूलाई उहाँले आफ्नो छोराछोरी भनेर सम्बोधन गर्नुभएको छैन, तर उहाँले मानिसलाई मात्र मेरो छोराछोरीहरू भनेर बाइबलका थुप्रै अध्यायमा सम्बोधन गर्नुभएको छ। त्यो चाहिँ हामीले बाइबल पढ्ने क्रममा पाउन सक्छौ। यसै गरी उहाँ मानिसको पिता मात्र नभएर उहाँ सबै थोक हुनुहुन्छ भन्ने कुरा हामीले आजको वचनबाट थाहा पाएका छौ। हो श्रोता, उहाँ नै हाम्रो यहोवा इरिए अर्थात जुटाउनेवाला परमेश्वर हुनुहुन्छ। उहाँ नै हाम्रो यहोवा सालम अर्थात शान्तिका राजकुमार हुनुहुन्छ, जसले हामीलाई शान्ति दिन सक्नुहुन्छ। उहाँ सर्वशक्तिमान, सर्वव्यापी र सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। उहाँ नै हाम्रो संरक्षक, रक्षक, आशा, भरोसा, विश्वास, प्रेम, शान्ति र कृपा हुनुहुन्छ। अनि आजको वचनमा भने जस्तै, सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ उहाँले हामीलाई अत्यन्तै गहिरो, महान, निस्वार्थ

0: प्रेम गर्नुहुन्छ, जसलाई चाहिँ हामी अगाप्य प्रेम भन्दछौ। हो श्रोता, त्यही प्रेम गरेकी कारण जब मानिस पापमा फस्यो त्यही बेला नै परमेश्वरले मानिसको उद्धारको घोषणा गर्नुभयो, जुन उद्धारको योजना अनुरूप आज भन्दा 2019 वर्ष अगाडि स्वर्गबाट मानिसको रूपमा येशू यस संसारमा आउनुभयो, जसले मानिसको पापको खातिर मानिसले सहनु पर्ने थुकाई कुटाई गिल्ला र बेइज्जत सहनुभयो, अन्तमा मानिसको सम्पूर्ण पाप क्षमाको लागि क्रुसमा टाँगे भयो, मर्नुभयो अनि गाडिनुभयो र मानिसकै अनन्त जीवनको लागि फेरि उहाँ 3 दिनमा बौरी उठ्नुभयो। 40 दिन 40 रातसम्म संसारमा रहेर धेरै मानिसहरूको सामुन्नेबाट उहाँ स्वर्गमा उचालिनुभयो, जसबाट हामी जीवित परमेश्वर पनि हुनुहुन्छ भनेर भन्न सक्छौ। अनि यी सबै कुराहरूबाट प्रश्न हुन्छ कि उहाँ नै हाम्रो मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ। यसकारण प्रिय श्रोता, उहाँमाथि भरोसा गरौं, उहाँको बलिदानलाई विश्वास गरौं, आफ्नो जीवनको सम्पूर्ण कुरा उहाँमा समर्पण गरौं। वचनमा भनी जस्तै संसारमाथि होइन, संसारको मानवको शक्तिमाथि होइन, तर हामीलाई अनन्त जीवन दिन सक्ने हाम्रो सृष्टिकर्ता येशूमा आफ्ना पापहरू पश्चाताप गरेर उहाँको पाइलालाई अनुसरण गर्दै पुरानो स्वभाव र व्यवहारलाई त्यागौं, उहाँमा पूर्ण नयाँ भई उहाँले दिन चाहेको सिद्धिको अमूल्य मुक्ति र उद्धारको हकदार व्यक्ति बन्नुहोस्। आशा छ यी सबै कुराहरूबाट येशु परमेश्वरको हुनुहुन्छ र उहाँको महत्व हाम्रो जीवनमा किन छ भन्ने कुरा प्रष्ट रूपमा यहाँले थाहा पाउनु भयो होला भन्ने हामी विश्वास गर्दछौ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835। हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-85-37-454, 98-85-37-454, 98-481-47-557, 98-481-47-557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
1: टाइम चेक, यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: यीशुले तपाईँलाई जहाँ पठाउनुहुन्छ त्यहाँ जाने छनौट गर्नुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 17 यहाँहरूलाई स्वागत छ। धेरै क्रिश्चियनहरूले आफ्नो क्रिश्चियन सेवकाय निर्धारण गर्न आफ्नै संवैधानिक तर्क प्रयोग गर्छन्, तर बाइबलले हामीलाई कहिले त्यसो गर्न सिकाउँदैन। अरूले आफ्नो पास्टर वा कुनै अन्य क्रिश्चियन अगुवालाई आफ्नो सेवकायको बोलावट निर्धारण गर्न दिदछन्। यो पनि धर्मशास्त्रले हामीलाई क्रिस्टको शरीरभित्र काम गर्न कसरी मार्गदर्शन गर्छ भन्ने कुरासँग मेल खाँदैन। एफिसीको पुस्तक 1:21 सबै शासन र अधिकार र शक्ति र राज्यमाथि र यस युगका मात्र होइन तर आउने युगका पनि जति नाउँ छन् ती सबैमाथि उहाँलाई राख्नुभयो। उहाँको पुनरुत्थानको समयमा यीशु ख्रीष्टलाई यस संसारसँग सम्बन्धित सबै कुराहरूमा पूर्ण अधिकार र शक्ति दिने परमेश्वरको निर्णय थियो। एफिसीको पुस्तक 1:22 र परमेश्वरले सबै कुरा उहाँका पाउँ मुनि राखिदिनुभयो र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो। प्रिय श्रोता, चर्चभित्र सेवाहरू तोक्ने सन्दर्भमा परमेश्वरले विशेष गरी येशूलाई यो जिम्मेवारी दिनुहुन्छ र साँचो सेवा गर्न चाहने प्रत्येक क्रिश्चियनको कर्तव्य हो कि उसले आफूलाई येशूको अधिकारको अधीनमा समर्पण गर्नुपर्छ। तपाईँको बोलावट तपाईँले निर्णय गर्ने कुरा होइन वा अरू कसैले तपाईँलाई दिने कुरा होइन, यो येशु ख्रीष्टबाट आएको हो। एफिसीको पुस्तक 1:23 जुन मण्डली उहाँको शरीर उहाँको पूर्णता हो र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्छ। परमेश्वरको योजना अनुसार ख्रीष्टको शरीरले कसरी काम गर्छ भन्ने सुन्दरता म तपाईँहरूसँग बाँड्न चाहन्छु। हामी प्रत्येकले व्यक्तिगत रूपमा येशूलाई हाम्रो प्रभुको रूपमा समर्पण गर्नुपर्छ। हामीले उहाँको आवाज सुन्नुपर्छ र हाम्रो जीवनको लागि उहाँको योजना पालना गर्नुपर्छ। जब हामी आज्ञाकारी हुन्छौ, येशूले सबै क्रिश्चियनहरूलाई एक टोलीको रूपमा मिलेर काम गर्न सक्षम बनाउनुहुन्छ। प्रत्येक व्यक्तिले सेवकाई प्रभावकारी बनाउन आवश्यक भूमिका पूरा गर्दछ। 1 कोरिन्थीको पुस्तक 1:9-10 परमेश्वर विश्वास योग्य हुनुहुन्छ जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको संगतिमा तिमीहरू बोलायौ। अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु कि तिमीहरू सबै एकअर्कासँग सहमत हौ र तिमीहरूको माझमा केही फुट नहोस्, तर तिमीहरू एकै मन र एकै विचारका हौ। जब हामी प्रत्येकले व्यक्तिगत रूपमा येशूले हामीलाई दिनुभएको मिशन पूरा गरिरहेका हुन्छौं, तब हामी विभिन्न समूहहरूमा विभाजित हुने छैनौं। हामी एक अर्कासँग मिलेर परमेश्वरको सेवा गरिरहेका हुनेछौं। प्रेरितको पुस्तक 2:46 तिनीहरू एकै मनका भए मन्दिरमा एकसाथ उपस्थित हुन्थे र घर घरमा रोटी भाँच्थे र तिनीहरू खुशी र शुद्ध हृदयले मिलिजुली खान्थे। यो ख्रीष्टको शरीरको लागि परमेश्वरको योजना हो। हामी एकतामा मिलेर काम गरौं। येशु ख्रीष्टलाई हाम्रो प्रभुको रूपमा सेवा गरेर साझा उद्देश्य बाँडौं। कलसीको पुस्तक 3:17 कुरा वा काममा जे गर्छौ सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशूको नाममा गर। यो परमेश्वरको आज्ञा हो। हाम्रो सबै वचन र कार्यहरू हाम्रा प्रभु येशु ख्रीष्टको आज्ञाकारितामा हुनुपर्छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि फोन नम्बर 01-6619-460 01-6619-460 मा सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मेरो एसई पनि सकियो,
5: मेरो प्लस टूको एक्जाम पनि सकियो,
4: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
6: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
7: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
8: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, नाम नजर काठमाडौँ। सम्पर्क नम्बर
7: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
8: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
9: खै जन्मदर्ता दिनुहोस् त।
10: जन्मदर्ता गरेको छैन नि म्याडम।
9: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: हो र, मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
10: पहिला कसैले भनेनन्?
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 9 पद। कार्यक्रम गुड न्युज युथ क्लब युवाहरू संघको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नुहोला।
9: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
13: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
9: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
13: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन नि, हेर त अब।
9: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद, गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन, र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशलै हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस्, अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउँ। अघिल्लो अध्ययनमा हामीले एलिहुले अयुब र उनका साथीहरूलाई भनेका कुराहरू हेरिरहेका थियौं भने कि आजको अध्ययनमा अयुबको त्यो दुर्दशामा परमेश्वरको कामलाई देख्नेछौ या अघिल्लो अध्ययनका कुराहरूलाई नै लिएर अघि बढ्नेछौ। त
2: यो आजको अध्ययनमा हामी एलिहुले निरन्तर रूपमा गरिरहेको बहसलाई सुन्नेछौ। एलिहुले परमेश्वर र अयुबको बीचमा गरेको त्यो मध्यस्थताको कारण परमेश्वरले अयुबको सुदिनको लागि चाल चल्नु भएको कुराहरूलाई पनि हामी यो अध्ययनको यात्रामा थाहा गर्नेछौ।
1: त्यसो भए त दाई, अयुबले त्यो मौन पीड़ाको राहत उनले यो अध्यायमा पाउनेछन् हो?
2: भाइ, हरेक कुराको नियन्त्रण परमेश्वरको हातमा छ। यसलाई उहाँले हाम्रो जीवनमा पूरा गर्नको लागि एक मध्यस्थताको खाँचो छ। र पनि यो अध्ययनमा हामी अयुबको साथीहरू परमेश्वर र आफैसँगको सम्बन्धलाई उनले नियालेका विषयहरूमा रहेर एक महत्वपूर्ण पाठ सिक्नको लागि अगाडि बढ़िरहेका छौं।
1: भनेपछि दाई, यो अध्ययनमा हामी परमेश्वरमा अयुबले आफ्नो परिस्थितिलाई देखाएका छन् जस्तो मलाई लाग्छ।
2: तपाईँको जिज्ञासालाई म सम्मान गर्दछु भाइ। यी सबै कौतूहलताको समाधान हाम्रो यो आजको अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र त्यो साँचो सत्यतालाई थाहा गरौं।
3: मित्र, अनि तपाईँलाई थाहै होला, यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन पुरानो नियमको अयुबको पुस्तकबाट गरिरहेका छौं। हामीले 33 अध्यायसम्म अध्ययन गरिसकेका छौं र आज हामी आगे अयुब 34 र 35 अध्यायबाट वचन अध्ययन गर्नेछौं। यहाँ हामी एलुहु भन्ने व्यक्तिको बहसलाई निरन्तर देख्नेछौ। जब हामी निरन्तर एलुहुको बहसलाई 34 अध्यायमा सुन्छौ, यो कुराको ध्यान दिनुहोस् कि उसका दिनको मानिसको लागि उससँग खास आत्मिक अन्तर्ज्ञान छ। उसले निश्चय नै यस मामलामा परमेश्वरको पक्षमा बोलेर बचाउ गरिरहेका छन्। यस पोइन्टसम्म परमप्रभु सुस्पष्ट असुविधामा हुनुहुन्थ्यो, किनभने यो यस्तो देखिन्थ्यो मानौ प्रभु परमेश्वर अयुबलाई या त उसको जीवनमा केही महान पापको कारण सजाय दिइरहनु भएको थियो, या यदि उसको जीवनमा केही महान छिपेका गोप्य पापहरू नभए तब परमेश्वर अन्य हुनुहुन्थ्यो। यो यस्तो देखिन्थ्यो मानौ परमेश्वरले अयुबलाई महान पापी भएको प्रमाणित सिद्ध गर्नुभयो, तर परमेश्वरले त्यो गर्न आवश्यक थिएन जुन हामी देख्नेछौ। यदि अयुबलाई उसका साथीहरूद्वारा खाली यो कुरा मात्र देखाइएको भए कि परमेश्वर उससँग व्यवहार गरिरहनु भएको थियो, उसको पापको लागि दण्ड सजाय दिनलाई होइन, तर परमेश्वरले यी सारा साधनहरूको माध्यमहरूको उसको जीवनबाट घमण्डको निकाल्न, अहमताको निकाल्न प्रयत्नमा प्रयोग गरिरहनु भएको थियो र उसलाई त्यस स्थानमा राख्नुभयो जहाँ उसले परमेश्वरलाई विश्वास गर्न सक्थे, जहाँ उसले सानो बालक समूहले जस्तै जवाब प्रति उत्तर दिन सक्थे। बोल्नुहोस् हे परमप्रभु परमेश्वर, तपाईँको सेवकले सुन्दैछ। अयुब आफैलाई बचाउ गर्ने काममा अति नै व्यस्त थिए र उसले देख्न सकेन कि परमेश्वरले परिस्थितिहरू, मानिसहरू, आदिहरू, अरू त के शैतान स्वयंलाई पनि आफ्नो अद्भुत साधनहरूको वा एजेन्सीको रूपमा यस मानिस अयुबको जीवनलाई अन्त्यमा अति नै सुदिन उज्जवल दिनमा ल्याउन प्रयोग गरिरहनु भएको थियो। उसले यो कुरा देख्न सकेन। परमेश्वरको कृपा वास्तवमा प्रदर्शन गरिएको थियो। उहाँको करुणा सदाको लागि छ। अयुबले त्यसको दृश्य गुमाए, जुनले उसलाई परमेश्वरबाट अलग हटायो। हामीले यो कुराको थाहा पाउन आवश्यक छ मित्र, परमेश्वर हामी विश्वासीको जीवनमा त्यसरी नै चाल चल्नुहुन्छ। हामी विभिन्न विकट परिस्थितिको यानि परिस्थितिहरूले घेरिएका हुन्छौं र हामी ती कुराहरूलाई हेर्छौं परमेश्वरसँग हिँड्नको सट्टामा। हामी आफ्ना परिस्थितिहरूभन्दा माथि रहँदैनौ तर त्यसको मुनि रहन्छौं, अनि हाम्रा परिस्थितिहरूले हामीलाई तल दबाउँछ, थिच्दछ। एकजना प्रभुका महान जनले मलाई सधैँ जिस्क्याउने गर्दथे, जो मेरो साथी पनि हुन्। प्रचारक, तिम्रो समस्या यो हो कि तिमी आफ्ना परिस्थितिहरू मुनि रहन्छौ, बस्दछौ, तिमी ती परिस्थितिहरूको माथि बस्दैनौ। अनि उनले भनेको कुरा बिल्कुल सत्य पनि थियो। वास्तवमा परमेश्वरले मेरो जीवनमा केही भयानक बिमार पाउन अनुमति दिनुभयो र म अहिले यसको उद्देश्य मेरो जीवनमा देख्न सक्छु। मलाई अबुझाइ नगर्नुहोस्, म अति नै आत्मिक भएर यो भनिरहेको छुइन। म प्रभुलाई धन्यवाद दिन्छु, उहाँले मलाई त्यस्तो भयानक रोग दिनुभयो, यानि त्यस्तो भयानक रोग दिनुभएको निम्ति म अति नै आत्मिक भएर यो कुरा भनिरहेको छुइन। म यसबाट एकै मिनटमा अर्कै मिनटमै मुक्त हुन चाहन्छु यदि सम्भव भए, तर यसको मेरो खास पोइन्ट हो, म थाहा पाउँछु कि परमेश्वरले यो मेरो जीवनमा प्रयोग गर्नुभयो। जब हामी परिस्थितिलाई हामी र परमेश्वर बीच आउन दिन्छौ, परमेश्वरलाई निकालिदिन्छौ र त्यसको परिणाम स्वरूप हामी उहाँको उपस्थितिको आभासको गुमाउँछौ, हामी त्यस्तो स्थानमा फस्दछौ जहाँ हामी हृदयहरूमा शान्ति हुनको सट्टा आनन्द हुनको सट्टा खिन्नता र निराशले भरिएको हुन्छ र हामी उहाँको दयालु पिताको जस्तो हातको स्पर्शको महसुस गर्दैनौ, अनुभव गर्दैनौ। हामी विश्रामहीन, अधैर्य र झनक्क रिसाउने र दोष खोजिरहने, कुडकुडाउने व्यक्ति बन्छौ। हामी परमेश्वरबाट र उहाँसँग संगतिबाट टाढा भौतारी जान्छौ। हामी हाम्रा सारा परिस्थितिहरूमा परमेश्वरको हातलाई देख्दैनौ, अनि उही समयमा उहाँ हामीलाई पुनः उहाँ स्वयं कहाँ हृदयको टुटाइपनमा र मनको नम्रतामा ल्याउन चाहनुहुन्छ। यो नै परमप्रभुको अन्त्य हो, जुनको लागि उहाँ तपाईँको जीवनमा र मेरो जीवनमा प्रयत्न गरिरहनु भएको छ। एली हुने एक व्यक्ति हुन् जसले अय्युबप्रति मानिसद्वारा प्रयत्न गरिएको सेविकाईको सेवाको अन्त गर्दछन्। अहिले अय्युबले परमेश्वरको सिधै सेविकाईको अनुभव गर्नेछन्। त्यहाँ उसमाथि तीनवटा प्रभाव हुनेछ। यसले परमेश्वरसँगको उसको सम्बन्धलाई, उसको साथीहरूसँगको उसको सम्बन्धलाई र उस स्वयंको सम्बन्धलाई बदल्नेछ। मेरो मित्र, हामी सबै आफै स्वयं भित्र नै बदलिन आवश्यक छ। प्रभुले यो उद्देश्यको निम्ति अनुशासन गर्नुहुनेछ, टार्न दिनुहुनेछ। त्यसो गर्नमा परमेश्वरलाई कुनै आपत्ति छैन, किनभने यसले हामीलाई परमेश्वरको सामने नम्रताको स्थानमा, दीनताको स्थानमा ल्याउनेछ, ताकि उहाँले हामीलाई प्रयोग गर्न सक्नुहुन्छ। परमेश्वरले घमण्डी मानिसलाई, अहंकारी मानिसलाई प्रयोग गर्न सक्नुहुन्न। परमेश्वरले हाम्रा जीवनहरूमा यो उद्देश्यको निम्ति ताड्न वा अनुशासनको प्रयोग गर्नुहुन्छ। आउनुहोस् अय्युब 34 अध्याय 1-2 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार एलहु आफ्नो वचनलाई निरन्तर जारी राख्छन्। तब एलहुले अझै भन्दै गए, हे बुद्धिमानी मानिस हो, मेरो कुरा ध्यानसित सुन्नुहोस्। हे धेरै अनुभवी मानिस हो, मेरो कुरामा कान थाप्नुहोस्। अहिले एलहु अय्युबका तीन साथीहरूतिर फर्कन्छन्। तिनीहरूको निम्ति उससँग भन्ने केही कुरा छ। सुन्नुहोला, तीन पदमा भन्छन्, जस्तो जिब्रोले भोजनको स्वाद लिन्छ त्यसरी नै भनिएको कुरा कानले जाँच गर्छ। अनि आगे भन्छन् पद चारमा, यसैले जे कुरो ठिक छ सो हामी आफै जाँच गरौं र कुन कुरो साँचो र असल छ सो हामी मिलेर निर्णय गरौं। अर्को शब्दमा, हामी जसरी असल मिठो कुराको स्वाद चाख्न चाहन्छौ त्यसरी नै असल मिठो कुराको सुनौ। अनि पाँच पदमा भन्छन्, अय्युब भन्नुहुन्छ, म निर्दोष छु तर परमेश्वरले मेरो न्याय नै गरिदिनु भएको छैन। अय्युब शुरूदेखि नै भनिरहेका थिए कि ऊ धर्मी छन्, निर्दोष छन्, बेकसुर छन् र परमेश्वरले उससँग निष्पक्ष इन्साफ गर्नु भएन। अर्को शब्दमा, परमेश्वर उसको बारेमा पक्षपाती हुनुहुन्छ, उहाँसँग गलत व्यवहार गरिरहनु भएको छ। यो अय्युबको दावीलाई यहाँ एलहु पद पाँचमा खण्डन गर्छन्। भन्छन्, अय्युब भन्छन्, म निर्दोष छु तर परमेश्वरले मेरो न्याय नै गरिदिनु भएको छैन। अनि सात पदमा निरन्तर भन्छन्, अनादरको कुरा गर्न रुचाउने अय्युब जस्तै के कुनै मानिस कहिले थियो र? अय्युबले परमेश्वरको ताड्नलाई, अनुशासनलाई इन्कार गरे, घृणा गरे। उसले सोचे कि परमेश्वरसँग उसलाई त्यस तरिकामा व्यवहार गर्ने कुनै अधिकार छैन। यस मनोवृत्तिले उसलाई परमेश्वरबाट अलग हटायो। त्यसपछि अय्युब ताड्न, अनुशासनको मुनिस हरेस खान आरम्भ गरे। जब हामी उहाँबाट हप्काइन्छौं, हामी हरेस खानु हुँदैन भनेर बाइबलमा भनिएको छ, तर हामी देख्छौ कि अय्युब त्यस ताड्नमा, त्यस परमेश्वरको अनुशासनमा हरेस खाए। परमेश्वरले यी सबै कुरा हाम्रा जीवनहरूमा असल उद्देश्यको पूरा गर्नलाई गरिरहनु भएको छ र गर्नुहुन्छ, र अय्युबको जीवनमा त्यही असल उद्देश्यको निम्ति गरिरहनु भएको छ। अनि आठ पदमा आफ्नो भनाइलाई निरन्तर जारी राख्छन्, जो आफ्ना यात्राको निम्ति खराब संगत छान्छ, दुष्ट मानिसहरूलाई आफ्नो यात्राको साथी बनाउँछ, अयो प्रतिवाद गर्नेहरूसँग जोडिएका छन्, संलग्न भएका छन्, ऊ दुष्ट मानिसहरूको मित्रतामा छ र दुष्टहरूसँग हिँड्छ। यो मानव यस्तो जस्तै हो कि ऊ यताउता तलमाथि प्ले कार्डमा लिएर बढ्छन्, जुनमा लेखिएको हुन्छ परमेश्वर गलत हुनुहुन्छ र म चाहिँ सही र बिल्कुल ठिक छु। आज धेरै मानिसहरू त्यही गरिरहेका छन्। अयुब यी मानिसहरूसँग जोडिए जो परमेश्वरको विरूद्धमा विद्रोहमा छन्। नौ पदमा भनिएको छ, किनभने तिनी भन्छन् कि परमेश्वरको निगाह प्राप्त गर्नमा मानिसलाई केही फाइदा छैन। अयुबले पनि सम्भवत भने होला, म परमेश्वरलाई शुरूदेखि नै सेवा गरिरहेको छु र अति नै असल मानिस पनि हुँ। उहाँले मलाई आशिष दिनको सट्टामा परमेश्वरले मलाई बर्बाद गरिदिनुभयो र त्यस्तो व्यवहार म प्रति उहाँले गर्नुभएकोले मलाई लाग्दैन कि परमेश्वर भला असल हुनुहुन्छ। त्यही नै अयुबको मनोवृत्ति थियो र आज यो नै धेरै क्रिस्चियनहरूको मनोवृत्ति हो जुन गलत हो। दश पदमा भन्छन्, तर हे असल विवेकका मानिस हो, मेरो कुरा सुन्नुहोस्, परमेश्वरले कहिले खराबी गर्नुहुन्न र सर्वशक्तिमानले कहिले छल गर्नुहुन्न। यो कुरा बुझ्न आज कति धेरै आवश्यक छ धेरै मानिसलाई। यहाँ एल्हु भनिरहेका छन् कि परमेश्वरले गल्ती गर्नुहुन्न, खराब गर्नुहुन्न। पाउले सोधेका कुरालाई सुन्नुहोस्, रोमी 9 अध्याय 14 पदमा, कि परमेश्वरसँग कुनै अधर्म छ, त्यसो नहोस् मेरो मित्र। यस्तो भन्नलाई कुरूप खराब कुरा सुने पर्दछ होला, तर यदि तपाईँ भन्नुहुन्छ कि परमेश्वर गलत हुनुहुन्छ, तब खास तपाईँ चाहिँ गलत हुनुहुन्छ। परमेश्वर सही हुनुहुन्छ र म र तपाईँ नै गलत छौं। चाहे परमेश्वरले जेसुकै किन नगर्नुहोस्, हाम्रो जीवनमा उहाँ सही हुनुहुन्छ। उहाँले तपाईँ र मलाई रिपोर्ट दिन, प्रतिवेदन दिन, वर्णन गर्न आवश्यक छैन मित्र, सफाई दिन आवश्यक छैन मित्र। केही काम गर्नलाई हामीसँग अनुमति माग्न उहाँलाई आवश्यक छैन। यो कुरा हामी बुझौं। आगे 12 पदमा भन्छन्, साँचो कुरा त यो हो कि परमेश्वरले कहिले खराबी गर्नुहुन्न। साँचो कुरा त यो हो कि परमेश्वरले कहिले खराबी गर्नुहुन्न, सर्वशक्तिमानले न्याय बिगार्नुहुन्न। अहिले मित्र, यो नै एक कुरो हो तपाईँ आफ्नो सानो नोटबुकमा टिप्न सक्नुहुन्छ, परमेश्वरले कहिले पनि खराबी गर्नुहुन्न। उहाँले खराब गलत कामको अनुमति दिनुहुन्न कसैको जीवनमा पनि। यदि तपाईँ पुरानो नियमतिर हेर्नुहुन्छ र परमेश्वरले अमोरीहरूलाई सर्वनाश गर्ने कामको लागि उहाँमा दोष पाउनुहुन्छ भने त्यो तपाईँको मौका हो, समय हो। तर मित्र, त्यसले परमेश्वरलाई खराब वा गलत अनुचित बनाउँदैन, उहाँ बिल्कुल सही न्यायी हुनुहुन्थ्यो। सम्भव तपाईँ भन्नुहोला, म त्यस्तो त कति पनि देख्दिन। म पनि त्यो देख्दिन मित्र, तर म यति जान्दछु कि परमेश्वरले तिनीहरू कहाँ करिब 400 वर्ष लामो समयसम्म आफ्नो अनुग्रह फैलाउनु भयो र तिनीहरूलाई पश्चाताप गर्ने पर्याप्त समय दिनुभयो। अनि त्यति लामो समय अवधि पछि मात्र उहाँले तिनीहरूलाई निकालिदिनुभयो, खतम गरिदिनुभयो, किनकि तिनीहरूले त्यस अवसरको फाइदा उठाएनन्, पश्चाताप गरेर उहाँ कहाँ आउन। मित्र, मेरो पोइन्ट के हो भने परमेश्वर सधैँ सही हुनुहुन्छ, उहाँले कहिले पनि खराबी गर्नुहुन्न, उहाँले कहिले पनि न्याय बिगार्नुहुन्न। एलुले भनेको यो कुरा बिल्कुल सत्य छ मित्र। अनि आगे पद 13-15 भन्छन्, कसले पृथ्वी उहाँको जिम्मामा दियो, उहाँ बाहेक कसले सारा संसारलाई स्थिर गर्यो र यदि उहाँले आफ्ना विचारहरू उल्टाउनुभयो भने र जीवन दिने उहाँको आत्मा फर्काई लानुभयो भने क्षणभरिमा नै सबै जीवित प्राणीहरू नष्ट हुनेछन् र मानिस फेरि माटोमा नै फर्की जानेछ। खास पोइन्ट यो हो कि परमेश्वरसँग ख्याल छ, परमेश्वरसँग मानिसको लागि वास्ता छ, ध्यान छ। अनि 31 पदमा भनिएको छ कि कसैले परमेश्वरलाई भने, मैले दण्ड सहे, अब म भविष्यमा खराबी गर्ने छैन। यदि परमेश्वरले तपाईँलाई ताडना दिनुभएको छ, अनुशासन दिनुभएको छ भने तपाईँले आफ्नो पाठ शिक्षा त्यसबाट सिक्नु पर्दछ र आफ्नो पुरानो चालमा निरन्तर हिँडिरहनु हुँदैन, त्यसबाट निस्किआउनु पर्छ। हुन सक्छ परमेश्वरले तपाईँको जीवनमा केही कुरा विकास गर्न, प्रगति गर्न, बढ़ोत्तरी गर्न प्रयत्न गरिरहनु भएको छ, उहाँले तपाईँको जीवनमा केही कुरा पनि घट्न दिनुहुने छैन, त्यस्तो कुनै कुरा पनि, जबसम्म यसले योग्य उद्देश्यको पूरा गर्दैन। यो कुरा याद राखौं। अनि 32 पदमा भनिएको छ, अभागी दुखी म तपाईँ मेरो अगुवा हुनुहोस्, मैले जतिसुकै अपराध गरे तापनि अब म फेरि अपराध गर्ने छैन। मित्र, यदि तपाईँले केही कुरा पनि घट्न दिनुहुने छैन, त्यस्तो कुनै कुरा पनि, जबसम्म यसले योग्य उद्देश्यको पूरा गर्दैन। यो कुरा याद राखौं।

0: गर्नुभएको छ भने र तपाई जान्नुहुन्छ कि तपाईलाई परमेश्वरले अनुशासन तान दिने कामको उद्देश्य पापबाट तपाईलाई अलग राख्नु हो, तब भलाइपनको निम्ति पाठ सिक्नुहोस् र पापबाट फर्कनुहोस्। आगे पद 34 र 35 भनिएको छ, असल बुद्धि भएका मानिसहरूले भन्नेछन्, कुनै पनि बुद्धिमान श्रोताले यसो भनेर मलाई बताउनेछ। अयुक्ता बुद्धि बिनाका कुरा गर्दछन् र तिनले भनेका कुराको केही मतलबै हुँदैन। मित्र, जुन कुरा अयुबको बारेमा भनिएको छ, हामी धेरैको निम्ति पनि यही कुरा भन्न सकिन्छ। हामी धेरै बकबक गर्ने गर्छौं, धेरै कुरा गर्ने गर्छौं, तर धेरै कुराको कुनै मतलब हुँदैन, बुद्धि बिनाको कुरा हुन्छ। आज यो धेरै ख्रिस्टियनहरूले बुझ्न कति धेरै आवश्यक छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: आजको दिनमा मैले यो महत्वपूर्ण पाठ सिकेको छु कि परमेश्वर उहाँको कामको लागि सबै कुराहरूलाई प्रयोग गर्न सक्नुहुन्छ।
2: हो नि त भाइ, हामीले यो कुरा पनि बुझ्नुपर्छ कि हामी परिस्थिति भन्दा माथि परमेश्वरमा रहेर हेर्नुपर्छ, तब हामी हाम्रो समस्याहरूबाट विजय हुन सक्छौ।
1: हजुर दाइ, र परमेश्वरले हरेक कुरा उहाँको उद्देश्यको लागि हाम्रो जीवनमा राख्नु भएको छ।
2: हो भाइ, त्यसैले हामी गलत हुन सक्छौ, तर परमेश्वर कहिले पनि गलत हुनुहुन्न।
1: साँच्चै र आदरणीय श्रोताहरू, परमेश्वर हामीलाई हाम्रो हरेक अवस्थाबाट सुदिनमा फर्कनको लागि पश्चाताप गर्न हामीलाई भन्नुहुन्छ। के हामी यसको लागि तयार छौ?
2: हजुर, यो प्रश्नलाई मनमा राख्दै यदि आजको अध्ययनले तपाईँलाई छोएको छ भने कृपया हामीसँग सम्पर्क गर्नुहोस् र तपाईँहरूको आशिष प्रार्थनाको विषयहरू हामीहरूसँग साझा गर्नुहोस्। हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौ। अन्तमा परमेश्वरले हामी हरेकलाई उहाँमा रहनको लागि पश्चतापी हृदय दिनुभएको होस्।
1: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको कामना हामी गर्दछौ र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97

0: हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97024209707
1: टाइम चेक यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन। ममतिनाको कार्यक्रम नयाँ आशामा यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। जीवनको महत्वपूर्ण र गम्भीर प्रश्नहरूको सरल र प्रेमपूर्ण जवाफको खोजी गर्न प्रयासरत रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्यारा श्रोताहरूलाई प्रेमपूर्ण अभिवादन। साँच्चै सत्य वचनले हामीलाई निष्कपट प्रेम गर्नु, एक अर्कामा र जे कुरा असल छ त्यसैमा लागिरहनु भनी अर्हाएको छ भन्ने कुराको बोध गराउँदै आजको प्रस्तुतिलाई अगाडि बढाउन चाहन्छौ। यो संगतिको संगीत मार्फत

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन। जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, सत्यको खोजी नामक अध्ययन श्रृंखलामा म शिशिर फेरि एकपटक परमेश्वरको वचन अध्ययन गर्न तपाईँहरूसँग भेट गर्दैछु र परमेश्वरको अनुग्रहमा हामी तरंगको मार्फत वचन अध्ययनको यो समयमा आइपुगेका छौं। आउनुहोस्, आजको वचन अध्ययनलाई पनि यो छोटो प्रार्थनाद्वारा अगाडि बढाउँ। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं तपाईँले दिनुभएको यो समय र जीवनको निम्ति। आज पनि फेरि हामी तपाईँले राख्नुभएको असल इच्छालाई, हाम्रो निम्ति जुन छ तपाईँ, त्यसलाई बुझ्ने जमर्को गर्दैछौं। हामीसँग हुनुहोस् भनेर हामी विन्ती गर्छौं। पिता परमेश्वर, सबै मानिस जाति तपाईँका सन्तान हुन्, तर संसारमा आज कैयौं मानिसहरू लड़ाईको चपेटामा परिरहेका छन्। निर्दोष मानिसहरू घरबार विहीन भएका छन्, दुःख र कष्टमा उनीहरू छन्, अनि कैयौं मानिसहरू रोगले थिचिएका छन्, अभावबाट पिल्सिएका छन्। ती सबै दुःखमा परेका मानिसहरूलाई म यो प्रार्थनाद्वारा तपाईँको हातमा राख्दछु। तिनीहरूको दुःख हरण गरिदिनुहोस्, तिनीहरूलाई निको पार्नुहोस्, अनि तिनीहरूलाई सुरक्षा प्रदान गर्नुहोस्। पिता परमेश्वर र हाम्रो प्रिय श्रोताहरूसँग हामी यो अध्ययन गर्दै गर्दाखेरि तपाईँले नै हामीलाई अगुवाई गर्नुहोस्, तपाईँ हाम्रो गुरू र शिक्षक बन्नुहोस् भनेर विन्ती गर्छौं, प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, के परमेश्वरले यो पापै पापले थिचिएको, पिल्सिएको, दुःख र कष्ट अनि मृत्युको भुमरीमा हराइरहेको संसारलाई फेरि सिद्ध रूपमा पुनर्स्थापित र पुनर्सृष्टि गर्न सक्नुहुन्छ? के परमेश्वर साँच्चीकै असल, प्रेमिलो र न्यायिक हुनुहुन्छ आफ्नो व्यवहारमा भनेर हेरिरहेका छौं। यसै सिलसिलामा हामीले परमेश्वरको महिमित दोस्रो आगमन पछि 1000 वर्ष अर्थात सहस्राब्दीको बारेमा अध्ययन गरिरहेका थियौं। श्रोता मित्र, आफ्नो जीवन परमेश्वरको इच्छा सम्मत सही तरिकाले जिउने हरेक व्यक्तिलाई परमेश्वरले पहिलो पुनरुत्थानको आशिषद्वारा अनन्त जीवनमा प्रवेश गराउन चाहनुहुन्छ भन्ने विषयलाई हेरेका थियौं। त्यसैले गर्दाखेरि सहस्राब्दी अर्थात ख्रिष्टको महिमित दोस्रो आगमन पछि हुने 1000 वर्षको समयकालको शुरूमा हुने पहिलो पुनरुत्थानमा भाग लिन पाउने युगौं युगदेखि सुतिरहेका अर्थात मरेका हरेकलाई धन्य र पवित्र भनी उल्लेख गरिएको छ परमेश्वरको वचनमा भनेर हामीले हेरेका थियौं गएको भागमा। कारण यदि ती मानिसहरू ख्रिस्टसँगै 1000 वर्षको समयकाल अर्थात सहस्राब्दीमा प्रवेश गरी उहाँसँगै रहने हो भने यो समयकालको शुरूमै उनीहरू बौरी उठ्नुपर्ने हुन्छ र परमेश्वरले आफ्नो सृष्टिकर्ताको रूपमा निहित पुनर्जीवित पार्ने शक्तिद्वारा त्यो कार्य गर्नुहुनेछ भनेर हामीले वचन मार्फत पनि छोटकरीमा अध्ययनहरू गरेका थियौं। श्रोता मित्रहरू, यसको अर्थ यो पनि हो मित्रहरू कि जो जति मानिसहरू जसले यो संसारमा कुनै न कुनै समय आफ्नो जीवन व्यतीत गरेका थिए र पछि गएर मृत्युवरण गर्न पुगेका थिए, किनभने मृत्यु नचाख्ने व्यक्ति यो संसारमा सायदै वा विरलै कोही भेटिएला, तर ती मानिसहरू मध्ये जो जतिले परमेश्वरले उनीहरूलाई प्रकट गर्नुभएको असल र खराबको ज्ञानमा वा ज्योतिमा आधारित रहेर परमेश्वरको इच्छा अनुसार सही जीवन बिताए, सही निर्णय लिए र परमेश्वरको महिमा हुने तवरले प्रेमपूर्ण सत्यतामा जीवन असल तवरले जिए हो तिनीहरूलाई परमेश्वरको महिमित दोस्रो आगमनको समय त्यो 1000 वर्षको वा सहस्राब्दीको शुरूमै फेरि अनन्त जीवनको पुरस्कार प्राप्त गर्न जीवित उहाँले तुल्याउनु हुनेछ। के तपाईँ र म मृत्युपछि पनि फेरि परमेश्वरले हामीलाई सदाको लागि जीवित पार्नुहुनेछ यदि हामी उहाँको प्रेममा
2: रह्यौं भने भनी विश्वास गर्छौ प्रिय मित्रहरू,
1: र यदि विश्वास गर्छौ भने के हामी परमेश्वरको सदिच्छा अनुसार सही निर्णयको साथ सही जीवन व्यतीत गरिरहेका छौं? हरेकले यो जवाफ अरूमा होइन, आफ्नै जीवनलाई परमेश्वरको वचनसँग दाजेर सरल तवरले प्राप्त गर्न सक्छन्। श्रोता मित्र, 1000 वर्ष अर्थात् ख्रिस्टको महिमित दोस्रो आगमन पछिको सहस्राब्दीको शुरूआत धर्मीजन अर्थात् परमेश्वरको इच्छा अनुसार आफ्नो जीवन बिताएका मानिसहरूको पुनरुत्थान सँगै शुरू हुनेछ भनी पढिसकेपछि वा भनिसकेपछि सुनिसकेपछि अर्को अर्थात् दोस्रो पुनरुत्थानको विषयलाई पनि अध्ययन गर्नुपर्ने हुन्छ मित्रहरू, किनभने दुईवटा पुनरुत्थानको विषयवस्तु वा सन्दर्भ ख्रिस्टको महिमित दोस्रो आगमन पछिको 1000 वर्ष वा समयकाल वा सहस्राब्दीको वरिपरि घुमेको हामी पाउँदछौं परमेश्वरको वचनमा। प्रकाशको पुस्तकको 20 अध्यायको 5 पदलाई हामीले हेर्यौं भने त्यहाँ यस्तो लेखिएको छ, अरू मरेकाहरू चाहिँ 1000 वर्ष नबितुन्जेल जीवित भएनन्। अब यहाँनिर अरू मरेकाहरू भनी कसलाई भनिएको होला भन्ने सवाल पाठक वर्गको वा श्रोता मित्रहरूको मनमा उठ्नु पनि स्वाभाविकै हो। कहिलेकाहीँ गहिरिएर अध्ययन गर्दाखेरि होस् वा सतही रूपमा कुनै विषय वस्तु अध्ययन गर्दाखेरि होस्, हामीले हाम्रो मनलाई खुला राखी दिमागलाई सोचमग्न हुने दिनुपर्दछ। प्रार्थनापूर्वक एकैछिन अगाडि अध्ययन गरिएको सन्दर्भलाई वा केही समय अगाडि हामीले जुन अध्ययन गर्यौं त्यो सन्दर्भलाई ध्यानमा राखी हेर्दाखेरि यहाँ उल्लेखित यो शब्दावलीले युगौं युगका ती मानिसहरूलाई जनाउँदछ जसले आफ्नो समयमा आफ्नो अमूल्य जीवनलाई गैर जिम्मेवार अनैतिक र अपवित्र तौरले व्यतीत गरेर खेर फाले। यो जीवन परमेश्वरको अमूल्य उपहार हो, यसमा दुईमत छैन, र यसको उपयोग हामी सही तरिकाले उहाँको प्रेमपूर्ण इच्छामा रहेर गरौं भन्ने उहाँ चाहनुहुन्छ। जसले आफ्नो जीवन प्रेममा सत्यतामा परोपकारमा करूणामा सदाचार र शान्तिपूर्ण सद्भावमा दया र सेवा जस्ता ईश्वरीय सद्गुणले भरिएर परमेश्वरको थुमामा विश्वास गरी व्यतीत गर्छ त्यस्ता व्यक्तिलाई अनन्त जीवनमा प्रवेश दिने हेतु ख्रिस्टको महिमित दोस्रो आगमन पछि हुने 1000 वर्ष अर्थात् सहस्राब्दीय समयकालको शुरूमै पुनर्जीवित हुने आशिष परमेश्वरले दिनुहुन्छ भने यहाँ उल्लेखित अरू भनी इंगित व्यक्तिहरू पक्कै पनि यसको विपरीत गलत जीवनयापन गरी परमेश्वरको उपहार रूपी यो अमूल्य जीवनलाई खेर फाल्ने दुष्टतामा रमाएर आफ्नो जीवनलाई छेनिक मोज मजासँग साथ्ने मृत व्यक्तिहरू नै भनी जान्न सकिन्छ। यो पढ्दै गर्दाखेरि श्रोता मित्र अर्थ त्यही देखिन्छ, तसर्थ सारा संसारलाई यसको पीड़ाबाट उद्धार गर्न चाहने वा उद्धार गर्न चाहना राख्नुहुने यो विश्व ब्रह्माण्डको सृष्टिकर्ता परमेश्वरले लिएर आउनुहुने ख्रिस्टको महिमित दोस्रो आगमन पछिको 1000 वर्षको आनन्द र शान्तिको परमेश्वरीय प्रेमले भरिपूर्ण सहस्राब्दीको समयको शुरूमा पवित्र धर्मीजनहरूको वा सन्तहरूको पुनरुत्थान हुनेछ भने त्यो समयकालको अन्त्यमा आफ्नो जीवन पापपूर्ण रूपले व्यतीत गर्नेहरू भनेर बुझ्न सकिन्छ यो खण्डलाई। श्रोता मित्र, 1000 वर्ष जुन ख्रिस्टको दोस्रो आगमनपछि शुरू हुन्छ त्यसको शुरूमा सही जीवन बिताउने पवित्र जनहरू बौरी उठाइन्छन् भने त्यो 1000 वर्षको अन्तमा दुष्टतामा रमाएर आफ्नो जीवनलाई अनैतिक तौरले बिताउने मानिसहरू बौरी उठाइनेछ। अचम्म लाग्ने कुरा भनेको चाहिँ के हो भने यो अध्ययन क्रममा श्रोता मित्रहरू कुनै पनि व्यक्ति चाहे त्यो पवित्र विश्वासमा जीवनयापन गर्ने होस् वा दुष्ट तौरले अनैतिकतामा आफ्नो जीवनयापन गर्ने नै किन नहोस्, दुवैको नै पुनरुत्थान हुने चाहिँ रहेछ। भलै त्यो बीचको भिन्नता वा एउटा प्रमुख फरकपना त्यो घटनामा हुने भनेको केवल समयकाल वा अगाडि पछाडिको कुरो मात्र रहेछ, तर किन यी शब्द भन्ने विषयलाई पनि हामीले
2: यो विषयवस्तुलाई अध्ययन गर्दै गर्दाखेरि यो अध्ययनक्रमको सिलसिलामा हेर्नुपर्ने हुन्छ। यसलाई हामी गहिरिएर बुझ्न चाहन्छौँ। मित्रहरू, परमेश्वरबाट जीवन प्राप्त गर्नु वा जीवन रूपी उपहारलाई ग्रहण गर्न पाउनु महत्वपूर्ण कुरा हो, तर त्यो जीवन कसरी जियो त्यो झनै महत्वपूर्ण हो। यो संसारमा धेरै मानिसहरू महत्वपूर्ण व्यक्तित्व बन्न चाहन्छ अरूहरूको अगाडि। अब कतिपय समयमा त्यो आफैमा नराम्रो नहोला, तर त्यो चाहना भन्दा पनि कैयौं गुणा महत्वपूर्ण चाहिँ नैतिक रूपमा वा भनौं चारित्रिक रूपमा सही विश्वासको आधारमा राम्रो वा असल बनेर जीवन जिउने प्रयत्न गर्नु हो। श्रोता मित्र, हाम्रो अध्ययनको विषय रहेको छ के परमेश्वरले यो बिग्रिएको संसारलाई पाप र दुष्टताले थिचिएको कष्ट र वेदनामा रोइरहेको अनि पापको कारणले आएको मृत्युको परिणामद्वारा क्रन्दन गरिरहेको यसको दुःखद अवस्थाबाट पार लगाउन सक्नुहुन्छ त? के यसलाई फेरि यसको असलपनामा पुनर्सृष्टि उहाँले गर्न सक्नुहुन्छ? यसको पहिलेको सिद्धतामा यसलाई पुनर्स्थापित उहाँले गर्न सक्नुहुन्छ? अनि के परमेश्वर साँच्चै असल प्रेमिलो र आफ्नो हरेक क्रियाकलाप र सोचमा न्यायिक हुनुहुन्छ त? हाम्रो अध्ययनको विषयवस्तु अहिलेको हाम्रो यो सत्यको खोजी नामक अध्ययन श्रृंखलाको नयाँ शीर्षक, र यी यस्ता विषयहरू हुन् श्रोता मित्रहरू, परमेश्वरको चरित्र र कार्यशैलीसँग सम्बन्धित, जसलाई सही तौरले बुझेको खण्डमा परमेश्वरसँगको हाम्रो सम्बन्धमा एक नयाँ आयाम थपिन सक्छ। कारण परमेश्वरको चरित्र र व्यक्तित्वलाई अनि उहाँको प्रेमिलो र न्यायपूर्ण करूणाको फैसला र निर्णय, सोच र व्यवहारको सही ज्ञानले मानिसलाई पश्चाताप, विनम्रता र प्रेमपूर्ण सत्यतामा अनि पवित्र जीवनयापनमा डोर्याउँदछ, जसले विश्वासको यात्रालाई न्यानोपन प्रदान गर्ने गर्दछ। श्रोता मित्रहरू, यी दिनहरूमा जुन अध्ययनमा हामी समाहित भएका छौं, ती अध्ययनहरूले म अपेक्षा गर्छु, विश्वास गर्छु, परमेश्वरसँगको तपाईँको आत्मिक हिँडाइलाई अझ प्रगाढ बनाउँदै लाँदैछ। तपाईँले यी वचनहरूलाई सुनेर, पढेर, मनन गरेर आफूलाई परमेश्वरको चरणमा विनम्र रूपमा लिएर आउनु भएको खण्ड, परमेश्वरले तपाईँको जीवनमा दिनदिनै आशिषको झरी वर्षाउन् भन्ने कामनाको साथ म शिशिर बिदा हुन्छु। जय मसीह। धन्यवाद। शुभ सन्ध।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम।

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाउँ हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
0: श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा क्रिस्टीय भजनको।

0: श्रोता साथी, आज भोलि भरे भन्दै जीवन यहाँ अस्ताउँछ, तर ख्रिस्टलाई माया गर्ने मान्छे मृत्यु पारे उदाउँछ भन्ने ख्रिस्टीय भजन पुस्तकको 387 नम्बरको भजनको यी हरफहरू सँगै ख्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशाबाट हामीले पनि आजको निम्ति विदा हुने बेला भएको छ। कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद। कृपया यहाँहरूले हामीसँग सम्पर्क गर्न खोज्नु भएको खण्डमा हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 वा सम्पर्क नम्बर 9800823326 भेटाउन सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। धन्यवाद।
1: नमस्ते डाक्टर साहब।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए यासुब दाजु, कता हो हतार हतार गर्दै?
6: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्याक्क पारेर।
5: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
6: हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
5: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
7: थप जानकारीका लागि
5: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851096625, 9851096625 र 9862424210, 9862424210।
7: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
8: कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य, प्रत्येक आइतबार बिहान 7:30 देखि 8 बजीसम्म सुन्न नभुल्नुहोला। प्रस्तोता साइकोलोजिस्ट महेन्द्र खड्काको साथमा।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु,
9: निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
11: अब प्रस्तुत छ कार्यक्रम येशूको सन्देश।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन। कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

प्रिय मित्र, सबै ख्रिस्टियनहरू चाहे उनीहरू पूरा जीवनभरि नै येशु ख्रिस्टद्वारा उद्धार गरिएका हुन् या भर्खरै उद्धार गरिएका हुन्, उनीहरूमा दैनिक ख्रिस्टियन जीवन सम्बन्धित थुप्रै प्रश्नहरू उब्जिरहेका हुन्छन्, जुन स्वाभाविक कुरा पनि हो। हामीले आज त्यस्तै केही प्रश्नहरूलाई तपाईँको माझमा उत्तरसहित लिएर आएका छौं। हामीले दिने उत्तरको केवल एकमात्र आधार पवित्र शास्त्र बाइबल हो, जसमा हाम्रो सम्पूर्ण विश्वास छ।

0: श्रोता आउनुहोस् आजको पहिलो प्रश्नलाई सुनौ।
1: कृपया मलाई स्पष्टसँग बताइदिनुहोस् कि हामीले परमेश्वरको इच्छा अनुसार जिउनलाई यस संसारमा कसरी आफ्ना आँखाहरूलाई निगरानीमा राख्न सक्दछौ।
0: प्रिय मित्र, तपाईलाई सायद यो तथ्य अवगत नै छ होला कि मानिसले सुनेको कुरालाई भन्दा लेखेको कुरालाई नै अझ राम्रोसँग याद राख्न सक्दछ। त्यसैले यो तथ्य शिक्षकहरूलाई मात्र होइन कि हरेक उमेरका मानिसहरूका निम्ति पनि एउटा वास्तविक चेतावनी बनेको छ। अझ जवान व्यक्तिका लागि त झन् यो कुरा अति नै फाइदाजनक हुन्छ। पवित्र बाइबल परमेश्वरको वचन पढ्दा हामीलाई थाहा हुन पुग्दछ कि राजा दाउदले भजन संग्रह 101:3 आफ्नो संकल्पलाई यसरी व्यक्त गरेका थिए, मेरो आँखाको सामुन्ने कुनै निज कुरा म राख्ने छैन, पथभ्रष्ट भएकाहरूका कामलाई म घृणा गर्छु, तिनीहरू मसित टाँसिने छैनन्। दाउद जो परमेश्वरको हृदय अनुसारको मान्छे थिए, प्रेरित 13:22, तिनले आँखाबाट भएर भित्र प्रवेश गर्ने कुराहरूलाई होसियारीपूर्वक निगरानी गरिनुपर्ने महत्वलाई कठिन तवरले थाहा गर्नु परेको थियो। सायद अब तपाईंलाई याद हुन्छ होला कि जब दाउदले एउटा स्त्रीलाई अमर्यादित अवस्थामा रहेको बेलामा देख्न पुगे, तब तिनमा बलियो कामेक्षा उत्पन्न भयो र देशले पछि गएर व्यभिचार र हत्याका पापहरूतिर डोर्याएर लग्यो। निश्चित रूपमा नै यहाँ यस घटनामा हामीहरू हरेकलाई हाम्रो दिनदिनैको जीवनमा हामीले इन्टरनेट, टेलिभिजन र फिल्महरूमा के हेरिरहेका हुन्छौ भन्ने कुराहरूप्रति एकदमै होसियारी हुनलाई चेतावनी दिइएको पाउँदछौ। त्यसैले प्रिय मित्र, वर्तमानको परिस्थितिलाई हेरेर तपाईंले व्यक्तिगत रूपमा नै संकल्प गर्नुहोस् कि मेरो आँखाको सामुन्ने कुनै निज कुरा म राख्ने छैन। हुन त आधुनिक प्रविधि तीव्र गतिमा विकास भइरहेको हाम्रो संसारमा त्यहाँ हरेक टवरका निजताका कुराहरू प्रदर्शन हुने सम्भावनाको पनि कुनै कमी छैन। एक साँचो क्रिश्चियन जीवन जिउन चाहने व्यक्तिले उसको सामुन्ने के देखियोस् र के नदेखिएको होस् भन्ने कुराको एउटा उच्च स्तरलाई स्थापित गर्नु त्यस व्यक्तिको लागि एकदमै ठूलो खाँचो पर्ने कुरा हो, जुन उसले निर्धारित गरेको नै हुनुपर्दछ। तपाईं जे खानुहुन्छ त्यही नै तपाईं हुनुहुन्छ भन्ने विज्ञापन त सायद तपाईंले कुनै बेला सुन्नु भएकै छ होला। तब त यो पनि सत्य नै ठहरिन्छ कि तपाईंले आफ्ना आँखाको भोकहरूलाई मेटाउन त्यसलाई जे खुवाउने निर्णय गर्नुहुनेछ तपाईं पनि त्यही बन्दै जानुहुन्छ। पवित्र बाइबलको 2 कोरिन्थी 10:5 प्रेरित पावलले हामीलाई परमेश्वरको ज्ञानको विरूद्धमा खड़ा हुने बहसहरू र हरेक अहंकारपूर्ण बाधालाई नाश गर्ने र हरेक विचारलाई ख्रीष्टको आज्ञा पालन गर्नलाई वशमा पार्ने महत्वको विषयमा सिकाउँदछन्। एक वृद्धि हुँदै गइरहेको क्रिश्चियन व्यक्तिले त आत्मिक रूपमा जे शक्तिदायक हुन्छ त्यही कुरा नै खाँदछ। राजा दाउदले भने झैं आज तपाई र मैले पनि भन्नुपर्दछ, पथभ्रष्ट भएकाहरूका कामलाई म घृणा गर्छु, भजन संग्रह 101:3। मित्र, एक साँचो क्रिश्चियन व्यक्ति मनोरञ्जन गर्न या आफ्नो मन बहलाउनको लागि संसारतिर नै फर्कनु अलिकति पनि उचित छैन। यो संसार जसले हाम्रो मुक्तिदाता यसु ख्रिस्टलाई क्रुसमा टाँग्यो सधैँ नै हाम्रो समय ध्यान र रूपियाँ पैसालाई पनि आफ्नो पकडमा ल्याउने प्रयत्नमा छ, तर देशसँग एक साँचो क्रिस्टियनलाई प्रदान गर्न लायकको कुनै पनि कुरा छैन। मनोरञ्जन उद्योगलाई त हिंसा, नग्नता, अश्लील भाषा र यौन सम्बन्धसँग सम्बन्धित अनैतिक व्यवहारहरूप्रति कुनै चिन्ता र आपत्ति छैन। तिनीहरूले त्यसलाई एक न्यायसंगत अभिव्यक्ति र व्यवहारको एउटा रूपमा नै मान्यता दिएका छन्। तर पवित्र शास्त्र बाइबलले चाहिँ हामीलाई एकदमै स्पष्ट रूपमा नै शिक्षा दिइरहेको छ कि परमप्रभु परमेश्वरले यी पापहरूलाई घृणा गर्नुहुन्छ र क्रिस्चियनहरूले पनि ती पापहरूलाई घृणा गर्नुपर्दछ। भजन संग्रह 37:4 भन्दछ, परमप्रभुमा आनन्दित हो र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ। हाम्रो सुख र हाम्रो सन्तुष्टि ती हितकारी क्रियाकलापहरूमा पाइन्छ जुन कार्यलाई गर्दा हामीहरू आनन्दित भएको होस् भन्ने चाहना परमप्रभु परमेश्वरले व्यक्त गर्नुभएको छ। भजन संग्रह 101:3 आखिरी वाक्यले भन्दछ, तिनीहरू मसित टाँसिने छैनन्। हो मित्र, ती कुनै पनि निज कुरा जुन खराब हुन् तपाईसित टाँसिएको हुनुहुँदैन, तर जे असल छ त्यसलाई चाहिँ डरो गरी समातेर राख्नुहोस्। आउनुहोस् यस कुरालाई परमेश्वरको वचन पवित्र बाइबलको फिलिपी 4:8 पनि पढिहालौं। अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसंगत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेमयोग्य छ, जे कुरो कृपामय छ, यदि कोही श्रेष्ठता प्रशंसाको योग्य केही छ भने यिनै कुराका विचार गर। मित्र, म आशा गर्छु आफ्ना आँखाहरूलाई निगरानीमा राख्ने विषयमा रहेको तपाईँको प्रश्नको जवाफ पाउनुभयो। अब तपाईँको अर्को प्रश्न के छ?
1: सांसारिक गीत संगीत जसले प्रभु येशु ख्रीष्ट परमेश्वरलाई महिमा दिइरहेका छैनन्, त्यस्ता संगीतले हामीलाई कस्तो असर पार्छ?
0: प्रिय मित्र, वर्तमान समयमा प्रविधिको तीव्र विकास सँगसँगै एक व्यक्तिले संगीतलाई एउटा घनिष्ठ मित्र नै बनाइसकेको छ। उसले संगीत सुन्नको लागि बजारमा सजिलैसँग पाइने सस्तो या महँगो कुनै पनि स्मार्टफोन, ट्याब्लेट, एमपी3, मोबाइल, रेडियो जस्ता विद्युतीय उपकरणहरूलाई किनेको नै हुन्छ र सायद उच्च डेसिबेलको संगीत सुन्ने बानी पनि बसालेको हुन्छ। उसले धेरैजसो आफूसँग भएको उपकरणको स्पिकरलाई या होइन भने इयरफोनलाई ठूलो आवाज आउने गरी नै सेट गरेर राखेको हुन्छ। ध्वनिलाई नापिने इकाईलाई डेसिबेल या छोटकरीमा डीबी भनिन्छ। भोल्युमलाई बढाएर जसै स्पिकरले बाहिर फाल्ने आवाजलाई तीव्र या ठूलो पारिन्छ, ध्वनिको डेसिबेल डोब्बर हुँदै जान्छ। 70 डेसिबेलमा बजिरहेको ध्वनिलाई स्वस्थकर ध्वनि मानिन्छ, तर लामो समयसम्म 85 या सोभन्दा बढी डेसिबेलमा आइरहेको ध्वनिलाई सुन्ने मानिसका कानहरूमा अवश्य पनि खराबी देखा पर्छ, सुन्ने शक्तिमा कमी आउँछ। त्यसैले यो कुनै नौलो कुरा या अचम्मको कुरा होइन कि एक जवान व्यक्ति या किशोर या किशोरी जसलाई हाई एम्प्लिफायर र इयरफोन वा हेडफोनहरूलाई प्रयोग गर्दै ठूलो ठूलो आवाजमा गीत संगीतलाई सुन्ने गर्छ, उसको कानको सुन्ने क्षमता केही वर्षमा नै 60-65 वर्ष उमेर पुगेको मानिसको वरिपरिमा पुग्छ। उसको सुन्ने शक्ति बिग्रेर एउटा वृद्ध मानिसको जस्तो हुन्छ। स्मरण रहोस् कि प्राय जसो रक कन्सर्टहरूमा 100-116 डेसिबलमा र हार्ड रकका लागि चाहिँ 138 डेसिबलसम्मको एकाइमा ध्वनि बाहिर आओस् अर्थात दर्शकहरूका माझमा त्यति ठूलो आवाजसँग संगीत घन्किएको होस् भन्ने हिसाबमा उपकरणहरू सेट गरिएका हुन्छन्। प्रिय मित्र, यस्तो देखिन्छ कि मानिसहरू जसलाई ठूला ठूला स्वरमा गीत संगीत सुन्ने बानी परिसकेको हुन्छ, उनीहरूले केही कुरा भित्र ल्याउनलाई होइन कि बरु बाहिर कुनै कुरा नजान सकोस् भनेर बन्द गर्ने प्रयास गरिरहेका हुन्छन्। उनीहरूले सधैँ गीत संगीतलाई सुन्नको लागि मात्र त ठूलो आवाज गराएर आफ्नो उपकरणलाई प्रयोग गरिरहेका हुँदैनन्, तर त्यसद्वारा आफ्नो मनलाई शान्त पार्ने प्रयास पनि गरिरहेका हुन्छन्। उनीहरूले आफ्नो वरिपरि रहेको वास्तविक संसार र अनुभवलाई भुल्नको लागि संगीतको तीव्र ध्वनिलाई प्रयोग गरेर शून्यता पाउने चाहना गर्दछन्। उनीहरूले वास्तविकतालाई परै राख्न चाहेका हुन्छन्। आफ्नो अन्तस्करणबाट निस्केको परमप्रभु परमेश्वरको मधुर आवाजलाई चाहिँ नसुनिकन सांसारिक संगीतमा डुब्दै रहन चाहन्छन्। यही कुराहरू नै लागू पदार्थ सेवन गर्नेहरू, रक्सी पिएर मातिनेहरू, खेलकुदलाई हेरेर मात्र समय बिताउनेहरू, टेलिभिजन मात्र हेरेर समय बिताउनेहरू र अन्य लतमा फँसेर बसेका मानिसहरूका निम्ति पनि लागू हुँदछ। हुन त सांसारिक संगीत या परमेश्वरलाई महिमा नदिने संगीतहरूले पनि सन्देश त बोकेका नै हुन्छन्। सांसारिक गीत संगीतहरूले विशेष गरी प्रेम, धोखा, वियोग, व्यभिचार, मोजमजा, लागू पदार्थ सेवन र एक सामान्य व्यक्तिले जीवन जिउने क्रममा गर्न सक्ने हरेक किसिमका पापहरूलाई व्यक्त गर्ने कुराहरूलाई नै समावेश गरिएको हुन्छ, जसद्वारा मानिसहरूलाई प्रभु येशू ख्रीष्टले दिनुहुने साँचो शान्ति होइन कि प्राय जसो चाहिँ नैराश्यताका कुरा प्राप्त हुँदछ र आखिरमा नास्तिकतातर्फ जाने बनाउँदछ। साँचो परमेश्वर येशू ख्रीष्टलाई विरोध गर्दै शैतानकै महिमा गर्नलाई तयार पारिएका गीत संगीतको अस्तित्वलाई पनि आजका दिनमा हामीले स्वीकार गर्नु नै पर्दछ। सोही कारणले गर्दा नै सांगीतिक कार्यक्रमहरू भइरहेका स्थानहरूमा हिंसा, अनैतिकता, अनियन्त्रित छाडा व्यवहारहरूलाई व्याप्त भइरहेको पाउँदछौं। एक साँचो क्रिस्चियन व्यक्तिले चाहिँ पवित्र बाइबलको सत्यतालाई बुझ्दै ती कुराहरूलाई पहिचान गरेर परमप्रभु परमेश्वरलाई महिमा दिने कार्यमा सहभागी भएर जिउन सिक्नु पर्दछ। प्रेरित पावलले हामीलाई कलसी 3:16-17 यसरी प्रोत्साहन दिएका छन्, ख्रीष्टको वचन तिमीहरूमा प्रशस्तसँग बास गरोस्, पूरा बुद्धिमानी साथ एउटाले अर्कालाई सिकाओ र अर्ति दियो र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञता साथ भजन, स्तुति र आत्मिक गान गाओ। कुरा वा काममा जे जे गर्छौ सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशूको नाउँमा गर। मित्र, म आशा गर्छु सांसारिक संगीत सम्बन्धित तपाईँको प्रश्नको उत्तर पाउनुभयो र अहिलेलाई हामी अर्को प्रश्नतिर जाने छैनौं। कृपया अरू प्रश्नलाई अर्को पटक सोधिदिनुहोला। धन्यवाद। प्रिय श्रोता, परमेश्वरको जीवित वचन पवित्र बाइबल युहन्ना 14:6 हामी पढ्छौ। येशूले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। त्यसै गरी मत्ती 11:28 येशूले भन्नुभएको छ, हे सबै थाकेका र बोझले लादिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। हो श्रोता मित्र, येशू ख्रीष्टले मात्र हाम्रो सारा चिन्ता फिक्री र हर प्रकारका बोझहरूबाट छुटकारा दिनुहुन्छ। प्रभु येशू नै परमेश्वर हुनुहुन्छ जो हाम्रो लागि यस संसारमा मानिस भएर आउनुभयो। उहाँको जन्म, क्रुसको मृत्यु र पुनरुत्थान स्वर्गमा हुनुहुने परमेश्वर पिताको योजनाको भाग थियो, जसद्वारा पापको क्षमा र मुक्ति प्राप्त हुने उपायलाई पाउन सम्भव भयो र परमेश्वरको प्रगाढ प्रेम मानव जातिमा प्रकट भयो। के यो खुशीको खबर होइन र? मित्र, परमेश्वरले हामीलाई पापी स्वभावमा छँदा नै प्रेम गर्नुहुन्छ, प्रेम गर्नुभयो। जसरी आमा बाबुले आफ्नो एक बिरामी सन्तानलाई प्रेम गर्दछन्, परमेश्वरले हामीलाई नयाँ जीवन र मुक्तिदान दिन चाहनुहुन्छ, चाहे हामीहरूले विगतमा जस्तोसुकै सांसारिक जीवन वा अनैतिक जीवन बिताएका नै किन नहौ। प्रभु येशूको नाउँलाई अहिले तुरन्तै लिन सक्छौ र नभावमा छँदा नै प्रेम गर्नुहुन्छ, प्रेम गर्नुभयो। जसरी आमा बाबुले आफ्नो एक बिरामी सन्तानलाई प्रेम गर्दछन्,

हाम्रो पापको बदलामा दान स्वरूप अर्पित गरिएको छ। प्रभु येशू ख्रीष्टसित मात्र हर पाप क्षमा गर्ने अधिकार छ। मेरो आवाजलाई सुनिरहनु भएको प्रिय श्रोता मित्र, यदि तपाईँले येशू ख्रीष्टलाई अहिलेको यस घड़ीसम्म पनि आफ्नो मुखले तपाईँको प्रभु अनि मुक्तिदाता भनी स्वीकार गर्नुभएको छैन भने हाम्रो विनम्र अनुरोध छ कि अहिले नै प्रभु येशू ख्रीष्टलाई हृदयदेखि नै प्रार्थना गर्नुहोस्, ग्रहण गर्नुहोस् र पवित्र आत्माको दान माग्नुहोस्, ताकि येशूले दिनुहुने अनन्त जीवन तपाईँलाई प्राप्त भएको होस् र सिर्फ उहाँको मार्गमा तपाईँ सम्पूर्ण विश्वास साथ चल्न सकेको होस्।

हामी आशा गर्दछौ कि हाम्रो कार्यक्रमको यस भागले तपाईलाई क्रिस्चियन विश्वासमा उत्साहित पारेको छ। हामीलाई सुन्नु भएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया हामीलाई सुनिरहनुहोला।

मित्र, हुन त तपाईहरू मध्ये कतिजना अझसम्म पनि येशु ख्रीष्टले गर्नुभएका दावीहरू प्रति विश्वस्त हुनुभएको छैन होला। तर तपाईले यस कुरालाई कृपया मनमा राख्नुहोस् कि येशु ख्रीष्टले ती मानिसहरूलाई पवित्र आत्मा परमेश्वरको सहायता उपलब्ध गराउने प्रतिज्ञा गर्नुभएको छ, जसले एकदमै उचित कारणहरू सहित उहाँको सामुन्ने प्रश्नहरूलाई उठाउँदछ। पवित्र बाइबलको यूहन्ना 7:17 येशूले भन्नुहुन्छ, यदि कुनै मानिसले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरा शिक्षा परमेश्वर तर्फबाट हो कि मेरो आफ्नै तर्फबाट हो सो उसले जान्नेछ। यहाँ येशूले हामीलाई याद दिलाउनुहुन्छ कि हामीले कुराहरूलाई केवल ती जस्तो छन् त्यही रूपमा मात्र हेर्दैनौ, तर हामी जस्तो छौ त्यही रूपमा पनि हेर्दछौ, जसको कारणले गर्दा हामीहरू प्रभु येशूमा विश्वस्त हुने अवस्थामा पुगेकै हुँदैनौ। तर परमेश्वरले गम्भीर भएर पापदेखि उद्धार पाउन खोज्ने मानिसलाई अवश्य त्यो उद्वेगको मुक्ति दिनुहुन्छ जुन हाम्रो प्रभु येशू ख्रीष्टमा छ। त्यसैले श्रोता, अहिले नै प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, किनभने बाइबलले रोमी 10:9 हामीलाई बताउँदछ कि यदि तिमीले येशूलाई प्रभु हो भने आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। कृपया प्रार्थनाद्वारा येशूलाई तपाईँको व्यक्तिगत मुक्तिदाता भनी स्वीकार गरी आफ्नो हृदयमा निम्त्याउनुहोस्। त्यसको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशु ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशु ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा हे येशु प्रभु आउनुहोस्। आमिन। प्रिय

मित्र, यदि तपाईँले ठिक अहिले ख्रिस्ट येशूलाई मुक्तिदाता भने हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रिस्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesukosandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम खेलकुद र विश्वास। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खेलकुद र विश्वासमा। आदरणीय श्रोता, कार्यक्रम खेलकुद र विश्वास मार्फत हामी तपाईलाई खेलसँग सम्बन्धित रहेर सुसमाचार पनि सुनाउन सकिन्छ भन्ने विषयहरूमा विभिन्न कुराकानीहरू तपाईँको लागि राख्दै आइरहेको छौं। साथै खेलकुद र विश्वासका कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि केही आशिषमय कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्न गइरहेको छौं र हामी परशुराम गिरीज्यूबाट कुराकानीहरू सुन्न र सुनाउन गइरहेको छौं र म ढिला नगरिकन यो समय दिन चाहन्छु परशुराम गिरीज्यूलाई।
2: हुन्छ, जय मिश्री। फेरि पनि तपाईँको प्रस्तुता परशुराम गिरी खेलकुद तथा विश्वास कार्यक्रम लिएर म उपस्थित भइसकेको छु। आज हाम्रो बीचमा हामीसँग हुनुहुन्छ टेकनाथ शर्माज्यू, उहाँ चाहिँ इन्जिनियर हुनुहुन्छ अनि उहाँ चाहिँ यो कर्नर स्टोन बिल्डिङ एण्ड डेभलपमेन्ट प्राइभेटमा उहाँ चाहिँ सीईओ हुनुहुन्छ। स्वागत छ। जय मिश्री, अनि तपाईँको अहिले दिनचर्या कसरी बित्दैछ? अहिले तपाईँ के गर्दै हुनुहुन्छ?
3: म चाहिँ अहिले हजुरले भन्नुभएकै जस्तै जुन एउटा कम्पनी कर्नर स्टोन बिल्डर्स एन्ड डेभलपर्स प्राइभेट लिमिटेड अनि यो ललितपुर भैँसेपट्टीमा छ र यही कम्पनीमा रहेर म चाहिँ काम गर्छु। यसैका गतिविधिहरूमा म चाहिँ बिजी छु आजकल। है, त्यही छ।
2: अनि अघि पनि हामी अफेयरमा कुरा गर्दाखेरि अब तपाईँ कर्नर स्टोन बिल्डिङमा हुनुहुन्छ अनि त्यसमा अन्तर्गत तपाईँले चाहिँ चर्चहरूमा पनि केही सेवाकाई पनि अथवा सेवा पनि दिनुहुन्छ भनेर भन्दै हुनुहुन्छ। कस्तो प्रकारको सेवा तपाईँले दिइरहनु भएको छ?
3: यो मैले यो कर्नर स्टोन भन्ने यो शब्द नाम नै कुनै ढुङ्गो यो चाहिँ धेरै प्रार्थना गरेर चाहिँ मैले राखेँ अनि यो नाम पनि मैले गभर्मेन्टमा रजिस्टर गर्नलाई यो पनि पाएँ र यो कुना ढुङ्गो भनेको यो बिल्डिङ घरको पनि घरको हो र अर्को चाहिँ स्विसलाई होइन उहाँको राज्यको लागि यहाँ चाहिँ जनाउँछ र त्यो कारणले मैले आफ्नो यो कम्पनीलाई चाहिँ पुरै व्यावसायिक नभइकन यो चाहिँ यसलाई चाहिँ कन्स्ट्रक्सन मिनिस्ट्रीको रूपमा मैले चाहिँ आफ्नोले नाम दिएको छु। त्यो कति उपयुक्त हुन्छ भन्नलाई, तर यसले गर्दाखेरि यो कम्पनीले गर्ने कामहरू भनेको हामीले रेसिडेन्टल बिल्डिङहरू कन्स्ट्रक्सन गर्छौँ र त्योभन्दा अगाडि बिल्डिङहरूको डिजाइन प्लानिङहरू इस्टिमेसनहरू प्रपोजलहरू अनि सबै हामीले चाहिँ गर्छौँ र धेरै मण्डलीहरूमा चाहिँ हामीले यो कन्स्ट्रक्सन गर्ने मौका पाएका छौँ। सन्डे स्कुलहरू र अरू विभिन्न एनजिओका बिल्डिङहरू पनि गर्छौँ र यो बाहेक कसैलाई घर बनाउनलाई अथवा घर सम्बन्धी केही समस्याहरू छन् भने हामीले उहाँहरूलाई चाहिँ एउटा प्राविधिक सल्लाह फ्री अफ कस्ट नै मैले दिने गरेको छु र मसँग खुलेर कुरा गर्न पनि सक्नुहुन्छ। मेरो एक्सपिरियन्सहरू मेरो अनुभवहरूले अरूलाई चाहिँ केही फाइदा हुन्छ भने किन नगर्ने भनेर मैले चाहिँ यसरी गर्ने गरेको छु। र अर्को कुरा, हामी चाहिँ काम चाहिँ यो बिल्डिङहरूको चाहिँ रेट्रोफिटिङ भन्छन् अनि यो पुरानो बिल्डिङहरू पनि हुन्छन्, भुइँचालोले बिग्रेको कचक कुचुक भएको बिल्डिङहरू पनि हामीले रेट्रोफिटिङ गर्छौँ र यो चाहिँ अब रिपेयर एन्ड मेन्टेनेन्ससँग रिलेटेड पनि छ। कति ठाउँमा रिनोभेसनहरू पनि हामीले चाहिँ विभिन्न मण्डलीहरूले बोलाउनुहुन्छ, विभिन्न व्यक्तिहरूले, त्यही हिसाबले हामीले सक्दो गर्ने गरेको छौँ।
2: मलाई एकदमै खुसी लागेको छ सर कि तपाईँले यो चाहिँ भूकम्पमा भएकाहरू काचेक कुचुक भएकोलाई पनि तपाईँले रिबिल्डिङ गर्नुहुन्छ भन्ने बारेमा। त्योभन्दा अगाडि चाहिँ अब हामीले जति पनि पुँजीहरू कमाएर होइन वर्षौंबाट कमाएर एउटा घरको परिकल्पना गर्छौँ अनि घर बनाउनको लागि यति धेरै खर्च लाग्छ उति लाग्छ भन्ने हुन्छ अनि हामीले राम्रो कन्सल्टेन्ट नपाएको कारणले गर्दाखेरि धेरै खर्च भइरहेको हुन्छ। तर तपाईँलाई त्यसको सरलाई भेट्न पाउँदा एकदमै खुसी लाग्यो अनि यदि तपाईँसँग कन्ट्याक्ट गरे भने तपाईँले कस्तो प्रकारको सर्वसुलभ भन्नुभयो हजुरले?
3: यस्तो छ, यो बिल्डिङ कन्स्ट्रक्सन भन्ने कुरा धेरै खर्चिलो महँगो पनि छ नेपालमा र कति ठाउँमा आइडिया पनि हुँदैन र हामीले चाहिँ मेरो आफ्नो के विचार छ भने के उद्देश्य छ भने लो कस्ट सुपथ मूल्यमा आफ्नो आवास मानिसहरूले पाउन् अनि हामीले सिमेन्टहरूको ठुलो घरहरू बनाउनु पर्छ भन्ने पनि छैन. हामीले प्री फ्याबको बिल्डिङहरू हामीले चाहिँ धेरै बनाएको पनि छौँ र त्यो भयो भने अलिकति सुलभ पनि हुन्छ, ठाउँ अनुसारको हुन्छ. अनि र कंक्रिट बेसकै बिल्डिङ बनाउन चाहनेहरूलाई पनि हामीले उचित परामर्श दिँदा उहाँहरूले चाहिँ सामानहरूको बारेमा जानकारी पाउन सक्नुभयो भने, कामदारहरूको बारेमा जानकारी पाउन सक्नुभयो भने र यो प्रोसिड्युर्सहरू हुन्छ नगरपालिकाको यो बारेमा जानकारीहरू पाउन सक्नुभयो भने उहाँहरूले चाहिँ आफ्नो चाहिँ बिल्डिङलाई आफै निर्माण गर्न सक्नुहुन्छ. त्यसले गर्दाखेरि उहाँको खर्च पनि घट्छ, समय पनि बचत हुन्छ. यसरी हामी चाहिँ जोडिन सक्छौँ.
2: अघि हजुरले भन्नुभएको प्री फ्याब भन्नाले कस्तो प्रकारको?
3: प्री फ्याब भनेको प्री फेब्रिकेटेड हो खासमा. अनि हामीले अब अहिले चाहिँ प्री फ्याब बिल्डिङ भन्ने सबैतिर मुखमा झुन्डिएको छ. त्यसमा चाहिँ हामीले सिमेन्ट बोर्डहरू, फेब्रिकेटेड बोर्डहरू राखेर गर्छौँ. खास गरी प्री फ्याब भनेको चाहिँ यो ड्राई बेसको बिल्डिङहरूलाई जनाउँछ, यसरी भन्दा हुन्छ. किनभने बालुवा सिमेन्टीहरू त्यो मसलाहरू चाहिँ मुछेर गर्नुपर्ने हुन्छ, तर त्यहाँ ड्राईहरूबाटै धेरै काम गर्न सकिन्छ. हुन त सिमेन्टहरू केही परेका हुन्छ र त्यो भनेको आफ्नो आवश्यकता अनुसारका बिल्डिङहरू बनाउन सकिन्छ. अनि मेटल फलामको स्ट्रक्चरहरूलाई वरिपरि चाहिँ बोर्डहरू लगाएर अनि बीचबीचमा हामीले रकुल जस्तै राखेर साउन्ड प्रुफ पनि बनाउन सकिन्छ. अनि छतलाई पनि, छत भन्नाले छानोलाई, सिलिङहरूलाई पनि त्यही किसिमले बनाउन सकिन्छ र त्यो चाहिँ चाँडो पनि भयो काम गर्नलाई. अनि एक ठाउँबाट अर्को ठाउँमा रिलोकेट गर्न पनि सकिन्छ, आवश्यकता अनुसार त्यसलाई मिलाउन पनि सकिन्छ. कति बिल्डिङहरू लिजमा बनाएको हुन्छ, उनीहरूलाई चाहिँ सार्न गर्न पनि सजिलो हुन्छ र खर्च पनि कम नै हुन्छ. र त्यसमा पनि धेरै मोडेलहरू, धेरै किसिमका मेटेरियलहरू छन्, अब विभिन्न किसिमका त्यो कम्पोजिट प्यानलहरू छन् अनि स्यान्डविच प्यानलहरू छन्, तीहरू विभिन्न किसिमका विभिन्न उसका छन् उनीहरू. त्यो आफूलाई कस्तो चाहिएको छ, के चाहिएको छ भनेर अनि बस्दाखेरि राम्रो हुन्छ त्यस्तो घरहरूमा.
2: भनेपछि एउटा साधारण व्यक्तिले पनि उसको जग्गा छ भने, उसले केही रकम जम्मा गरेको छ भने, उसले चाहिँ घर बनाउने सपना देख्न सकिन्छ?
3: एकदमै देख्न सकिन्छ. किनभने आफ्नो पुँजी अनुसारकै घरहरू बनाउन सकिन्छ, बिल्डिङहरू जुन आवास भनौँ बनाउन सकिन्छ. र त्यसको लागि आफूसँग त केही त चाहिन्छ नि. र कतिहरू चाहिँ गर्न चाहनेहरूलाई चाहिँ आफ्नो जग्गा, आफ्नै जमिनहरू छ भने ब्याङ्किङ प्रोसेस पनि हुने भयो, तर ब्याङ्किङ प्रोसेसतिर लाग्नुहोस् म भन्दिनँ. र आफ्नो जत्रो घाँटी हेरेर हाड निल्ने भन्छ. र अहिले चाहिँ हामीले चाहिँ प्री फ्याबको बिल्डिङहरूतिर लाग्यौँ भने त्यही हिसाबले हामीले बनाउन सकिन्छ. अनि कङ्क्रिट बेस र प्री फ्याबको चाहिँ कम्बाइन गरेर पनि बनाउन सकिन्छ. जस्तो कि तपाईँहरूको एक तला घर छ भने माथिल्लो तला चाहिँ प्री फ्याबको बनाउँदा राम्रो हुन्छ, किनभने तल कंक्रिट पनि भयो, छत पनि राम्रो भयो. अर्को कुरो, तपाईँको घर दुई तला, साढे दुई तलाको छ भने बाँकीमा छतमा कोठाहरू थप्नु पर्यो भने प्री फ्याबको त्यो चाहिँ उपयुक्त देखिन्छ. सेक्युरिटीको हिसाबले पनि माथि हुँदा तलबाट चोरहरू लाग्ने समस्या पनि भएन. हुन त अहिले प्री फ्याबहरूमा सबै ग्रिलहरू हालेर सबै बनाउन सकिन्छ, विभिन्न किसिमको प्यानलहरू आइसकेको छ र त्यो हिसाबले चाहिँ गर्न सकिन्छ. र आफ्नो जग्गा अथवा लिजमा जग्गा छ भने हामीहरूसँग सम्पर्क राख्नुभयो भने हामीले उचित परामर्श चाहिँ दिन सक्छौँ.
2: यो परामर्शको पनि शुल्क लाग्दैन हजुरको भनाइ?
3: हामीले चाहिँ त्यस्तो शुल्क लिने गरेको छैनौँ, किनभने एउटा लामो समयदेखि यही कन्स्ट्रक्सन फिल्डमा 32-33 वर्षदेखि म यसमा छु. त्यसले गर्दा विभिन्न ठाउँहरूमा जाँदा आउँदा विभिन्न गाउँहरूमा यी समस्याहरू देखिएको छ. र यसले गर्दाखेरि म के चाहन्छु भने प्रत्येक गाउँहरूमा, विभिन्न ठाउँहरूमा ठुलो मण्डली बनाउने सबैको चाहना हुन्छ. अनि यो मेटल बेसमा बिल्डिङ बनाउँदाखेरि, प्री फ्याबको बिल्डिङहरू बनाउँदा एउटा फाइदा अर्को के हुन्छ भने, हाम्रो ढलान गरेर घर बनाउँदाखेरि बीचबीचमा पिलरहरू देखिरहेछ, हामीले कति ठाउँमा त्यो मन पराउनु हुँदैन. अनि त्यो चाहिँ प्री फ्याबको बिल्डिङ बनाउँछौँ भने हामीले चाहिँ ठुल्ठुलो हलहरू बनाउन सक्छौँ, 400-500 अट्ने पनि. त्यसले त्यो एउटा फाइदा भयो भने. अनि अर्को कुरो, प्रत्येक ठाउँमा यो मण्डलीहरूमा चाहिँ अलिकति व्यवस्थित रूपमा चाहिँ बिल्डिङहरू बनाउनु देखाउनु भयो भने त्यसलाई हामीले चाहिँ केही परामर्शहरू दिन सक्छौँ र धेरै मण्डलीहरू सन्डे स्कुलहरू त्यही जस्ताहरूले बारेरै बनाएको छ त्यसमा पनि व्यवस्थित गरेर बनाउन सकिन्छ र जति आफ्नो स्रोत साधन छ त्यहीबाट चाहिँ गर्न सकिन्छ त्यसमा सकिन्छ।
2: भनेपछि हजुरको करिब करिब 150 सयको हारारीको बिचमा छ भने काठमाडौँमा मण्डलीहरूको प्राय जस्तो लिजमा लिने चलन छ नि त, त्यस कारण पनि त्यो 150 जनाको हारारीमा मण्डली यदि उहाँले चाहिँ लिजमा लिएर चलाउनु छ भने त्यो फ्री ब्यागमा कति जति कस्ट आउँछ होला, कति लागत जति लाउँछ होला एभरेजमा?
3: धन्यवाद। यसलाई चाहिँ हामी के भन्न सक्छौँ भने हामीले कस्तो किसिमको मेटेरियलहरू युज गर्छौँ त्यसमा भर पर्छ, अनि र हामीले झ्यालडोकाहरू के को युज गर्छौँ त्यसमा पनि भर पर्छ। होइन अब अल्मुनियम भन्दा अब त्योभन्दा अलिकति पीवीसी मोडेलमा गयो भने अलिकति बढी लाग्यो, अनि अरू कुराहरूमा पनि त्यसमा हुन्छ, अनि र पनि एभरेजमा 100 देखि 150 भन्दा पनि त्यही 150 हारहारी भनौँ अहिले त्यतिको चर्च बनाउनको लागि अब ठाउँले पनि भर पर्छ। अब भुइँ चाहिँ राम्रो लेभल मिलेको छ भने, सबै मिलेको छ भने गाडीको एक्सेस त्यहाँ छ, ठुलो गाडीहरू पनि जान्छ भने एकैचोटि सामानहरू ल्याउन सक्छ, मेन पावरहरू एकैचोटि राम्ररी परिचालन गर्न सकियो भने करिब करिब त्यो हुन त स्क्वायर फिटको हिसाबले हुन्छ, तर पनि मेरो अनुभवमा बिल्डिङको मात्रै बनाउँदाखेरि हामीले चाहिँ 15-16 लाखमा राम्रै गरी बनाउन सक्छौँ, तर त्यसमा चाहिँ मण्डलीका जनहरूले पनि केही श्रमदानहरू गर्न सक्नुहुन्छ, अनि बाहिरको कामदारहरूले पनि गर्न सक्छ, मिलिजुली गरियो भने त्यो चाहिँ हामीले चाहिँ बाहिर मार्केटमा बनाउने भन्दा कमसे कम 15-16% चाहिँ कम्तीमा चाहिँ हामीले चाहिँ मिहिनेत गरेर बनाउन सक्छौँ, त्यो चाहिँ भर पर्छ। विश्वासीहरूले श्रमदान गर्न चाहनुभयो भने त्यो हिसाबले पनि गर्न सकियो र सबै ठाउँहरू राम्रो मिल्यो भने पनि गर्न सकियो, त्यही रेन्जमै आजकल राख्दा राम्रो होला।
2: अहिलेको हाम्रो चर्चकोहरूलाई धेरै गाह्रो छ, अब कोठामा बस्दाखेरि घरपट्टिले किसिस गर्ने अथवा के कुरा, अनि उहाँहरूको अपेक्षा के हुन्छ भन्दाखेरि एउटा सानो लिजमा लिएर एउटा सानो तपाईँले भनेको प्रिपेयर त्यस्तो बनाउनु। भनेपछि अहिलेसम्म मैले पनि जानकारीमा आएको थिएन तपाईँको यो कर्नर स्टोन बिल्डिङ छ भनेर, म यो बारे प्रिपेयर्सको बारेमा पनि मैले अहिले भर्खर सुन्दैछु, अनि मैले स्काई प्यानिङको बारेमा चाहिँ धेरै सुनेको, त्यो भन्दा प्रिपेयर्स भन्दा राम्रो अथवा गुणकारी छ कि अथवा कस्टमा पनि कतिको डिफरेन्स छ यो केही बताइदिनुहुन्छ?
3: यस्तो त्यो प्रिफेब र त्यो बोर्डहरू हो होइन, वालहरू बनाउने होइन, एसवाई प्यानल भनेर होइन, कोरियन मोडेलको भन्छ, कतिहरू जापानिज मोडेलको पनि भन्छ होइन, त्यो चाहिँ के भन्छ भने मेटलको फ्रेम बिल्डिङ बनाइसकेपछि भुइँ अब कति हाइटमा बनाउने हो त्यही हिसाबले चाहिँ हामीले चाहिँ इटै लगाएर अथवा ब्लक लगाएर होइन 1-1.5 फिट कति आफूलाई चाहिएको छ होइन, त्योभन्दा माथि पनि त्यो हिसाबले चाहिँ भुइँ चाहिँ राम्रै गरी ढलानै गरेर बनाउने हो, अनि र त्योभन्दा माथि वरिपरि चाहिँ पिल्लरहरू खम्बाहरू भनेको चाहिँ फलामको हुन्छ है, त्यो चाहिँ अब जनरल हामीले चाहिँ त्यसमा हामीले चाहिँ आइबिमहरू एचबिमहरू चाहिँ तलाहरू थप्नु छ भने त्यसरी बनाउन सकियो, सपिङ कम्प्लेक्सहरू त्यसरी बनिराखेको हुन्छ, सुपर मार्केटहरू होइन, अनि तर चर्चको सामान्य बनाउनुको लागि त हामीले चाहिँ त्यही बक्स ट्युबिङ त्यही स्क्वायर चाहिँ खम्बाहरू भनौँ न फलामको वरिपरि लगाउने हो, अब बाँकी के भन्ने हामीलाई सबैलाई थाहा छ, माथि छानो हुन्छ होइन, अब छानो के को हाल्ने होइन, अब जस्ताहरूमा पनि अब कलर जस्ता अलिकति राम्रो भयो होइन, अनि मोटो जस्ताहरू भयो होइन, अब त्यसमा चाहिँ युपिभीसी को छानाहरू चलेको छ, त्यो हाल्दाखेरि पानीको आवाज पनि कमाउने भयो, अनि त्यसमा चाहिँ आफ्नै हिसाबले खर्चहरू आउने भयो होइन, अलिकति तलमाथि पर्ने भयो। अब हजुरले भन्नुभएको एसवाई प्यानल भनेको अब माथि छाना छँदैछ होइन, अनि वरिपरि खम्बाहरू छ भने भनेपछि बिचमा अब राख्नु पर्यो भनेपछि त्यो वाल त हो नि साइडको, त्यो भनेको चाहिँ त्यही हो कि, अहिले चाहिँ प्री फेब्रिकेसन भनेको खासमा त्यही नै हो। अब त्यसमा सिमेन्ट बोर्डहरू हुन्छ होइन, अब त्यो मोटाइ हुन्छ कति होइन, अब 2-3-4 इन्चीसम्मको होइन, अनि बिचमा चाहिँ त्यो स्यान्डविच भन्छ, साइड साइडमा चाहिँ कोटेडहरू गरेको सिमेन्ट कोटेड अथवा मेटलको कोटेड हुन्छ, बिचमा चाहिँ त्यो कम्पोजिट प्यानलहरू हालेको हुन्छ, त्यसरी गरेको हुन्छ भने साइड साइडमा चाहिँ सिमेन्टकै बोर्ड नै लगाएर होइन, त्यसलाई चाहिँ अब बिचमा ग्याप राख्ने हुन्छ भइट, अनि बिचमा चाहिँ आवाजहरूलाई रोक्नलाई अलिकति राम्रो चाहियो गयो भने त्यहाँ रक वुल भन्ने हुन्छ, त्यो चाहिँ राखेर गर्न सकिन्छ। अनि त्यही चाहिँ रेडिमेड बनाएर मार्केटमा नाम दिएको होइन, एसवाई प्यानल, कोरियन प्यानल भनेको होइन। त्यो केही पनि खासमा तपाईँहरूले चाहिँ त्यो बोर्डहरू चाहिँ हेर्न जानुभयो भने सबैमा उस्ता उस्तै हुन्छ, तर उनीहरूको क्वालिटी अनुसारको फरक भयो। अनि त्यसमा चाहिँ अब झ्यालहरू त चाहिहाल्यो, झ्याल र ढोकाहरू अब हामीलाई एल्मुनियमको झ्याल र ढोका अब हामीले बुझ्ने भइसक्यौँ। अब त काठ त अहिले चाहिँ छैन होइन, छ तर अब अलिकति खर्चिनु पनि पर्यो, अनि यसो फ्री फेब्रिकेसनमा खासै हालिदिनु पनि, फेरि काठै हाल्न चाहनु भने एल्मुनियम बेसमा त एल्मुनियमको टेक्सचर वाला ठ्याक्कै बाहिरबाट हेर्दा फेरि काठै देखिन्छ, अहिले पनि बाहिर गेट पनि हेर्दा अब झुकिन्छ कहिले कहिले, कस्तो राम्रो काठको टेक्सचर, काठको यसो खानु भने टाङ टाङ बज्छ, त्यो चाहिँ फलामकै हो होइन, मेटलकै हो। अनि त्यो पनि भयो, अब त्यसमा चाहिँ युपिभीसीको चाहिँ झ्यालहरू ढोकाहरू लगाउनु भने आवाज पनि कम आउँछ, त्यसपछि त्यो अलिक बलियो पनि राम्रो पनि भयो। अनि त्यो कुराहरू नै हाल्ने हजुरले भन्नुभएको प्यानल भनेको होइन, एसवाई प्यानल भनेको होइन, प्रिफ्याब भनेको होइन, बिल्डिङ खासै यही नै हो। अब के अरे वरिपरि खासमा सजिलो तरिकाले बुझ्दाखेरि फलाम प्रिफेब्रिकेटेड हो के त्यो भनेको है, अनि बाहिर केही बनाएर लिएर आएर इन्स्टल गर्नेलाई भन्छ कि, खासमा त बाँसको घर पनि प्रिफ्याब नै हो, प्रिफेब्रिकेटेड हो नि त, फेब्रिकेट गर्यो अनि त्यहाँ ल्याएर हाल्ने त
2: होइन,
3: अनि टाटीहरू पनि होइन, त्यो पनि त्यही हो, अनि जस्ताहरू ठोक्ने पनि। तर हामीले चाहिँ त्यही बोर्ड हालेर स्यान्डविच प्यानलहरू हालेर बनाएकोलाई चाहिँ प्री फ्याब भन्न थाल्यो होइन, प्री फेब्रिकेटेड होइन, फ्याब भनेको त्यो हो। अनि त्यस कारणले चाहिँ त्यसमा चाहिँ अब कस्तो किसिमको मेटेरियलहरू र कस्तो किसिमको सामानहरू हाल्ने, कति हाल्ने, त्यही हिसाबले चाहिँ खर्चहरू तलमाथि हुने कुराहरू भयो। अहिले चाहिँ चलेको चाहिँ सजिलोको लागि त्यही चलेको,
2: सजिलो मात्र होइन कि तपाईँको सहुलियत पनि भयो, मतलब सस्तो पनि भयो। अघि हामी आउट अफ हाउसमा पनि हामीले कुरा गरे कि हामीले बाँसबाट पनि हामीले के बनाउन सक्छौ भनेर भन्नुभएको थियो टेक्सचरको।
3: मैले यो अल्टरनेटिभ कन्स्ट्रक्सन चाहिँ बाँसमा चाहिँ केही अध्ययन गरेको छु। अनि अब जस्तो इन्डियामा नर्थ इस्टतिर जानुभयो भने होइन, अब यो नागाल्यान्डहरू, मिजोरम, असमहरूतिर होइन, अब बाँसैको बाट उहाँहरूले कतिहरू चिजहरू बनाउनुहुन्छ होइन, किनभने धेरै बाँस उहाँहरूसँग उत्पादन पनि हुन्छ, अनि नेपालमा पनि छ। अनि यो बाँसलाई चाहिँ अलिकति मोडिफाई गरेर हामीले चाहिँ काम गर्न सक्छौँ। अनि बाँसलाई त्यो कप्टेर टाटीहरू जस्तो बनाएर, अनि यो जुन दुई किसिमले गर्न सकिन्छ, अब बाँसकै बिल्डिङ बनाउनु छ भने सबै फ्रेम हुन्छ नि, छाना बनाउने फ्रेमदेखि लिएर सबै खम्बाहरूदेखि लिएर सबै बाँसको बनाउन सकिन्छ। अर्को कुरो त्यो नबनाएर सबैतिर फलामको बनाउने फ्रेम, सबै फलामले मेटलले बनाउने, अनि बाँसले, अनि बाँसले बार्दाखेरि त्यहाँ चाहिँ भित्रबाट चाहिँ हामीले कतिपय ठाउँहरूमै काम पनि गरेका छौँ, अनि भित्रबाट चाहिँ प्लाई, बाहिर बाँसको फ्रेम हुन्छ, बाँसको कप्टेराहरू काटेर, अनि भित्रबाट चाहिँ प्लाई ठोकेर, अनि त्यसको सिलिङलाई पनि फल सिलिङ हाल्दा पनि भइहाल्यो, नत्र बाँसकै के अरे प्लाईकै फल सिलिङ गर्दा पनि भइहाल्यो, अनि रङ रोगन गर्ने भने त्यो पनि नेपालको परिवेशमा राम्रो हो, किनभने नेपालको प्रोडक्ट हो नि त, अनि त्यसकारण चाहिँ नेपाली प्रोडक्टमा चाहिँ हामीले चाहिँ त्यसलाई पनि बाँसबाट धेरै चिज कामहरू गर्न सकिन्छ। अथवा गाउँघरतिर त हामीले बाँसलाई लिपेको देख्छौँ नि होइन, अनि माटोले होइन, बाँसलाई त अलिकति थोरै सिमेन्ट र बालुवा मिसाएर मिक्स गरेर होइन, अनि थोरै जाली बीचमा राखेर, के अरे वायरमेस बीचमा राखेर त्यसलाई मजाले प्लास्टर गर्न पनि सकिन्छ। त्यसले गर्दाखेरि यो सिमेन्ट बोर्ड जस्तै प्रिफ्याबकै देखिन्छ पछि,
2: भनेपछि यो झन् धेरै सस्तो हुनु भयो,
3: त्यो चाहिँ केही सस्तो हुन्छ। बाँस कहाँ पाइन्छ? अब काठमाडौँमा बाँस महँगो छ, किनभने हामीले चाहिँ बाँस, राम्रो बाँस चाहियो नि त, अनि यो राम्रो बाँस चाहिँ इलामको, झापातिरको नै आउँछ, पूर्वतिरबाट आउँछ होइन, अनि राम्रो बाँस छ। अब कति बाँसहरू चाहिँ उता त त्यो बाँस सस्तो होला होइन, अब यहाँ चाहिँ अलिकति बाहिरबाट लिएर आउनुपर्ने महँगो होला, तर पनि बाँसलाई चाहिँ अब बाँसको घरमै बस्ने टहरोमा भन्ने लाग्छ मान्छेलाई, तर चाहिँ वास्तवमा बनाउन जाने भने त्यो त राम्रो चिज हो, रङ रोगन गरेर बनाउँदाखेरि त राम्रो देखिन्छ,
2: स्वास्थ्यको हिसाबले पनि
3: स्वास्थ्य त एकदमै राम्रो,
2: सिमेन्टीमा त बात हुने
3: हो, त्यो सबै फालेर हामीले गर्न सक्छौँ। नेपाली प्रोडक्ट हो, नेपालकै होइन, बाहिर पैसा गइराखेको छ, नेपालले गर्न सकिने भयो, अनि त्यो चाहिँ म इन्करेज गर्छु।
2: भनेपछि तपाईँको कर्नर स्टोन बिल्डरले पनि यो क्षेत्रमा तपाईँले अलि लबिङ गर्दै हुनुहुन्छ, तपाईँको सेवाकाय क्षेत्रमा यसलाई नै आधार बनाएर गइरहनु भएको छ कि अनि एडभोकेसी गरिरहनु भएको छ कि बाँसकोले पनि बनाउँदा राम्रो हुन्छ अथवा पिप्याक गर्दा राम्रो हुन्छ भन्ने
3: हो? हामीले चाहिँ धेरै यो विषयमा अध्ययन र अनुसन्धान गरेका छौँ र गरेका कुराहरू हेरेका पनि छौँ र अलिकति सबलीकरणको हिसाबले चाहिँ अलिकति डिजाइनहरू मेटेरियलहरूलाई अलिकति राम्रो क्वालिटीको हिसाबले बनाएर गरियो भने होइन अब 10 वर्षसम्म राम्रै गरी चलेको बिल्डिङहरू मण्डली नै भनौँ पनि छन्, हामीसँग उदाहरण छन् र त्यसलाई चाहिँ बनाउनलाई अलिकति राम्रो डिजाइनहरू गरे भने बाँसको धेरै राम्रो देखिन्छ अझै अनि भित्रबाट चाहिँ त्यसलाई चाहिँ प्लाईहरू ठोकेर गर्दाखेरि त्यसको कुनै पालहरू पनि बन्द हुने भयो, राम्रो पनि हुने भयो अनि सुरक्षाको हिसाबले पनि बलियो हुने भयो र अरूहरू पनि केही हालेर मिलाएर गर्न सकिन्छ। त्यसले गर्दाखेरि अहिले चाहिँ सबै ठाउँतिर बोकेर लानुपर्ने मण्डली विशेष गरी सन्डे स्कुलहरूको अथवा मण्डलीहरूमा थप्नुपर्ने कुराहरू हुन्छ, बनाउनु पर्ने अब तलदेखि माथिसम्म जानुपर्ने हुन्छ कति ठाउँहरूमा। जस्तो हामी केही समय अगाडि हामी सिन्धुपाल्चोक पुगेका थियौँ अनि सिन्धुपाल्चोकबाट गाडी त मुस्किलले हामी एकदम खतरा बाटो रहेछ लग्यौँ हामीले हाम्रो लगेको गाडी त, तर त्यहाँ मान्छेहरू त्यो गाडीको रुट पनि खासै छैन थियो अनि माथि डाँडामा पुग्नु पर्ने हुन्छ। माथि एउटा चाहिँ सानो मण्डली रहेछ अनि त्यो मण्डलीलाई चाहिँ अब तलबाट सबै सामानहरू बोकेर लानुहुँदा एकैचोटि यतैबाट बनाएर फ्रेमहरू सबै मेटल फ्रेम सबै बनाएर अनि उहाँहरूले चाहिँ आइडिया दियौँ हामीले अनि उहाँहरूले चाहिँ राम्रो उहाँले चाहिँ त्यो सिमेन्ट बोर्डहरू त हाल्नु भएको छैन, भुइँ राम्रो बनाउनु भयो, वरिपरि राम्रो किसिमले जस्ताहरू हालेर अनि राम्रो मण्डली बनाउन सक्नु भएको छ। त्यस कारणले उहाँहरूको आफ्नै जति साधन स्रोत थियो जति थियो धेरै कम्तीमै भनौँ एकदम कम्तीमा उहाँहरूले चाहिँ अलिकति आफै मिहिनेत गर्नुभयो, विश्वासीहरू थोरै भए पनि निकै मिहिनेत गर्नुभयो, जनश्रमदान उहाँहरूको निकै ठुलो थियो अनि जग्गा पनि कोही विश्वासीले दिनुभएको रहेछ र त्यो सिन्धुपाल्चोकमा चाहिँ त्यो भएको छ। उहाँले चाहिँ त्यही 4-4.5 लाख हारिमा उहाँले चाहिँ बनाउनु भयो र अझ राम्रो त्यसलाई 1-2 लाख रुपियाँ थप्दियो भने होइन 6-7 लाखमा बोर्डहरू राखेर राम्रै चर्च बनाउन सकिन्छ र उहाँहरूको चर्च चाहिँ त्यो धेरै ठुलो भन्नाले अब 60-70 जना अट्नुहुन्छ होला,
2: भनेपछि तपाईँको
3: 80 जनाको हारि अट्नु होला,
2: 80 जनालाई 6-7 लाखमा उहाँहरूको श्रमदानले भयो भने त यदि तपाईँको सुझाव सल्लाह भयो धेरै राम्रो हुने रहेछ। त्यही कुराहरू हामीले काठमाडौँमा लिजमा लिने मण्डलीहरूलाई गर्न सक्यो भने धेरै राम्रो हुने रहेछ। ठिक छ,
3: हो हामीले काठमाडौँ बेसको मण्डलीहरूलाई पनि गरेका छौँ र त्यो हिसाबले चाहिँ राम्रो पनि हुन्छ र अहिलेको आवश्यकता त्यो देखिन्छ सबैलाई। अब मण्डलीमा धेरै स्रोत साधन त हुँदैन आर्थिक रूपमा, त्यो हिसाबले
2: कार्यक्रमको अन्त्यमा आइसकेको छ। तपाईँलाई धेरै धेरै धन्यवाद है, धेरै खुसी लागेको छ कि हाम्रो यो प्यानल सम्बन्धी तपाईँले होइन कुराहरू गरिदिनु भयो, थोरै लगानीमा पनि हामीले मण्डली तयार गर्न सक्छौ भन्ने बारेमा भनिदिनु भएकोलाई धन्यवाद। तपाईँको थप पृष्ठभूमि अरू केही छ, तपाईँलाई के भन्न मन लागेको केही कुराहरू छ श्रोताबिन्दुको माझमा?
3: धन्यवाद, मेरो पृष्ठभूमि इन्जिनियरिङ पृष्ठभूमि हो र म चाहिँ पेसाले सिभिल इन्जिनियर हो र 32-33 वर्षदेखि यही निर्माण सम्बन्धी यही फिल्डमा काम गरिराखेको छु र मेरो उद्देश्य नै के छ भने केही कुराहरू मेरो चाहिँ अब समय अनुसार उमेर अनुसार ढल्किँदै जाँदा र एउटा म विश्वासी मान्छे हो
2: भनिदिनु भएकोलाई धन्यवाद। तपाईँको थप पृष्ठभूमि अरू केही छ, तपाईँलाई के भन्न मन लागेको केही कुराहरू छ श्रोताबिन्दुको माझमा?
3: धन्यवाद, मेरो पृष्ठभूमि इन्जिनियरिङ पृष्ठभूमि हो र म चाहिँ

0: पनि केही दायित्व हुन्छ नि यस समाजमा, र मैले यो कन्स्ट्रक्सनलाई एउटा मिनिस्ट्रीको रूपमा पनि लगिराखेको छ, परामर्श विभिन्न ठाउँमा गइदिने गरिदिने यो कुराहरू छ, र ठूलो बिल्डिङहरू बनाउनेहरूबाट म लिन्छु नै, र सामान्य किसिमको गुजारा गर्नुपर्ने ठाउँहरूमा हामीले चाहिँ त्यसलाई चाहिँ फ्री अफ कस्ट नै गरेकै छौँ, र त्यो एउटा चाहिँ मेरो सहायता गर्ने त्यो उद्देश्य छ भने, अर्को कुरो मैले चाहिँ यो रेसिडेन्टल बिल्डिङहरू विशेष गरी काठमाडौँमा हामी बनाउँछौँ, त्यो चाहिँ महँगो पनि हुन्छ, अलिक चलेकै रेट हुन्छ मार्केटमा, अलिकति तलमाथि हो। अनि मेरो एउटा ड्रिम छ, एउटा भिजन छ, यहाँले भनिहाल्नु भयो, म सेयर गर्न चाहन्छु। मेरो एउटा उद्देश्य छ कि यो काठमाडौँ वरिपरि नजिकै क्रिस्टियनहरूको एउटा कलोनी बनोस्, कमसे कम 100 बिल्डिङ बनोस्, 3 जातिको जग्गा, एउटै डिजाइनहरूको, अनि बीचमा कम्युनिटी सेन्टर होस्, अनि त्यो चाहिँ जति कस्ट लागेको छ हामीले चाहिँ त्यसलाई नाफा नलिइकन सबैजना जुट्नु पनि सक्नुहुन्छ त्यसमा, त्यो अब धेरैजनाहरूलाई एउटा सामूहिक रूपमा पनि अगाडि बढ्न सक्नुहुन्छ, जो जसले पहल गर्नुभए तापनि होइन, म त्यसमा चाहिँ साथ दिन्छु, किनभने इसाईहरू विश्वासी जनहरू भाडामा बस्नुपर्छ, अर्को घरमा फाटोफुट्टा बस्नुपर्दा विभिन्न किसिमका कुराहरू समस्याहरू पनि देखिन्छ, र एउटै ठाउँमा चाहिँ अलि धेरै नै विश्वासीहरूको घरहरू छ, अनि त्यही किसिमका सुविधाहरू पनि राखियो भने एउटा बीचमा प्रार्थना गर्ने हल हुनसक्छ, कम्युनिटी सेन्टर हुनसक्छ, सोसाइटी हुन्छ उहाँहरूको, मेरो एउटा क्रिस्चियन कलोनी बनाउने चाहिँ एउटा चाहिँ होस् भन्ने चाहिँ मेरो चाहिँ प्रार्थना चाहिँ छ।
1: धेरै राम्रो टेक्नासले यो कुरा भन्नुभयो, अनि साँच्चै नै अहिले विश्वासी जनलाई पनि धेरै नै गाह्रो छ कि एउटा कोठा खोज्नु पर्ने, फेरि घरपट्टिले फेरि त्यहाँ सङ्गति गर्न पनि नदिने, यो हजुरको यो सपना चाहिँ यो दर्शन चाहिँ परमेश्वरले पूरा गरिदिनु होस् भनेर म पनि भित्रदेखि नै म चाहना गर्दछु। हुन्छ अध्यक्ष, तपाईँलाई धेरै धेरै धन्यवाद, तपाईँको एकदमै महत्वपूर्ण समय यो खेलकुद तथा विश्वासको कार्यक्रमलाई दिनुभएकोलाई धन्यवाद। जय मसी।
0: धन्यवाद, जय मसी समय दिनुभएकोमा।
1: हुन्छ श्रोताबिन, हामी हाम्रो समय सकेको छ, हामी खेलकुद तथा कार्यक्रममा हाम्रो इन्जिनियर टेकनाथ शर्माज्यूसँग हामीले धेरै राम्रो कुराहरू गर्यौं, यो समय अब हामी छुट्टिनेछौ। सबैलाई जय मसी।
2: आदरणीय श्रोता, आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? हामी आशा गर्दछौ आजको कार्यक्रमबाट तपाईँ आशिषित हुनुभएको छ, र कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौ, र यो समय हामीले विदा माग्नुपर्ने बेला भइसकेको छ। अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ म पुनम विदा हुन चाहन्छु। जय मसी, नमस्कार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मध्यपान र धूम्रपान सेवन नगरौं,
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: आशाको सन्देश रेडियो कार्यक्रम हरेक शनिबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म गुन्डिस एफएम रेडियो 105.1 मेगाहर्जमा तिहारले सुन्न सक्नुहुनेछ।

0: व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
3: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
2: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
3: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
2: अधिक जानकारीका लागि
3: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602, 9141867602 र 9818251240, 9818251240।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: टाइम चेक। यति बेला रातिको 9 बज्यो।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि

0: हामी बोल्छौ बाटो सत्य र जीवनका लागि,
1: हामी बोल्छौ मुक्तिको लागि,
2: हामी बोल्छौ उद्धार र सङ्गाईको लागि,
3: हामी बोल्छौ तपाईँको आत्मिक जीवनको लागि,
4: हामी बोल्छौ मृत्युमाथि विजय हुनको निम्ति,
5: हामी बोल्छौ सबै बोझले दबिएका र थाकेकाहरूका लागि,
6: हामी बोल्छौ नयाँ बाटो देखाउनको निम्ति,
7: हामी बोल्छौ तपाईँको नयाँ जीवनको लागि,
8: हामी बोल्छौ देश र समाजको लागि,
9: हामी बोल्छौ धार्मिकताका लागि,
10: हामी बोल्छौ सम्पूर्ण राष्ट्र र समाजको लागि,
2: हामी बोल्छौ अनन्त आशाको लागि।
11: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती।
12: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। तपाईँ कसमा भर पर्दै हुनुहुन्छ भन्ने शीर्षकमा केही कुराहरू राख्न चाहन्छु। योहन्ना 15:5 पदले भन्छ, मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ, परमेश्वरको आत्मा तपाईँमा बास गर्नुहुन्छ भन्दैमा उहाँको शक्तिले तपाईँको जीवनमा काम गरिरहेको छ भन्ने कुनै निश्चयता हुँदैन। परमेश्वरको शक्ति उपलब्ध छ, तर तपाईँ यसमा जोडिनुपर्छ। यीशु हाम्रो आत्मिक जीवनलाई दाखको बोट र यसका हाँगाहरूसँग तुलना गर्नुहुन्छ। म दाखको बोट हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। यस तुलनामा हाँगो पूर्णतया मुख्य दाखको बोटमा निर्भर छ। यसले आफै फल फलाउन सक्दैन, फल फलाउनु आन्तरिक कार्य हो। यदि कसैले मरेको रूखको हाँगाहरूमा स्याउ बाँधेर यस फलको रूखलाई हेर भन्यो भने तपाईँ के भन्नुहुन्छ? सायद तपाईँ भन्नुहुनेछ, तपाईँले त्यो चिज यसमा बाँध्नुभयो। मानव कुनै एक क्रिस्चियनले यसो भन्यो, म मेरो जीवनलाई फलको गुच्छामा बाँध्नेछु, अहिले थोरै धैर्य, पछि थोरै भलाई, अर्को समयमा थोरै संयम हुनेछ, म आफै यो गर्नेछु। यो असम्भव छ, यो आत्माको फल हो, शरीरको प्रयास होइन। यीशुले भन्नुभयो, कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ। तपाईँ ख्रिस्टमा रहनु भएको छ भने तपाईँ कसरी भन्न सक्नुहुन्छ? आफ्नो प्रार्थनाको जीवनलाई विचार गर्नुहोस्। तपाईँको प्रार्थनाले परमेश्वरमा तपाईँको निर्भरता प्रकट गर्दछ। तपाईँ के को बारेमा प्रार्थना गर्नुहुन्छ? जेको विषयमा प्रार्थना गरे तापनि तपाईँ परमेश्वरमा भर पर्दै हुनुहुन्छ। बाइबलले भन्छ, निरन्तर प्रार्थना गरिरह। आफ्नो निर्णय, आवश्यकता, परीक्षा, रुचि, योजना, तालिका, समस्या, खरिद बिक्रीहरूको बारेमा प्रार्थना गर्नुहोस्। वास्तवमा भन्नुपर्दा सबै कुराको बारेमा प्रार्थना गर्नुहोस्। यही गर्नु नै रहनु हो, अर्थात् परमेश्वर सधैँ तपाईँसँग हुनुहुन्छ, उहाँको उपस्थितिको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरामा सचेत हुनु हो। यसो भन्दा बाहिर रहेर फल फलाउन नसकिने भएकोले सधैँ यीशुमा रहनुहोस् भन्ने उत्साह दिँदै कार्यक्रम अन्तरबिन्तीबाट यो समयमा पुनः बिदा हुन्छु। जय मसीह, नमस्कार।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ उदयको पुनः प्रसारण।

जयमती साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम 105 थुप्लो 1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी रहेका छौं। कार्यक्रम नयाँ उदय लिएर म आइसकेको छु। आज सोमबार हो, हामी 2-3 बजीसम्म यो कार्यक्रममा रहनेछौ। सदा मिठा मिठा गीत संगीतहरू हजुरहरूलाई सुनाउनेछौ। सदा झै परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू गर्ने कार्यक्रम हो यो। हाम्रो दिनानुदिनको जीवनमा हामीलाई उत्साहको खाँचो पर्छ, मलाई पर्छ, तपाईँलाई पर्छ, त्यस्तै कुराहरू बाइबलले हामीलाई बताएको छ। ठिक विविध कुराकानीहरू नै म लिएर आइसकेको छु र कार्यक्रममा मलाई सहायता गर्नुभएछ प्रविधि क्षेत्रबाट सुजनजीले। कार्यक्रमको शुरूआतमा निकै नै मिठो गीत सुनाउँछु, त्यसपछि म आउने नै छु।

हामीले विज्ञान प्रहरीको आवाजमा निकै नै अर्थपूर्ण भजन हामीले सुन्यो श्रोता मित्र. कार्यक्रम नै आउँदै सुन्दै हुनुहुन्छ र प्रभु येशूको मृत्युको भजन थियो, यो गीत थियो. र हामीलाई एफिसीको पुस्तक 2:13 भन्दछ, तर तिमीहरू जो बेला ख्रिस्ट येशूबाट टाढा थियो अब ख्रिस्टको रगतले नजिक भएका छौ भनेर भनिएको छ. क्रुसको बोझ प्रभुले जसरी बोक्नुभयो एउटै उद्देश्य थियो, तपाईँ र मलाई पापबाट मुक्त गर्नको निम्ति र हामीलाई अनन्त जीवन दिनको लागि अनन्ततामा प्रवेश गराउनको निम्ति उहाँले बगाउनु भएको रगत अर्थपूर्ण थियो. त्यसैले गर्दा नै आज उहाँको रगतलाई हामीले जब विश्वास गर्छौं अनि हामी सम्पूर्ण पापहरूबाट शुद्ध पार्दछ भनेर भनिएको छ. त्यस्तै नै पहिलो योहन्नाको पुस्तक हामीले 1:7 हेर्यो भने यति राम्रो कुरा हामी पाउँछौं कि तर उहाँ ज्योतिमा हुनुभए चाहिँ यदि हामी पनि ज्योतिमा हिँड्छौं भने एकअर्कासित हाम्रो संगति हुन्छ र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ भनेर भनिएको छ. र आज हामी शुद्ध पवित्र पारिएका मानिसहरू हौं भनेर भन्ने गर्छौं श्रोता, तर हाम्रो जीवन कस्तो छ भन्ने कुरा चाहिँ जहिले पनि निहाल्नुपर्ने हुन्छ, किनभने हामी अनज्ञाकारितामा रहनु मिल्दैन. हाम्रो जीवनलाई दिनानुदिन हामीले जहिले पनि एउटा पारख गर्नु नै पर्ने हुन्छ. म कसरी चलिरहेको छु बिहान उठेदेखि, मेरो दिनचर्या कसरी बितिरहेको छ, मेरो परिवार को दिनचर्या कसरी बितिरहेको छ भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो. जसरी कुरा गर्नुपर्दाखेरि पनि समग्रमा भन्नुपर्दा के हुन्छ भनेदेखि व्यक्तिगत जीवन सुधारिएको हुनुपर्छ. प्रभुले यही चाहनुहुन्छ, किनभने परमेश्वरले भन्नुहुन्छ तिमीहरू पवित्र हो म पवित्र छु भनेर भन्नुहुन्छ. र हामी कस्ता छौं भन्ने कुरा चाहिँ आफूले बाहेक अरूले थाहा पाउँदैन, कसैलाई भनेर हिँड्ने कुरो पनि होइन, र तपाईँले कसैलाई म कस्तो छु भनेर सोध्न पनि त्यति उपयुक्त हुँदैन. र हामी आफूले आफूलाई प्रश्न गर्नुपर्छ, म कस्तो छु, प्रभुले त मलाई पवित्र भएर हिँडा भन्नुभएको छ, म चाहिँ कस्तो छु भन्ने कुरा हुँदछ. मैले थाहा पाएको चाहिँ एउटा व्यक्तिगत मेरो विचारमा चाहिँ जब म पवित्र भएर हिँड्न खोज्छु धेरै बाधा विघ्नहरूले सताएका हुन्छन्, कहिलेकाहीँ पारिवारिक टेन्सनहरू हुन्छ अनि कहिलेकाहीँ व्यक्तिगत तनावहरू अनि आर्थिक अभावहरू, हरेक कुराले गर्दा प्रभुको बाटोमा काँडा भनेर हरेक कुराहरू आइरहेको हुन्छ जीवनमा. र कति वचनले जित्न खोज्दा पनि कहिलेकाहीँ हामीले सकिरहेका हुँदैनौं, यो सबैलाई नै हुन्छ पक्कै पनि. तर पनि हामी प्रभुका जन हौ, हामीले ख्रिस्ट येशूको रगतमा बप्तिस्मा लिएका छौं, हामीले पानीको बप्तिस्मा लिएर परमेश्वरलाई विश्वास गरेका छौं, प्रभुलाई विश्वास गरेका छौं भने हामीले त्यही अनुरूप हिँड्नु पनि पर्छ, हाम्रो जीवन परिवर्तन भएको हुनुपर्छ पक्कै पनि. श्रोता, कति मानिसहरूले जीवन परिवर्तन गर्न चाहँदैनन्, यो गलत निर्णय हो. जब हामी जीवन परिवर्तन गर्छौं अनि परमेश्वरको काम हाम्रो जीवनमा हुन थाल्छ, तपाईँले संसारलाई आफ्नो जीवनमा काम गर्न दिनुभयो भने परमेश्वरले काम गर्नुहुन्न. तपाईँले चाहिँ आफ्नो जीवन संसारबाट निकालेर परमेश्वरलाई जुन दिनदेखि दिन थाल्नुहुन्छ साँचो रूपले, त्यहाँदेखि प्रभुले तपाईँको जीवनमा काम गर्न सक्नुहुन्छ. तपाईँ र म आज यसरी रेडियो मार्फत मैले तपाईँमा जे कुराहरू भनिरहेको छु, आज परमेश्वरले दिनुभएको ज्ञान अनि उहाँले गर्नुभएको वरदान अनुसार नै हामीले यी कामहरू गरिरहेका छौं. त्यसैले तपाईँलाई पनि कुनै न कुनै रूपमा परमेश्वरले वरदान दिनुभएको छ अनि चुन्नु भएको छ. हामी त्यसै चुनावमा परेका छैनौं, किनभने हामी प्रतिज्ञाका सन्तानहरू हौं. अब्राहमले जब तम्बुदेखि बाहिर निस्केर बेलुकी राति आकाशतिर हेर्दाखेरि लटरम्म त्यो भनौँ न तारा देखेका थिए अनि परमेश्वरले भन्नुभयो आकाशमा हेर, जति ताराहरू छन् ती भन्दा बढी नै म तलाई चाहिँ सन्तान दिनेछु भनेर भन्नुभयो. र आज ती सन्तान मध्ये तपाईँहरू म पनि पर्नेछौ. मलाई एउटा घटना याद आउँछ श्रोता, हामी संगति गएर फर्किँदै गर्दाखेरि बेलुकी भएको थियो, लकडाउनको समय थियो, भन्नाले लकडाउन होइन नेपाल बन्दको समय थियो. त्यो समय हामी नारायणथानसम्म हिँडेर गएका थियौं अनि फर्केर आउँदाखेरि चाहिँ रात परेको थियो अनि आकाशभरि तारा देख्दा मलाई व्यक्तिगत धारणा मेरो के भयो भने अब्राहमलाई पनि यसरी नै प्रभुले भन्नुभयो अनि आकाशमा हेर, ती ताराहरू मध्ये हामी पनि एउटा हौं भन्ने हामीले भन्न सक्छौं, किनभने परमेश्वरले त्यो तपाईँ र मलाई चाहिँ प्रतिज्ञा दिनुभएको छ. अब्राहमका सन्तान हौ हामी पनि. जीवनमा आउने हरेक कठिन चुनौतीहरू अप्ठ्यारो परिस्थितिहरू हामीमा छन्, तर पनि हामी प्रतिज्ञाका सन्तान भएको हुनाले हामी डराउँदैनौ, आशिष जन भएको हुनाले हामी खुसी हुन्छौ, सधैँ आनन्द हुन्छौ. परमेश्वरको वचनले पावलले पनि भन्नुहुन्छ सधैँ आनन्द गर, यो प्रभुको इच्छा हो. तर किन हामी आनन्द गरिरहन सकेका छैनौ र हामीलाई आनन्दमा रोकआउट गर्ने तत्वहरू के छन् त भन्ने कुरा केलाउनु पर्दाखेरि चाहिँ हाम्रो जीवनका समस्याहरू नै हुन् मैले चाहिँ थाहा पाएको.
हामी सबैजनाले विभिन्न किसिमका संघर्षहरूको सामना पक्कै पनि गर्नुपर्ने हुन्छ। अहिले पनि हामीहरू मध्ये धेरैजना संघर्षबाट भएर गइरहेका छौं होला। जीवन यस्तै नै हो, यसमा हामीले विभिन्न किसिमका संघर्षहरूलाई अंगाल्नुपर्ने पक्कै हुन्छ। आर्थिक संघर्ष, सांसारिक संघर्ष, आत्मिक संघर्ष र योजनामा विफल, अध्ययन अध्यापनमा असफलता, पेसा व्यवसाय र बेरोजगारमा चुनौती आदि मध्ये हामी सबैले कुनै न कुनै कुराको सामना गर्नु परेकै हुन्छ। तपाईं र म सायद परिवारमा एक्लो विश्वासी पनि छौं होला। हामीले सोचेका कुराहरू पूरा भइरहेका छैनन् होला। सायद सेवकाईमा पनि तपाईं हामी संघर्ष पनि गरेका छौं होला। यी सबै अवस्थाहरूमा तपाईं र मलाई बारम्बार आउने एउटा प्रश्न चाहिँ के हो भने, परमेश्वरको नजरबाट, दृष्टिकोणबाट मेरो बाटो लुकाइएको छ कि क्या हो भन्ने एउटा शंका, उपशंका बढ्नु स्वाभाविक पनि हो। म यो संघर्षमा हुँदा खोइ त परमेश्वर कहाँ हुनुहुन्छ? कहिलेकाहीँ हामीले प्रार्थना गर्छौं अनि प्रार्थनाको तुरन्तै जवाब नआउँदाखेरि हामीलाई सबै कुराहरू फास्ट फूड चाहिन्छ, हतारमा चाहिन्छ। अहिले हामीले घरमा भोक लाग्यो भने पनि घरको खानेकुरा नभएर चाहिँ बाहिरको खानेकुराहरू मगाएर खान्छौं। यस्तो किसिमको समय छ अनि हामीलाई परमेश्वरको वचन पनि फास्ट चाहिन्छ, होइन, तुरन्तै चाहिन्छ। परमेश्वरले पनि मेरो प्रार्थना चाहिँ चाँडै सुन्नुभएको होस् भनेर नै हामी चाहन्छौं। तर त्यस्तो नहुँदो रहेछ अनि हामीलाई त इच्छा लाग्छ, हाम्रो आकांक्षाहरू असीमित हुन्छन्, हाम्रो इच्छाहरू धेरै नै हुन्छन् र ती इच्छा मध्येमा हामीले गरेका इच्छाहरू नै पूरा हुनुपर्छ भन्ने छैन। परमेश्वरको पनि समय छ, उपदेशको पुस्तकले भन्दछ सबै कुराको समय छ। म चाहिँ त्यही विश्वास गर्छु, आज प्रार्थना गर्छु तर पूरा भएन भने प्रभु कुन दिन ठहराउनु भएको छ, उपदेशक तीन अनुसार तपाईँको समय मेरो जीवनमा पूरा होस् भनेर प्रार्थना गर्नुपर्ने हुन्छ। यसरी नै हामी अगाडि बढ्दै गर्नेछौं र विविध कुराकानी लिएर म फेरि पनि आउनेछु। अहिले भने कार्यक्रम नै आउँदैमा फेरि पनि निकै नै मिठो गीत हामी सुन्छौं, त्यसपछि म आउँछु।

हजुर, निगातापूर्ण भजन हामीले सुनिरहेका थियौँ श्रोता मित्र, जसले रुँदै आज बिउ छर्नेले पनि राम्ररी कटनी गर्छ भनिएको छ। रुँदै रुँदै बिउ बोकेर छर्न जानेले कटनी पनि त गर्न सक्छ भनेर चाहिँ हामीले भजनहरू पनि त सुन्छौँ होइन त। हामीले गरेको परिश्रम किन जाँदैन परमेश्वरले भन्नुहुन्छ, भलाई गर्नमा नथाक किनभने तिमीहरूले त्यसको इनाम पाउनेछौ, खेताला ज्यालाको योग्य हुन्छ पनि भन्नुभएको छ। परमेश्वरका खेतालाहरू हौ हामी, उहाँले हामीलाई खेताला बनाउनु भएको छ, हामीले उहाँको बिउहरू छर्नुपर्छ, वचनका बिउहरू, र हामीले गरेका कामहरू कुनै पनि खेर जाँदैनन्, परमेश्वरले चाहिँ त्यसको इनाम दिनुहुन्छ भनेर भनिएको छ। कतिपटक हाम्रो पारिवारिक जीवनमा अभाव, कष्ट, अस्वस्थता यति साह्रो बलियो भएर आउँदछ कि हामीलाई परमेश्वरको कामप्रति नै शंका लाग्न थाल्छ। समस्याहरू यति साह्रो डरलाग्दो भएर आउँछन् कि परमेश्वरको दृष्टिबाट मेरो बाटो, जीवन, परिवार, दैनिक आवश्यकताका कुरा लुकेका छन् कि क्या हो जस्तो लाग्दछ कहिलेकाहीँ। हामी सबैजनालाई पटक पटक यस्तो हुन्छ, हामी सबैजनाको जीवनमा कुनै न कुनै काँडो हुन्छ। यस संसारमा भएका सबै मानिसले आफ्नो जीवनमा कुनै न कुनै काँडोलाई महसुस गरेकै हुन्छन्। हामी इसाईहरू अथवा परमेश्वरका जनहरू पनि यस कुराबाट अलग रहन सक्दैनौ। क्रिस्टियन जीवनका हरेक पाटाहरूमा विभिन्न प्रकारका आँधी हुरी आइरहन्छन् र उनीहरूको जीवन बलियो काठै काठले बनेको पहाड़ जस्तो हुन्छ अथवा प्रचण्ड वेगसहित हावा हुरी आउँदा पनि स्थिर रहन्छ भन्ने हुँदैन। क्रिस्टियनहरू पनि एउटा मानिस नै हो जस्तो अयुब थिए। अयुबको कुराहरू सम्झदाखेरि सदा मलाई सबै कुराबाट साहस दहीबाट आउँछ हामी सबैलाई, किनभनेदेखि अयुब चाहिँ संसारमा धर्मी व्यक्ति थिए भनेर परमेश्वरको वचनले भनेको छ। एकदम सोझो, इमान्दार, परमेश्वरको आज्ञाकारीमा कारितामा बिताउने, जीवन बिताउने व्यक्ति थिए। तर त्यस्तै व्यक्तिलाई चाहिँ अप्ठ्यारो परिस्थितिहरू आएको हामीले देख्छौ, अप्ठ्यारो पनि सही नसक्नु नै भएको हामीले देख्दछौ। अयुबलाई जसरी समस्याहरू आए तर ती कुनै कुराले पनि उनको आत्मालाई हानि गर्न सकेन। उनले आफ्नो जीवन र परिवारलाई परमेश्वरको वचनको धरातलमा बलियोसँग स्थापना गरेका थिए र आफ्नो परिवारका सदस्यलाई उनले दिनदिनै परमेश्वरको वचन पालन गर्न सिकाएर परिवारप्रतिको आफ्नो कर्तव्य पनि पूरा गरेका थिए। र यसो भन्दै गर्दा एउटा प्रश्न हाम्रो जीवनमा आउँछ, हामी पनि कतिजना परिवार भएका व्यक्तिहरू हुन्छौं, हाम्रो परिवारलाई चाहिँ हामीले कस्तो किसिमको स्कुलिङ गरिरहेका छौं परमेश्वरको वचनमा भन्ने कुरा चाहिँ महत्वपूर्ण छ। र हाम्रा छोराछोरीहरूलाई चर्च जानमा जान नमान्दाखेरि चर्च जानुपर्छ भन्ने प्रोत्साहन गर्छौं कि गर्दैनौं, अनि परमेश्वरको वचन पढ्न नमान्दा अनि प्रार्थना गर्न नमान्दाखेरि हामी त्यसमा प्रश्न गर्छौ कि गर्दैनौ छोराछोरीहरूलाई, त्यो पनि महत्वपूर्ण कुरा हो। किनभने सदा हामी मात्रै बाँचेर हुँदैन, परमेश्वरको वचनले भन्दछ अमिलो अङ्गुर खाने बुवा दाँत कुडिने छोरो हुँदैन, सबैले आफ्नो आफ्नो पापको लेखा दिनै पर्छ भनिएको छ। र जस्तो काम गर्छौं त्यस्तै किसिमको लेखा हामी प्रत्येकले दिनुपर्छ र कसैलाई पनि छुट छैन। हामीले गरेको सेवकाई र हामीले गरेको विश्वासले छोराछोरीहरूलाई पुग्ने भएदेखि प्रशस्त हुन्थ्यो नि होइन। मेरो आमा बुवा पनि त इसाई थिए होला, मेरो आमा बुवा असल विश्वासी, अनि मैले त विश्वास नगरी पनि पुग्ने थियो, त्यो हुँदैन। हामी सबैले चाहिँ त्यो बाटो हिँड्नु नै पर्छ, त्यसैले गर्दा सबैलाई प्रोत्साहन दिनुपर्छ, सबैलाई परमेश्वरको बाटोमा ल्याउन चाहिँ जरूरी छ। त्यसैले नै हामीले कहिलेकाहीँ हाम्रो घर गहनाहरू प्रभुमा नबाँच्दाखेरि उनीहरूको निम्ति धेरै प्रार्थना गरेको घटनाहरू पनि छ, अनि हामी प्रार्थना गर्छौं उनीहरूको जीवन प्रभुमा सुरक्षित रहन सकोस्, अनन्त जीवन उनीहरूले पनि पाउन सकुन् भन्ने हाम्रो इच्छा उद्देश्य पक्कै पनि हुन्छ। र हामीले धेरै प्रार्थनामा बिताएका पनि हुन्छौं र कति प्रार्थना पूरा भएर हाम्रा सन्तान दर सन्तानहरूले प्रभुलाई पछ्याउँछन् पनि र कतिजनाले पछ्याउँदैनन्, त्यो कुरा चाहिँ बेग्लै नै हो। तर पनि हामीले गर्नुपर्ने काम चाहिँ एउटा अभिभावक भएर चाहिँ एउटा असल स्कुलिङ आफ्ना छोराछोरीहरूलाई दिनु नै पर्ने हुन्छ। जुनसुकै क्षेत्रमा पनि समस्याले गर्दा नै हामी आफ्नो जीवनको महत्वपूर्ण समय निराश, तनाव, शोक, अशान्ति र पीड़ामा बिताइरहेका हुन सक्छौ। कतिजना त आफ्नो अस्तित्व हुनुभन्दा नहुनु नै ठिक हो भनेर पनि हरिस खाएर मृत्युलाई अप्नाउन पनि अंगाल्न पनि पुगेको हामीले देख्छौ। जीवनमा चुनौतीहरू, समस्याहरू, कठिनाईहरू बिजाउने काँडाहरू जस्तै भएर आउँछन्। यद्यपि परमेश्वरले माग गरिएको विश्वासद्वारा हामीले समस्याहरूको समाधान चाहिँ पक्कै पनि पाउँछौ, तर धैर्य गर्न गाह्रो हुन्छ।
हामीले याकुबको पुस्तकलाई पढ्दै गर्दा शुरूआतको खण्डमा भनिएको छ, धैर्यतालाई आफ्नो काम गर्न देऊ भनेर भनिएको छ। म आफै पनि धैर्यतालाई काम गर्न दिइरहेको हुन्न कति अवस्थामा छ त। धैर्य गर भनेर परमेश्वरको वचनले भन्दछ, तर छिटै चाहिन्छ अघि भनेको जस्तो। त्यसैले गर्दाखेरि धैर्यता चाहिँ हामीमा खाँचो पर्दछ, किनभने परमेश्वरले पक्कै पनि हाम्रो समस्याहरू समाधान गर्नु नै हुन्छ। परमेश्वरमा भएको हाम्रो विश्वास र उहाँको वचनमा भएका प्रतिज्ञाहरूले हामीलाई साहसका साथ समस्याहरूको सामना गर्न र अलौकिक समाधान खोज्न उत्प्रेरणा दिने गर्दछन्। र पवित्र धर्मशास्त्र बाइबलले प्रभु येशु ख्रीष्टले हामीलाई अलौकिक आशा र समाधानको प्रतिज्ञा गर्नुभएको छ भनेर भन्दछ। येशु ख्रीष्टमा जुनै पनि समस्याको उत्तम समाधान छ। हो, ती काँडाहरूले हाम्रो जीवनलाई अवश्य कठिन बनाउँछ, तर तिनै काँडाहरूले हामीलाई बलियो पनि त बनाउँदछ। यसरी परमेश्वर प्रतिको हाम्रो विश्वास अझ सुदृढ हुन्छ। व्यक्ति नै पछि चाहिँ क्षमतामा फरक देख्छु म चाहिँ श्रोता। म अलिकति आफैलाई भन्छु, अलिकति कातर डरपोक व्यक्ति नै हुँ म। मृत्युसँग डराउने धेरै अरू व्यक्तिहरूभन्दा बढी म डराउने व्यक्ति हुँ। धेरै अवस्थाहरूमा मलाई डर लागिरहेको हुन्थ्यो, तर परमेश्वरले दिनुभएको उत्साहद्वारा म बलियो हुन सके, आज म त्यो महसुस गर्न सक्छु। र कतिजना व्यक्तिहरू चाहिँ समस्या आउँदाखेरि अडिग भएर पहाड़ जस्तो भएर चाहिँ उनीहरू त्यो सामना गर्न सकिरहेका हुन्छन्, धैर्य गर्न सकिरहेका हुन्छन्। कतिजना चाहिँ समस्या आउँदाखेरि ढलिहाल्छन्। त्यसैले गर्दा हामी विभिन्न क्याटेगोरीका मानिसहरू छौं, विभिन्न सोच बोकेका मानिसहरू छौं। हाम्रो एउटै क्षमता छैन, परमेश्वरले हामीलाई विभिन्न किसिमको लेभल राखिदिनु भएको छ। अनि कहिले कोही चाहिँ समस्यामा अझ बलियो भएर निस्कन्छ त्यो व्यक्ति, अनि सफलतातिर जान्छ। कोही व्यक्तिलाई चाहिँ समस्याले चाहिँ पुरै अस्तित्व नै भेटाउने सम्भव बनाइदिन्छ। त्यसैले गर्दा यो मन हो, मन बलियो बनाऊ परमेश्वरको वचनले भन्दछ। साहस गर, मैले संसारलाई जितेको छु भनेर भन्नुभएको छ ख्रीष्टले। त्यसरी नै हाम्रो विजयको जीवन छ पक्कै पनि। सदा रेडियो प्रसारमा कार्यक्रम नै आउँदै सुन्दै हुन्छ। कार्यक्रम नै आउँदैमा हामी मिठो गीतहरू पनि सुनाउँछौं तपाईँलाई, र यतिखेर फेरि पनि गीतको पालो भएको छ। हामी गीत सुन्छौं, त्यसपछि फेरि पनि आउँदै नै छौं।

भक्त भण्डारीको आवाजमा निकै नै मिठो गीत हामीले सुनिरहेका थियौं। उहाँको सृष्टि एल्बमबाट लिएको थिएँ मैले गीत। निकै नै मिठो गीत छ यो पनि। निराश नहौ तिमी श्रोता आज, किनभने निराशाका गीतहरू किन सुनाइरहेको छ भनेर सोच्नु होला। किनभने हाम्रो जीवनमा दिनदिनैको जीवन उत्साहको खाँचो पक्कै पनि पर्छ, अनि हामीलाई गीत भजनहरूले पनि यति धेरै उत्साहित बनाउँछ कि प्रभुको नजिक बनाउँदछ, अनि हामीलाई आराधना स्तुतिमा लाँदछ। एउटा एकदम ठूलो एउटा सूत्र चाहिँ के छ भनेदेखि, जब समस्या पर्छ जीवनमा त्यतिखेर स्तुति प्रशंसा गर्न थाल्नुपर्छ भनेको भनेर कतिजना व्यक्तिहरूले भन्ने गर्छन्। तर दुःख पर्दा कसरी स्तुति प्रशंसा गर्ने, कसरी गीत गाउने, कसरी भजन गाउने, होइन? तर पनि हामीले चाहिँ त्यस्तो एउटा व्यक्ति हुनु पर्यो, समस्या हुँदाखेरि पनि धन्यवाद यीशु, धन्यवाद यीशु भन्न सक्नुपर्छ हामीले। अनि त्यसपछि परमेश्वरले विस्तारै काम गर्नुहुन्छ हाम्रो दुःखमा पनि। हामीले धन्यवाद यीशु भनेर परमेश्वरको महिमा गर्दा चाहिँ ठूल्ठूलो कामहरू हुन्छ। जस्तै पौल र सिलासका कुराहरू हामीले सम्झौँ न, उनीहरू झ्यालखानमा थिए अनि उनीहरूले स्तुति प्रशंसा गरिरहेका थिए, परमेश्वरलाई आराधना चढाइरहेका थिए। त्यहाँ के भएको छ भन्दाखेरि बन्धनहरू टुटेको छ। त्यसले गर्दा श्रोतामित्र, स्तुति प्रशंसाले चाहिँ बन्धनहरू टुटाउने काम गर्छ, हाम्रो जीवनमा भएका समस्याहरूलाई हटाउने काम गर्छ। त्यसैले गर्दा दुःख पर्यो भन्दैमा रोएर बस्नुभन्दा कुनै एउटा भजन कोरस गाएर साँच्ची नै हृदयदेखि परमेश्वरलाई स्तुति आराधना गर्न थाल्यौं भने त्यसको उत्तर पक्कै पनि आउँछ। तर नआउने कारण चाहिँ के हो भन्दाखेरि, हामी चाहिँ संसारकै मान्छे जस्तो फिक्री गरेर बस्ने भएको कारणले नै त्यो समस्याहरू हाम्रो जीवनमा अझ बढी तेजिलो भएर आउँछ। कार्यक्रम नयाँ उदयमा परमेश्वरले अनन्त जीवनका कुराहरू, आशाका कुराहरू राखिदिनु भएको छ। बाइबलले नै हामीलाई भन्नुभएको छ, नडराओ म तिमीसँग छु भनेर भन्नुभयो, र मैले संसारलाई जितेको छु भनेर पनि भन्नुभएको छ। अनि धेरै कुराहरू बाइबलले चाहिँ हामीलाई साहसका कुराहरू पनि भनिदिएको छ, र विगतका जति हाम्रा पुर्खा हाम्रा व्यक्तिहरूले चाहिँ प्रभुमा जति दुःखहरू भोग्नुभयो अनि ती दुःखहरूको सामना गर्दै परमेश्वरमा अगाडि बढ्नुभयो उहाँहरूले, अयुबको कुराहरू हामीले गरिरहेका थियौं। जस्तै जब अयुबको जीवनमा अत्यन्त कष्टकर शारीरिक र मानसिक समस्या आइलागे, उनले आर्तनाद गरे तर परमेश्वरप्रतिको आफ्नो विश्वासमा कति पनि विचलित भएनन्। कारणै बिना आफूमाथि घोर समस्या आइपर्दा पनि उनले परमेश्वरको विरूद्धमा पाप गरेनन्। बरु भुइँमा घोप्टो परेर उहाँलाई आराधना नै गरिरहे। कति महान विश्वास! परमेश्वरले मात्रै आफ्ना छोराछोरीहरूलाई विभिन्न किसिमका समस्या परीक्षाहरूबाट उद्धार दिनुहुन्छ भन्ने कुरा अयुबले राम्रोसँग जानेका थिए। वचनले पनि त भन्दछ, धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्छ तर परमप्रभुले ती सबैबाट उद्धार दिनुहुन्छ, वचन संग्रह 34:19। परमेश्वरले हामीलाई कहिले पनि समस्याहरू आउँदैनन् भनेर भन्नुभएको छैन। हामीले प्रभुका चेलाहरूलाई हेर्यौं भने 12 चेलाहरूको मृत्यु बेग्लै बेग्लै तरिकाले भएको छ, कष्टकर तरिकाले मृत्यु भएको छ। पत्रुसलाई त उल्टो तरिकाले क्रुसमा टाँगिएको थियो भन्ने हामीले इतिहासमा थाहा पाउँछौं। प्रभुसँगै हिँड्ने चेलाहरू अनि प्रभुका चेलाहरूले त दुःख नपाउनु पर्ने भने त होइन, किनभने उहाँ चाहिँ उद्धारकर्ताको चेलाहरू हो नि त, तर दुःख भयो उनीहरूलाई। त्यसैले बाइबलले कहिले पनि तिमीहरूलाई कष्ट आउँदैन, दुःख आउँदैन चाहिँ भनेको छैन, तर त्यहाँबाट उम्किने उपाय म दिन्छु, अनन्तताको जीवन तिमीहरूलाई दिन्छु, र तिमीहरूले जे कुराहरू पृथ्वीमा बाँच्छौ स्वर्गमा बाँधिनेछ, जे कुराहरू पृथ्वीमा फुकाउँछौ ती कुराहरू स्वर्गमा फुकाइनेछ भनेर पनि हामीलाई मिठो वचन दिनुभएको छ। दुःख समस्याहरू चोटहरू हामी कहाँ आउँछन् नै, तर हाम्रो हृदयलाई मलमपट्टी लगाइदिने निको पारिदिने प्रतिज्ञा उहाँले आफ्नो वचनमा हामीलाई गर्नुभएको छ। चिकित्सकहरूले केवल हाम्रो भौतिक शरीरको रोग बिमारलाई पहिचान र इलाज गर्न सक्छन् श्रोता, तर हृदयका ठूल्ठूला गहिरा चोटहरू परमेश्वरले मात्र आफ्नो वचनद्वारा निको पारिदिन सक्नुहुन्छ। यति मात्र होइन, परमेश्वरको वचन त हाम्रो लागि दुईधारी तरवार भन्दा धारिलो तरवार पनि हो। यसलाई अध्ययन, मनन, विश्वास र घोषणा गरेर हामीले खाँचो परेको समयमा प्रयोगमा ल्याउन पनि सक्छौ। यो हाम्रो लागि परमेश्वरको प्रतिज्ञा हो। जब दियाबोलसले तपाईँको र मेरो जीवनमा विभिन्न किसिमको नैराश्यता ल्याउँछ, त्यति बेला परमेश्वरको वचनद्वारा त्यस्ता कुराहरूलाई हामी हकारेर प्रभुमा विजय पाउन सक्छौ। त्यसले गर्दा आज हाम्रो विजयको जीवन छ भनेर फेरि पनि भन्न
खोज्दछु म अनि भन्दछु पनि विजयको जीवन हो। तपाईँलाई मैले उत्साहका कुरा दिइरहँदाखेरि म पनि त्यतिकै उत्साहित भइरहेको छु श्रोता। केही मेरो बाँच्ने साहसहरूमा थप फाइदाहरू मिलेका छन्। त्यस्तै आज तपाईँ र मैले एकले अर्कालाई उत्साह दिँदै एकले अर्कालाई प्रार्थनामा उठाउँदै अगाडि बढ्ने जीवन पक्कै पनि हो। कार्यक्रम नयाँ उदयमा हामी यस्तै कुराकानीहरू गर्ने गर्छौं। अहिले पनि फेरि पनि मिठो गीतको पालो भएको छ, हामी गीत सुन्छौं, त्यसपछि म फेरि पनि आउँदैछु।

जन्दगी रत्नपूर्ण भजन हामीले सुनिरहेका थियौँ। लिटे राईको आवाजमा थियो सम्भवतः यो भजन। हामीले गुड न्युज एफएमको प्रसारण कार्यक्रम नै आउँदै सुन्दैछौँ। श्रोता कार्यक्रम नै आउँदैमा यस्तै अर्थपूर्ण भजनको साथमा अर्थपूर्ण कुराहरू नै हामीले गरिरहेका छौँ। जब हामी दुःखमा हुन्छौं, परमेश्वर कहाँ हुनुहुन्छ भन्ने प्रश्नहरू हाम्रो जीवनमा आउँदाखेरि के गर्ने भन्ने उपायहरू पनि मैले केही बताएको छु तपाईँलाई। जब एउटा सानो बच्चा उसको आवश्यकताको निम्ति चिच्याउँछ, उसका आमा बाबुले आफ्नो ध्यान उसप्रति लगाउँछ र उसको स्याहार सुसार गर्दछ, त्यसरी नै एउटा क्रिस्चियनले साँचो परमेश्वरलाई क्रन्दन र सहायताको निम्ति पुकारा गर्दा उहाँले सुन्नुहुन्छ। हामी कोही पनि छैनौं होला कि नरुने प्रभुको अगाडि, यीशुको अगाडि घुँडा टेकेर नरोएका व्यक्तिहरू विरलै होला, किनभने हामीलाई जीवनमा कुनै न कुनै समय त्यस्तो मोड आएको छ। हामीलाई ईश्वरले रुवाउनु भएको छ, प्रभुले रुवाउनु भएको छ, कुनै न कुनै कारणले हुन सक्छ, किनभने एउटा खुसीको आँसु पनि हुन सक्छ। प्रभुलाई मैले पाएँ, म जस्तै एउटा हराएको बिलाएको व्यक्तिलाई प्रभुले रोज्नुभयो भनेर एउटा खुसीको आँसु पनि हुन सक्छ। प्रभुको मृत्युलाई सम्झेर पनि हामी रुन सक्छौँ अनि कुनै न कुनै समय चाहिँ हाम्रो समस्याहरूलाई लिएर प्रभु कहाँ क्रन्दन साथ आँसु सरी हामीले प्रार्थना गरेका छौँ होला पक्कै पनि। न ढाँटी भन्नुहोस् सदा तपाईँ हामीलाई त्यो छँदै पक्कै पनि म रोएको छु, पक्कै कुनै न कुनै आवश्यकतालाई लिएर प्रभुको अगाडि बसेर म रोएको छु, बिस्तारै रोएको छु अनि ती कुराहरू परमेश्वरले दिनुभयो। अहिले मैले भर्खरै एउटा सानो बालकको कुरा गरिरहेको थिएँ। सानो बालकलाई उसको आवश्यकता उसलाई थाहा हुँदैन, इभन उसले टोयलेट गर्दाखेरि पनि भनौँ न, दिसा पिसाब गर्दाखेरि पनि कुन समय गरे भन्ने उसलाई थाहा नहुँदा हुँदै पनि एउटा प्यारेन्टिङ लभ भनिन्छ नि, पारिवारिक मायाले आमा बुवाले चाहिँ वास्ता गरेर यो समय उसले यो गर्छ त्यो गर्छ भनेर सबै जानेको हुन्छ। एउटा शारीरिक आमा बुवाले यसरी सबै कुराको कन्सियसनेस राख्नुहुन्छ भनेदेखि तपाईँ र मलाई परमेश्वरले पक्कै पनि गर्नुहुन्छ। श्रोता हामीले प्रभुको अगाडि रुँदाखेरि हाम्रो क्रन्दनलाई उहाँले पुस्नु, हाम्रो आँसुलाई उहाँले पुस्नु भएको कति त्यस्ता घटनाहरू छन्। त्यसैले त मानिसहरूले मण्डलीमा चाहिँ गवाही दिने गर्छन्, म यस्तो थिएँ प्रभुले मलाई यस्तो गर्नुभयो, आज आशिषका कुरा बोल्नुहोस् न भन्दाखेरि म यस्तो थिएँ मलाई यति धेरै आशिष दिनुभयो भनेर भन्छौ। हाम्रो परमेश्वर साँच्चै नै कति महान हुन्छ। हामीलाई लाग्छ हामीले ठुल्ठूला काम गरेका छौ, हामी धेरै पढेका छौ, तर होइन श्रोता, हामी नम्रतामा आउनुपर्छ। हामीसँग केही पनि छैन, परमेश्वरले यदि दिनु भएन भने हामी चाहिँ रित्तो छौं। त्यसैले परमेश्वरले नम्र र चूर्ण हृदयलाई मन पराउनुहुन्छ। आज धेरै जसो हामी मानिसहरू आफ्नो बडपन देखाउन खोज्छौ, कतै न कतै हाम्रो घमण्ड देखा परिहाल्छ, म चाहिँ अलिकति यस्तो हुने त, म चाहिँ अलिकति त्यस्तो हुने त भन्ने हाम्रो नाम राख्न मन लाग्छ। तर येशू ख्रीष्टले जति पनि काम गर्नुभयो उहाँले चेलाहरूलाई भन्नुभयो कसैलाई नभन्नु है भन्नुभयो। तपाईँ र मैले त कसैलाई केही कुरा सहायता गर्यौँ भने हामी माइकिङ गरेर चाहिँ सबैले थाहा भइरहेको हुन्छ, हामी पिक्चरहरू पनि सामाजिक सञ्जालमा राखिरहेका हुन्छौँ, तर प्रभु येशु त्यस्तो हुनुहुन्थ्यो जसले महान महान काम गर्नुभयो अनि उहाँले भन्नुभयो कसैलाई नभन्नु। किन प्रभुले यस्तो भन्नुभयो भन्दाखेरि चाहिँ तपाईँ र मैले पनि गरेका कामहरू कसैलाई पनि थाहा नहोस् परमेश्वरलाई बाहेक, र त्यसैले गर्दा हाम्रो जीवनबाट घमण्ड जाओस्। आज मानिसहरूलाई परमेश्वरको वचनले के भन्दछ भन्दाखेरि जब ज्ञान बढ्दछ मानिसमा घमण्ड आउँदछ भन्दछ, अनि जब घमण्ड आइसकेपछि के हुन्छ भने पतन हुन्छ भनिएको छ। डर लाग्छ, डराउनु पर्दैन, हामी जब हामी घमण्डी हुन्छौ घमण्ड गर्छौ, पावलले भन्छ नि घमण्ड गर्नुमा ख्रिस्टमा घमण्ड गर्ने, घमण्ड गर्ने भने मैले परमेश्वरमा घमण्ड गर्न परोस्। त्यसैले आज धेरै मानिसहरूले आफूले गरेका कामहरू बढाई चढाई गरेर अनि ठूल्ठूला व्यक्तिहरूलाई चाहिँ मेरो आफन्तहरू भनेर, हामी धनाढ्य व्यक्तिहरूसँग, सम्पन्न भएको व्यक्तिहरूसँग, बुद्धिजीवी व्यक्तिहरूसँग चाहिँ टाँसिन चाहन्छौ, हामी जोडिन चाहन्छौ, नभएको नाता पनि लगाउन चाहन्छौ। तर एउटा भाइ गरीब छ, एउटा भाइले खाना पाएको छैन, एउटा भाइले पढेको छैन भने उसका कुराहरू हामी सुन्दैनौ। समाज त्यसरी गइरहेको छ श्रोता, तर परमेश्वरको वचनको विरुद्ध हो यी सबै कुराहरू। त्यसैले हामी होस गुमाउनु हुँदैन। हामीले परमेश्वरले जस्तो जीवन चाहनुहुन्छ त्यस्तो जीवन चाहिँ हामीले जिउने कोसिस पक्कै पनि गर्नुपर्छ। प्रभुले जस्तो सिद्ध जीवन जिउन नसके पनि कोसिस त हाम्रो हुनुपर्छ।
जब हाम्रो जीवनमा परीक्षाहरू आउँछन् त्यति बेला परमेश्वरको वचनलाई हामीले राम्रोसँग प्रयोगमा ल्याउनुपर्छ। वचनद्वारा हामी हरेक किसिमका दुःख र कष्ट पार गर्न सक्छौ। जब हामी उहाँको वचनप्रति होसियार भएर आफ्ना कुमार्गहरू त्याग्छौ, उहाँले हामीलाई प्रशस्त आशिष दिनुहुन्छ। भजन लेखकले यसरी भनेका छन्, परमप्रभुको सामुन्ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। आफ्नो मानिस आफ्नो कुमार्गमा फलिफाप हुँदा र त्यसको युक्ति खराब युक्तिहरू कार्यान्वयन गर्दा तिमी झर्को नमान भनेर वचन संग्रह 37:7 भन्दछ। चाहे जस्तो सुकै परिस्थितिमा पनि धन्यवादी हुन चाहिँ परमेश्वरको वचनले हामीलाई सिकाउँछ। हुन्छ, यो समय फेरि पनि मिठो गीत सुनाउँछु, त्यसपछि फेरि पनि आउँछु। समय दौड़िरहेको छ, हामी विविध कुराकानीहरू छन्, अहिले भने एउटा गीत सुनौ।

कृष्णविन्दी केन्द्रको मनोभाषण सुनिरहेको छौं श्रोता। हामीले अब भने समय सकेको छ, विविध कुराकानीहरू त बाँकी थिए तर पनि अर्को समयमा गरौंला है त भन्दै अब भने छुट्टिनुपर्ने हुन्छ। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सुनजीलाई पनि धेरै धन्यवाद दिँदै म भने छुट्टिन चाहन्छु। धन्यवाद।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशयमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।